0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरी सकिनेछ। तीजका अवसरमा पशुपतिनाथ सहित देशभरका शिव मन्दिरमा आज बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ, तर विगतमा जस्तै यस वर्ष तीजको उत्सव छैन। हालैको भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिको प्रभाव तीज पर्वमा समेत परेको छ। आज तीज मनाउन महिला कर्मचारीलाई विदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न र नभई व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सल्लाह छ। निराहार व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत गर्न सकिने धार्मिक मान्यता छ।
3: यसैबीच आज तीज पर्वको अवसरमा पशुपति क्षेत्रमा बिहानीदेखि भक्तजनको भीड लागेको छ। पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन त्यहाँ पुग्ने गर्छन्। 3 बजेदेखि नै पशुपतिनाथका चारवटै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि चारवटा दर्शन मार्गको व्यवस्था गरिएको छ। पहिलो मित्र पार्कको उमाकुण्ड दक्षिणामूर्ति कैलाश बद्री नरसिंहको भवन हुँदै बाँसुकीनाथको उत्तरतर्फको ढोकाबाट पशुपति मन्दिरको उत्तरतर्फको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने गरी दोस्रो लाइन भने जयबागेश्वरीबाट देब्रेतर्फको मार्ग, दथु टोल, पाँचा गणेश, अन्नपूर्ण भण्डार, महास्नान घरको 1 नम्बर ढोका अघि राखिएको आकाशे पुलबाट भुवनेश्वरी नासल चोक हुँदै शंकराचार्य मठ अघिको आकाशे पुल, प्रहरी पहरागणको सानो ढोकाबाट 2 लाइन पशुपतिको पश्चिमतर्फ रहेको काठको ऱ्याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिर निस्कने, त्यसै गरी तेस्रो तिलगंगा पर्यटन काउन्टरसँगै रहेको ढोका, राम मन्दिर, बागमती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनाल, पूर्व ढोकामा राखिएको ऱ्याम्पबाट पूर्व मुहारको दर्शन गराई त्यही ढोकाबाट फर्कने र अर्को पिङ्ला स्थानमा रहेको ढोका हुँदै 4 शिवालय पञ्चदेवल वृद्धाश्रम दक्षिणतर्फको ठूला ढोका अघि अस्थायी आकाशी पुल हुँदै सानो ढोकाबाट 64 कोटिलिंगेश्वर हुँदै मन्दिरको दक्षिण मुहारको दर्शन, उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवास अघिबाट फर्कने प्रबन्ध मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। आज पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइनको व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। पशुपतिमा दर्शन गर्न जाने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशालामा रहेको महानगरीय ट्राफिक परिप्रवाहको कार्यालयमा व्यवस्था गरिएको छ। सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई परिप्रवाहमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ।
2: २०७२ सालको भूकम्पले थिलो थिलो बनाएको देशको अर्थतन्त्र तंग्रिन नपाउँदै तराई मधेशको बाढ़ी हुँदै कोरोना महामारीसम्मले थप जर्जर बनाएको छ र आर्थिक गतिविधि चलायमान हुने अपेक्षाका बीच अहिले भोटेकोशी बाढ़ीले अकल्पनीय मानवीय क्षतिसँगै भौतिक पूर्वाधार तहस नहस बनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीले पुर्याएको क्षतिको पुनरुत्थान तथा पुननिर्माणका लागि कुल 7 खर्ब 23 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान छ। राष्ट्रिय योजना

0: र राष्ट्रीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा तयार पारेको दूर्त क्षति र आवश्यक मूल्यांकन प्रतिवेदनले पुनर्निर्माणका लागि प्रारम्भिक प्रक्षेपण गरेको हो। भोटे कोशी नदीमा आएको बाढ़ीका कारण भौतिक सामाजिक तथा उत्पादन क्षेत्रमा व्यापक क्षति छ। प्रतिवेदन अनुसार बाढ़ीबाट सबैभन्दा धेरै पूर्वाधार क्षेत्र प्रभावित छ। पूर्वाधार क्षेत्रमा मात्रै 1.90 खर्ब रूपियाँको भौतिक क्षति छ भने यो क्षेत्रको पुनरुत्थानका लागि 4.73 करोड़ रूपियाँ लाग्ने प्रक्षेपण गरिएको छ। प्रतिवेदन अनुसार बाढ़ीका कारण झण्डै 16 लाख मानिस प्रत्यक्ष रूपमा प्रभावित बनेका छन्। 1388 जनाको ज्यान गएको पुष्टि भइसकेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन गरी 5 जिल्लामा ठूलो भौतिक क्षति छ। यी जिल्लाहरूमा 7,570 निजी घर क्षतिग्रस्त बनेका छन्। त्यसै गरी विद्यालय, सार्वजनिक संस्था, स्वास्थ्य संस्था, सांस्कृतिक सम्पदा पनि प्रभावित छन्। यो सामाजिक तथा भौतिक क्षेत्रको पुनरुत्थानका लागि 1.3 अर्ब 54 करोड़ 99 लाख रूपियाँ बजेट आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। शिक्षा र स्वास्थ्य पूर्वाधारतर्फ प्रभावित जिल्लामा 19 विद्यालयका 6,901 विद्यार्थी प्रभावित बनेका छन्। अर्थतन्त्रमा एकपछि अर्को धक्का। आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ भने भोटेकोशी बाढ़ीले क्षति र पुनर्निर्माणका लागि 7.25 खर्ब प्रारम्भिक अनुमानको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
1: भोटेकोशी बाढ़ीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढ़ी नाकालाई फेरि सञ्चालनमा ल्याउन दुवै देशका सरकारले तयारी थालेका छन्। रसुवागढ़ीदेखि स्याफ्रुबेसीसम्म चीनकै अनुदान सहयोगमा सड़क निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश लागेका छन्। चीन सरकारको अनुदानमा झण्डै 16 किलोमिटर दूरीको स्याफ्रुबेसी रसुवागढ़ी सड़कको स्तर उन्नतिको काम गर्दै गर्दा भदौ 10 को बाढ़ीले बगाएको हो। 6.5 अर्ब रूपियाँमा 39 महिनाभित्र सक्ने गरी ठेक्का भएर स्तर उन्नतिको काम भइरहेको थियो। रसुवागढ़ी नाकादेखि स्याफ्रुबेसीसम्म सड़क निर्माणका लागि सहयोग गर्न चीन सरकारसँग प्रस्ताव गरिसकिएको र यसमा सकारात्मक प्रतिक्रिया आएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। अरनीको राजमार्ग अन्तर्गत कोदारी खण्डमा पहिरोको जोखिम रहेको र 2072 को भूकम्पपछि तातोपानी नाका क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढ़ी केरूङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर भदौ 10 आएको बाढ़ीले रसुवागढ़ीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क समेत टुटेको छ। व्यापारिक नाका रसुवागढ़ी नै बनाउने गृह कार्य कान्तिपुरमा खबर छ।
0: काया कैरनमा आघात जन्ने अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5971222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा gunaso@oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज हरितालिका तीज पर्व मनाइदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, बाढ़ीले पुर्याएको क्षतिका कारण यस वर्ष उत्साह कम, अर्थतन्त्रमा एकपछि अर्को धक्का, भोटेकोशी बाढ़ीपछिको पुननिर्माणमा 7.75 खर्ब लाग्ने प्रारम्भिक अनुमान, व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृहकार्य लगायत खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। भोटेकोशी त्रिशुली बाढ़ीमा घर, सड़क र पुलको क्षति अभिलेख हुँदैछ, तर विस्थापनसँगै टुटेको सामाजिक सम्बन्ध, थातथल्लो, सांस्कृतिक पहिचान र मनोसामाजिक क्षतिको हिसाब किताब गरिएको छैन। पुननिर्माणको सफलता कति सड़क बने, कति पुल जोड़िए र कति घर ठडिए भन्नेबाट मात्रै नापिँदैन। बाढ़ीबाट विस्थापित परिवार सुरक्षित ठाउँमा पुगेपछि उनीहरूको पुरानो समुदायसँगको सम्बन्ध कसरी कायम हुन्छ, बालबालिकाको पढ़ाई र मनोसामाजिक पुनस्थापना कसरी हुन्छ, सांस्कृतिक तथा धार्मिक अभ्यास कसरी निरन्तर हुन्छ भन्ने कुरा महत्वपूर्ण हुने विज्ञको भनाई छ। अन्नपूर्ण पोस्टमा खबर छ।
6: भोटेकोशी बाढ़ीको झण्डै 3 हप्ता हुने लाग्यो। बाढ़ीले ठूलो जनधनको क्षति गर्नुका साथै धेरै मानिसलाई मानसिक रूपमा आघातमा पारेको छ। आकस्मिक विपदपछि देखिने डर, त्रास, बेचैनी, निराशा, निन्द्रामा समस्या, झस्किने वा यस्ता घटनाहरू बारम्बार सम्झिने प्रतिक्रिया समयसँगै कम हुँदै जान सक्छन्। तर यी लक्षणहरू लामो समयसम्म रहिरहेमा त्यसले गम्भीर मानसिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार किन आवश्यक छ भनेर साथी सम्झना महर्जनले मनोविद वासु आचार्यलाई सोध्नु भएको छ।
8: कोही न कोही ट्रमामा परेका, विशेष गरी भूकम्प, बाढ़ी जन्ने आघात, युद्ध, डरलाग्दा हिंसा, दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर, उसको विषयहरू हेरेर, उसका कुराहरू सुनेर, आवश्यकता छ छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिंक गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनले यसलाई पीएफए भनेर नामकरण गरेको छ। मनको पीड़ा त छामेर थाहा हुँदैन, मनको पीड़ाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन। सबभन्दा राम्रो उसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेशन आन्सर, र क्वेशन आन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर, उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा मलाई बाँच्न मन लागेन, अथवा ला म थेग्न सकिने यो पीड़ा, अथवा मलाई झलकहरू धेरै आए, अब जम्मैको हकमा अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि भने मतलब त्यो अपराधबोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त।
1: व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि के सुझाव दिनुहुन्छ?
8: अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन,
1: किनभने आगाजन्य अवस्थामा सुझाव दिनै पाइँदैन,
8: दिनै पाइँदैन, सुन्नियो धेरै सुन्नियो, नि आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने, र आवश्यकता छ कि छैन महसुस गरी छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ, होइन त्यो फिडब्याकहरू लिने, बेला बेलामा असेसमेन्टहरू गर्ने राखेर हुन्छ, राख्नै पर्छ। अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने। मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ, अरू मलाई केही चाहिँदैन। एकजना सरले भन्नुभयो, सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई ट्रमै लागेन भन्नु। चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा आमा मध्ये एकजनाको डेथ फेस गर्नुभएछ, र चौथो फेस गर्नुभएछ। चारवटा फेस गर्दा मलाई त अब जिन्दगी त यो त केही प्रब्लमै लागेन सर। उत्तर गएको माझगाउँ भन्ने कामको कुरा हो, अङ्कललाई के हेल्प गरौँ, मलाई त हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु।
1: कस्तो राम्रो। कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँलाई सहयोग चाहिँ गरिराख्नु पर्छ।
8: दुई चार दिन, पाँच दिन, दस दिन, एक महिनासम्मको हुन्छ, त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज शुरू हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने लिङ्क गरिदिने, त्यसपछि अब आवश्यकता के छ त, हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ अनि त्यो चाहिँ असेसमेन्ट गर्ने।
1: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
8: दिनै पर्छ। यतिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरीले नि सिक्नुपर्छ, ट्रेनिङ जनपदले नि सिक्नुपर्छ, अझ वडा वडामा भएका युवाहरूले सिक्नुपर्छ अब त, किनभने अब त ट्रमा कति कहाँबाट आउने त थाहा नै भएन। हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो भन्दा यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले सबैले सिक्नुपर्छ। र यो यो सिक्नु किन पर्छ भने यो जतिखेरै पीएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे, त्यसरी सिक्नुपर्छ उहाँहरूले। र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकियाट्रिस्टको हुनेछ।
6: उहाँ हुनुहुन्थ्यो मनोविद बासु आचार्य, उहाँसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: कृषि मन्त्र नार्कसँग
10: बाढीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम खुशीको कनेक्सन।
1: बाढी र डुबानबाट बच्न के गर्ने?
2: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
1: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
2: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
1: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
2: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। भोटेकोशी बाढ़ीपछि रसुवाका जलविद्युत आयोजनाका सुरुङ तथा भग्नावशेषमा विभत्ताको खोजीमा खटिएका विदेशी उद्धार टोली फिर्ता हुन थाले पनि नेपाली सेना र बाँकी विदेशी टोलीले खोज तथा उद्धार कार्यले निरन्तरता दिएका छन्। जटिल भौगोलिक अवस्था, सुरुङभित्र जमेको पानी, माटो तथा ठूला चट्टानका कारण चुनौतीपूर्ण बनेको खोजीमा चिनिया, कोरियाली र संयुक्त अरब इमिरेट्स यूएईका टोली फिर्ता भएका हुन्। नेपाली सेना, भारतीय र अस्ट्रेलियाली टोली भने विभिन्न आयोजनामा परिचालित छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सुरुङभित्रको खोजीलाई प्राथमिकता दिँदै अन्य भग्नावशेषमा समेत खोज तथा उद्धारलाई निरन्तरता दिने तयारी भइरहेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार 22 मेगावाटको चिलिमी जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 13 र भारतीय टोलीका 11 गरी 24 जना खोजीमा खटिएका छन्। सुरुङभित्र झण्डै 70 मिटर गेग्रान हटाउने काम भइरहेको छ। यसै गरी 20 मेगावाटको लाङटाङ जलविद्युत आयोजनाको सुरुङमा नेपाली सेनाका 35 जनाले खोजी गरिरहेका छन्। यस्तै 37 मेगावाटको त्रिशुली 3B आयोजनामा नेपाली सेनाका 98 तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका 10 जना खोजीमा छन्। आयोजनाको आवास गृह क्षेत्रमा गहिराईसम्म उत्खनन भइरहेको छ। फर्किन थाले विदेशी उद्धार टोली, सुरुङभित्र खोजी चल्दै आजको गोर्खा पत्रमा खबर छ।
3: अब विदेशको खबर। इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्गबाट हुने जल यातायात व्यवस्थापनबारे छलफल गर्न तय भएको बैठक स्थगित भएको छ। यो सँगै मध्य पूर्वमा जलमार्ग सञ्चालन बारेको कूटनैतिक समाधानको प्रयास प्रभावित बनेको छ। ओमानका विदेश मन्त्री सैयद बद्र अल बुसैदीले क्षेत्रीय सहमतिका लागि बैठक स्थगित गरिएको बताउनु भएको छ। रोइटर्सका अनुसार इरान र ओमान बीचको सहमतिमा हर्मुजबाट हुने जल यातायात सञ्चालन सम्बन्धी प्रस्ताव खाड़ी देशहरू सामु प्रस्तुत गर्ने तयारी थियो, तर केही क्षेत्रीय देशको अनुरोधमा बैठक स्थगित गरिएको इरानी पक्षले जनाएको छ। यसैबीच हर्मुजमा तेल आपूर्तिमा देखिएको अवरोधका कारण विश्व ऊर्जा बजारमा चिन्ता थपिएको छ। साउदी अरबले ड्रोन आक्रमणबाट क्षतिग्रस्त भएको आफ्नो मुख्य पूर्व पश्चिम तेल पाइपलाइन तत्कालका लागि बन्द गरेको छ।
4: अब केही खेल खबर। एसएससी प्रिमियर कपको उपाधि विजेता भएसँगै एसिया कपमा पुग्न सफल नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ। अस्ति मलेसियामा सम्पन्न प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हराउँदै उपाधि जितेको नेपाली टोली गैराती काठमाडौँ आइपुगेको हो। ट्रफी सहित स्वदेश फर्किएको नेपाली टोलीलाई नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का सहितका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। मलेसियाको बायोमास ओभलमा अस्ति शनिबार भएको फाइनलमा नेपालले यूएईलाई पराजित गर्दै एसिसी प्रिमियर कपको उपाधि जितेको हो। उपाधिसँगै नेपाल एसिया कपका लागि पनि छनौट भएको छ। खेलका अर्को प्रसंगमा भारतले साबिक विजेता श्रीलंकालाई 72 रनले पराजित गर्दै महिला टी20 एसिया कपको उपाधि जितेको छ। दुबईमा हिजो भएको फाइनलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित 20 ओभरमा 5 विकेट गुमाएर 183 रन बनाएको थियो। 184 रनको लक्ष्य पछ्याएको श्रीलंका 18 ओभर 4 बलमा 111 रनमै अल आउट भयो। यी दुई टोलीबीच भएका 7 फाइनल मध्ये भारतले 6 पटक उपाधि जितेको हो।
3: अब केही खबर संक्षेपमा। कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको हिजो बसेको बैठकले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समितिमा रहेका सबैलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ। असोज 3 देखि शुरू हुने महाधिवेशनमा सहभागी हुने तत्कालीन सदस्य सबै वर्तमान केन्द्रीय कार्य समितिमा मनोनित गर्ने निर्णय कांग्रेसले गरेको हो।
4: अहिले गण्डकी प्रदेशदेखि पूर्वका पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गैराती देशका धेरैजसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भयो। पछिल्लो 6 घण्टामा तनहुँमा सबैभन्दा धेरै 65.4 मिलीमिटर वर्षा भएको छ। यस्तै लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप र जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराई क्षेत्रमा भने कम वर्षा भएको छ। महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराई क्षेत्रका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
3: भोटे कोशी बाढ़ीबाट घरबार विहीन पीड़ितलाई सरकारले अस्थायी आवासका लागि मासिक खर्च उपलब्ध गराउने भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार गरेको प्रारम्भिक क्षति मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीमा 7,770 घर क्षतिग्रस्त छन्। तीमध्ये कतिपय पूर्ण र कतिपय आंशिक क्षति भएको विवरण छ। 4 सदस्यसम्मको परिवारलाई मासिक 15,000 तथा त्यसभन्दा बढ़ी परिवार संख्या भएमा थप प्रति सदस्य बराबर 2,000 का दरले खर्च उपलब्ध गराउने सरकारको निर्णय रहेको छ। सुविधा लिन नचाहनेलाई भने स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराउने सरकारको निर्णय छ। यो खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टलाई पुनर्संरचना गरिने भएको छ। विज्ञान तथा प्रविधिको तीव्र विकास, कृत्रिम बुद्धिमत्ता, नवप्रवर्धन अनुसन्धान र वर्तमान आवश्यकता संस्थागत गर्न प्रतिष्ठानको संरचना र कार्यप्रणालीमा व्यापक सुधार गर्न लागि हो।
3: र कृष्णवीरमा बनाइएको नयाँ ट्र्याकको परीक्षण सफल भएको छ र आउँदो असोज 1 गतेदेखि यातायात खुलाउने गरी तयारी छ। ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर हिजो सड़कको परीक्षण गरिएको हो। अब पालो उखानको
4: तीजका कुरा गरे नि खाए जस्तो हुन्छ।
3: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: आज हरितालिका तीज पर्व मनाइँदै पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड़, चारै ढोका खुल्ला। विपदका कारण यस वर्ष तीजको उत्साह कम।
3: अर्थतन्त्रमा एकपछि अर्को धक्का। भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माणमा 7.25 खर्ब लाग्ने प्रारम्भिक अनुमान। व्यापारिक नाका रसुवा गढ़ी नै बनाउने गृह कार्य।
4: आघातजन्य अवस्थामा तत्काल मनोवैज्ञानिक प्राथमिक उपचार आवश्यक। आकस्मिक अवस्थापछि मनोबल बढ़ाउन हरेकले सिक्नै पर्ने मनोविद आचार्यको भनाई।
3: इरान र खाड़ी देशहरूबीच हर्मुज जलमार्ग सञ्चालन बारेको कूटनैतिक बैठक स्थगित। मध्य पूर्वको ऊर्जा आपूर्तिमा थप चिन्ता।
4: र एसएससी प्रिमियर कप विजेता नेपाली क्रिकेट टोली स्वदेश फर्कियो। श्रीलंकालाई हराउँदै महिला टी20 एसिया कपको उपाधि भारतले जित्यो।
3: र अन्त्यमा आजको कार्टुन। फेसबुकमा भेटिएको पुरानो कार्टुन लिएका छौं। यहाँ तीज लागेकी श्रीमतीलाई लिएर श्रीमान मोटरसाइकलमा कतै जाँदैछन्। श्रीमतीले शिरदेखि पाउसम्म झरी झुट्ट गरगहना लगाएकी छन्। त्यही बेला प्रहरीले दुवैजनालाई रोकेको छ अनि श्रीमान भन्दैछन्, कहाँ सुन तस्करी गर्नु हजुर, बुढीलाई 30 को दर खाने प्रोग्रामबाट घर लाइजाँदैछु। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: आमा ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
1: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
0: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
2: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करू, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिसो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्स्यु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आँग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
3: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम। प्रोप्राइटर गम बहादुर अधिकारी। मोबाइल 98461-23284 र 98291-80746।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना सार्टफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसीसहर नगरपालिका 7 लमजुङ। सम्पर्क फोन 0665-20209।
6: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
7: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
6: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
7: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
6: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
7: यस्तो विवाह स्वत बदर हुन्छ।
6: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
7: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
6: बाल विवाहका गम्भीर असरहरू,
7: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
6: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
7: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
6: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
7: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
6: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
7: के हाम्रो पहिचान यही नै हो त?
6: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
7: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
6: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं।
8: बाल विवाह नगराउ, बाल बालिकाको उज्जवल भविष्य सुनिश्चित गराउ।
6: ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: नमस्कार, रेडियो मर्सङ दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सङ दी .org मा बिहान 6:35 बजेको मर्सङ दी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारको शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज हरिता अलिकतिज नारीहरू महादेवको पूजा आराधना गरी मनाइदे। त्रिशुलीको विपत्तिले लमसुङमा पनि तीजका अधिकांश औपचारिक कार्यक्रमहरू स्थगित। कार्यक्रममा हुने खर्च बाढ़ी पीड़ितलाई। लमजुङका लिकाली क्षेत्रमा अलैची टिप्न शुरू, व्यावसायिक अलैचीमा कृषकहरूको आकर्षण। र लमसुङमा हिउँदे तरकारी लगाउन शुरू, पछिल्ला वर्षहरूमा कृषिजन्य उत्पादनमा कृषकहरूको आकर्षण बढ़्दो।

अब समाचार विस्तारमा आज हिन्दू धर्मावलम्बी नारीहरू देव दि देवा महादेवको पूजा आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीय तिथिका दिन हरितालिका व्रत तीजको बस्ने परम्परा छ। महर्षि अपस्तब्बले उल्लेख गरे अनुसार चतुर्थी सहितको तृतीय तिथि यस व्रतका लागि उत्तम फलदायक मानिन्छ। द्वितीय तिथिसँग योग भएको दिन भने हरितालिका व्रत गर्नुहुँदैन। यस दिन विवाहित महिला पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्छन्। शास्त्रीय रूप महिला र पुरूष दुवैले यो व्रत गर्नुपर्ने विधान भए पनि समाजमा भने महिलाले मात्र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा स्थापित छ। भाद्र शुक्ल तृतीयका दिन व्रत बसी शिव पार्वतीको पूजा र उपासना गर्नले सुख शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ। पौराणिक कथा अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा कठोर तपस्या गरी महादेवलाई पतिको रूपमा पाउने वरदान पाएकी थिइन्। पिताल हिमालय उनको इच्छा विपरीत भगवान विष्णुसँग विवाह गरिदिन खोजेपछि पार्वतीले आफ्ना सखीहरूलाई उक्त समस्या सुनाएकी थिइन्। पार्वती ठूलो समस्यामा परेको थाहा पाएपछि सखीहरूले उनलाई हरण गरेर कसैले नदेख्ने गुप्त स्थानमा लुकाएर राखे। साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निधार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरिन्। यसरी साथीहरूद्वारा पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीय परेकाले सोही समयदेखि नै हरितालिका तीजको व्रत बस्ने प्रचलन शुरू भएको धर्मशास्त्रीय मत छ। यस अवसरमा महिलाहरू भेला भई खुशियालीका साथ नाचगान गर्ने गर्छन्। तीजका गीतमा भगवानको भक्तिगाथाका साथै महिलाका आन्तरिक पीड़ा र मनोभावना अभिव्यक्त भएको पाइन्छ। संस्कृत भाषामा हरित र आलिका दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ, जसमा हरित शब्दको अर्थ हरण गरिएको र आलिकाको शब्दको अर्थ साथी वा सखी भन्ने हुन्छ। सत्ययुगमा आजकै दिन निराहार व्रत बसेर पार्वतीले महादेवलाई स्वामीको रूपमा पाएकी हुनाले यस दिन व्रत बस्दा सम्पूर्ण मनोकामना पूरा हुने जनविश्वास छ। हरितालिका तीजको व्रत निराहार केही दिन नखाए जलहर जल पिएर वा फलहर फलफूल आदि

0: अघिल्लो वर्षहरूमा हरितालिका तीज आउनुभन्दा झण्डै एक महिना अघिदेखि नै नाचगानको रौनक हुन्थ्यो। कार्यालय समुदाय टोल टोलमा तीजको रमझम हुन्थ्यो। महिला पुरूष सराबरी नाचेको देखिन्थ्यो। तर यस वर्ष तीजको नाममा हुनै तड़क फड़क कम देखिएको छ। दुई साता अघि त्रिशुली नदीमा आएको बाढ़ीसँगै भएको मानवीय क्षतिको कारण यस वर्षको हरितालिका तीजका औपचारिक कार्यक्रम प्रभावित भएका छन्। त्रिशुलीमा बाढ़ीका कारण मानवीय क्षतिसँगै देश शोकमा पुगेका बेला लमजुङमा पनि पूर्व निर्धारित कार्यक्रमहरू स्थगित भएका हुन्। तीजका बेला नाचगान खेलकुद लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू औपचारिक र अनौपचारिक रूपमा आयोजना गर्ने हुने गरेका थिए। तर यस वर्ष बाढ़ीका कारण 1300 बढ़ीको ज्यान गुमेको छ। अझै कैयौं बेपत्ता छन्, सयौं घरबार विहीन भएका छन्। बाढ़ीका कारण अरबौंको क्षति भएको छ। देशमा यस्तो संकट भएका बेला कुनै पनि स्थानमा नाचगान गर्नु सभ्य त विपरीत हुने भन्दै तय गरिएका कार्यक्रमहरू स्थगित गरिएका हुन्। जिल्लाका अधिकांश संस्था समूहले तीजको कार्यक्रम पहिले नै तय गरेपछि विपत्तिपछि ती कार्यक्रमहरू स्थगित गरिएका हुन्। जिल्लाका विभिन्न स्थानमा रहेका कार्यक्रम आयोजकहरूले कार्यक्रम स्थगितपछि कार्यक्रममा हुने खर्च बाढ़ी पीड़ितलाई सहयोग गरेका छन्। विभिन्न आमा समूह समाज समुदाय तथा संस्थाहरूले तीजमा खर्च गर्ने खर्चलाई प्रधानमन्त्री विपद राहत कोष मार्फत बाढ़ी पीड़ितलाई पठाएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको पाइएको छ। देशमा परेको विपत्ति र शोकका कारण नै नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीज प्रभावित बनेको हो। हरितालिका तीजको अवसरमा विशेष गरी चेलीबेटीहरू माइत जाने प्रचलन छ। तर सोही विपत्तिका कारण यति बेला राजधानी जोड़ने मुख्य राजमार्ग पनि अवरूद्ध हुँदा यस पहाड़ी यात्रा पनि जोखिमपूर्ण बनेको छ। हरितालिका तीज नेपाली नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड़ हो। विशेष गरी हरितालिका तीजको अघिल्लो दिनमा माइत गई रातीमा दर खाने र भोलिपल्ट भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन गरी मनाउने चलन छ। वर्ष दिनभरि आफूलाई परेका दुखा पीर मर्कालाई पोख्ने पर्वको रूपमा पनि तीजलाई लिने गरिन्छ। लमजुङका लेखाली क्षेत्रका किसानहरूले कटानी समय शुरू भएसँगै किसानहरूले अलैची टिप्न थालेका छन्। व्यावसायिक अलैची किसानहरूले भदौ लागेसँगै 712 1200 मिटर उचाइसम्मको जमीनमा लगाएको अलैची टिप्ने गर्दछन्। सोही बमोजिम यस वर्ष पनि अलैची टिप्न शुरू भएको अलैची व्यवसाय मासुङ लमजुङले जनाएको हो। हाल जिल्लाको कम उचाइमा रहेको अलैची टिप्न काम शुरू भएको र केही समय पश्चात 1200 मिटर भन्दा माथि उचाइमा रहेको अलैची टिप्न शुरू गरिने महासंघका पूर्व अध्यक्ष एवं अलैची कृषक अजय तामाङले बताउनुभयो। उचाइ अनुसार फरक फरक समयमा अलैची पाक्ने हुँदा सोभन्दा माथिल्लो क्षेत्रमा लगाएको अलैची असोजको दोस्रो साता लागेपछि मात्र टिप्न शुरू गरिन्छ। भदौबाट शुरू भएको अलैची कटानी माथिल्लो भेगसम्म पुग्दा कार्तिक लाग्ने पूर्व अध्यक्ष तामाङले बताउनुभयो। महासंघका अनुसार विगतका वर्षहरूको तुलनामा पछिल्ला वर्षहरूमा जिल्लामा अलैची उत्पादनमा गिरावट हुन थालेको छ। केही वर्ष अघि अलैचीको मूल्य कमी भएसँगै त्यसतर्फ किसानहरूको आकर्षण घटेपछि उत्पादन पनि कम हुन थालेको हो। तर गत वर्ष कृषकहरूले अलैचीको मूल्य सन्तुष्ट नपाएको बताएका छन्। दशक अघि प्रति किलो 2000 भन्दा बढ़ी रूपियाँ मूल्य रहेको अलैची बीचका केही वर्ष प्रति किलो 500 रूपियाँ बिक्री वितरण हुने गरे पनि गत वर्ष कृषकहरूले पुरानै मूल्य पाएको बताएका थिए। नेपालका 30 भन्दा बढ़ी जिल्लामा उत्पादन हुने अलैची लमजुङमा उत्पादित अलैची स्वादिष्ट गुणस्तरयुक्त र आकर्षक भएको पाइएको थियो। हावापानीको दृष्टिकोणले लमजुङमा अलैचीको सम्भावना निकै राम्रो र उपयुक्त मानिए पनि गत वर्षहरूमा मौसम प्रतिकूल हुँदा अपेक्षित उत्पादन हुन सकेको छैन। व्यावसायिक रूपमा अलैची खेती गरेका अलैची कृषकहरूले चाडपर्व मनाउन छाडेर पनि अलैची टिप्ने र सुकाउने गर्दछन्। जिल्लाको 1200 मिटर भन्दा माथिल्लो भागमा व्यावसायिक खेती हुने गरेको छ। तपाईले सुन्दै हुनुहुन्छ मर्संगी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
1: भावपूर्ण श्रद्धांजलि। श्री चण्डी स्थान भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुबेदार नरबहादुर रिमालको यही मिति 2083 भदौ 24 गतेका दिन 86 वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक संतप्त

0: परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछौ। श्री चण्डीस्थान संयुक्त भूपु सैनिक बचत तथा ऋण सहकारी विशेषहर छ मकै डाँडा।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
2: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
3: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली विशेषकर नगरपालिका साथ युनिभर्सल चोक लम्सुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
4: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: शिप विकास तालिम सम्बन्धी सूचना लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटीभिटीको सहकार्यमा सहभागीको माग अनुसार शिप विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले शिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटीभिटी खुदी न्यूनतम सहभागी संख्या 20 जना तालिम अवधि 390 घण्टा तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ सम्पर्क नम्बर 0665201156 सिप सिकौ आत्मनिर्भर बनौ सिप नै रोजगार र स्वरोजगारको आधार हो।
3: ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। अति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दाग लाग्ने जस्ता। होइन कहाँबाट ल्याएछ माइला?
4: कहाँ हुनु दाई, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
5: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ढोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। आल्मुनियमको झ्याल, ढोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर साथ लमजुङ
7: आल्मुनियमका लागि बेसीसर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ।
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ, सम्पर्क फोन 0665205532, मोबाइल 9846090301, 9846074065।
8: नोट, फलसिलिङ, कार्यस बुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
9: पहाड़ी जिल्ला लमजुङमा हिउँदे तरकारी लगाउन शुरू भएको छ। धान गोड्ने काम र कोदो रोपाइसकेका किसानहरू यति बेला हिउँदे तरकारी लगाउन व्यस्त बन्न थालेका छन्। किसानहरूले काउली, बन्दा, ब्रोकाउली, रायो, मूला, चम्सुर, पालुङको, धनियाँ, गाजर लगायतका तरकारी लगाएका छन्। भदौदेखि कार्तिक मुङ्सिरसम्म हिउँदेबारी लगाउन सकिने कृषि विकास कार्यालय लमजुङले जनाएको छ। हाइब्रिड भन्दा स्थानीय जात मिठो हुने भएकाले मौसमी खेतीमा किसानको आकर्षण बढ़ी देखिएको कार्यालयले जनाएको छ। काउली, बन्दा लगायतका तरकारीको बेदा उमार्ने काममा यति बेला किसानहरू लागेका छन्। कतिपय स्थानका किसानहरूले भने बिरूवा उत्पादन गरेर बिक्री समेत शुरू गरिरहेको कार्यालयले जनाएको छ। लमजुङमा 700 बढी हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी उत्पादन हुने गरेको छ। जिल्लामा वार्षिक 7000 मेट्रिक टन भन्दा बढ़ी हिउँदे तरकारी उत्पादन हुने गरेको छ। जिल्लाको समग्र तरकारीको उत्पादन प्रति हेक्टर करिब 11 मेट्रिक टन रहेकोमा हिउँदे तरकारीको उत्पादकत्व प्रति हेक्टर करिब 10 मेट्रिक टन रहेको कार्यालयको तथ्याङ्क छ। लमजुङमा 3400 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। पछिल्ला वर्षहरूमा युवा पुस्ताहरू पनि व्यावसायिक कृषिमा आकर्षित भएकोले पनि तरकारी उत्पादन बढ़ने अनुमान छ। कृषि विकास कार्यालयसँगै स्थानीय तहहरूको पनि व्यावसायिक कृषिलाई प्राथमिकतामा राखेपछि कृषिजन्य उत्पादनमा वृद्धि भएको अनुमान छ। कृषि कार्यालयसँगै विभिन्न संघ संस्थाहरूले तरकारी खेतीमा किसानहरूलाई आधुनिक तरकारी खेतीको तालिम वा बिउ बिजन वितरण गर्न थालेपछि गाउँका किसानहरू तरकारी खेती गर्न हौसिएका हुन्। पछिल्लो समय स्थानीय तह अन्तर्गतका कृषि शाखाहरूबाट पनि विभिन्न तालिम तथा अनुदानमा बिउ बिजन वितरण भइरहेको छ। जिल्लाका किसानहरूले विभिन्न संघ संस्थासँग आबद्ध भएर व्यक्तिगत एवं सामूहिक रूपमा पनि मौसमी तथा बेमौसमी तरकारीहरू लगाउने गरेका छन्। कतिपय स्थानीय तहले उत्पादित तरकारी बजारसम्म पुर्याउन सजिलो होस् भनेर तरकारी संकलन केन्द्र समेत निर्माण गरेका छन्। तरकारीको माग उच्च रहेको र बिक्री पनि तुरन्तै हुने भएकाले किसानहरूको आय आर्जन बढ़न थालेको बताएको छ। जिल्लामा व्यावसायिक तरकारी उत्पादनको लागि कृषकहरूलाई प्रोत्साहन गर्न पनि कृषि सम्बन्धी कार्यालयले विभिन्न कार्यक्रम समेत सञ्चालन गरेको छ। कार्यालयले तरकारी बालीको लागि क्षेत्र विस्तार कार्यक्रम, कृषक पाठशाला, विभिन्न तालिम सञ्चालन, उन्नत बिउ वितरण, प्लास्टिक टनेल वितरण र समय सापेक्ष कृषक भेटघाट तथा अनुगमन समेत गर्दै आएको कार्यालयले जनाएको छ। लमजुङ सदरमुकाम बेसीसहरबाट शुरू हुने अन्नपूर्ण पदमार्गमा पदयात्राको सीजन शुरू भएको छ। सीजन शुरू भएसँगै स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमन पनि हुन थालेको छ। अंग्रेजी वर्ष अनुसार सेप्टेम्बरदेखि डिसेम्बरसम्म पर्यटक आगमन सीजन मानिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजन क्याप खुदीको अनुसार अहिले लमजुङ हुँदै अन्नपूर्ण पदमार्गमा जाने पर्यटकहरूको संख्या दैनिक 60 माथि हुने गरेको छ। अफ सिजनमा प्राय सुनसान रहने पदमार्गमा बाहिर पर्यटकहरूको आगमन हुन थालेपछि चहल पहल पनि बढ़न थाले हो। पर्यटकहरूको आगमन शुरू भएसँगै पदमार्ग अन्तर्गतका पर्यटन व्यवसायहरू पनि उत्साहित भएका छन्। क्याबको अनुसार पर्यटकीय सिजन मानिने सेप्टेम्बर महिना आधा आधीमै 667 जना बाहिर पर्यटकहरू मनाङ प्रवेश गरेका छन्। सिजन शुरू हुन अघिको अगस्त महिनामा मात्रै सो पदमार्गमा 442 जना बाहिर पर्यटकमा मनाङ प्रवेश गरेका थिए। बेसर नगरपालिका 11 रामचुक बेसी स्थित सीता सती पातल महिला सामुदायिक वन उपभोक्त समितिको अध्यक्षमा सामाजिक व्यक्तित्व डिकेन्द्र राज स्वराई सर्वसम्मत निर्वाचित हुनु भएको छ। सम्पन्न अधिवेशनबाट स्वराईको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ। समितिको उपाध्यक्षमा डिलमाया सार्की, सचिवमा अमृत कुमार श्रेष्ठको सदस्यमा शोभा श्रेणाई चयन हुनुभएको छ। सदस्यहरूमा गोविन्द राज कमली, बेदीमाया विक, चिजमाया मगर, हरिबहादुर श्रेणाई र दुर्गा नरल चयन हुनुभएको छ। कार्यक्रममा सामुदायिक वन उपभोक्त समितिको अध्यक्ष नीता श्रेणाईको अध्यक्षता तथा बेसर नगरपालिका 11 वडाध्यक्ष शिवा प्रसाद जोशीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष जोशीले बेसर 11 रामचोक बेसी नमूना गाउँका रूपमा विकास हुँदै गएको बताउनुभयो। उहाँले गाउँका सामाजिक संस्थाको जिम्मेवारी पूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। उहाँले रिठे बरकार रामचोक नौतर जोड्ने सुन्दर सड़कबाट आर्थिक लाभ लिन सक्ने गरी उत्पादन केन्द्रित अभियान सञ्चालन गर्न समेत आग्रह गर्नुभयो। नवनिर्वाचित अध्यक्ष डिकेन्द्र राज श्रेणाईले संस्थाको काममा इमान्दारिता र जिम्मेवारीका साथ अघि बढ़दै पूर्ण पारदर्शिता कायम गरी प्रतिबद्धता व्यक्त गर्नुभयो। सचिव शम्भुलाल श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा रामचोक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राज श्रेष्ठ, पूर्व वडा सदस्य श्री कृष्णकान्त कमली र समाज सेवा युवा क्लबका अध्यक्ष एलेक्स भुजेल लगायतको उपस्थिति रहेको थियो। मर्सन्दी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारको शीर्षकहरू पुनः एकपटक।
10: मुख्य समाचारका प्रायोजक
11: आकर्षक डिजाइनमा सुन चाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसीसहर 7 लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
9: आज हरित आलिका तीज नारीहरू महादेवको पूजा आराधना गरी मनाइदै त्रिशुलीको विपत्तिले लमसुङमा पनि तीजका अधिकांश औपचारिक कार्यक्रमहरू स्थगित। कार्यक्रम हुने खर्च बाढ़ी पीड़ितलाई लमसुङका लेकाली क्षेत्रमा अलैची टिप्न शुरू। व्यवसायिक अलैचीमा कृषकहरूको आकर्षण खर्दो र लमसुङमा हिउँदे तरकारी लगाउन शुरू। पछिल्ला वर्षहरूमा कृषिजन्य उत्पादनमा कृषकहरूको आकर्षण बढ़्दो। बिहान 6:35 बजेको मर्सिङ्गी समाचार अहिलेलाई सक्यो। प्राविधिक मित्र दिपेशलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सिङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सिङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: दिदी अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
4: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
5: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
4: जान त जाने, बरु कहाँ जाने होला खै?
5: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
6: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका आठ नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा, पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
8: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: घर बनाउने काम सुरु भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाइ पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वस्थ र दीर्घ जीवन।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ।
7: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
9: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
7: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
9: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
7: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
9: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ, सम्पर्क 9556 46 244।
10: नमस्ते, म लोक गायक बलवीर थापा, अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मर्स्याङ डीएफएम 95 मेगाहर्ज।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टिल फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमसुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Mania?
1: Extreme energy drink.
2: यो मोबाइलले पनि तनावै दियो भन्या
3: हैन के तनाव दियो ए खुशी
2: हेर न अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो हैन मर्मत गर्ने गतिलो पसल कतै छैन
3: छ नि किन नहुनु हाम्रै बेसी सहरको पुरानो बैंक चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि
4: हामी कहाँ सामसुङ रेडमी भिभो टेक्नो ओप्पो नार्जो रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ
5: प्रोप्राइटर शम्सुल आलम जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र बेसीसार नगरपालिका साथ पुरानो बैंक चोक रोशन फ्रेस हाउस सँगै लमजुङ थप जानकारीको लागि सम्पर्क 98 4 95 94 0 46 98 13 09 49 32

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सङदी 95 मेगाहर्जको सहकार्य
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र मर्सङदी FM 95 मेगाहर्ज।

0: सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा। सामुदायिक प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकारको नयाँ भाग लिएर आइसकेका छौ। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिक सहकारी शान्त र सुरक्षित समुदायको लागि आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरेको हो। कार्यक्रम सुरक्षा सरोकार एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्स्याङ्गी र रेडियो मर्स्याङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरोकार हरेक सोमबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्स्याङ्गी मार्फत प्रसारण हुँदै आएको छ। कार्यक्रम सुरक्षा सरोकार मार्फत नागरिकको व्यक्तिगत सुरक्षासँगै समाजमा हुने विभिन्न घटना, अपराध न्यूनीकरणका लागि प्रहरी समुदायको सहकार्य र जिम्मेवारीलाई प्रभावकारी बनाउन सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार, सरकारवालाहरूको सुझाव एवं प्रतिक्रिया लगायतका विषयवस्तुहरू प्रसारण गर्दै आएका छौं। कार्यक्रम सुरक्षा सरोकारमा गत साता हामीले चाडपर्वका बेला समुदायमा हुन सक्ने सम्भावित अपराध तथा रोकथामका लागि समुदाय प्रहरीको भूमिका विषयमा चर्चा गरेका थियौं। चाडपर्वका बेला समाजमा हुने विकृति जुवातास हो भनेर हामीले अघिल्लो साता चर्चा गरेका थियौं। जुवातासले व्यक्ति, परिवार र समाजमा विभिन्न प्रकारले असर परिरहेको हामीले धेरै उदाहरण सुनेका छौं। आजको कार्यक्रममा हामीले जुवातास सम्बन्धी कानूनी व्यवस्था, जुवातास रोकथामका लागि जिल्ला प्रहरी कार्यालय लमजुङको सुरक्षा योजना लगायतका विषयमा चर्चा गर्दैछौं। यस विषयमा कुराकानी गर्नका लागि आज हामीसँग जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्री हाम्रो स्टुडियोमा हुनुहुन्छ। सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: गैर कानूनी जुवातास भन्नाले के बुझिन्छ? लमजुङमा पछिल्लो समय जुवातासको अवस्था र यसको प्रविधि कस्तो देखिन्छ?
1: जुवा भन्नाले कुनै समयको आधारमा कुनै समयमा चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने, गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झनुपर्छ। र सो शब्दले आफूले जुवा नखेली अरूको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी च्याखेलाई समेत यो जुवा भन्ने यो कानून संहितामा उल्लेख गरिएको छ। यो कुरा यहाँलाई जानकारी गराए। र हाल यो लमजुङमा गैर कानूनी पछिल्लो अवस्था हेर्दा जुवा पूर्ण रूपमा नियन्त्रण भइरहेको जस्तो देखिँदैन। तैपनि हामीले कुनै पनि लुकी छिपी जुवा खेल्न सक्ने स्थानहरूमा सूचना प्राप्तका आधारमा विभिन्न ठाउँहरूमा चाहिँ छापा मार्ने काम गरिएको छ। पछिल्लो समयमा हामीले यो 82 साल साउन 6 गते मर्स्याङ्गी गाउँपालिकाबाट पनि जुवातास खेलेको अवस्थामा 7 जनालाई पक्राउ गरेको कुराहरू यहाँ समक्ष मैले जानकारी गराउन चाहेँ। र यो जुवातासलाई सामान्य मनोरञ्जनको विषय भन्दा पनि सामाजिक तथा आपराधिक जोखिमको रूपमा लिनुपर्छ जस्तो मलाई लाग्छ।
0: जुवातास खेल्ने व्यक्तिको व्यक्तिगत जीवनमा यसले कस्तो प्रभाव पार्छ? आर्थिक, मानसिक तथा सामाजिक रूपमा कस्ता समस्या निम्तिन सक्छन्? केही भन्न मिल्छ?
1: जुवाले व्यक्तिको आर्थिक, मानसिक रूपमा असरका कुराहरू भन्दा पनि यसले सामाजिक, आफ्नो पारिवारिक जीवन र आर्थिक अवस्था जीर्ण रूपमा बनाउने, जसले गर्दा मानिस भोलि फ्रस्ट्रेसनमा गएर सम्बन्ध विच्छेद जस्ता कुराहरू सुसाइड गर्ने अवस्थासम्म पुग्ने जुवातासले गर्दा भएको हामीले पाएका छौं। र यो सामाजिक रूपमा व्यक्तिको प्रतिष्ठा घटाउने, साथीभाइ तथा परिवारसँगको सम्बन्ध बिगार्ने र अन्त्यमा सामाजिक रूपमा नै अलग हुने अवस्था यसले ल्याउन सक्छ जुवातासले।
0: जुवातासका कारण परिवारमा पर्ने असर कस्तो हुन्छ? पारिवारिक कलह, ऋण, हिंसा वा सम्बन्ध विच्छेद जस्ता समस्या पनि देखिने गरेका छन् कि?
1: जुवातास एक त यो सर्वप्रथम यसले चाहिँ असर पार्ने भनेकै परिवारलाई नै हो जुवातासले। र जुवातासका कारणले परिवारमा विभिन्न किसिमका असरहरू गर्ने गर्छ, जसका कारणले घर खेत बेचेर भोलि खान नपाउने, शिक्षामा आफ्ना परिवारले बच्चा बच्चीले पढ्न नपाउने अवस्थादेखि विभिन्न किसिमका पारिवारिक हिंसाका कुराहरू हुने, एक आपसमा लोग्ने स्वास्नी बीच झगडा हुने र त्यस जसको कारणले चाहिँ सम्बन्ध विच्छेदको सम्म अवस्थामा पुग्ने गरेको चाहिँ हामीले पाएका पनि छौं। र विशेष गरी जुवातासले परिवारमा तस नसै बनाएको त तपाईँहरू पनि जानकार हुनुहुन्छ, जसका कारणले पारिवारिक रूपमा हुने झगडाहरू भयो, विभिन्न किसिमका चाहिँ घरेलु हिंसाका कुराहरू भए, यिनीहरू चाहिँ हुने गरेको चाहिँ हामीले पाएका छौं।
0: समाजमा गएर कानूनी जुवातासले कस्ता विकृति र अपराध निम्त्याउन सक्छ? जुवातास र अन्य आपराधिक गतिविधि बीच कस्तो सम्बन्ध देखिन्छ?
1: जुवा आफैमा एक कानून विपरीत गतिविधि हो र यसले अन्य अपराधलाई पनि सिर्जना गर्न पनि सक्छ। जुवा ठूलो रकम हुँदा हार्दा पैसा जुटाउन, चोरी, ठगी, अवैध सापटी, कागजात दुरूपयोग जस्ता जस्तै कागजात दुरूपयोग भन्नाले हामीले एउटा दुईटा जस्ता उदाहरणहरू पनि छन् हामीसँग। पेन्सन पट्टा समेत मान्छेले डिपोजिट राखेर जुवा खेल्नको लागि पैसा सापटी लिएको अवस्थाहरू पनि हामीले केही कुराहरू देखेका छौँ। जस्ता अपराधतर्फ जाने जोखिमहरू हुन सक्छ। जुवाका कारणले विभिन्न किसिमका हत्या हिंसा सम्बन्ध हुने गरेको चाहिँ अपराधिक घटनाहरू घटेको हामीले पाएका छौँ।
0: हजुर, नेपालको प्रचलित कानूनले जुवातास तथा गैर कानूनी बाजी सम्बन्धी गतिविधिलाई कसरी सम्बोधन गरेको छ? यस्तो कार्यमा संलग्न व्यक्तिलाई के कस्तो कानूनी कार्यवाही हुने व्यवस्था छ?
1: नेपालको प्रचलित कानूनले जुवा खेल्ने तथा खेलाउने कार्यलाई दण्डनीय बनाएको छ। मुलुकी अपराध संहिता 2074 दफा 125 जुवा खेल्ने वा खेलाउने सम्बन्धमा सजायको व्यवस्था गरेको छ। पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई 3 महिनासम्म कैद वा 30,000 जरिमाना र दोस्रो पटक 1 वर्षसम्म कैद र 50,000 जरिमाना र त्यस पछाडि पुनः कसुरको आधारमा थप सजायको व्यवस्था रहेको छ। जुवा खेल्ने प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पत्ति सम्बन्धी जफतको व्यवस्था पनि गरेको छ। त्यसैले थोरै रकमको जुवा जुवा हो, केही हुँदैन भन्ने सोच गलत हो।
0: जुवातास नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय लमजुङले हालसम्म कस्ता कदम चाल्दै आएको छ? पक्राउ कार्यवाही तथा जनचेतनामूलक गतिविधिको अवस्था कस्तो छ?
1: जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयले प्राप्त सूचना प्रहरी निगरानीका आधारमा जुवा हुने सम्भावित स्थानहरूमा निगरानी गर्ने, छापा मार्ने, जुवा खेलिएको अवस्थालाई फेला परेमा जुवातास खेलाउने मानिसहरूलाई कानून बमोजिम पक्राउ गरी अनुसन्धान गर्दै आएको कुराहरू मैले यहाँहरू समक्ष जानकारी गराउन चाहे। लमजुङ जिल्लामा 3 वर्ष यता भएका आर्थिक जुवामा भएका डाटाहरू म यहाँहरूलाई राख्छु। 2080-81-82-83 जम्मा 9 जुवातास सम्बन्धी मुद्दा दर्ता भएको छ, जसमा 80-81 जुवातास सम्बन्धी मुद्दा 41 पक्राउ परेको र पक्राउ परेको व्यक्तिहरूको साथबाट 32 कौडा, 52 पत्ती तास र नगद 7,84,980 रुपियाँ प्रावधान रहेको यहाँहरूलाई जानकारी गरे। त्यसै गरी अब 81-82 जुवा सम्बन्धी मुद्दामा 30 मानिस पक्राउ परेको र पक्राउ परेको व्यक्तिहरूको सम्बन्धमा 15 कौडा, 372 पत्ती तास र 5 विभिन्न कम्पनीको मोबाइल फोन र नगद 3,52,000 रुपियाँ बरामद भएको छ। र यसै गरी 82-83 जुवा सम्बन्धी मुद्दामा 9 मानिस पक्राउ परेका व्यक्तिहरू छन् र निजहरूको साथबाट 19 कौडा, 160 पत्ती तास र नगद 1,53,000 रुपियाँ बरामद गरेको थियो। अहिलेको परिवेशमा जिल्ला प्रहरी कार्यालयले लमजुङको सामुदायिक प्रहरी साझेदारी मार्फत जनसमुदायहरूमा जुवातासबाट हुन सक्ने सामाजिक तथा कानूनी असरहरूलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, नागरिकसँग समन्वय गरी जुवातासँग सम्बन्धित सूचनाहरू संकलन गर्ने कार्यलाई प्राथमिकता दिँदै आइरहेको कुराहरू यहाँहरू समक्ष मैले जानकारी गराउन चाहे।
0: जुवातास हुने स्थानबारे प्रहरीलाई सूचना दिन नागरिकहरूले के गर्न सक्छन्? सूचना दिने व्यक्तिको पहिचान गोप्य राख्ने तथा सुरक्षाको व्यवस्था कसरी हुन्छ?
1: यो समसामयिक विषय पनि हो र सबैले जानकार हुन जरूरी पनि छ। नागरिकले आफूले देखेको र विश्वसनीय रूपमा जानकार पाएको जुवा सम्बन्धी गतिविधिहरू बारे नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरीको 100 नम्बरमा फोन सम्पर्क गरी सूचना दिन सक्नुहुन्छ। सूचना दिँदा वास्तविक स्थान, समय, गतिविधिको प्रकृति, सम्भव भएसम्म सम्बन्धित व्यक्तिहरूको विवरण समेत उपलब्ध गराई प्रहरीलाई अनुसन्धान तथा कार्यवाहीमा हुनेहुनेछ भन्ने कुराहरूको पनि हामीले अपेक्षा राखेका छौँ। सूचना दिने व्यक्तिहरूलाई हामीले व्यक्तिहरूको नाम हामीले गोप्य नै राख्ने गरिएको छ र उहाँहरूको संवेदनशीलतालाई हेरेर सूचनादाताको परिचय गोप्य राख्ने र आवश्यक सूचना व्यवस्थापन गर्ने अभ्यासहरू रहेका छन्। साथै सूचना दिने व्यक्तिलाई सुरागीको परिचालन मार्फत उचित पुरस्कारको समेत व्यवस्था गर्न सकिनेछ।
0: अनलाइन तथा मोबाइल मार्फत हुने जुवा र बाजीको प्रवृत्ति पनि बढ़िरहेको अवस्थामा प्रहरीले यसलाई कसरी हेरेको छ? यस्ता गतिविधि नियन्त्रण

0: प्रयोगकर्ताहरूको पहिचान, डिजिटल कारोबार, विभिन्न एप वा वेबसाइट, विदेशी सर्भर, डिजिटल प्रमाणको अनुसन्धान गर्नुपर्ने हुन्छ। त्यसैले प्रहरीको साइबर अनुसन्धान क्षमता, डिजिटल प्रमाण संकलन र क्याबिजको समन्वय अझ बलियो बनाउनु अति आवश्यक चाहिँ हामीले देखेका छौँ। र खास गरी अब नागरिक पनि सामाजिक सञ्जालमा आएका छिटै पैसा कमाउने वा बाजी लगाएर ठूलो रकम जित्ने जस्ता प्रलोभनबाट पनि सचेत हुनु जरुरी देखिन्छ। यस किसिमका अनलाइन तथा मोबाइल बाट हुने चुहा र बाजीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले समय समयमा अनलाइन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने, विद्यार्थी भाइ बहिनीहरूलाई भिजिटिङको लागि बोलाई यस्ता डिजिटल माध्यमबाट हुने सक्ने चुहा बाजी मात्र नभई अन्य किसिमको स्किम सम्बन्धमा समेत जानकारी गराई चेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको कुराहरू जानकारी गराउन चाहे।
1: गैर कानूनी जुवातास रोकथाममा प्रहरी र समुदाय बीचको सहकार्य कति महत्वपूर्ण छ? स्थानीय तह, युवा, अभिभावक, टोल विकास संस्था तथा सामाजिक संघ संस्थाले के भूमिका निर्वाह गर्न सक्छन्?
0: गैर कानूनी जुवातास रोकथाम प्रहरी र समुदायिक बीचको सहकार्य अत्यन्त महत्वपूर्ण छ। प्रहरीले मात्र जुवा पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन। जुवा तास समुदायमा कुनै एक स्थानमा हुने भएकोले त्यो सम्बन्धमा समुदायलाई समयमै सूचना दिनुपर्दछ भन्ने कुराहरू हामीलाई लाग्छ। र अभिभावकले आफ्ना परिवारको सदस्य गतिविधि, आर्थिक व्यवहार ध्यान दिने तथा स्थानीय तह, टोल संस्था, क्लब, सामाजिक सञ्जालहरू संस्थाले जनचेतना फैलाउने हो भने यसको प्रभाव नियन्त्रण गर्न सकिन्छ जस्तो हामीलाई लाग्दछ। र विशेष गरी हामी प्रहरी एक्लै होइन, प्रहरी र समुदाय मिलेर अपराध नियन्त्रण गर्ने भन्ने अवधारणा विश्वास गर्छौं। जुवातास हुने स्थानहरूको जानकारी, शंकास्पद गतिविधिहरूको सूचना र सामाजिक दबावले जुवातास नियन्त्रणमा ठूलो भूमिका खेल्छ भन्ने कुरा हामीलाई लाग्दछ।
1: जुवातासको लतमा फँसेका व्यक्ति तथा उनीहरूका परिवारलाई जिल्ला प्रहरी कार्यालय लमजुङको के सन्देश छ?
0: हाम्रो पहिलो सन्देश चाहिँ जुवातास पैसा कमाउने माध्यम होइन, यो आर्थिक तथा सामाजिक विनाशको बाटो बन्न सक्छ। जुवातास लतमा फँसेका व्यक्तिहरूलाई अपराधिकको रूपमा मात्र हेर्नुभन्दा परिवार र समाजले सुधारका लागि पनि सहयोग गर्नुपर्छ। जुवातास खेल्ने व्यक्तिसँग परिवारले समयमै पूरा गर्ने, आर्थिक अवस्था नियन्त्रण गरिदिने, आवश्यक परे सम्बन्धित निकायहरूसँग परामर्श र सेवाको सहयोग लिनुपर्दछ जस्तो लाग्दछ। तर जुवातास र खेल वा खेलाउने कार्य कानून विपरीत भएकोले प्रहरीले कानून कार्यान्वयनमा कोही कसैसँग कुनै सम्झौता गर्दैन। सुधारको अवसर र कानूनको पालना सम्बन्धमा प्रहरी र जनसमुदाय दुवै मिलेर यसलाई सँगसँगै अघि बढ्नुपर्छ जस्तो लाग्दछ।
1: र अन्त्यमा, समुदायलाई गैर कानूनी जुवातास विरूद्ध सचेत र सक्रिय बनाउन प्रहरीको आगामी योजना के छ?
0: आगामी दिनहरूमा हाम्रो प्राथमिकता जुवा हुने ठाउँ पहिचान, सूचना संकलन, प्रभावकारी प्रहरी परिचालन, समुदायसँग सहकार्य मानि रहनेछ। साथै यसमा नजिकै गरेको चाडपर्वहरूलाई बढी मात्रामा जुवातास खेल्ने खेलाउने भएको हुँदा यस्ता विशेष दिनहरूमा लमजुङ प्रहरी हरेक ठाउँमा सक्रिय र चनाखो भई ड्युटी गराउने गर्ने गरेका छौँ। प्रहरी भन्दा पनि पहिला सामुदायिकमा हुने यस्ता किसिमका कुनै खेलहरू खेल्ने खेलाउने गरेको पाइएमा सामुदायिकबाट नै नागरिकलाई नजिकको प्रहरी इकाई, जिल्ला प्रहरी कार्यालयमा सम्पर्क तथा नेपाल प्रहरीको आकस्मिक नम्बर 100 फोन गरी जानकारी गराइदिनु हुन सम्पूर्णमा म अनुरोध गर्न चाहन्छु। आगामी दिनहरूमा जुवातास नियन्त्रण रोकथामका लागि विशेष गरी लमजुङ प्रहरीले यसरी चाहिँ कार्यक्रम राखेको छ। जुवातास हुने सम्भावित स्थानहरूलाई बढी निगरानी गर्ने गरेको छ। प्राप्त सूचनामाथि तत्काल अनुसन्धान गर्ने, होटेल, रेस्टुरेन्ट तथा अन्य सम्भावित स्थानहरूमा सञ्चालकहरूसँग समन्वय गर्ने, स्थानीय तह सामुदायिकसँग जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, युवा तथा विद्यार्थीहरू जुवाको आर्थिक तथा सामाजिक असरबारे चेतना बनाउने, अनलाइन जुवा तथा ब्याटिङ सम्बन्धी गतिविधिहरूबारे साइबर चेतना बढाउने, जुवा तथा अन्य अपराधहरूको बीचमा सम्भावित सम्बन्धलाई समेत अनुसन्धानको दायरामा राख्ने कार्यलाई प्राथमिकता दिँदै अझ सक्रिय बनाउनेछौ भन्ने कुरा मैले यहाँ समक्ष प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अन्त्यमा लमजुङवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हाम्रो अनुरोध, गैर कानूनी जुवालाई सामान्य मनोरञ्जनको रूपमा नलिनुहोस्, आफू पनि जुवाबाट टाढा रहनुहोस् र आफ्नो सामुदायिक तथा त्यस्तो गतिविधि भइरहेको थाहा पाएमा प्रहरीलाई समयमै सूचना दिनुहोस्। प्रहरी र नागरिक बीचको सहकार्यबाट मात्र सुरक्षित, सभ्य र अपराधमुक्त समाज निर्माण गर्न सकिन्छ। साथै नजिकै गरेको नेपालीहरूको महान चाड हरितालिका तीज, विजयदशमी, शुभ दीपावली र छठ पर्वको सम्पूर्ण नेपाली लमजुङवासीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रेडियो मर्साङदीले यस समय उपलब्ध गराइदिनु भएकोमा रेडियो मर्साङ

0: गर्थे पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
1: व्यस्त समयका बावजुद पनि कार्यक्रमको लागि अमूल्य समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद।
1: दैनिक सुरक्षा सावधानी सँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषयसहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौं, सुरक्षित रहौं। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवमाया विदा माग्छु। तपाईको साथ शुभ रहोस्। जय नेपाल।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। ल अब दुलाले दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मि हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801677246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वकर्ण नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0665210083,
5: सम्पर्क मोबाइल नम्बर 9857313375।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
1: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि। फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ। त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
0: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
1: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ। हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ। नकुहिने सिसा, प्लास्टिक, टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
2: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं। स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
3: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
1: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: टु फाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344, 9841626344।
5: दिदी, अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
6: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
5: हाम्रै बेसी सहर नगरपालिका 7 एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
6: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका 7, एनआईएमबी ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560774486।
7: आया मर्यो नि आमा।
8: के भयो दिदी तपाईँलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खै कहाँ जाने, कहाँ जाने होला है?
8: ल दिदी, बेसी सर नगरपालिका 7 पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
9: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा, दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत, दिसार, पिसाब तथा खकार परीक्षण गरिन्छ।
10: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक, कान, घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
9: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
10: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका 7 पुरानो ब्याङ्क चोक लमजुङ।
9: सम्पर्क फोन 9849068924, 9850386780।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
13: एक्सट्रिम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 8 बजेको छ।
14: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

तिमी हरितालिका तीजा मुनिमेमेजी महादेवैना पूजालाई मारी मनेसी म त्रिशुलरी मायाबा लमसुङ्गा मायाबा बेपत्ती खबालिसो लमसुङ्गा र बिनी तीजाले त औपचारिक कार्यक्रम स्थगित पाए खाए म तीजाने लागि छुटेपा मुइ पहाड़ी पीड़ितमै लागि पिए म लमसुङ्गारी हेर्दा लमसुङ्गार पै हेरी अलाई चाहिँ टिभा सुरुलाई म व्यवसायको अलाई चाहिँ कृषक महिना आकर्षण विषय घट्दैछ याई म लमसुङ्गारी हिउँदारे रुइबा तरकारी लगेब के सुरु तै म लिसुबे बसरी उत्पादनले कृषक मेला आकर्षण बढ्दैछ यही मन

0: गर्नु पार्दैन नि त कुन्चाइने छिमेकीले केले यो अझै के हुन्छ कसो हुन्छ कुहिरो लाग्यो डर लाग्दो बादल लायो भने पनि अब आउनु लायो आउनु हो त्यसरी बुझाइन्छ त्यसकारण उनीहरूलाई राम्रोसँग रियालिटी बुझाइदिन राम्रोसँग उसलाई एकदमै प्रत्यक्ष निगरानीमा सपोर्ट दिन एकदमै जरुरी छ कुनै कुनै मात्रै हो बच्चाहरूले एक्सेप्ट गर्न सकेको त्यो घटनालाई
1: यही मैले अलिकति जोड्न खोजे जस्तो विद्यालय जान लागेका बाल बालिकाहरू विद्यालय जाँदै गर्दा अथवा विद्यालयमा पढ्दै गर्दा यो घटना भएको छ होइन भनेपछि अभिभावकबाट टाढिएको अवस्थामा चाहिँ भएको छ घटनाहरू कतिपय बाल बालिका मैले पनि देखे होइन हेरे त्यो बाढीले बाढी देखेको उसले बाढी आएको देख्यो र उसको एकदम मुटु धड्किरहेको छ बोल्न नसकेको अवस्था छ तर उसलाई चाहिँ कहीँ लगेको छैन त्यहीँ राखिरहेको अवस्था छ भनेपछि त्यस्तो बच्चाहरूमा चाहिँ कस्तो खालको समस्याहरू चाहिँ देखिन सक्छ
0: अब देखिन सक्ने एकदम कममा सक्छ धेरैमा त सक्दैन त्यस्तो प्रब्लमहरू देखिन किनभने बच्चाहरू पनि त उनीहरूको नि सोच छ उनीहरूको नि इमोसन छ बिस्तारै रेगुलेट गर्न सिक्छन् कोही कोहीमा त अब यसले गर्दा एकदमै ट्रमेटिक असहजता यसले गर्दाखेरि डिप्रेस मुडहरू यसले गर्दा कसै कसै भएकोमा एन्जाइटी यसले गर्दा पर्फर्मेन्स समस्याहरू कुनै अब अगाडि बढ्नै नसक्ने यसले गर्दा अगाडि कि अब के गर्ने भन्ने कुराको समस्या वाट इफको पिर अब के होला भन्ने पिर यी समग्र पिर हुनुहुन्छ त्यसकारण त असेसमेन्ट जरुरी छ अब चाहिँ एक एकलाई असेसमेन्ट गर्न जरुरी छ सिम्टम देखेकालाई त गर्नै परेको तर सिम्टम नदेखेकाहरूलाई पनि उसको मेन्टल कन्डिसन कस्तो छ किन सबै ट्रमामा फेस गरेर आएका छन् नि त मेन्टल कन्डिसन कस्तो छ उसलाई कस्तो खाले मूल्याङ्कनहरू जरुरी छ कस्तो खाले इन्टरभेन्सनहरू चाहिन्छ भनेर मेन्टल हेल्थमा काम गर्ने राम्रो राम्रो संस्थाहरू पनि त्यहाँ जोडिसक्नु भएको छ त्यो लगभग हामी त त्यो 10 गते नै गटार पुगेको थियो 3 बजे 2 बजेतिर पुगिसकेको थियौँ म हाम्रो टिम अनि अहिले यो दुईटा विशेष गरी नुवाकोट र उता माथि त्रिशुरमाथि के अरे रसुवामा टिपिओ नेपाल पुगेर काम सुरु गरिसकेको छ पिक्स पनि सुरु गरेको छ सायद अर्को रेड क्रसले सेभ द चिल्ड्रेनले अनि सिविन पनि पुगेको छ अर्को हाम्रो सीएमसी पनि पुगेको छ कोसिस पनि पुगेको छ भन्दा मतलब
1: सबै जो जो यो भनौँ न यो मानसिक स्वास्थ्यमा लागिराख्नु भएको छ उहाँहरू सबैजना यो बेला चाहिँ व्यक्तिगत रूपमै पनि सरकारसँग जोडिएर अथवा व्यक्तिगत रूपमा नै पुगिरहनु
0: अनि सोमपिन भन्ने हाम्रो संस्था छ मेन्टल हेल्थ प्रोफेसनल एसोसिएसन त्यो टिम रेडी भइसकेको छ उहाँ अर्को भनेको चाहिँ युवा मन्त्रालयबाट यो राष्ट्रिय युवा परिषदको टिमहरूको लागि पीएफएको लागि प्लानहरू भइसकेको छ अर्को मनोविमर्शकर्ता महासंघ छ एउटा है त्यो महासंघले यसरी काम गरे म त यस्तो हेर्नु महासंघलाई हेपिएको थियो नि त महासंघ जुन यो मनोविमर्शकर्ता 6 महिना साइको सोसियल काउन्सिलिङकाहरू साथीहरू हेपिएको होइन अलिकति भ्यालु नमानिएको अहिले फ्रन्ट लाइनमा बसेर काम गरिरहेका छन् भने मतलब अब यतिखेर चाहिँदो रहेछ भन्ने कुरा यतिखेर चाहिँ सबै दक्षताहरूको जरुरी रहेछ भन्ने कुरा यो बाढीले सिकायो
1: हजुर हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र बदलिदो नेपालमा आज हामी कुराकानी गरिरहेका छौं आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका विषयमा चर्चा गर्नको लागि हामीसँग हुनुहुन्छ मनोविद बासु आचार्य म फेरि पनि कुराकानीलाई जोड्न चाहन्छु जस्तो यहाँले भर्खरै पीएफएको कुरा गर्नुभयो मनोवैज्ञानिक प्राथमिक उपचार अलिकति प्रश्चय दिनुहोला यो कस्तो खालको उपचार हो
0: फर्स्ट एड भन्ने बित्तिकै सबैभन्दा छिटो आवश्यकता परेको नपरेको महसुस गरेर दिने उपचार दुईटा भयो एउटा फिजियोलोजिकल भयो एउटा साइकोलोजिकल फिजियोलोजिकल उपचारको प्रोसेसहरू पनि यी लिङ्क गरिदिने छिटो छ त उसलाई केही न केही जोखिमबाट जोगाउनको लागि भूमिका खेल्ने हो भने साइकोलोजिकलको चाहिँ महत्वपूर्ण पीएफएको एकदम थिम भने चाहिँ के हो भने कोही न कोही यो ट्रमामा परेका विशेष गरी भूकम्प बाढीजन्य आघात युद्ध डरलाग्दा हिंसा दर्दनाक घटना परिघटनाहरूका कारणले उसमा परेको त्यो आघातको कन्डिसन कस्तो छ भनेर पहिलो उसको बेसिक एनालाइसिस गरेर उसको विषयहरू हेरेर उसका कुराहरू सुनेर आवश्यकता छैन महसुस गरेर उसलाई सम्बन्धित ठाउँमा लिङ्क गरिदिने एउटा प्लान हो जुन विश्व स्वास्थ्य संगठनले पीएफए भनेर नामाकरण गरेको छ भनेको त्यो विषय त्यो घटना त्यो दुर्घटना त्यो अभिघातजन्य अवस्थाहरू हेरेर त्यसपछि त्यो हेरिसकेपछि त्यो घटना परिघटनाका विषयहरू नर्मल्ली फेरि साइकोलोजिकल असेसमेन्ट भनेको चाहिँ सुनेरै हुन्छ क्या. यो अरू अरू देखिँदैन नि त, मनको पीड़ा त देखिँदैन, मनको पीड़ा त छामेर थाहा हुँदैन, मनको पीड़ाको टेस्टहरू यो अरू बायोलोजिकल टेस्ट जस्तो हुँदैन. सबभन्दा राम्रो उसको इभ्यालुएसन र टेस्ट भनेकै क्वेसन एन्सर, र क्वेसन एन्सर गर्दाखेरि व्यक्तिको कुरा सुनेर अनि त्यो अवस्थामा उसको थट, इमोशन, फिलिङ्स, बिहेभियर र उसको फिजिकल सिम्टम, यी चारवटा विशेष गरी थट, इमोसन, फिजिकल सिम्टम र बिहेभियरलाई एनालाइसिस गरेर उसको सोच्ने तरिका गाह्रो गाह्रो छ, उसको फिजिकल सिम्टमहरू गाह्रो गाह्रो छ, डर लागेको छ, डुकडुक छ, पसिना आएछ, असहज छ, अथवा सोच्ने हकमा नेगेटिभ थटहरू आएको छ, म सक्दिनँ, मलाई के भयो, मलाई किन यस्तो, मलाई बाँच्न मन लागेन, अथवा ला म थेग्न सकिने यो पीड़ा, अथवा मलाई झल्झलकोहरू धेरै आए, अब जम्मैको हकमा, अब जस्तै सामान्य क्षति भएको हकमा, ला अब किन भयो होला मेरो जिन्दगीमा यस्तो नभए नि हुन्थ्यो, अब दर्दनाक घटनामा मै पो दोषी हुँ कि मै पो अपराधी हुँ, एकजनाले त के भन्नुभएको छ म अपराधी हुँ, किन भन्दा मेरो नेग्लिजेन्सले गर्दाखेरि म यो क्षति भएको, मैले श्रीमतीलाई किन त्यो सुन लिन पठाएँ, म चाहिँ भागे श्रीमतीलाई सुनिन पठाएँ, किन गरेँ मैले त्यो, म अपराधी सर, म बाँच्न मेरो के अर्थ छ र भनेको
1: उहाँले श्रीमती
0: गुमाउनु भयो, हजुर याद गर्ने भने म त त्यो अपराध बोधले त नि दुर्घटना घटाउन सकिन्छ नि त, किनभने त्यतिखेरको डिसिजन त राइट र रङ नै हुँदैन थियो, अब दिमागले जे जे निर्णय निर्देशन गर्यो त्यही गर्नु हो बिचरा, यत्रो डरलाग्दो घटना घट्छ भनेर उहाँले सोच्नु भएन, यदि त्यो थाहा पाएको त बिचरा उहाँले किन गर्नुहुन्थ्यो,
1: त्यो त कसैलाई पनि त थाहा
0: थिएन, त्यस कारण अब बाँच्नेहरू त बाँच्नु पर्यो नि त, तर उहाँले के बुझ्नु होइन म बाँचेको कुनै अर्थ छैन भन्नु, बुझ्ने म बाँचेको अर्थ छैन, भर्खर भर्खर बिहे भएको अरे, अनिखेर अब त्यस्तो अवस्थामा पिएफ उहाँले नपाएदेखि त दुर्घटना घट्छ नि, अरू असहजता निन्द्रा लागेको छैन, अरू असहजता डर लागेको छ, फेरि डर लागेको छ, अरू बच्चाहरूको हकमा यी के भन्छ कम्युनिकेसन राम्रो नपाएर बिचार इन्फर्मेसन राम्रो छ नपाएर त नहुनी नहुनी धरती फाट्छ र के हुन्छ भनेर उनीहरू टर्चरमा बसिरहेछन् भनेको यिनीहरूलाई व्यक्तिलाई हामीले यिनै कुरा सुनेर यिनै कुरा मनन गरेर अनि आवश्यक छ कि छैन भनेर झन् विज्ञसँग लगेर विशेष गरी साइकोलोजिकल इन्टरभेन्सन गर्न सक्ने, असेसमेन्ट गर्न सक्ने, विशेष गरी साइकोथेरापी र काउन्सिलिङ गर्न सक्ने, अब उस्तै परिस्थिति मेडिसिन सपोर्ट दिनुपर्ने साइकियाट्रिस्टहरू भेट्न सक्ने जरुरी छ, होइन कि अब्जर्भेसन मात्रै जरुरी छ, अब्जर्भेसन मात्रै राखे हुन्छ कि होइन, उसलाई विशेष इन्टरभेन्सन चाहिन्छ कि होइन, प्रत्यक्ष निगरानीमा चाहिन्छ कि होइन, एडमिसनै चाहिन्छ, औ एका दुईको हकमा त रिहेबिलिटेसन सेन्टर पो चाहिन्छ कि, किन त्यो ट्रमा त उसले डिल गर्न सक्दैन भन्ने आधारमा गरिने एउटा व्यवस्थित र स्तरीय एउटा प्लानलाई साइकोलोजिकल फर्स्ट एड भनिन्छ.
1: हजुर, जुन यो पीएफए साइकोलोजिस्ट, यो मनोवैज्ञानिक प्राथमिक उपचार होइन, यो मनोवैज्ञानिक प्राथमिक उपचारमा जो जुट्नुहुन्छ, खट्नुहुन्छ, त्यो कुन तहकोले चाहिँ, यो अघि यहाँले भन्नुभयो कि मनोविमर्शकर्ता उहाँहरूले गर्नुहुन्छ कि साइकोलोजिस्टहरू अथवा मनोविद, मनोचिकित्सक, कुन तहकोले गर्नुहुन्छ यो?
0: अब पीएफए चाहिँ अहिलेलाई पीएफए को तालिम लिएका जो कोहीले गर्न पाइने भनिएको छ, किन भन्दा पीएफए को ट्रेनिङ चाहिँ विशेष गरी अब आफ्नो उच्च शिक्षा सकेका साथीहरू जसले चाहिँ दुई दिने तीन दिने जो बेसिक स्किलहरू यो लुक लिसन र लिङ्क भन्छ क्या, यो कन्सेप्ट बुझेको र पीड़ा बुझेको र धेरै सिकाउन नखोज्ने अनि सुन्न मात्रै खोज्ने, आवश्यकता महसुस गरेपछि आफ्नो सुपरभाइजरलाई अथवा आफ्नो मनोविदलाई जोड़ दिन सक्ने गरी जुन ट्रेनिङ लिनुभएको छ उहाँ जो कोहीले गर्न पाउनुहुन्छ र गर्नै नि पर्छ. उहाँहरूले किन गर्नुपर्छ भने अब यत्रो तयार त सबै ठाउँमा साइकोलोजिस्ट पुग्न सक्नुहुन्न, सबै ठाउँमा साइकेट्रिस्ट पुग्न सक्नुहुन्न, सेल्टरमा पुग्न सक्नुहुन्न, घर घरमा पुग्न सक्नुहुन्न, सकिँदैन नि त, किन सीमित हुनुहुन्छ साइकोलोजिस्ट साइकेट्रिस्टहरू भने, मतलब त्यो आवश्यकता महसुस गरेर उहाँलाई त्यो लिङ्क गरिदिने जो जो स्किलहरू डेभलप भएका ट्रेनर ट्रेनिङ लिने साथीहरू हुनुहुन्छ जसले गर्ने हुन्छ गर्नुपर्छ, जसलाई त झन् छ महिने साइको सोसियल काउन्सिलिङ लिनेले त त्यो त अनिवार्य हो, उहाँले त नगर्नै पाइँदैन, गर्नै पर्ने भन्ने हुन्छ है, अनि होइन दुई दिने तीन दिने साथीहरूले जुन यति मात्रै बेसिक कुरा नलेजहरू थाहा भएकोहरूले गर्ने र सपोर्ट गर्ने भन्ने हुन्छ.
1: हजुर, अब यो मनोवैज्ञानिक प्राथमिक उपचार जुन चाहिँ यो आघातजन्य अवस्थामा चाहिँ तत्काल शुरू गरिहाल्नुपर्छ, तत्काल शुरू गर्दाखेरि चाहिँ जुन अघि यहाँले भन्नुभयो कि लुक लिसन लिङ्क होइन, यो तीनवटा पक्ष चाहिँ किन जरूरी छ र कस्तो अवस्थामा चाहिँ यो गरिहाल्ने त?
0: अब हेर्दाखेरि प्रब्लमेटिक देखिएको छैन भने त्यहाँ पीएफए दिन जरूरी हुँदैन या त नै, किनभने घटना त सबै ठाउँमा घट्यो त्यो एरियामा, तर कतिलाई चाहिँ त्यो घटना चाहिँ नर्मल भएको छ, त्यसलाई लिएर ठिक छ बर्बाद हो सिद्धियो गाह्रो हो त्यही पनि हामी उठ्छौँ भन्ने छ, कतिलाई चाहिँ त्यो कुराले गर्दा यति गाह्रो भएको छ म्याम है। अब एकजना म्याम हुनुहुन्छ जीवजीवीमा, अब मैले कसरी मिलाउनु, अब यत्रो ऋण छ, ट्रक गयो आफ्नो श्रीमान जानुभयो त्यही ट्रकमा, अनिखेर छोरीहरू छन् दुईटा, छोरीको अब कसरी अगाडि बढ्नु, भन्नलाई पो सजिलो छ त आफूलाई कति गाह्रो छ, सरकारले के गर्ने के नगर्ने केही पनि थाहा छैन, घटना अलि असहज स्थितिहरू म सक्दिनँ होला, विषयवस्तुलाई होइन म नर्मलाइज गर्न सक्दिनँ, समयले नि मलाई कहाँ सिकाउला र मलाई केही राहत पनि चाहिँदैन, मलाई कसैको केही साथ पनि चाहिँदैन है, बस म के गर्छु मलाई पनि थाहा छैन, म कसरी अगाडि बढ्छु केही पनि थाहा छैन भन्ने म्याम हुनुहुन्छ। अब उहाँलाई पीएफए नदिएको भए उहाँको भोलिको इमोसन अझै बढ्दै जान्थ्यो कि, पर्सि झन् थप निन्द्रामै समस्या पर्थ्यो कि, निकोर्सी गरेर उहाँलाई एकदमै मनै अब मेरो भाग्य नै रहन्छ भन्नुहुन्थ्यो म्यामले, त्यसले गर्दा झन् असहज हुन्थ्यो कि, भने मतलब उहाँलाई पीएफए सपोर्ट पाइसकेपछि त्यहाँ जीवजीवको हस्पिटलमा हामीले गएर लिङ्क गरिदियौँ, त्यहाँ चाहिँ गएर डक्टरले बेसिक एउटा अहिले आवश्यकता जस्तो महसुस भयो उहाँलाई सामान्य एसएसआरआई चलाउनुपर्छ होला, रातिको लागि चाहिँ एउटा बेन्जो चलाउनुपर्छ कि भनेर एनालाइसिस गरिदिनु भएको छ, भने मतलब आवश्यकता अनुसार कसैलाई सुन्न, उसका मनमा लागेका भावनाहरू, उसको मनमा आएका कुराहरू, उसका तर्कहरू, उसलाई लागेका विचारहरू सुनिसकेपछि मूल्याङ्कन गर्न सकिन्छ, जस्तै अहिलेलाई मलाई ठिकै छ म भोलि सम्पर्क गर्छु भन्नुभएको छ एकजनाले, मलाई अहिले ठिकै छ सर मलाई ठिक छ किनभने मेरो परिवार छैन मलाई ठिक छ, तर मेरो बुवालाई चाहिँ एकचोटि गएर भेट दिनु न भन्नुभएको छ, त्यो त सुनेरै भयो नि त होइन, नसुने भए त कसलाई के आवश्यकता पर्छ थाहा नै हुँदैन, अनि बुवालाई गएर भेट्दा अनिखेर अब क्रिया गरौँ कि नगरौँ, अब गरौँ छ आउँछ कि नगरौँ, सबैले गरिसके क्रिया सुरु गरिसके क्रिया कर्म गरिसके धेरैले गरिसके, म गरौँ कि नगरौँ भन्नुहुन्थ्यो, एकजना म्याम भन्नुहुन्थ्यो चार महिनाको बच्चा रहेछ, म अहिले क्रिया गर्दै गर्दिनँ मलाई कसैले कन्भिन्स नगर्नु भनेर दादाहरूलाई भन्नुभएको रहेछ, दादा आइसकेर जान माइतबाट अनि जेठाजु ससुरा प्लिज मलाई यो कुरै नगराउनु अहिले क्रिया गर्ने विषयमा, मसँग यो विषयमा गफै नगर्नु, जे भयो भयो त्यो अहिले त्यो पछिल्ला कुरा, तर क्रिया गर्ने कुरामा चाहिँ मसँग केही पनि गफ नगर्नु भनेर।
1: यस्तो अवस्थामा चाहिँ उहाँहरूको निर्णयलाई नै हामीले चाहिँ सही निर्णय हो भनेर चाहिँ अहिलेलाई चाहिँ त्यसमा परिवार साथी छरछिमेक कसैबाट पनि दबाव दिनु भएन
0: र किनभने उहाँको तर्क पनि त ठिक छ नि त, अहिले क्रिया गर्न किन हतार गर्ने, यो त न केही भइ पो हाल्छ कि,
1: धर्मले पनि भन्छ के अरे 12 वर्षसम्म कुर्नु भन्ने छ नियम होइन,
0: अहिले हतार नगरौं किनभने मेरो मनले माने छैन भनेपछि अरू त घटना परिघटनालाई बिस्तारै नर्मलाइज गर्न सिके, तर म्यामले नर्मलाइज गर्नु पनि भएको छैन र त्यो कुरालाई गर्दा केही अरू थप अगाडि बढ्नु पनि केही कर्म नै नगरौं भने परिवारले मलाई प्रेसर गर्न खोज्दै हुन्थ्यो कि कन्भिन्स गर्नु भनेर, अन्त मैले मेरो त कन्भिन्स गर्ने त्यसरी होइन कि, अहिले समस्यामा श्रीमती हुनुहुन्छ भने श्रीमतीको इमोसन जसरी रेगुलेट हुन्छ त्यसै गरी बिहेभ गर्नुपर्छ, होइन भने अहिले तपाईँको क्रिया कर्मले गर्दा बुहारीको थप असहज भयो भने कसको जिम्मा भनेपछि उहाँहरू चाहिँ कन्भिन्स हुनुभयो ठिक छ बुहारीले जे भन्नुहुन्छ त्यही भनेर, त्यो पनि त पीएफएको एउटा कन्सेप्ट हो।
1: भनेपछि मनोवैज्ञानिक प्राथमिक उपचार भनेको जसलाई आघातजन्य अवस्था समस्या भोगिरहेको छ उहाँलाई पनि चाहियो, जसलाई चाहिँ त्यो समस्या भोगेका छैनन् तर उहाँको वातावरणमा उहाँसँगै हुनुहुन्छ होइन, उहाँहरूलाई पनि यो चाहिने स्थिति रह्यो
0: चाहियो। अर्को पनि जोडी म्याम बाहिर हुनुहुन्छ दुबईमा, उहाँले केही उहाँको कोही नुहाको न बटार कहाँ न त्रिशुली कोही कहाँ केही पनि हुनुहुन्न, उहाँलाई त्यो भिडियो हेरेर निन्द्रामा असर परेर यति गाह्रो भएको थियो, उहाँलाई त पीएफए चाहियो, उहाँलाई किन चाहियो भने उहाँले चाहिँ त्यो ट्रमेटिक इभेन्टलाई त्यो देखेको कुरालाई लिएर आफूमाको असहजतापछि अब म के गरौं भन्दा अब अनलाइन मा हामीले यो गर्नु अहिलेलाई केही समय कुर्नु छ आउनु होइन भने चाहिँ तपाईले नजिकको हस्टेल गएर केही दिनको लागि चाहिँ निन्द्राको लागि भने सपोर्ट बेन्जो भयो नि लिनु किनभने तपाईलाई निन्द्रा चाहिन्छ त्यसरी लिंक गरियो भने मतलब लिंक गर्दिनु पर्ने छ कि छैन भनेर आवश्यकता एनालाइसिस गर्नु र त्यो लिंक गर्नु पर्ने गर्ने नगर्नु पर्ने नगर्दिनु नि पीएफए
1: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं र कार्यक्रम बदलिदो नेपालमा आज हामी आघात जन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा चर्चा गरिरहेका छौं विशेष गरेर त्यहाँ मनोपरामर्श दिनको लागि मनोवैज्ञानिक प्राथमिक उपचारका लागि त्यही पुगेर त्यहाँको वस्तुस्थिति बुझेर आउनुभएका मनोविद बासु आचार्यसँग हामी कुराकानी गरिरहेका छौं अब जस्तो बच्चाहरूको केस अघि यहाँले भन्नुभयो नि बाल बालिकाहरू फरक फरक हुन्छ अझ 10 वर्षदेखि कमकालाई एउटा हिसाबले हेर्नु पर्यो 10 देखि 18 सम्मलाई एउटा हिसाबले हेर्नुपर्छ हामीले यो बेला
0: 18 वर्षको हेर्दा हेर्नु अब जस्तै 12, 10, 11, 18 वर्ष एडोलेसेन्स एजलाई नै ध्यान दिनु पर्यो उनीहरूको इमोसन रेगुलेट गर्ने क्षमता कस्तो छ ध्यान दिनु पर्यो झन् गाह्रो स्थिति हुन्छ त्यो एडोलेसेन्समा चाहिँ त्यो बचपना त बच्चालाई त के हो केही पनि थाहा हुँदैन 10 देखि 12 वर्ष त के हो चाहिँ थाहा हुन्छ नि त फेरि अब ला भोलि के होला त्यो बच्चालाई त त्यो त्यहीसम्मको कग्निसन डेभलप भइसकेको हुँदैन उसलाई त झन् अझ सजिलोसँग केही न केही डिल गर्न सकिन्छ झन् जब रेगुलेट गर्न क्षमता हराएको हर्मोन डिसब्यालेन्स भएको कारणले विशेष गरी टेस्टोस्टेरोनहरूको कारणले अथवा सबै यो ब्रेनले सबै सही गलत छुट्याइसकेको यो हो होइन यो हुन सक्छ सक्दैन भनेर छुट्याउने क्षमता भइसकेका एरोसेन्सहरूलाई झन् विशेष प्राथमिकता चाहिन्छ उनीहरू त भोलि गएर कुनै कुनै हकमा त यस्तो अल्कोहलमा फस्ने सम्भावना हुन्छ डिप्रेस हुने सम्भावना हुन्छ लोनलीनेस फिल गर्ने सम्भावना हुन्छ भनेर उमेर अनुसार प्रकृति अनुसार क्षमता अनुसार माहौल अनुसार त्यो एनालाइसिस गर्ने क्षमता भएका दक्ष व्यक्तिहरूले पीएफए गर्नुपर्ने भनिन्छ
1: जस्तो बाल बालिकालाई दिँदाखेरि चाहिँ मनोसामाजिक परामर्श चाहिँ कस्तो खालको दिने ती 10 वर्ष भन्दा कमकालाई र 10 देखि 18 वर्षको
0: लागि सारा बच्चाहरूलाई त अहिले जोगाउनु मात्रै भूमिका खेल्ने उनीहरू जोगाउनु मुख्य भनेको मतलब डेली लाइफमा उसलाई इन्गेज गराउँदै उसलाई जोगाउँदै केही दुर्घटना नघट्नको लागि भूमिका खेल्दै बेला बेलामा उसलाई गरेको भएका यिनै यादहरू मम्मीहरूको खोजहरू हुन्छ नि उसको मनले खोज्छ नि त्यो अवस्थालाई चाहिँ थमथमाइदिने प्रकारका स्किलहरू डेभलप गरिदिनुपर्छ भने अलिकति यो जुन म्याच्युरिटी आइसकेका ग्रोथ र डेभलपमेन्ट राम्रोसँग भइसकेका ब्रेनहरू अथवा हड्डी मांसपेशीहरू विशेष गरी मोरल फ्याक्टर कग्नेटिभ फ्याक्टर इमोसनल फ्याक्टरहरू होइन पर्सनालिटी फ्याक्टरहरूको लागि चाहिँ उनीहरूलाई बिस्तारै एक्सेप्टेन्स स्ट्राटेजीहरू लगाइदिनुपर्छ स्वीकार्न सिकाइदिनुपर्छ विशेष गरी टोलरेन्स स्किलहरू डेभलप गराइदिनुपर्छ अनि अर्को कुरा त्यो कसरी हुन्छ आफूलाई अहिले प्रिजेन्टमा मात्रै सजिलो बनाउनु पर्ने स्किलहरू सपोर्ट गरिदिनुपर्छ भने अब त्योभन्दा माथिको उमेरहरूको लागि चाहिँ उनीहरूलाई चाहिने भनेको चाहिँ विशेष गरी एक्सेप्टेन्स विशेष गरी अब अलिकति घटनापछि के हुन्छ सबै सम्हाल्न सक्ने स्किल एकजना भाइ त यति तडपिनु भएको थियो अनि हामी पीएफए गयौँ गइसकेपछि सक्यौँ त्यो सेसन एकछिनपछि सर ल अब मैले म मेरो बुवामालाई थेक्छु भन्नुभएको थियो एकजना म थेक्छु त्यो चाहिँ नौकुण्डको एकजना तामाङ बस्तीको हुनुहुन्थ्यो म थेक्छु नि सर अब ओहो हो त नि साँच्ची मैले त्यस्तो म कति साह्रो इमोसनल भएको थेक्छु म सबैलाई थेक्छु भनेर भन्नुभएको थियो भने मतलब
1: तर मैले यहीँ जोड्न खोजेँ जस्तो कतिपय अवस्थामा चाहिँ यो किशोरा अवस्थामा म थेक्छु म गर्न सक्छु म स्वीकार्छु भनेर यी शब्दहरू बोलिरहेको हुन्छ तर उसको भित्री मनमा चाहिँ फेरि अर्कै हुन्छ यो कतिको गाह्रो हुन्छ
0: मैले अहिले भने चाहिँ 25+ भाइ हो तर किशोर अवस्थामा सक्छु भन्छ नसक्ने आधारहरू धेरै हुन्छ किनभने कहाँ उसको म्याच्युरिटीले सक्दैन उसको स्किल डेभलप भइसकेको हुँदैन उसले राम्रोसँग आफूलाई त चिन्न सकिरहेको हुँदैन बिचरा उसले अरू व्यवहार के थिएको सक्छु भनेर त्यो सेल्फ कन्फिडेन्सहरू बढेर तर बिहेभियरली नसक्ने उदाहरणहरू भएर मिस्टेक भएका धेरै छन् त्यहाँ पनि ध्यान दिनुपर्छ त्यस कारण त अब हामी यस्तै एनजिओ आइएनजिओहरू यस्ता गभर्मेन्टले लगाएका संस्थाहरू चाहिँ सकेसम्म अबको 1 वर्ष 2 वर्ष त्यहीँ स्थापित भइदिनुपर्छ त्यहीँ
1: भनेपछि यो पीएफए चाहिँ जस्तो हामीले खोजेको थियौँ नि पीएफए भने त 10 दिन 15 दिन 1 महिना दिएर फर्किने पो हो कि होइन रहेछ
0: होइन नि पीएफए दिइसकेपछि त अब त्यो त्यसपछि असेसमेन्ट हुन्छ लेखाजोखा हुन्छ विशेष गरी साइकोलोजिकल टेस्टिङहरू हुन्छ हिस्ट्रीहरू लिने भन्ने हुन्छ होइन केस फर्मुलेसनहरू हुन्छ त्यसपछि विभिन्न DSM-5 ICD-10 एनालाइसिस गरेर इन्टरभ्यूहरू हुन्छ त्यसपछि त्यो पीएफए दिएर सल्टेकोहरूको एक अर्को पहिले पीएफए दिनु नपरेको अब फेरि पछि गएर समस्या भएको अर्को पीएफए दिन नपरेको थियो, केही पनि प्रब्लम थिएन, ठिक थियो. तर पछि गएर त ल अचानक अर्को समस्या देखिदियो भन्नेहरूको लागि चाहिँ सेल्टर अथवा संस्था अथवा हस्पिटल अथवा विशेष ट्रिटमेन्ट प्लान चाहिँ अब केही समयको लागि त स्थापित हुनै पर्छ. नभए भने पीएफएले त ल ठिक छ, एकछिन त फर्स्ट एड नै हो, प्राथमिक उपचार नै हो, उसको लागि चाहिँ अब लामो समयसम्म ट्रिटमेन्ट गर्नुपर्छ भने, लामोसम्म मेडिसिन चलाइनुपर्छ भने, लामोसम्म काउन्सिलिङमा बसिदिनुपर्छ भने, लामोसम्म अब प्रब्लम भएकाहरूलाई मात्रै प्रब्लम होइन नि त, अरू अरू समस्या भएकाहरू तर अहिले प्रब्लम नभएर भोलि प्रब्लम देखिनेहरूको चाहिँ मूल्याङ्कन गरिनु पर्दैन र पर्छ नि. अन्त पीएफएले सपोर्ट गरिदिइसकेकाहरूलाई फेरि त्यो पीएफए त फर्स्ट फेज हो, अरू थप सपोर्टहरू चाहिने सम्भावना बढी हुन्छ नि. त्यसकारण त प्रत्यक्ष निगरानीमा सपोर्टमा त्यही भएर प्रत्येक गाउँपालिकामा एउटा सक्यो भने दुईटा अथवा सेल्टरमा अनिवार्य रूपमा संस्था बस्नै पर्छ. होइन भने चाहिँ के हुन्छ भने अधुरो भइदिन्छ, अधुरो सपोर्ट त त्यो एकछिनको लागि मात्रै हुन्छ.
1: भनेपछि यो प्राथमिक उपचार जस्तो शरीरमा कुनै घाउ चोट पटक लाग्यो भने तत्काललाई केही समय उपचार गर्यो, एकछिनलाई उपचार गर्यो, एक दिनलाई उपचार गर्यो, सकियो है. तर मनको उपचार त धेरै लामो समयसम्म जानुपर्ने रहेछ सर.
0: अनि तर शरीरको हकमा पनि लामो र ठूलो घाउ चोट लागेको छ भने फर्स्ट एड त गरियो, तर त्यसलाई सधैँ अरू थप्पो चाहिन्छ कि अझै? त्यस्तै गरी मनको घाउ पनि शरीरको भन्दा झन् पीडादायी हुन्छ. कतिखेर मेरो थट कुन आइदिन्छ के थाहा, कतिखेर मलाई पछुतो हुन्छ, कति मलाई रिस उठ्या छ, एकजना यति रिस उठ्या छ, मलाई जति रिस कसैलाई उठ्याएन, त्यो बिचरा त्यो ट्रमामा परेपछि कोही हुन्छ पछुताउने, कोही हुने दुखी हुने, कोही मेनिक भएको पनि छन्, उन्माद बढेर पुरै त्यो अलिकति अलिक मेनिक एपिसोड गरे क्या, पुरै यो त भगवानले आए, यो त के भन्छ, यो त भगवानको खेल हो भन्दै हाँस्दै उठ्नु भएको छ जब उहाँको क्षति भइरहेको छ. कुन चाहिँ सिम्टमहरू आएका छन्, सबै डिप्रेस हुँदैनन्, सबै के भन्छ एन्सियस हुँदैनन्, सबै गिल्ट फिल गर्दैनन्, सबै सेल्फ ब्लेम गर्दैनन् नि, के हुन्छ के हुन्छ.
1: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. आजको कार्यक्रममा आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचारका बारेमा कुराकानी गरिएका छौं. वरिष्ठ मनोविद बासु आचार्यसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला.
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा. नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने. यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
4: कृषि मन्त्र नार्क सँग
5: धान बालीमा सिफारिस मात्रामा युरिया टप ड्रेस गर्नुहोस्. युरिया मलको विकल्पको रूपमा नानो झोल युरिया 4 ml प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरी टप ड्रेस गर्ने समयमा छर्कनुहोस्. टप ड्रेस गरिसकेपछि कम्तीमा 24 घण्टा खेतबाट पानी बग्न नदिनुहोस्.

0: ಶ್ರೀರಾಘುರ ಪ್ರಶ್ನ ವಿಚಾರ ಉಜಾಲೋ ರೇಡಿಯೋ ನೆಟ್ವರ್ಕ್.
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ. यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ. आजको कार्यक्रममा हामीले आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार र त्यसपछिको मनोपरामर्श सेवाका बारेमा कुराकानी गरिरहेका छौं. कुराकानीमा हामीसँग हुनुहुन्छ वरिष्ठ मनोविद बासु आचार्य. म फेरि पनि यहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा. अब भने हामी अलिकति त्यहाँको जुन समस्या छ त्यो समस्यालाई चाहिँ निराकरण गर्नको लागि के गर्न सक्छौ भन्ने बारे चर्चा गर्छौं. विशेष गरेर हामीले यो अघि यहाँले भन्नुभयो मनोवैज्ञानिक प्राथमिक उपचार नै सबैभन्दा महत्वपूर्ण हो तर यो लामो समयसम्म चाहिँ दिन जरूरी छ भन्नुभयो. सबैभन्दा पहिला चाहिँ व्यक्ति भने चाहिँ यहाँनिर जस्तो मनोवैज्ञानिक प्राथमिक उपचार दिँदा पनि तह र उसमा देखिने लक्षणको आधारमा चाहिँ फरक फरक रूपमा हामीले चाहिँ उसलाई सम्बोधन गर्नुपर्ने हुन्छ. जस्तो कस्ता खालका लक्षण देखिँदा चाहिँ उसलाई छोड्नै मिल्दैन त्यो सामान्य चाहिँ हुँदै होइन.
2: सही कुरो म्याम, यो अघिल्लो जोडिहाल्ने हजुरले मनोवैज्ञानिक प्राथमिक उपचार दिँदा कल्चर अनुसार पनि हेर्नुपर्छ. म 4 नम्बरमा गएँ नौकुण्डको, त्यो तामाङ कल्चरको हुनुहुन्थ्यो. उहाँले भन्नुभयो हामीलाई 1-to-1 नगर्नु न, हामी टिम ग्रुपमै बसौँ न एकचोटि तपाईँको कुरा सुनौ भन्नुभयो. उहाँले भन्नुभयो अनि ग्रुपमा बसेपछि मैले साइको एजुकेट गरेँ. फेरि त्यहाँ पिएफए भन्दा साइको एजुकेट यो हुनसक्छ भनेपछि उहाँहरूले के भन्नुभयो भने हाम्रो क्षति दर्दनाक भएको छ. त्यो क्षति कसले बेहोर लाएर त्यो छुट्टै कुरो, तर हामी चाहिँ मानसिक रूपमा चाहिँ हामी चाहिँ अब चाहिँ सक्षम हुनुपर्ने रहेछ र हुन्छौँ भनेर हामी सर तपाईँलाई ल कमिटमेन्ट गरेर गयौँ. तर तपाईँ सक्नुहुन्छ भने वडाका अलिक टाढा छ, केही समयको लागि चाहिँ हामीलाई नजिक ल्याइदिनु, भूमिका खेल्नुहुन्छ भने मन्त्रालयमा त्यति झकझकाइदिनु, यहाँको जिम्मा चाहिँ हामी मिलेर लिन्छौँ भनेर कल्चरल हेर्नु न कति राम्रो.
1: समुदायले नै अपनत्व पनि लियो
2: लिनुभयो. अनि अर्को कुरा हामी ल अब यो साँच्चीकै अवेर छौँ हुन्छौँ हुनेछौँ र यो कुरामा तपाईँ ढुक्क भनेर पठाइदिनु भयो कल्चरकै कारणले. अब भोलि के होला जे भने उहाँले त्यति त त्यो टिमले त्यो भनेर गयो नि. अनि अर्को कुरा के मैले बुझाउनु खोजेँ भने हरेक एङ्गलबाट हेर्नुपर्छ, कल्चरल एङ्गलबाट हेर्नुपर्छ, उमेरको एङ्गलबाट हेर्नुपर्छ, क्षतिको एङ्गलबाट हेर्नुपर्छ, मेन्टल कन्डिसनको एङ्गल हेर्नुपर्छ, पास्ट एक्सपिरियन्सको एङ्गलबाट हेर्नुपर्छ. अनि अर्को कुरा भने माइन्ड सेटको एङ्गलबाट हेर्नुपर्छ. केही डोमेनहरू छन् यी 5-7 एङ्गलबाट हेरिसकेपछि उसले राम्रोसँग पिएफए पाउने र पिएफए पाएको पनि एकदमै व्यवस्थित तरिकाले अरू थप पछिल्लो इन्टरभेन्सनहरू हुने नहुने भन्ने निर्धारण गर्न मिल्छ.
1: कस्ता खालका लक्षणहरूलाई चाहिँ हामीले सामान्य मान्न भएन, उहाँलाई चाहिँ अझ थप मनोवैज्ञानिक प्राथमिक उपचार मात्र होइन उहाँलाई चाहिँ मनोचिकित्सक वा मनोविदले नै उहाँलाई उपचार गर्नुपर्ने गरी लक्षण चाहिँ के हुन्?
2: अब कुन लक्षण भनिन्छ? एक्युट स्ट्रेस डिसअर्डरको लक्षण हो भने नाइटमेयरहरू बढी हुन्छ, सपनामा झझल्काहरू आइदिने, तिनै ट्रमेटिक घटनाहरू, एकदमै त्यो फ्ल्यासब्याकहरू आइदिन्छ. त्यही यहीँ गफ गर्दा गर्दा झलङ झलङ त्यो हुन्छ नि, त्यो फेस गरेको आफू त्यहाँ फेस गरेको त्यो त्यो ऊ त्यो त्यो बाढीको त्यो छाल मान्छे कुराका चिच्याहाटका यस्तो असहज भएका बेद्रावतीमा टाउको गर्न लाग्नुभएको छ उहाँ टा पारेपछि कतिजना त्यसपछि उहाँ त एकछिन बेहोस हुनुभएको छ. हेर्नु याद गर्नु त्यो कति दर्दनाक भयो उहाँको लागि. भने मतलब एक्युट स्ट्रेसले डिस्टर्ब गरिरहेछ कि मुडले पो डिस्टर्ब गरिरहेछ, मुड एक वर्थलेसनेस बिकामे हेल्पलेसनेस असहाय महसुस भएको होपलेसनेस यी लक्षणहरू छन् कि अथवा डरको लक्षणहरू छन् कि एन्जाइटीका लक्षण ला के होला अब के होला सक्दिनँ कि होइन मलाई अब अगाडि बढ्न गाह्रो पर्छ कि कसरी थेक्ने यत्रो आपद परिसकेको छ यो कसरी सल्टाउने यो सबै असहजता. 6 घर रहेछन् सरको घरको खेलो गर्नुहुँदो रहेछ, घर पनि छैन उहाँको परिवार पनि छैन, याद गर्नु
1: सबै घुमेको
2: याद गर्नु त. अनि उहाँको हकमा त कस्ता कस्ता सिम्टमहरू आउँछन् होला अथवा नआउला एकदम राम्रो
1: भनेको. त्यस्तो व्यक्ति उहाँ जस्तो व्यक्तिलाई चाहिँ एक्लै छोड्न मिल्छ?
2: एक्लै छोड्न मिलेन, टिममा राख्नु पर्यो. एक्लै छोडे पनि उसको परिवारको केही सदस्यले उसलाई केही न केही समय सपोर्टमा गरिदिनु पर्यो. कतिखेर के ल म पनि चाहिँदैन यो धरतीमा, मेरो सबै त सिद्धे, मेरो परिवारै छैन, म मात्रै किन बाँच्नु, म सक्दिनँ होला अब यो जिन्दगी जिउन, मेरो त्यो जिन्दगी आउँदैन होला, म अब काम बे गर्नु, म कस्ता बच्चा के खेल्छ नि दिनभरि रातभरि बेलुका
1: दिमागमा
2: के गरौँ कस्तो गरौँ त्यो होला त्यो यति सेल्फ टक हुन्छ क्या म्याम, यति आइदिन्छ आइसकेपछि. त्यस कारण उसलाई सकेसम्म नछोड्ने, सकेसम्म प्रत्यक्ष निगरानीमा उसलाई गरिराख्ने, सकेसम्म परिवार र आफन्तहरूको निगरानीमा राख्ने, अझै मिल्छ भने क्याम्पमै राखिदिन प्लान गर्नुपर्छ र बिस्तारै साइकोलोजिस्टको असेसमेन्ट पछि मात्रै साइकोलोजिस्टले दिएको होइन फिडब्याकको आधारमा साइकोलोजिस्टले दिएका प्लानहरूको आधारमा मात्रै हिँडाइदियो भने पछि गएर क्षति कम हुन सक्ने सम्भावना हुन्छ।
1: अघि यहाँले भन्नुभयो नि फरक व्यक्तिको फरक खालको उसको नेचर उसको प्रकृति अनुसार चाहिँ उसले फरक फरक रूपमा चाहिँ उसले स्वीकार्न सक्छ होइन। जस्तो व्यक्तिलाई चाहिँ यहाँले अलिकति सुझाव नै दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
2: अब अहिले उनीहरूले खोजेको हुन्छन् कि हुँदैनन् भन्ने हुन्छ, खोजेको छैन भने सुझाव पनि दिन पाइँदैन। एउटा हामी पीएफएको लागि गयौं अनि उहाँले के भन्नुभयो नि प्लिज मलाई यो विषयमा गफै गर्नु छैन भनेर भन्नुभयो। त्यसपछि हामीले उहाँलाई स्टपै गर्यौं, किन भन्दा उहाँलाई उहाँलाई सुझाव दिन पाइँदैन,
1: आघातजन्य अवस्थामा सुझाव दिनै पाइँदैन,
2: दिनै पाइँदैन, सुन्नियो धेरै सुन्नियो। नि आवश्यकता छ भने केही सुझाव दिने, आवश्यक छ भने लिङ्क गरिदिने र आवश्यकता छ कि छैन महसुस गरी छैन भने चाहिँ यतिकै उहाँलाई अब्जर्भमा राखेर छोडिदिने भन्ने हुन्छ। अब्जर्भको लागि ती तिनजना राख्ने संस्थाहरूले राखेका छन्, अब्जर्भेसनको लागि बेला बेला गएर मूल्याङ्कन गर्ने होइन, त्यो फिडब्याकहरू लिने बेला बेलामा असेसमेन्टहरू गर्ने राखेको हुन्छ, राख्नै पर्छ। अनि अहिले गर्ने महत्वपूर्ण पक्ष भनेको चाहिँ त्यहाँ उसलाई के आवश्यकता छ त्यो महसुस गर्ने, मलाई बच्चालाई हुर्काउनको लागि भूमिका खेल्दै हुन्छ अरू मलाई केही चाहिँदैन भन्नुभयो। एकजना सरले भन्नुभयो सायद मगर हुनुहुन्थ्यो, म चारवटा ट्रमा फेस गरेँ सर, यो चौथो ट्रमा मलाई त ट्रमै लागेन भन्नु, चारवटा भूकम्प पनि फेस गर्नुभएछ, एक्सिडेन्ट फेस गर्नुभएछ, पहिरोले गर्दा बुवा आमाको डेथ, बुवा या आमा मध्ये एकजना डेथ फेस गर्नुभएछ र चौथो फेस गर्नुभएछ, चारवटा फेस गर्दा मलाई त अब जिन्दगी त यो त केही प्रब्लमै लागेन सर, यस्तो बडो उम्केर आएँ, बरु मलाई के चाहिँ हेल्प गर्नु तपाईँले भने, बरु म यहाँ कोकोललाई कसरी सलाह मिलाऊ, क्याम्प नम्बर माथिको त्यो माझ गाउँ भन्ने क्याम्पमा उत्तर गएको माझ गाउँ भन्ने क्याम्पको कुरा हो, कहाँ कहाँलाई के हेल्प गर्नु, मलाई हेल्प गर्ने तरिका सिकाइदिनु सर भनेर भन्नु,
1: कस्तो राम्रो
2: प्लिज सर मलाई हेल्प गर्नु पाउनु मन छ, किन अब म त पचाइसँग अब त मलाई यो भन्दा डर लाग्दा आएन म पचाउँछु, किनभने अब यस्तै त रहेछ सबै कुरो के अब पिर गरेर हामीले यत्रो फेस गरी भन्ने आउनु, त्यही क्याम्पमा मेरो बच्चा हुर्काउने केही बाहेक मलाई अरू केही विषयमा गफै गर्नु छैन, मलाई त्यो विषयमा मतलबै छैन, मलाई गफै नगर्नु, त्यही क्याम्पमा प्लिज मलाई केही न केही हेल्प गर्ने केही स्किलहरू सिकाइदिनु सर, तपाईँहरू त यो विषयमा जानिनुहुन्छ भने मतलब कसलाई के चाहिन्छ भनेर एनालाइसिस गरिदिने,
1: भनेपछि हेर्ने उसको आवश्यकता के पहिचान गर्ने र त्यो अनुसार चाहिँ के सहयोग गर्न सकिन्छ त्यसमा चाहिँ भूमिका मात्र
2: खेल्ने, अनि बिस्तारै गइसकेपछि अरू आवश्यकता छ छैन महसुस गरिदिने, कस्तो हुन्छ भने प्रत्येकलाई फरक फरक उसको पीड़ा छन् क्या, उसको भोगाई लिभ्ड एक्सपीरियन्स भन्छ क्या, उसको भोगाई उसका त्यो दिनका दर्दनाक घटना, त्यसपछि आएका उसका तर्क वितर्क, त्यसपछि भेग्नुपर्ने व्यावहारिक समस्याहरू, त्यसपछि भएका असहजता घाटा नाफाका विषयहरू सबै उसले दिमागले मूल्याङ्कन गरे हुन्छ, यहाँ यति गाह्रो गरी मूल्याङ्कन गरे हुन्छ, त्यो मूल्याङ्कनको अगाडि कसरी चाहिँ साइकोलोजिकल असेसमेन्ट गर्न सकिन्छ, कसरी चाहिँ उसलाई केही न केही सपोर्ट गर्न सकिन्छ भनेर मूल्याङ्कन गरेर मात्रै उसलाई के दिने के नदिने, के बुझ्ने के नबुझ्ने, कहाँ जोड्ने कहाँ नजोड्ने, कसरी जोड्ने कसरी नजोड्ने निर्धारण गर्ने।
1: थुप्रै संघ संस्थाहरू पुगेको छ त्यहाँ होइन, सरकारका निकायहरू पनि पुगेको छ, एउटा लागेको चिन्ता के भने फरक फरक हिसाबले गइरहेछन् कि सबै एक अर्कासँग जोडेर गएका छन् जसले गर्दा त्यो आघातजन्य अवस्थालाई सिकाउने भन्दा पनि केही क्षति नहोस्। त्यहाँ
2: महत्वपूर्ण कुरा के हुन्छ भने सुरुमा त यो टिमै जान पाउँदैन, इन्डिभिजुअल जाने हो है, संस्था आफू जाने हो, त्यसपछि त्यहाँ मिटिङ गर्ने हो क्या म्याम, त्यहाँनिर सम्बन्धित ओडाले सम्बन्धित गाउँपालिकाले सम्बन्धित यो सरकारका प्रतिनिधि बसेर मिटिङ हुन्छ, हुनै पर्छ, भएको पनि छ, है सुरुमा इन्डिभिजुअल जाने फोटो सोटो खिच्ने, कतिले त त्यसलाई मिसयुज पनि गरिदिने, त्यहाँ फोटो नखिच्नु भन्दा फोटो खिचेको उदाहरण छ, त्यो बच्चाको नखिच्नु न, त्यो बिचरा पाले दाइले कति कतिलाई रोकेर साध्य हुन्छ र होइन, त्यो क्याम्पमा राखेको तल त्यो हाई स्कुलको क्याम्पमा राखेको नखिच्नु भन्दा पनि त्यो बच्चाको फोटो खिचेर

0: ओडाले अथवा गाउँपालिकाको मातहतमा विशेष गरी बालकमा कान्ति हस्पिटल, मानसिक अस्पताल, लवन खेलको विद्वानहरू, विदहरू, विशेष गरी मनोविद र साइकेट्रिस्टहरू, अनि टिचिङको यता केयुको पनि जानुभएको छ, हाम्रो टियुमा पनि को पनि पुग्नुभएको छ,
1: सबैजना चाहिँ पुग्नु भएको छ। अब 20 दिन लगभग भइसकेको छ होइन, 20 दिनमा आफ्नो आफ्नो हिसाबले जानुभयो, त्यहाँ मिटिङ पनि भयो, संयुक्त रूपमा छलफल पनि भयो होला। अब अघि यहाँले भन्नुभयो कम्तीमा पनि एक वर्ष त्यहाँ सँगै बसेर त्यहाँ उहाँहरूको अवस्थाहरू एकदमै अवलोकन गरेर आवश्यकता अनुसार चाहिँ त्यहाँ उहाँहरूलाई सहयोग चाहिँ गरिरहेको,
0: दुई चार दिन, पाँच दिन, दस दिन, एक महिनासम्मको हुन्छ। त्यसपछि चाहिँ अर्को स्टेज, अर्को फेज सुरु हुन्छ, त्यसको लागि चाहिँ असेसमेन्ट फेज भन्छ। पीएफए भनेको चाहिँ फर्स्ट एड मात्रै हो, एकदम टच गर्ने र लिङ्क गरिदिने, टच गर्ने, लिङ्क गरिदिने, सुन्ने, टच सुन्ने अनि लिङ्क गरिदिने। त्यसपछि अब आवश्यकता के छ त, हिजो लिङ्क गरिएका अब नयाँ केही चाहिएको छ कि भनेर चाहिँ अनि त्यो चाहिँ असेसमेन्ट गर्ने,
1: मनोपरामर्श चाहिँ कम्ती नै एक वर्ष चाहिँ दिनु पर्यो,
0: दिनै पर्छ। यदिसम्म कि फर्स्ट एड त सेनाहरूले पनि सिक्नुपर्छ, सशस्त्र प्रहरीले नि सिक्नुपर्छ यो ट्रेनिङ, जनपथले नि सिक्नुपर्छ, अझ ओडामा भएका युवाहरूले सिक्नुपर्छ अब त, किनभने अब त ट्रमा कतिखेर कहाँबाट आउने रहेछ थाहा नै भएन। हेर्नु त अकल पनि कहिले नसोचेको त्यो बाढीको संसारले फेस नगरे बाढी हाम्रो देशले फेस गर्नु पर्यो भन्दा यो पीएफए सबै क्षेत्रकाले सिक्नुपर्छ, टिचर्सले, विद्यार्थीले, सबैले सिक्नुपर्छ। र यो सिक्नु किन पर्छ भने यो जतिखेरै पीएफए ट्रेनिङ लिएका मनो सामाजिक परामर्शदाताहरू मात्रै त फिल्डमा जान सक्नुहुन्न नि, त्यही वडाका विद्यार्थीहरू जान सक्थे, त्यही वडाका अन्य भोलिन्टियरहरू जान सक्थे, त्यही वडाका अन्य होइन कर्मचारीहरू, त्यो वडाका अन्य विद्वान साथीहरू जान सक्थे। त्यसरी सिक्नुपर्छ उहाँहरूले, र अनि त्यसपछिको काम भनेको चाहिँ मनोविद, मनोपरामर्शदाता र साइकेट्रिस्टको हुनेछ।
1: हजुर, अब विशेष गरेर त्यो ठाउँमा जहाँ चाहिँ अहिले यो पीड़ा बढ़ी खेपिरहेको छ, त्यो ठाउँकोले बेहोरिरहेको क्षति त अत्यधिक नै छँदैछ। अघि यहाँले भन्नुभयो नि जल हेरे, जो पटक पटक हेरेर उहाँलाई पनि चाहिँ ट्रमा आघातजन्य अवस्था भएको छ होइन, उहाँले चाहिँ के गर्ने, खासमा चाहिँ यो आघातजन्य अवस्थाबाट भनौँ न मुक्त हुनको लागि चाहिँ के गर्ने?
0: अब मुख्य मिस्टेक त हामीले गर्यौं, किनभने त्यो दर्दनाक घटनाहरू धेरै हेर्नु जरुरी छैन, कसैले पनि त्यो हेर्ने होइन, त्यो झन् भिडियो त्यो कुकुन भाइरल भएको भिडियोहरू, त्यो आएर आकाशै छोपौँला जस्तो गरेको त्यो छ नि, त्यो छाल, त्यो मान्छेहरूको त्यो असहजता, त्यो हेर्ने होइन। अहिले त कस्तो हुन्छ भने अहिले खुसी भएर हेरिन्छ, पछि गाह्रो पर्न सक्छ कसैलाई, अहिले गाह्रो भएर हेर्छ, अहिले हेर्दैन गाह्रो भएको, पछि यसलाई नर्मलाइज गर्न सक्छ कतिले चाहिँ। के बुझ्ने भने यो धेरै हेर्न कम गर्ने, किन ट्रमेटिक कुरा हो यो,
1: दर्दनाक
0: हेर्नु पर्दैन, जरुरी छैन, त्यो हामीलाई धेरै इन्फर्मेसन चाहिँदैन, थाहा छ त गाह्रो भएको छ भनेर। र अर्को कुरा, त्यो भइसकेपछि चाहिँ अब उसलाई कस्ता सिम्टमहरू आएको छन् एनालाइसिस गर्ने, कसैलाई त्यही सपनामा आइदिएर हैरान भएको हुन्छ, सपनामा धेरै आइदिनुहुन्छ त्यही घटना, त्यही कुरो, त्यही त्यो तबाह, कसैलाई चाहिँ कस्तो गाह्रो जिन्दगी त अर्कै रहेछ, तिम्रै त भ्यू नै चेन्ज हुन्छ मान्छेको।
1: हजुर, यो नकारात्मक जुन विचारहरू आइरहन्छ नि व्यक्तिलाई, हेरेर होस् अथवा त्यहाँ बेहोरेर होइन, उहाँहरूले चाहिँ के गर्नुपर्छ? उहाँहरूलाई चाहिँ यहाँले अब सबै ठाउँमा सायद यो मनोपरामर्शकर्ताहरू पुगेको पनि छैन, यही रेडियो मार्फत सुनि पनि रहनु भएको होला, उहाँहरूलाई सुझाव दिँदा के दिनुहुन्छ?
0: मुख्य कुरा हेर्न छोड्ने, दोस्रो कुरा एक्सेप्ट गर्ने, स्वीकार्ने कि यो अभिघातजन्य अवस्था, यो ट्रमेटिक इभेन्ट चाहिँ कहिल्यै नसोचेको भए पनि हाम्रो जिन्दगीमा घट्यो, मैले स्वीकार्नुपर्छ भन्ने, र त्यसपछि हामीले सहनुपर्छ भन्न सिक्ने, यो सहनुपर्छ। र अर्को कुरा, यो अभिघातजन्य अवस्था भएको हो भन्ने के नहोस् पनि नभन्ने, भइसकेको छ नि त, नहोस् भन्न पाएन, अब नहोस् छुट्टै कुरो, तर भइसकेको छ। र अर्को महत्वपूर्ण कक्ष, जे जे त्यहाँ गाह्रो भएको छ, जे जे असहज भएको छ, त्यसलाई पनि आफूले चाहिँ ठिक छ नि त विचार सहे, भोगे, घटना परिघटना घट्यो, यो कुरा मैले मान्छु, र यो कुरालाई लिएर कुनै अर्थ लाउँदिन भन्न सिक्ने, के अर्थ लाएर नबस्ने, ला कति गाह्रो पनि नभन्ने, किनभने गाह्रो छ त्यो कति गाह्रोले मलाई गाह्रो हुन्छ क्या, गाह्रो त छ त हो, तर त्यो कति गाह्रो ला कसरी भोग्यो होला, त्यो हिँड्ने बेलामा कसरी हिँड्यो होला, दौडिँदा त्यो पानी कसरी हिँड्ने होला, कसरी छट हो, त्यस्तो मसँग म्यासेज आएका छन्
1: भनेको विगतलाई चाहिँ अब पटक पटक
0: नसम्झिने, सम्झे पनि स्वीकारेर सम्झिने, म्यासेज कस्तो आएको छ सर, त्यो घटनाहरू त्यसले कसरी भोग्यो होला भनेर मलाई गाह्रो भयो सर भन्नु, त्यो कसरी उसको मृत्युवरण गर्ने बेलामा उसले कस्तो भयो होला त्यसलाई भन्ने कुराको कारणले मलाई असहज भइसक्यो, म कसरी थिएँ, म कति गाह्रो,
1: जसले साँच्चीकै बोर्या छ नि, त्यो भागेको आफै त्यहाँबाट बचेर आएको ती व्यक्तिलाई चाहिँ के सुझाव दिनुहुन्छ?
0: यो पीड़ा हुन्छ अब केही समय, है हेर्नु त, त्यो

0: पेट्रोल मिसेको पानी फिल्टर मेरो कपडाले फिल्टर गरेर पिएर बस्यो भन्ने कसलाई कति पीड़ा भएर होला अहिले रेस्क्यु गरेर निकालियो नि अथवा त्यो दस दिनसम्म त्यो सुरुमा छिर्नेहरूलाई कति गाह्रो भएको होला भलै ल ठिकै छ मुहारमा उज्यालो बाँचे भन्ने उज्यालो भयो भने भित्र त्यो दस दिनै पीड़ा त कति भएको होला त्यसकारण यो समयसँग बिस्तारै हट्दै जान्छ भनेर पहिला समयसँगै जे जे पीड़ा भएको छ हट्दै जान्छ गाह्रो हुँदै थियो बिस्तारै घट्दै जान्छ त्यो आफन्त बितेका आफ्नै गम्भीर चोट लगाएर आफू अहिले हस्पिटलमा हुनुहुन्छ कति आफ्नै प्यारो छोरा छोरी बितेका आमा बुवा बितेकाहरूले चाहिँ यो मेरो जिन्दगीमा नघट्नुपर्ने घटना घट्यो मैले यसलाई स्वीकार्नुपर्छ र यो स्वीकार्दै गर्दा मनले मान्दैन फेरि स्वीकार त कहिले मनले मान्दैन यो मनले नमान्ने बिस्तारै समयसँग यो मान्दै जान्छ र सक्दै सकिन भने चाहिँ काउन्सिलिङमा अनिवार्य बस्नुपर्छ भन्न चाहन्छु र अति गाह्रो भने चाहिँ छिटोभन्दा छिटो हस्पिटलको विज्ञलाई अथवा विद्वानलाई चाहिँ प्लिज मलाई गाह्रो भएको छ र के गाह्रो भएको छ आफै पत्ता लगाइदिनु मलाई चाहिँ जसरी पनि सपोर्ट चाहियो भनेर सपोर्टको लागि हेल्प गर्न माग्न ट्राई गर्नुपर्छ
1: जस्तो कोहीलाई चाहिँ एकदमै अब गाह्रो भइदिएको हुन सक्छ होइन यहाँले भने जस्तो त्यो गाह्रो भएको अवस्थामा कहाँ सम्पर्क गर्ने के गर्ने भन्ने सुझाव के दिनुहुन्छ
0: मुख्य क्याम्पमै हुनुहुन्छ धेरैजना अहिले क्याम्पमै हुनुहुन्छ क्याम्पमै हुनेहरू त साइकोसोसियल काउन्सिलरहरू रेडी हुनुहुन्छ साइकाट्रिस्ट हुनुहुन्छ साइकोलोजिस्टहरू हुनुहुन्छ
1: आफ्नो नजिकमा क्याम्प जहाँ छ त्यही जानु
0: जाने दोस्रो हस्पिटल जाने अनि जो जो गाउँमा मुख्य चाहिँ गाउँमा हुनुहुन्छ क्या अहिले जो क्षति भएका मान्छेहरू चाहिँ किरिया बस्दै गाउँमा हुनुहुन्छ उहाँहरू पनि ओडामा सम्पर्क गर्ने प्लिज मलाई गाह्रो भयो भनेर किनभने त्यहाँ नर्स हुनुहुन्छ त्यहाँ एचए हुनुहुन्छ केही न बेसिक मेडिसिन भए नै दिइदिनुहुन्छ कमसेकम त्यो कम अलिक सजिलो हुने औषधि पाइन्छ त्यो पनि सेवन गर्न ट्राई गर्ने सबैलाई भनिन कि आवश्यकता भएकाहरूलाई प्लिज मलाई गाह्रो छ मेरो यो राहत त छँदैछ मेरो मनमा नि गाह्रो छ जसले भनेर अनि उनीहरूले चाहिँ त्यही पिएफएको सपोर्ट गरिदिनुहुन्छ त्यसपछि आफूलाई त्यो गाह्रो कम हुने स्किलहरू विद्वानहरूले गरिदिनुहुन्छ भन्न चाहन्छु
1: जस्तो अघि यो जीवन नै व्यर्थ छ भनेर सोच्नेहरू पनि हुनुहुन्छ यतिखेर के भन्नुहुन्छ
0: घटनाले गर्दाखेरि जीवन व्यर्थ भन्ने आएको किनभने पहिला त हामीलाई जीवन व्यर्थ लाग्दैन थियो हामीले नसोचेको घटना घट्दाखेरि र हामीले गर्दाखेरि के भएको हो कि भनेर आफूलाई गिल्ट फिल गर्दाखेरि जीवन व्यर्थ लाग्छ यो सेल्फ भ्यू भन्छ कि सेल्फ पर्सेप्सनै चेन्ज हुन्छ यस्तो ट्रमेटिक इभेन्टमा एउटा बुझ्या थियो लाइफलाई अर्कै बुझिदिन सकिन्छ यो चाहिँ ट्रमाले गर्दा मेरो कग्निसनमा इफेक्ट आएको हो बिस्तारै यो ट्रमा हिल हुन थालिसकेपछि सबै कुराहरू नर्मलाइज हुन थालेपछि यो भ्यू बिस्तारै आफ्नो नर्मल ठाउँमा आउँछ त्यस कारण अहिले तत्काल भ्यू चेन्ज भयो भन्दैमा त्यो भ्यूले भनेको बिहेभियरमा चाहिँ नउत्रिनु भन्न चाहन्छु सुसाइडल थट आइसक्यो मलाई त आफूलाई हार्म गर्न कतै गएर जोगी बनाउनमा आइसक्यो अब त्यो संसार व्यर्थ रहेछ के गर्नु म त डिसनमै कन्फ्युज भएँ मेरो प्यारालाइसिस डिसनै एकदम प्यारालाइसिस भयो भन्ने नि
1: तर उहाँले आफ्नो वरपरको समाजको अरूलाई पनि त हेर्न सकिन्छ नि यो बेला चित्त बुझाउनको लागि
0: चित्त बुझाउन सकिन्छ त्यसले बिस्तारै चित्त बुझाउन सक्छ तर कसैले चाहिँ सक्दैन किनभने उसको चाहिँ सर्वस्वै बर्बाद भएको हुन्छ नि त कसैले त सक्नुहुन्छ एकजना हजुरबा भन्नु भएन यो भावीको खेल हो यो कुरामा म के भन्नु मेरो छोरा छोरी नाति नाति एकजना हेर्नु त
1: होइन
0: हेर्नु त उहाँले चित्त बुझाउन सक्नुभयो भने कसैले सक्नुहुन्छ त्यस कारण त इन्डिभिजुअल डिफरेन्स त्यस कारण त उसको
1: तर उहाँहरूलाई हेरेर हामीले चित्त बुझाउने कोसिस गर्न सकिन्छ
0: कपी गर्न सकिन्छ त्यही अनुसारको काउन्सिलिङमा बस्न सकिन्छ घर उहाँहरूलाई नै भेट्न नै सकिन्छ आफू पीडित भइसकेपछि तर उहाँहरूलाई नै क्याम्पमा ल्याएर लु है यो हो त्यो हो भनेर बुझाइदिन सकिन्छ त्यो स्किलहरू त अब गभर्मेन्टले कसरी राख्छ त्यो गर्न सकिन्छ
1: विद्यालय तहमा जस्तो कतिपय विद्यालय चाहिँ सुरु गर्ने भन्ने कुराहरू पनि आएको छ होइन कतिपयले गरे गरेनन् यहाँ पुगेर पनि आउनुभयो विद्यालय सुरु गर्नु अगाडि चाहिँ के गर्नु जरुरी छ मनोपरामर्श मनोविदको हिसाबले सुझाव दिँदा
0: अहिले विद्यालय सुरु गर्ने भनेर सुरु नगर्ने अहिले बच्चाहरूलाई यो यो त्यो ट्रमाबाट हिल हुनको लागि चाहिँ अहिले उसलाई दैनिकीमा उसलाई बिस्तारै इन्गेज गराउन ट्राई गर्ने स्कुल भन्दा नि महत्वपूर्ण कुरा उसको मन हो अहिले स्कुल सुरु गर्न पनि स्कुल सुरु पढाउने काम बाहेक स्कुल सुरु गर्न पायो
1: मनोबल
0: बढाउने साइकोलोजीहरूको प्लानहरूमा जाने प्ले थेरापीहरूतिर भूमिका खेल्ने अरू व्यवहारहरू अरू स्किलहरू डेभलप गरिदिने विशेष गरी घटना पर्यटनलाई बिस्तारै बच्चाहरूलाई स्वीकार्ने वातावरण बनाइदिने र बिस्तारै त्यो जुन साँच्चीकै कोर्स चाहिँ सुरु नगरिकन काउन्सिलिङ गर्ने सुरु गर्ने होइन त्यो बिस्तारै हेर्दै इभ्यालुएट गर्दै साइकोलोजिस्टहरूको हुन्छ नि भ्यूहरू राख्दै त्यहाँ ओडाका विद्वानहरूको भ्यूहरू राख्दै साइकेट्रिस्टको भ्यू राख्दै बिस्तारै अनि बिस्तारै सुरु
1: यसको लागि शिक्षक शिक्षिका नै पर्याप्त छ कि उहाँहरूलाई पनि या यो विषयमा चाहिँ फेरि त्यो भनौँ न तालिमको जरुरी छ
0: यो महत्वपूर्ण विषय उठाउनु भयो शिक्षक शिक्षिकालाई सकिन्छ भने त्यो फिल्डमा हामी त्यो पनि ट्राई गर्दैछौँ अहिले भर्खर एउटा कोसिस गर्दैछौँ हामी त्यहाँको युवाहरूलाई गएर पिएफए ट्रेनिङहरू दिने प्लान गर्दैछ, तिन दिने त्यहीँ गएर त्यहीँ त्यहीँका युवाहरूलाई त्यसको हामी तयारी हुँदैछ। शिक्षक शिक्षिकाहरूलाई चाहिँ यस्तो केही भएन भने 15 दिन 20 दिनको भयो भने ट्रेनिङहरू राखिदिएर यो अवस्थामा यस्तो यस्तो हुन सक्छ, यस्तो यस्तो हुन सक्दैन भनेर शिक्षक शिक्षिकाहरूलाई त्यहाँ तालिम दिने र मनोविदको सुपरभिजनमा फेरि मनोविद त एउटा चाहिन्छ नै त्यहाँ राखिदिन नै पर्छ, यत्रो दक्ष र विद्वानहरू उत्पादन गराएको छ टियुले होइन, यत्रो हाम्रो यत्रो कोर्सहरू ल्याइदिएछ उहाँलाई राख्नै पर्छ र त्यो राखिसकेपछि उहाँको सुपरभिजनमा शिक्षक शिक्षिकाहरूको प्रत्यक्ष संलग्नतामा बच्चाहरूलाई बिस्तारै कक्षा सञ्चालन गर्नतिर लाग्ने हतार नगर्ने।
1: जस्तो संघदेखि लिएर प्रदेश सरकार र पालिकाले चाहिँ के गर्ने?
0: संघले राम्रोसँग अहिले एकदम स्पष्ट रूपमा भिजन तयार गरिदिनुपर्छ। अब भिजन हो मुख्य कुरा, यो अवस्थामा चाहिने भनेकै निर्देशन भिजन कम्फर्टेबल बनाइदिने, केही केही भन्छ के चेन्ज गर्नुपर्ने छन् केही कुराहरू चेन्ज गर्दिन भूमिका खेल्ने है, कस्तो प्रकारका राहतहरू, राहत त सबै चिज वस्तुका मात्रै राहत हुँदैनन्, अब त राहत भनेको साइकोलोजिकल राहत महत्वपूर्ण रहेछ, विज्ञ लैदिनु त ठूलो राहत हुँदो रहेछ, हेर्नु त विज्ञ गइसकेपछि त्यहाँ छुट्टै माहौल हो, त्यहाँ साइकोसोसियल सपोर्ट गरिदिने टिम गइसकेपछि त्यहाँको माहौल त्यहाँको खुसी छुट्टै थियो, किनभने त्यो रसुवा 10-12 वर्षमा यसरी उठ्याएर छ हजुर, यसरी उठ्याएर छ कि त्यो सरर विकास गर्दै गएको रोडहरू विकास, त्यहाँका होइन भौतिक संरचनाहरू विकास, मान्छेको चेतनाहरू विकास है, त्यो त्यो नाकाले त यस्तो राम्रो बनाएछ, त्यहाँ पर्यटनको विकास भएको छ, कृषिको थप विकास भएको छ, भौतिक पूर्वाधारको विकास भएको छ, सबै कुराको विकास भएको छ, यो 12 वर्षसम्म उज्यालो हुन खोज्दै गरेको रसुवा अचानक एकैचोटि भुइँमा आएछ, एकैचोटि क्या होइन त, त्यत्रो व्यवसायहरू छैन, त्यत्रो ड्राइभिङ गर्ने भाइ बहिनीहरू भाइहरू धेरै भाइ बहिनीहरू छैनन्, भाइहरू धेरै नै छैनन् क्या, छैन, ट्रकहरू छैन, त्यहाँको संरचना छैन, त्यत्रो चिलीमा हाइड्रो पावर त्यत्रो 8-10 वटा राम्रा राम्रा हाइड्रो पावरहरू छैन, त्यहाँको नाकाले गर्दाखेरि कत्रो व्यापार भएको,
1: सबै चिज चाहिँ गुमाएर एउटा भनौँ न फेरि एउटा ग्राउन्ड लेभलमा आएको छ होइन,
0: त्यस कारणले अचानक यस्तो तबाह भएको केसको हकमा गभर्मेन्टले एकदमै राम्रो राहत लगिदिनुपर्छ, राहत मतलब अबको प्याकेज, अबको प्लान, कमसेकम एउटा वडामा एउटा मनोविद राखिदिनुपर्छ, एउटा साइकेट्रिस्ट राखिदिनुपर्छ, हाम्रो हकमा मेन्टल हेल्थको हकमा भन्नुपर्दा अरू विभिन्न होलान्, अरू अर्को महत्वपूर्ण पक्षको भनेको त्यहाँ इभ्यालुएसनहरू राम्रोसँग भइदिनुपर्छ र राम्रोसँग, अनि फेरि अलि अलि अलि के कमजोरी भइरहेछ भने सङ्घ र ओडाको कुरो मिलिरहेछ हुँदो रहेछ कतिपय हकमा, किनभने सङ्घ एउटाले लिड गरेछ, ओडा एउटाले लिड गरेछ, पार्टीगत कुरा गरेँ मैले, त्यो लिङ्क त्यो जे पार्टी भने साइडमा राखेर अहिले एकदमै डाइलेक्टिकल भएर होइन एकदमै एकत्वको आधारमा अगाडि बढ्नुपर्छ, नत्र यो बेमेल हेर्न त एकले अर्कालाई ब्लेम लाएर चाहिँ कतिपय घाटा भएको छ।
1: मनोविदको हिसाबले मनोबल बढाउनको लागि चाहिँ होइन त्यहाँ अघि यहाँले भन्नुभयो नि कति माथि पिकमा पुगिसकेकाहरू अहिले ग्राउन्ड लेभलमा छ होइन, उहाँहरूलाई के भन्न चाहनुहुन्छ?
0: मुख्य समस्या अब देशले ट्रमाको घटनाहरू धेरै फेस गर्दैछ विभिन्न कारणले, भूकम्प गर्यो, कोविड गर्यो, बाढी गर्यो, अहिले त अझ तराई बेलमा धेरै क्षतिहरू हुँदैछन्, युद्ध गर्यो, त्यो कति ट्रोमेटिक छ हाम्रो
1: नवयुवा आन्दोलन
0: हो, युवा यो पहिलोको त्यो सशस्त्र जनयुद्ध गर्यो, युवा आन्दोलन गर्यो भने ट्रोमेटिक इभेन्ट घटनाहरू हुँदैछन्, यतिखेर ट्रोमेटिक घटना घट्ने बेलामा सपोर्ट चाहिनु अगाडि नै विज्ञहरू तयार गर्नु भन्न चाहन्छु कि अबको यो 6 महिने साइकोसोसियल काउन्सिलिङ, अबको पीएफए ट्रेनिङहरू, अबको साइकोलोजी विषयहरू धेरैभन्दा धेरै व्यक्तिहरूलाई यो पढाउन बुझाउन र सिकाउनै पर्छ, नत्रखेरि सीमित मनोविद मनोपरामर्शदाता मनोविमर्शकर्ता मात्रै भ्याउनुहुन्न, अब हरेक ओडावडा हरेक गाउँ गाउँ हरेक तह तबकाले साइकोलोजिकल सपोर्ट हुने प्रकारका तालिम र दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ भन्न चाहन्छु।
1: हस्, यो महत्वपूर्ण विषयमा कुराकानी गर्न स्टुडियोमै आइदिनु भयो, म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु।
0: हस्, धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वरिष्ठ मनोविद वासु आचार्य, उहाँसँग हामीले आघातजन्य अवस्थामा मनोवैज्ञानिक प्राथमिक उपचार र त्यसपछिको मनोपरामर्श सेवाका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
1: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौ।
0: बाढीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: महालेखा परीक्षक को कार्यालय को अनुरोध महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरण में 44 जिल्ला का संघ प्रदेश र स्थानीय तह का कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षण में सघाउ पुग्ने आर्थिक काम कार्यवाही को सूचना तथा जानकारी एवं लेखा परीक्षण टोली को कार्य सम्पादन का सन्दर्भ में कुनै सुझाव तथा गुनासो भएमा कार्यालय को टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
1: राष्ट्रको शान किसान।
2: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। आज तीज पर्व, पशुपतिनाथमा चारै ढोका खुला। बाढ़ीपछिको विपदले यस वर्षको तीज खल्लो प्रभावित बस्तीमा छैन उच्च। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढ़ी प्रभावित बाल बालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना। गुल्मीको निस्ती खोला तर्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै। रूसद्वारा युक्रेन पोल्याण्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण। बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित। र पहिलो टी20 क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जीत। आज हरितालिका तीज पर्व मनाइँदैछ। भदौ शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा उपासना गरेमा पारिवारिक सुख शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तीज पर्व यस वर्ष भोलि ऋषि पञ्चमी गरिसकिनेछ। आज तीज मनाउन महिलालाई विदा छ। दर खाएपछि आज तीजको व्रत बस्ने गरिन्छ। तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरको सुझाव छ। आफ्नो स्वास्थ्य अवस्थालाई ख्याल गरी सक्ने भए मात्र निराहार व्रत बस्न, नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र जुस खान डाक्टरको सुझाव छ। निरन्तर व्रत बस्दा शरीरमा पानीको कमी भई बेहोस हुन सक्ने जोखिम हुन्छ। सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत बस्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ। स्वास्थ्य ठिक नहुनेले गहुँको रोटी, मकैको रोटी, स्याउ, सुन्तला, केरा जस्ता फलाहार गरेर पनि व्रत बस्न सकिने धार्मिक मान्यता छ। यसैबीच विगतमा तीज आउनु हप्तौं अघि रौनक हुन्थ्यो। तीजका गीत घन्किन्थे, नाचगान, दर खाने लगायतका कार्यक्रम हुने गर्थे। तर गएको भदौ 10 को भोटेकोशी बाढ़ीका कारण यस वर्ष तीज निकै खल्लो भएको छ। विपदको पीड़ा र प्रभावित बस्तीमा उत्सव छैन। रसुवा, नुवाकोट, धादिङ, गोरखा मात्रै होइन, देशका अरू ठाउँमा पनि यो विपदको पीड़ा छ। बाढ़ीले खण्डहर बनाएका बस्ती त सुनसान छन् नै, बाढ़ीबाट अहिलेसम्म 1388 जनाले ज्यान गुमाएका छन्। झण्डै 5000 सम्पर्कविहीन छन्। कतिपयका घर बगेका छन्। आज 20 दिन पनि ती प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत व्यवस्थापन लगायतका काम भइरहेका छन्। तीजलाई औपचारिकतामा सीमित राखेर आज काठमाण्डको पशुपतिनाथ सहित देशका विभिन्न ठाउँका शिवालयमा भक्तजन पुगेका छन्। तर विगतमा जस्तो चहल पहल र भीड़भाड़ छैन। काठमाण्डुका गोकर्णेश्वर, नागेश्वर, सानो पशुपतिनाथ भनेर चिनिने बसन्तपुर दरबार क्षेत्रको मक्खन महादेव, डोलेश्वर, त्रिपुरेश्वर लगायत महादेव मन्दिरमा भक्तजन पुगेका छन्। आज पशुपतिनाथको दर्शन गर्न रातिदेखि नै भक्तजन पुग्ने गर्छन्। बिहानै 3 बजेदेखि नै पशुपतिनाथका चारै ढोका खोलिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। अहिले बिहानसम्म झण्डै 10,000 जनाले मन्दिरको दर्शन गरिसकेको तथ्याङ्क छ। कोषका संचालक परिषद सदस्य एवं प्रचार प्रसार उपसमिति संयोजक संगीता कुमारी रामका अनुसार पशुपति मन्दिर प्रवेश गरी धेरैमा 2 घण्टामा भक्तजनले दर्शन गरेर फर्किसक्ने गरी लाइन व्यवस्था गरिएको छ। स्वयंसेवक, सुरक्षाकर्मी र कर्मचारी भीड़ व्यवस्थापनमा परिचालन भएका छन्। शान्ति सुरक्षालाई ध्यानमा राखी मन्दिर पुग्नेहरूलाई बहुमूल्य गरगहना नलगाउन कोषले आह्वान गरेको छ। त्यसै गरी ससाना बाल बच्चालाई पनि नलैजान भक्तजनलाई आग्रह गरिएको छ। पशुपतिनाथमा दर्शन गर्न पुग्ने भक्तजनको गाड़ी पार्किङका लागि गुहेश्वरी पारी, सिफल चौर, तिलगंगाको खाली स्थान, कोषको कार्यालय परिसर र गौशाला स्थित महानगरीय ट्राफिक प्रहरी प्रभागको कार्यालयमा व्यवस्थापन गरिएको छ। सरकारी गाड़ीलाई कोष कार्यालय र सुरक्षा निकायलाई प्रहरी प्रभागमा पार्किङ गर्ने प्रबन्ध गरिएको छ। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशको पहाड़ी तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी तथा तराई क्षेत्रका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही ठाउँ तथा मधेस प्रदेश र कोशी प्रदेशको तराईका थोरै ठाउँमा पनि मध्यमसम्मको
वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। गण्डकी प्रदेशदेखि पूर्वको पहाड़ी तथा हिमाली क्षेत्रका केही ठाउँमा आज बिहान हल्का वर्षा भएको छ। गैराती पनि देशका धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा पानी परेको थियो। तनहुँ, लमजुङ, सिन्धुपाल्चोक, बागलुङ, रामेछाप, जुम्ला लगायतका ठाउँमा पनि मध्यमदेखि ठूलो वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाड़ी क्षेत्रको तुलनामा तराईमा भने कम वर्षा भएको छ। यसैबीच गुल्मीमा खोला तर्ने क्रममा बाढ़ीले बगाउँदा एक महिला सम्पर्कविहीन हुनुभएको छ। मुसिकोट नगरपालिका पाँच इन्द्रीगौड़ाकी 29 वर्षीय कल्पना पुनलाई हिजो बेलुका निस्ती खोलामा आएको बाढ़ीले बगाएको हो। जिल्ला प्रहरीकारले गुल्मीका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त टोलीले पुनको खोजी कार्य गरिरहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइएको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
2: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
3: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
2: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
3: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
1: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
4: 01-42-3888 98-12-35-8888।
5: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
6: पैसामा छ शक्ति, पैसामा छ सहारा।
5: धोती, पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
6: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
5: यक्ष प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
6: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
5: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
6: इतिहास, गाथा र कथा, गाँठका कुरा।
5: गाँठका कुरा
6: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
7: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज राष्ट्रिय बाल अधिकार दिवस बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदैछ। बालमैत्री वातावरणमा बाल अधिकार प्रवर्धन गर्न गराउन नागरिक समाज तथा सबै सरकारवालालाई थप जिम्मेवार र जवाबदेही बनाउने उद्देश्यले हरेक वर्ष भदौ 29 गते राष्ट्रिय बाल अधिकार दिवस मनाउने गरिन्छ। गएको भदौ 10 गते भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा जनधनको क्षतिका कारण बाबुआमा, संरक्षक तथा अभिभावक गुमाएका, बेपत्ता भएका वा बालबालिका, स्वयं घाइते वा बेपत्ता भएका बालबालिकाको उद्धार, राहत र संरक्षण गर्नुपर्ने आवश्यकता छ। त्यस्ता बालबालिकालाई अस्थायी संरक्षण र मनोसामाजिक परामर्श लगायत सेवा उपलब्ध गराउन पहल भइरहेको राष्ट्रिय बाल अधिकार परिषदका सूचना अधिकारी रामबहादुर चन्दले बताउनुभयो। आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको 67 स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाल प्रज्ञा प्रतिष्ठानले पहिलो पटक महाकवि देवकोटाको स्मृति दिवस मनाउन लागेको प्रज्ञा परिषद सदस्य नवीन अभिलाषीले जानकारी दिनुभयो। आज दिउँसो महाकवि देवकोटा संग्रहालय मैथीदेवीमा महाकवि देवकोटा मित र यथार्थ विषय गोष्ठी गर्न लागि उहाँले जानकारी दिनुभयो। कार्यक्रममा उहाँका छोरा पद्म देवकोटाले स्मृति पत्र र महादेव अवस्थीले समीक्षा पत्र प्रस्तुत गर्नुहुनेछ। महाकवि देवकोटाको जन्म 1966 साल कार्तिक 27 गते अर्थात कार्तिक कृष्ण औंसी लक्ष्मी पूजाका दिन काठमाडौँको दिल्ली बजारमा भएको थियो। उहाँको निधन 2016 साल भदौ 29 गते भएको हो। 10 वर्षको उमेरमा कविता लेख्न शुरू गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत समालोचना र फुटकर कविता प्रकाशित छन्। नाट्य सम्राट बालकृष्ण समले देवकोटा मुनामदन, शाकुन्तल महाकाव्य र पागल कवितासँगै 3 पटक जन्मेको बताउनुहुन्थ्यो। देवकोटाले वर्तमान नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान पुर्याउनु भएको थियो। अब विदेशको खबर। रूसले युक्रेनको पोल्याण्ड सीमासँग नजिकै रहेको याहोदिन क्षेत्रमा रेलमाथि ड्रोन आक्रमण गरेको छ। पूर्व बेलायती प्रधानमन्त्री बोरिस जोनसन सहित युरोपका उच्च सुरक्षा अधिकारीहरू त्यही रेलमार्ग हुँदै गएको केही समयपछि रूसी ड्रोनले रेलको इन्जिनमा प्रहार गरेको बीबीसीले जनाएको छ। घटनामा कुनै मानवीय क्षति छैन। जोनसन सहित बेलायतका सुरक्षा सल्लाहकार जोनाथन पावेल र अन्य युरोपेली सुरक्षा अधिकारीहरू भने कियवमा आयोजित याल्टा युरोपेली रणनीति सम्मेलनमा सहभागी भएर फर्किने क्रममा केही समय अघि त्यही रेलमार्गबाट अर्को रेलमा गएका थिए। रूसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी हमला गरिएको जनाएको छ। बोरिस जोनसनले सामाजिक सञ्जाल एक्समा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गर्दै युक्रेनमाथि भएको आक्रमण अर्थहीन भएको बताउनु भएको छ। उहाँले युक्रेनलाई तत्काल आवश्यक हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउन उसका सहयोगी राष्ट्रहरूसँग आग्रह गर्नुभएको छ। घटनापछि पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आकस्मिक बैठक बोलाएर सुरक्षा अवस्थाबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। अब खेल खबर। भारतले अफगानिस्तानलाई पहिलो टी ट्वेन्टी खेलमा 7 विकेटले हराएको छ। नयाँ दिल्लीको अरूण जेटली रंगशालामा हिजो अफगानिस्तानले दिएको 157 रनको लक्ष्य भारतले 13 ओभर 4 बलमा 3 विकेट गुमाएर पूरा गर्यो। भारतको जीतमा अभिषेक शर्माले उत्कृष्ट ब्याटिङ गर्दै 32 बलमा 82 रन बनाए। उनले 7 चौका र 7 छक्का प्रहार गरेका थिए। यस्तै ईशान किशनले 33 बलमा 42 रन बनाए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 156 रन बनाएको थियो। अफगानिस्तानका अजमतुल्लाह मरजाईले 64 रन बनाए भने मोहम्मद नाबीले 33 रन जोड़े। भारतका हर्षदीप सिंहले 3 विकेट लिए। अफगानिस्तानका नाबीले भारतका 2 विकेट लिए। अभिषेक शर्माको आक्रमण ब्याटिङसँगै भारतले लक्ष्य सहज रूपमा पूरा गर्दै 3 खेलको श्रृंखलामा अग्रता लिएको छ। 3 खेलको टी ट्वेन्टी श्रृंखला अन्तर्गत दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल बिहिबार हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। आज तीज पर्व, पशुपतिनाथमा चारवटै ढोका खुल्ला, बाढ़ीको विपदले यस वर्षको तीज खल्लो, प्रभावित बस्तीमा छैन उत्सव। बालापनको रक्षा, भविष्यको सुरक्षा नाराका साथ बाल अधिकार दिवस मनाइँदै बाढ़ी प्रभावित बाल बालिकालाई व्यवस्थापन र संरक्षण गर्नुपर्ने आवश्यकता। आज तीजको दिन देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना, गुल्मीको निस्ती खोला तर्ने क्रममा सम्पर्कविहीन महिलाको खोजी चल्दै, रूसद्वारा युक्रेन पोल्याण्ड सीमा नजिकै रेलमा ड्रोन आक्रमण, बेलायती पूर्व प्रधानमन्त्री बोरिस जोनसन सहितका उच्च अधिकारी सुरक्षित, र पहिलो टी ट्वेन्टी क्रिकेटमा अफगानिस्तानमाथि भारतको सहज जीत।

0: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
1: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
0: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
1: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
0: एचडीसीएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ, सम्पर्क फोन 066-40-21-23, 40-21-24, मोबाइल 98-41-45-14-48।
2: यो मोबाइलले पनि तनावै दियो भने
3: हैन, के तनाव दियो ए खुशी?
2: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। हैन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98-495-94-046 र 98-13-09-49-32। विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्ड सँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
3: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी सहर नगरपालिका 7 लमजुङ, सम्पर्क फोन 066-520-209।

0: Mania, Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफा बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
7: हेलो मर्स्याङदी FM 95 मेगाहर्ज

0: दिदी अल्मलाई पर्नु भयो त, के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न, त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका

0: साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस, बेसर नगरपालिका साथ एनआईएमबी बैंक अगाडि। थप जानकारीका लागि सम्पर्क 9856074486।
2: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
3: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख थुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
4: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: पानी उमालेर पिउने, मास्क लगाएर हिँड्ने, तर चुरोट र मदिरा चाहिँ सेवन गर्ने के तरिका हो साथी? यो
6: चुरोट र मदिरा सेवन त मेरो शोक हो नि।
5: यसलाई शोक नमान्नु साथी। सुर्तीजन्य पदार्थको प्रयोग र मदिराको सेवन मुटु रोग, उच्च रक्तचाप, दीर्घ श्वास प्रश्वास रोग, मधुमेह, क्यान्सर जस्ता रोगको उच्च जोखिम निम्त्याउने तत्वहरू हुन्।
6: ए हो र?
5: त्यति मात्र होइन साथी, शारीरिक रूपमा निष्क्रिय रहनु, नुनिलो गुलियो चिल्लो बढी खानु पनि नसर्ने रोगका जोखिम तत्वहरू हुन्।
6: बाप्रे, यति धेरै जोखिम?
5: धुलो धुवानी नसर्ने रोगका जोखिम तत्व हुन्। तर तपाईँ मास्क लगाउनुहुन्छ, राम्रो बानी हो।
7: सुर्तीजन्य पदार्थ र मदिराको सेवन नगरौ, गुलियो नुनिलो तथा चिल्लो कम खाऊ, शारीरिक रूपमा सक्रिय रहन, दैनिक कम्तीमा 30 मिनट व्यायाम गरौं, फलफूल र साग सब्जी प्रशस्त मात्रामा खाने गरौं, नसर्ने रोगका जोखिम निम्त्याउने तत्वहरूबाट टाढै बसौं। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
2: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसहर 7 मा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टील का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङ का कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
2: हिमालयन ब्रदर ग्रुप प्राली, बेसीसर नगरपालिका 7, युनिभर्सल चोक, लमजुङ। थप जानकारीका लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
12: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
11: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
12: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
11: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209019, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
12: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
13: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो, हात र अनुहारको हालत पनि यस्तो छ, लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि।
14: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
15: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
14: प्रोपाइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका 7, पुरानो बेङ्चोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओ अस्मी हेर्न, दुलाले लगाएको सुनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल, नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
7: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल

0: me a extreme energy drink.
1: शिप विकास तालिम सम्बन्धी सूचना लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटी भिटीको सहकार्यमा सहभागीको माग अनुसार शिप विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले शिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटी भिटी खुदी, न्यूनतम सहभागी संख्या 20 जना, तालिम अवधि 390 घण्टा, तालिम संचालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ, सम्पर्क नम्बर 0665201156। शिप सिकौ, आत्मनिर्भर बनौ, शिप नै रोजगार र स्वरोजगारको आधार हो। के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
1: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
1: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
1: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
3: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
1: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
2: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
1: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665212083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775,
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुख दियो।
7: ए दिदी, कति अया अया भनेर बस्नुहुन्छ? ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको, यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
6: जान त जाने, बरु कहाँ जाने होला खै?
7: किन चिन्ता लिनुहुन्छ? हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो गेस्ट डेन्टल क्लिनिकमा जाने नि।
1: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस्ट डेन्टल क्लिनिक, बेसीसहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9865772।
5: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
8: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
5: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
8: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
5: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
8: यस्तो विवाह स्वत बदर हुन्छ।
5: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
8: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
5: बाल विवाहका गम्भीर असरहरू,
8: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
5: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
8: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
5: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
8: बाल विवाह आत्महत्या, बहु विवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
5: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
8: के हाम्रो पहिचान यही नै हो त?
5: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
8: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौ। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
5: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेसनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
9: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
10: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू, जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
9: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
10: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरंग तथा बहिरंग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
9: HDCS नमुना सामुदायिक अस्पताल सुन्दरबज।
0: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन www.radiomarsengdi.org मा बिहान 10 बजेको मर्सेङ्गी समाचारमा म लक्ष्मीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज हरितालिका तीज, पशुपतिमा तीजको रौनक। मधेसमा आज चौठ चन्द्र पर्व मनाइदै 14 महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय। पशुपतिनाथ क्षेत्रमा सशस्त्र प्रहरीबाट सुरक्षासँगै स्वास्थ्य र खानेपानी सेवा र एनआरएनएद्वारा रसुवा र नुवाकोटका बाढ़ी पीड़ितलाई राहत।
3: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै संचालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञानसँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर सात लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ईसीजी, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडेल हस्पिटल, बेसिकर सात लमजुङ। सम्पर्क 0665200004, 98400050663।
4: घर घर अनि गृहिणीको साथ उल्लासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद।
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
5: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
4: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
6: मर्सेङ्गी एफएम 95 मेगाहर्ज।
0: अब समाचार विस्तारमा। आज हरितालिका तीज, तीजको अवसरमा पशुपतिनाथ लगायतका देशभरिका शिवालयहरूमा व्रतालुहरूको बिहानैदेखि ठूलो भीड़ लागेको छ। व्रतालुहरूको सहजताका लागि आज बिहान 3 बजेदेखि पशुपतिनाथका 4 ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। मन्दिर प्रवेश गर्ने भक्तजनका लागि 4 दर्शन मार्गको व्यवस्था गरिएको छ। लाइनमा बसेको आधा घण्टामा व्रतालुले पशुपतिनाथको दर्शन गरेर फर्कन सक्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पशुपतिनाथको दर्शनपछि व्रतालुहरू तीजका गीतमा नाचगान गर्दै रमाइलो गरेका छन्। तराई मधेसका जिल्लामा आज चन्द्रमाको पूजा गरी चौठ चन्द्र पर्व मनाइँदैछ। छठ पछिको महत्वपूर्ण पर्वको रूपमा लिइने चौठ चन्द्रमा व्रतालुहरू दिनभर उपवास बसेर साँझ गणेश र चन्द्रमाको विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ। सूर्यास्तपछि घर आँगन गोबरले लिपेर चामलको पिठोबाट आकर्षक अरिपर्ण बनाइन्छ। अरिपनमा पूजाका सामग्री राखेर गणेश र चन्द्रमाको पूजा गरिने गर्दछ। माटोको नयाँ भाँडामा दही, केरा, मिठाई, खीर, पूरी तथा विभिन्न परिकार चढ़ाउने चलन छ। पूजापछि गणेश र चन्द्रमा सम्बन्धी धार्मिक कथा सुन्ने परम्परा पनि रहेको छ। व्रतालुहरूले चन्द्रमालाई अर्घ्या दिएपछि पूजामा चढ़ाइएको प्रसाद ग्रहण गर्ने तथा आफन्त र इष्टमित्रलाई बाँड्ने गर्दछन्। परिवारको सुख समृद्धि र मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण यो पर्व विशेष श्रद्धाका साथ मनाइने गर्दछ। धार्मिक मान्यता अनुसार प्रख्यात ज्योतिष तथा तत्कालीन नरेश हेमाङ्गद ठाकुरले चौरचन्द्र पर्वको शुरूआत गरेका थिए। चौरचन्द्र व्रत तथा पूजा गरेर विशेष फल प्राप्त हुने विश्वास रहँदै आएको छ। नेपाली कांग्रेसले पार्टीको 14 महाधिवेशन मार्फत निर्वाचित कार्य समितिमा रहेका तर विशेष महाधिवेशन पछिको समितिमा नरहेका सबैलाई केन्द्रीय समितिमा राख्ने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको कार्य सम्पादन समितिको बैठकले केन्द्रीय सदस्यहरूको रूपमा समितिमा आउने बाटो खुलाउने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसीले जानकारी दिनुभयो। उहाँका अनुसार अब यसअघि विशेष महाधिवेशनपछि केन्द्रीय कार्य समिति बाहिर रहेका 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले केन्द्रीय सदस्यको हैसियत पाउने भएका छन्। निवर्तमान सभापति शेरबहादुर देव समूहले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिका सदस्यहरूलाई विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिमा समायोजना गर्नुपर्ने माग राख्दै आएका थिए। उहाँले वडा तहको अधिवेशन असोज 3 र 4 गते सम्पन्न गरिसक्ने निर्णय गरेको पनि बताउनु भएको छ। केन्द्रीय महाधिवेशनको उद्घाटन काठमाण्डुको खुल्ला मंचमा गर्ने र बन्द सत्र पनि त्यही आयोजना गर्ने निर्णय भएको छ। महाधिवेशनमा सबैको सहभागिता सुनिश्चित गर्न संवाद सहकार्य र सहमतिको प्रयास जारी राख्ने निर्णय पनि भएको चालिसले बताउनुभयो। कांग्रेसले असोज 16 देखि 19 सम्म 15 महाधिवेशनको मिति तोकेको छ। हरितालिका तीजको अवसरमा आज पशुपतिनाथ मन्दिर क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाली स्वास्थ्य खानेपानी र सुरक्षा सम्बन्धी झण्डै 800 जनशक्ति परिचालन गरेका छन्। गैराती 2 बजेदेखि नै मन्दिर परिसरमा दर्शनार्थीको व्यवस्थापन शान्ति सुरक्षा स्वास्थ्य लगायतका लागि सुरक्षाकर्मी परिचालन गरिएको हो। मन्दिर परिसरमा नेपाल एपीएफ अस्पताल बलम्बुबाट महिला चिकित्सक र एम्बुलेन्स सहितको मेडिकल टोली तैनात गरिएको छ। त्यस्तै प्रधान कार्यालयबाट खानेपानीका लागि ट्याङ्कर सहितको टोली पनि रातीदेखि नै खटिएको छ। यसै गरी पशुपति क्षेत्रको राम मन्दिर नजिक बागमती नदी किनारामा गोतखोर सहितको उद्धार टोली समेत तयारी अवस्थामा राखिएको छ। सूक्ष्म निगरानीका लागि मन्दिर परिसर र वरिपरिको क्षेत्रमा सादा पोषकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ। मन्दिर वरिपरिका क्षेत्रहरू तिलगंगा जय बागेश्वरी गुहेश्वरी मन्दिर विश्वरूपा मन्दिर गौरीघाट लगायतको क्षेत्रमा शान्ति सुरक्षाका लागि गस्ती बढ़ाइएको छ। आवश्यक समन्वयका लागि मन्दिर परिसरमा कमाण्ड पोस्ट स्थापना गरिएको छ। भोटेकोसी बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको लागि गैरावस्थ्य नेपाली संघले संचालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान जारी गरेको छ। एनआरएनएले अभियान अन्तर्गत रसुवाको गोसाईकुण्ड गाउँपालिका 1 का बाढ़ी तथा पहिरो प्रभावित परिवारका लागि खाद्यान्न लगायत राहत सामग्री वडाध्यक्ष उर्गेन छिरिङ लामालाई हस्तान्तरण गरेको छ। बेलायतको लिभरपूल स्थित लिभरपूल नेपाली समाजले राहतका लागि आर्थिक सहयोग गरेको थियो। स्थानीय तहले प्रभावित परिवारको आवश्यकता पहिचान गरी सामग्री वितरण गर्नेछ। यस्तै नुवाकोटको विदुर नगरपालिका 7 तुप्चेका 18 परिवारलाई 1-1 थान ग्यास सिलिण्डर ग्यास चूलो र प्रेसर कुकर वितरण गरिएको छ। विभिन्न देशमा रहेका एनआरएनएका पञ्जीकृत सदस्यका परिवारले उपाध्यक्ष द्वै मनोज गोर्खाली र तिलक गैरीको प्रयोजनमा ती सामग्री उपलब्ध गराइएको हो। यसैबीच एनआरएनए पदाधिकारी सहितको राहत टोलीले रसुवाको स्याफ्रुबेसी चिलिमे हाइड्रो पावर आसपास र बेत्रवती क्षेत्रको स्थलगत भ्रमण गरेको छ। टोलीले बाढ़ी पहिरोबाट भएको क्षति प्रभावित परिवारको अवस्था र तत्काल तथा दीर्घकालीन आवश्यकताबारे जानकारी लिएको छ। भ्रमणका क्रममा बाढ़ी पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा मौन धारण गर्दै श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको छ। अघिल्ला वर्षहरूमा हरितालिका तीज आउनुभन्दा झण्डै 1 महिना अघिदेखि नै नाचगानको रौनक हुन्थ्यो। कार्यालय समुदाय टोलहरूमा तीजको रमझम हुन्थ्यो। महिला पुरूष सरासरी नाचेको देखिन्थ्यो। तर यस वर्ष तीजको नाममा हुने तड़क भड़क कम देखिएको छ। 2 साता अघि त्रिशुली नदीमा आएको बाढ़ीसँगै भएको मानवीय क्षतिका कारण यस वर्षको हरितालिका तीजका औपचारिक कार्यक्रम प्रभावित भएका छन्। त्रिशुलीमा बाढ़ीका कारण मानवीय क्षतिसँगै देश शोकमा पुगेका बेला लमजुङमा पनि पूर्व निर्धारित कार्यक्रमहरू स्थगित भएका हुन्। तीजका बेला नाचगान खेलकुद लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू औपचारिक र अनौपचारिक रूपमा आयोजना हुने गरेका थिए। तर यस वर्ष बाढ़ीका कारण 1300 बढ़ीको ज्यान गएको छ। अझै कयौं बेपत्ता छन्, सयौं घरबार विहीन भएका छन्। बाढ़ीका कारण अर्बौंको क्षति भएको छ। देशमा यस्तो संकट भएका बेला कुनै पनि स्थानमा नाचगान गर्नु सभ्यता विपरीत भएको भन्दै तय गरिएका कार्यक्रमहरू स्थगित गरिएका हुन्। जिल्लाका अधिकांश संस्था समूहले तीजको कार्यक्रम पहिले नै तय गरे पनि विपत्तिपछि ती कार्यक्रमहरू स्थगित गरिएका हुन्। जिल्लाका विभिन्न स्थानमा रहेका कार्यक्रम आयोजकहरूले कार्यक्रम स्थगितपछि कार्यक्रममा हुने खर्च बाढ़ी पीड़ितलाई सहयोग गरेका छन्। विभिन्न आम समूह समाज समुदाय एवं संस्थाहरूले तीजमा गर्ने खर्च प्रधानमन्त्री विपद राहत कोष मार्फत बाढ़ी पीड़ितलाई पठाइएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको पाइएको छ। देशमा परेको विपत्ति र शोकका कारण नै नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीज प्रभावित बनेको हो। हरितालिका तीजको अवसरमा विशेष गरी चेलीबेटीहरू माइत जाने प्रचलन छ, तर सोही विपत्तिका कारण यति बेला राजधानी छोड्ने मुख्य राजमार्ग पनि अवरूद्ध हुँदा यसपालि यात्रा पनि जोखिमपूर्ण बनेको छ। हरितालिका तीज नेपाली नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड़ हो। विशेष गरी हरितालिका तीजको अघिल्लो दिनमै माइत गई रातीमा दर खाने र भोलिपल्ट भगवान शिवको आराधना गर्नुका साथसाथै नाचगान मनोरञ्जन गरी मनाउने चलन छ। वर्ष दिनभरि आफूलाई परेका दुःख पीर मर्कालाई पोख्ने पर्वको रूपमा पनि तीजलाई लिने गरिएको छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जात जातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउने थालेका छन्। यो पर्व नेपालभर मनाइन्छ। पछिल्ला वर्षहरूमा तीजको नाममा विकृति भित्रिँदै गर्दा परम्परागत मौलिकता हराएकोमा अग्रजहरूले चिन्ता व्यक्त गरेका छन्। आद्यशक्ति भगवान शिवको अर्धाङ्गिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्। त्यो दिन हरितालिका तीजको दिन थियो। त्यही आस्थालाई पछ्याउँदै आजसम्म नारीहरूले यो पर्व मनाउँदै आएका छन्। लमजुङका लेकाली क्षेत्रका किसानहरूले कटानीको समय शुरू भएसँगै किसानहरूले अलैची टिप्न थालेका छन्। व्यावसायिक अलैची किसानहरूले भदौ लागेसँगै 700 देखि 1200 मिटर उचाइसम्मको जमीनमा लगाइएको अलैची टिप्ने गर्दछन्। सोही बमोजिम यस वर्ष पनि अलैची टिप्न शुरू भएको अलैची व्यवसाय महासंघ लमजुङले जनाएको हो। हाल जिल्लाको कम उचाइमा रहेको अलैची टिप्ने काम शुरू भएको र केही समय पश्चात 1200 मिटर भन्दा बढ़ी उचाइमा रहेको अलैची परि टिप्न शुरू गरिने महासंघका पूर्व अध्यक्ष एवं अलैची कृषक अजय तामाङले बताउनुभयो। उचाइ अनुसार फरक फरक समयमा अलैची पाक्ने हुँदा सोभन्दा माथिल्लो क्षेत्रमा लगाइएको अलैची असोजको दोस्रो साता लागेपछि मात्रै टिप्न शुरू गरिन्छ। भदौबाट शुरू भएको अलैची कटानी माथिल्लो भेगसम्म पुग्दा कार्तिक लाग्ने पूर्व अध्यक्ष तामाङले बताउनुभयो। महासंघका अनुसार विगतका वर्षहरूको तुलनामा पछिल्ला वर्षहरूमा जिल्लामै अलैची उत्पादनमा गिरावट हुन थालेको छ। केही वर्ष अघि अलैचीको मूल्य कमी भएसँगै त्यसतर्फ किसानहरूको आकर्षण घटेपछि उत्पादन पनि कम हुन थालेको हो। तर गत वर्ष कृषकहरूले अलैचीको मूल्य सन्तोषजनक पाएको बताएका छन्। दशक अघि प्रति किलो 2000 भन्दा बढ़ी रूपियाँ मूल्य रहेको अलैची बीचका केही वर्ष प्रति किलो 500 रूपियाँमा बिक्री वितरण हुने गरे पनि गत वर्ष कृषकहरूले पुरानै मूल्य पाएको बताएका छन्। नेपालका 30 भन्दा बढ़ी जिल्लामा उत्पादन हुने अलैची मध्ये लमजुङमा उत्पादित अलैची स्वादिष्ट गुणस्तरयुक्त र आकर्षक भएको पाइएको थियो। हावापानीको दृष्टिकोणले लमजुङमा अलैचीको सम्भावना निकै राम्रो र उपयुक्त मानिए पनि गत वर्षहरूमा मौसम प्रतिकूल हुँदा अपेक्षित उपलब्धि उत्पादन हुन नसकेको हो। व्यावसायिक रूपमा अलैची खेती गरेका अलैची कृषकहरूले चाडपर्व मनाउन छोडेर पनि अलैची टिप्ने र सुकाउने गर्दछन्। जिल्लाको 1200 मिटर भन्दा माथिल्लो भागमा व्यावसायिक अलैची खेती हुने गरेको छ। पहाड़ी जिल्ला लमजुङमा हिउँदे तरकारी लगाउन शुरू भएको छ। धान गोड्ने काम र कोदो रोपाइसकेका किसानहरू यति बेला हिउँदे तरकारी लगाउन व्यस्त बन्न थालेका छन्। किसानहरूले काउली बन्द ब्रोकाउली रायो मूला चम्सुर पालुङ्गु धनियाँ गाजर लगायतका तरकारी लगाएका छन्। भदौदेखि कार्तिक मंगिरसम्म हिउँदे बाली लगाउन सकिने कृषि विकास कार्यालय लमजुङले जनाएको छ। हाइब्रिड भन्दा स्थानीय जात मिठो हुने भएकोले मौसमी खेतीमा किसानको आकर्षण बढ़ी देखिएको कार्यालयले जनाएको छ। काउली बन्द लगायतका तरकारीको बेर्न उमार्ने काममा यति बेला किसानहरू लागेका छन्। कतिपय स्थानमा किसानहरूले भने बिरूवा उत्पादन गरेर बिक्री समेत शुरू गरिरहेको कार्यालयले जनाएको छ। लमजुङमा 700 बढ़ी हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी उत्पादन हुने गरेको छ। जिल्लामा वार्षिक 7,000 मेट्रिक टन भन्दा बढ़ी हिउँदे तरकारी उत्पादन हुने गरेको छ। जिल्लाको समग्र तरकारीको उत्पादकत्व प्रति हेक्टर करिब 11 मेट्रिक टन रहेकोमा हिउँदे तरकारीको उत्पादकत्व प्रति हेक्टर करिब 100 मेट्रिक टन रहेको कार्यालयको तथ्याङ्क छ। लमजुङमा 3,400 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। पछिल्लो वर्षहरूमा युवा पुस्तामा पनि व्यवसाय कृषिमा आकर्षित भएकोले पनि तरकारी उत्पादन बढ़ने अनुमान छ। कृषि विकास कार्यालयसँगै स्थानीय तहहरूले पनि व्यवसाय कृषिलाई प्राथमिकतामा राखेपछि कृषिजन्य उत्पादनमा वृद्धि भएको अनुमान छ। कृषि कार्यालयसँगै विभिन्न संघ संस्थाहरूले तरकारी खेतीमा किसानहरूलाई आधुनिक तरकारी खेतीको तालिम र बिउ बिजन वितरण गर्न थालेपछि गाउँका किसानहरू तरकारी खेती गर्न हौसिएका हुन्। पछिल्ला समय स्थानीय तह अन्तर्गतको कृषि शाखाहरूबाट पनि विभिन्न तालिम तथा अनुदानमा बिउ बिजन वितरण भइरहेका छन्। जिल्लाका किसानहरूले विभिन्न संस्थासँग आबद्ध भएर व्यक्तिगत एवं सामूहिक रूपमा पनि मौसमी तथा बेमौसमी काउली, बन्दा, करेला, साग, मूला, बोडी र टनेलमा गोलभेडा लगाउने गरेका छन्। कतिपय स्थानीय तहले उत्पादित तरकारी बजारसम्म पुर्याउन सजिलो होस् भनेर तरकारी संकलन केन्द्र समेत निर्माण गरेको छन्। तरकारीको माग उच्च रहेको र बिक्री पनि तुरन्तै हुने भएकोले किसानहरूको आय आर्जन बढ़न थालेको बताइएको छ। जिल्लामा व्यावसायिक तरकारी उत्पादनको लागि कृषकहरूलाई प्रोत्साहन गर्न कृषि सम्बन्धित कार्यालयले विभिन्न कार्यक्रम समेत सञ्चालन गरेको छ। कार्यालयले तरकारी बालीको लागि क्षेत्र विस्तार कार्यक्रम, कृषक पाठशाला, विभिन्न तालिम सञ्चालन, उन्नत बिउ वितरण, प्लास्टिक टनेल वितरण र समय सापेक्ष कृषक भेटघाट तथा अनुगमन समेत गर्दै आएको कार्यालयले जनाएको छ। अघिल्लो वर्षहरूको तुलनामा जिल्लामा कृषि व्यवसायमा सुधार भएको, निर्वाहमुखीबाट कृषकहरू व्यावसायिक भएको, कृषकहरूको आय आर्जनमा वृद्धि भएको तथा रोजगारी सिर्जना भएको कार्यालयले दावी गरेको छ। तपाईं अहिले सुन्दै हुनुहुन्छ मर्सङदी समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
6: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
7: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्ने सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
6: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
7: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
6: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
7: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
6: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
7: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
8: दिदी, तपाईँले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ। फेरि कति राम्रो फिट भएको
9: यो ब्लाउज। न्यू रिचु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
8: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नि त्यही सिलाए नि।
9: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
8: तिमीले जस्तो भन्यो त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
9: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर, सुट स्पेशलिस्ट, बेसिकर नगरपालिका साथ, त्रिवेणी टोल, लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोपाइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
10: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
9: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै विश्वसहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलामाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टील फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर नारायण ढकाल, बसलामाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463538, 98463538।
6: मर्चंग एफएम 95 मेगाहर्ज।
1: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। लमजुङ सदरमुकाम बेसी शहरबाट शुरू हुने अन्नपूर्ण पदमार्गमा पदयात्राको सीजन शुरू भएको छ। सीजन शुरू भएसँगै स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमन पनि हुन थालेको छ। अंग्रेजी वर्ष अनुसार सेप्टेम्बरदेखि डिसेम्बरसम्म पर्यटक आगमन सीजन मानिन्छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकिया खुदीका अनुसार अहिले लमजुङ हुँदै अन्नपूर्ण पदयात्रा मार्गमा जाने पर्यटकहरूको संख्या दैनिक 60 देखि माथि हुने गरेको छ। अफ सिजनमा प्राय सुनसान रहने पदमार्गमा बाह्य पर्यटकहरूको आगमन हुन थालेपछि चहल पहल पनि बढ़न थालेको हो। पर्यटकहरूको आगमन शुरू भएसँगै पदमार्ग अन्तर्गतका पर्यटन व्यवसायहरू पनि उत्साहित भएका छन्। एक एपका अनुसार पर्यटकीय सीजन मानिने सेप्टेम्बर महिना आधा आधीमै 67 जना बाह्य पर्यटकहरू मनाङ प्रवेश गरेका छन्। सीजन शुरू हुनु अघिको अगस्त महिनामा मात्रै सो पदमार्गमा 442 जना बाह्य पर्यटक मनाङ प्रवेश गरेका थिए। दुई साता अघि त्रिशूली नदीमा आएको बाढ़ी र विनाशका कारण यस वर्ष नेपाल भ्रमणका लागि राम्रो सन्देश गएको छैन। पर्यटकीय संस्थाहरूको अनुसार यो सीजनमा नेपाल भ्रमणको योजना बनाएका धेरै विदेशी पर्यटकहरूले आफ्ना भ्रमण रद्द समेत गरेको ती संस्थाहरूले जनाएका छन्। त्रिशूली नदी हुँदै मनासली क्षेत्रमा जोखिम भए पनि अन्नपूर्ण पदमार्गमा बाढ़ी र विपत्तिको कुनै असर नपरेको पर्यटन व्यवसायहरूको भनाइ छ। यद्यपि राजधानी काठमाण्डु हुँदै बाहिरिने मुख्य सड़क पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीरको पहिरोले पनि पर्यटकहरूको यात्रामा निकै प्रभाव पारेको उनीहरूको दावी छ। माथिल्लो मनाङसम्म माथिल्लो मनाङसम्म सड़क सञ्जालले जोड़िएपछि पछिल्लो वर्षहरूमा आन्तरिक पर्यटकको संख्यामा वृद्धि हुँदै आएको छ। पछिल्लो वर्षहरूमा विदेशी पर्यटक जत्तिकै आन्तरिक पर्यटकहरूको पनि उल्लेख्य वृद्धि हुन थालेपछि पर्यटन व्यवसायहरू थप उत्साहित हुँदै आएका छन्। विशेष गरी आन्तरिक पर्यटकहरू भने दशैं र तिहारको आसपासमा अधिक वृद्धि हुने गरेका छन्। देशका विभिन्न भागबाट विभिन्न क्लब तथा संघ संस्थामा आबद्ध भएकाहरू समेत विदा मिलाएर अन्नपूर्ण पदमार्गमा आउने गरेका छन्। आन्तरिक पर्यटकहरू संसारकै सबैभन्दा उचाइमा रहेको तिलिसो तालसम्म पुग्ने गर्दछन्। अन्नपूर्ण पदमार्गमा नेपाली र भारतीय बाहेक विशेष गरी इजरायल, जर्मनी, फ्रान्स, अस्ट्रेलिया, बेलायत र अमेरिकाका पर्यटकहरू आउने गरेको बताइन्छ। बेसी शहरबाट खुदी, भुलबुले, गाँधी, स्यागी, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामी हुँदै थोराङ पास हुँदै मुस्ताङ, म्याग्दी र पोखरा पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ। पदयात्राका सैनिकहरूका लागि जीवनको प्रतिष्ठा समेत बढ़ने गरेको 5,416 मिटरको थोराङ भन्जाङलाई पास गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू आफूलाई भाग्यमानी ठान्छन्। यसअघि अन्नपूर्ण पदमार्ग विश्वका 10 उत्कृष्ट गन्तव्य मध्ये एक मानिएको थियो। बेसी शहर नगरपालिका 11 रामचोक बेसी स्थित सोती पसल सतीपातल महिला सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सामाजिक व्यक्तित्व डिकेन्द्र राज सेडाई सर्वसम्मत निर्वाचित हुनुभएको छ। सम्पन्न अधिवेशनबाट सेडाईको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन भएको छ। समितिको उपाध्यक्षमा डिलमाया सार्की, सचिवमा अमृत कुमार श्रेष्ठ, कोष अध्यक्षमा शोभा सेडाई चयन हुनुभएको छ। सदस्यहरूमा गोविन्द राज कमली, बेलीमाया बिक्का, चिजामाया मगर, हरिबहादुर सेडाई र दुर्गा नरला चयन हुनुभएको छ। कार्यक्रम सामुदायिक वन उपभोक्ता समितिकी अध्यक्ष नीता सेडाईको अध्यक्षता तथा बेसी शहर नगरपालिका 11 वडा अध्यक्ष शिवप्रसाद जोशीको प्रमुख आतिथ्यतामा भएको हो। कार्यक्रममा बोल्दै वडा अध्यक्ष जोशीले बेसी शहर 11 रामचोक बेसी नमूना गाउँका रूपमा विकास हुँदै गएको बताउनुभयो। उहाँले गाउँका सामाजिक संघ संस्थाले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। उहाँले रिस्टे बगर रामचोक नौथर जोड्ने सड़क आर्थिक लाभ लिन सक्ने गरी उत्पादनमा केन्द्रित अभियान सञ्चालन गर्न समेत आग्रह गर्नुभयो। वडा सदस्य विजयराज सेडाईले गाउँमा भइरहेका विकास निर्माणको गतिविधिबारे जानकारी गराउँदै सामुदायिक वन उपभोक्ता समितिले गर्नुपर्ने कामका विषयमा सुझाव दिनुभयो। नवनिर्वाचित अध्यक्ष डिकेन्द्र राज सेडाईले संस्थाको क्रममा इमानदारीता र जिम्मेवारीका साथ अघि बढ़दै पूर्ण पारदर्शिता रूपमा कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सचिव शम्भु श्रेष्ठले सञ्चालन गर्नुभएको कार्यक्रममा रामचोक खानेपानी उपभोक्ता समितिका अध्यक्ष राज्य श्रेष्ठ, पूर्व वडा सदस्य कृष्णकान्त कमली, समाजसेवी युवा क्लबका अध्यक्ष एलेक्स भुजेल, टोल सुधार समितिका अध्यक्ष खगराज सेडाई, सामुदायिक वन पूर्व अध्यक्ष डम्बर ध्वज सेडाई, आम समूहका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो। खरसाङले समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
6: मुख्य समाचारका प्रायोजक
7: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्रहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
1: आज हरितालिका तीज, पशुपतिमा तीजको रौनक। मधेसमा आज चौड चन्द्र पर्व मनाइदै 14 महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय। पशुपतिनाथ क्षेत्रमा सशस्त्र प्रहरीबाट सुरक्षासँगै स्वास्थ्य र खाने पानी सेवा र एनआरएनएद्वारा रसुवा र नुवाकोटका बाढ़ी पीड़ितलाई राहत। बिहान 10 बजेको मर्साङदी समाचार अहिलेलाई सकियो। प्राविधिक मित्र दिपेशले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी विदा हुन्छु। रेडियो मर्साङदी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्साङदी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टिलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुम। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 46257 र 98400067।

0: दिदी अल्मलै पर्नु भए त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
0: हाम्रै बेसी सहर नगरपालिका साथ एनएमबी ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
2: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
3: प्रोपाइटर दिलीप श्रेष्ठ, एएस किचन हाउस।

0: लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रेल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेषहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: नेपाल ऋण खप्पै बिमगा छ। क्याल्भोलुम प्रविधि से शोभा आल्मोनियम कोटे साढा थिन रंगीन जस्ता पाता हुलास जुरा कलर छ्यान भन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला
5: तीन गुना लाना टुला
4: हुलास मुसम अर्कुतिल दमाइसे।

0: भएपछि घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो। तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
2: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
3: यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुबईको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै?
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोपाइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 9845000271 र 9805677272।

0: Mania. Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
5: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
4: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
5: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
6: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जु
7: नमस्कार अहिले दिउँसोको 1 बजेको छ अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार नेपालमा अवैध रूपमा भित्राउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो रुकावट भए त असर पर्छ नै तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो सर्वोत्तम सिमेन्ट सर्वोत्तम मजबुती
8: अहिले बिहानको ठिक 11 बजेको छ

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: जय श्री राम, जय श्री राम।
5: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
4: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
5: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
4: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्रीराम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
5: हो नि भाउजू।
6: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
7: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
6: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
7: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
6: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
7: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, बेसीसर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
8: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9845008261।
3: हेर्न माले
4: ए छोरी, त्यो पालीमा राखेको रेडियो ले त बा।

0: आहा, कति राम्रो गीत बजेको, मनै हर्रब हो। ए केटा केटी हो, आओ त आओ, यो रेडियो त मैले चिन्नै सकिन, कुन हो बा?
1: बुबालाई अझै थाहा छैन, यो त हाम्रै लमजुङको बेसी शर्मा खुलेको रेडियो मर्स्याङ हो नि त।
2: तपाईँको आफ्नै रेडियो मर्स्याङ।
1: ल बुवा, तपाईँ रेडियो मर्स्याङ सुन्दै गर्नुहोस्, अब जोत निपालो मेरो।

0: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
1: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर
3: 98-5-60-299।
4: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली विशेषर 7 लमजुङ।
5: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
4: थप जानकारी को लागि सम्पर्क 066-590-999, 98-477-69-229। सेवा मोडल हस्पिटल प्रणाली विशेषर 7।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बछलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बछलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843638518, 9843638518।
5: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रविनालाई चाहिँ के भयो?
6: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
5: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
7: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
5: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
8: यो मोबाइलले पनि तनावै दियो भने
7: होइन, के तनाव दियो ए खुशी?
8: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
7: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
7: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
9: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
8: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
9: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
8: मलाई त एकदमै मन पर्यो।
9: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
10: कम्प्युटर तौलमा छापावला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना सार्टफेट तथा सुनसादी खरिद बिक्रीका लागि
9: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै। प्रोप्राइटर मणिलाल विश्वकर्मा, फोन नम्बर 0665204435, 5204475। विश्वास तपाईँको, सेवा हाम्रो।
4: घर आँगन होस् वा सडकको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौ फूल बिरुवा, बनाऊ हराभरा।
11: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
12: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
11: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
12: फूलहरू रोप्नको

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: होइन खुसी, के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कन्सनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 9861139157।
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
7: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
8: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाउ।
7: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
8: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
7: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201909, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
8: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
9: नेपाल ऋण खप्पै बिमगान्छ। क्याल्भोलुम प्रविधि से शोभा अल्मोनियम कोटेल सादा थिन रंगीन जस्ता पाता हुलास ज्यूरा कलर छ्यान बन्दा तीन गुना बढी विश्वसनीय प्रतिरोधात्मक थिन लानन टुबमुला तीन गुना लाना टुला हुलास मुसम अर्कु तिल दमाइसे
10: एक्सट्रीम इनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 12 बजेको छ।
11: Extreme energy drink. Taste the difference. Feel the energy.

0: Sonia. Extreme energy drink.
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुस् न।
2: खाना पनि के खानु? यो बिकासे चामल केही स्वाद आउने हैन? ऊ हाम्रो पाला जस्तो ढिँडो, आटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
3: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेसार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भीर मह, घर मह, सुकेको न्युरो, सिस्नु, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मसौरा, चियापत्ती, च्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिभन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोप्राइटर गमबहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू
2: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
3: त्यति सानो कुरामा पनि केको चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
4: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
3: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमसुङ। सम्पर्क 9841626344, 9841626344। आधार मज

0: सर्वोत्तम सुपर ग्रिपमा छ 60% बढी पकड शक्ति, जसले भन्छ सर्वोत्तम निर्माण सर्वोत्तम स्टील।
1: नमस्कार, अहिले दिउँसोको 1 बजेको छ। अब सुन्नुहोस् जीवन तन्दुकारबाट समाचार। नेपालमा अवैध रूपमा भित्र्याउँदै आएका एकलाई हिजो बिरगंजबाट गरिएको छ। स्थानीयहरूको मार्फत पाएको अनुसार उक्त ठाउँमा गरिएको थियो। रुकावट भए त असर पर्छ नै, तर सर्वोत्तम सिमेन्टसँग छ विद्युत उत्पादन गर्ने आफ्नै प्रविधि, जसले विद्युतको रुकावट हुँदा पनि निरन्तर रूपमा बाँड्छ सिमेन्टको हरेक कणमा एकै नासको गुणस्तर र बनाउँछ निर्माण अझ बलियो। सर्वोत्तम सिमेन्ट, सर्वोत्तम मजबुती।
2: हेलो, मर्सिङ एफएम 95 MHz।
3: बहुत अच्छे भाई।

0: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला एतनु हरि। लो अब दुलाले सिन्दूर हाल्ने।
1: ओए अस्मी हेर्न, दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो। बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है।
8: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि। तपाईँ पनि त्यही जानुहोस् न।
9: हाम्रा सेवाहरू एमएस पाइप फलाम आल्मुनियम स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस ग्रिल सटर आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगरद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड सिमेन्ट इटा रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
7: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773 मोबाइल 97463061।
10: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
11: भावपूर्ण श्रद्धांजलि। श्री चण्डी स्थान भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुबेदार नर बहादुर रिमालको यही मिति 2083 भदौ 24 गतेका दिन 86 वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध छौं। यस दुःखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौ। साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछौ। श्री चण्डीस्थान संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी बेसी सहर छ मकैडाँडा।

0: California. Extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भए अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्छौ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
3: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
4: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
3: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेनस्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
4: ल भइहाल्छ नि नानी।
5: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
6: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
5: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसिसर साथ, भीमसेनथान चोक, फोन 066-520-120, मोबाइल 98-460-77-745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: किसी को प्यार किसी से हो, एक तरफा से उन्हें जहां में मिला देता है कोई ना कोई।
1: आया मोरे न्यामा अयनी आये।
2: के भयो दिदी तपाईलाई, सन्चो छैन कि कसो?
1: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले कहिले त सास फेर्नै गाह्रो। आया खै के भयो के?
2: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
1: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है?
2: ल दिदी, बेसी सर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
4: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
4: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924, 9845536780।
1: यो मोबाइलले पनि तनावै दियो भने
5: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
7: हाम्रो शाखा बेसीसार नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Sonia, extreme energy drink.
1: तेरो बाउले यो राखेर 1.5 लाख रुपैयाँ ऋण खाएको छ। विश्वास गरेर यो पेन्सन पट्टा तिमीलाई दिदैछु। पेन्सन उठाएर मेरो ऋण तिर्ने।
2: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
3: तपाईको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
4: नाम चाहिँ के लेखेको रहेछ सर?
3: भन्नु मिल्दैन। यो फाइल लिएर जानुस्, नाम मिलाएर आउनुस्।
1: तेरो बाउले यत्रो ठुलो कुरामा सवाल लुकाएछ होइन?
2: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन।

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: श्रीधर गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ 6 बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्ल्याक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्ल्याक भन्छस्? तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी सुड्डी, मैले मात्र भन्यो मेरो आमालाई
6: सुड्डी।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राय माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप राय माझी जस्तै।
10: दिलीप राय माझी जस्तो रे? दिलीप राय माझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।
0: सुवर्ण अवसर।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सेप विकास तालिम सम्बन्धी सूचना। लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटी भिटीको सहकार्यमा सहभागीको माग अनुसार सिप विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले सिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटी भिटी खुदी। न्यूनतम सहभागी संख्या 20 जना। तालिम अवधि 390 घण्टा। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ। सम्पर्क नम्बर 0665201156। सिप सिकौ, आत्मनिर्भर बनौ। सिप नै रोजगार र स्वरोजगारको आधार हो।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा क्लिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा। फोन 0665201152।
2: मोबाइल 97460054।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अय्या मरेमियामा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो रेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामी कहाँ दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङ्गो दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465000271 र 98065067272।
0: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
6: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
0: अब जापान ट्राई होइन स्योर गरौ।
6: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
0: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
6: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
0: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, बेसी सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
6: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 98560602900।
7: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
8: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
7: नोट
6: हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
8: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400 58260।

0: हेलो नमस्ते गुड आफ्टरनून स्वागत छ मर्साङ दि कल टाइममा कार्यक्रम प्रस्तुत म लक्ष्मी छु र टेक्निकलले सपोर्ट गर्दै हुनुहुन्छ साथी दिलुले र देश विदेशमा रहनुहुने सम्पूर्ण नारीहरूलाई 2083 सालको तीजको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु र मर्साङ दि कल टाइममा हामी जोड़िसकेको छौं एक घण्टाको बसाई लिएर एक बजेदेखि दुई बजेसम्मको लागि तपाईँले आजको बसाईमा गीत गाउन पनि सक्नुहुनेछ गीत रोज्न पनि सक्नुहुनेछ तर लोकगीत पनि होइन आज तीज गीत गाउने र रोज्ने पालो रहेको छ कार्यक्रमको शुरूआती चरणमा कोही साथी जोडिसक्नु भएको छ हेलो नमस्ते हेलो नमस्ते गुड आफ्टरनून हेलो हजुर कोही साथी जोडिनु भएको थियो तर टेक्निकल कारणले गर्दाखेरि फोन काटिएको छ यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर अरू बेला चाहिँ हामी सोमबारको बसाईमा तपाईँले जुनसुकै गीत रोज्न पाउनुहुन्थ्यो हामी बजाइदिने थियो तर यो पालि आज चाहिँ हरितालिका तीज रहेको छ महिलाहरूको विशेष चाड पर्व रहेको छ आजको दिनमा चाहिँ तपाईँले तीज गीत गाउन पनि सक्नुहुनेछ तीज गीत रोज्न पनि सक्नुहुनेछ र कार्यक्रममा जोडिनको लागि फोन गर्नुहोला 0665220020 डायल गरेर कार्यक्रम रेडियो मर्साङदीको फेसबुक पेजबाट पनि प्रसारण भइरहेको छ यति बेला कोही साथी हुनुहुन्छ कलमा हेलो नमस्ते
1: नमस्ते
0: नमस्ते बालकृष्णजी सन्जय हुनुहुन्छ
1: हजुर
0: म पनि एकदमै सन्चै छु के गर्दै हुनुहुन्छ यहाँलाई एकदमै धेरै धन्यवाद छ है अनि कार्यक्रममा जोडिनु भएको छ पानी कतिको पिउनु भएको छ बालकृष्णजीले पानी चाहिँ पिइराख्नु भएको छ है एकदमै धेरै खुसी लाग्यो अनि आज एकदमै घाम चर्किरहेको पनि छ तीज के कसरी मनाउँदै हुनुहुन्छ हजुरको ठाउँमा
1: के भन्ने खै देशमा स्थिति यस्तो छ के भयो मनाउने खै दुःख सबै दुःखै दुःखको छ
0: हजुर हजुर त्यो पनि हो एकदमै जति पनि साथीले मनाउनु भएको छ पक्कै पनि अलिकति सभ्य किसिमले मात्रै मनाउनु होला धेरै नाचगान नगर्नु होला पनि भन्नुहोला है हजुर हजुर अनि देशमा यस्तो विषम परिस्थितिमा अब धेरै नाचगान गरेर अब त्यस्तो पनि हुँदैन है अनि कार्यक्रममा जोडिनु भएको छ आजको बसाईको बारेमा जानकारी छ कि छैन यहाँलाई हुन्छ आजको बसाईमा तपाईँले कुन गीत रोज्न चाहनुहुन्छ विष्णु माझीले गाउनुभएको तीज गीत भन्नुभयो है हुन्छ पक्कै पनि यो गीत बजाउनेछौ र यहाँले आजको यो गीतबाट आजको बसाईबाट सम्झिनु पर्दा कसलाई सम्झिन चाहनुहुन्छ धन्यवाद
1: दिलु बहिनीलाई
0: हजुर
1: म चाहिँ त हिँड्यो नि त मेरो घर परिवारले म अन्न पछि आउने सम्पूर्ण भनेर छुट्टा जान्छ
0: हजुर हुन्छ नमस्ते बाई बाई हजुर भर्खरै मात्रै आजको पहिलो कलर जोडिनु भएको थियो हुनुहुन्थ्यो बालकृष्ण घिमिरेजी उहाँले आजको वर्षमा एकदमै राम्रो गीत रोज्नु भएको छ यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने तपाईँ 0665220020 डायल गरेर जोडिन सक्नुहुनेछ हामी प्रत्येक दिन फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौ सात दिनको सातै बार फरक फरक बसाएको साथमा आज तीजको दिनमा सोमबारको बसाईमा छौ आजको बसाईमा तपाईँले तीज गीत बजाउनको लागि रोज्न पनि सक्नुहुनेछ र आफैले पनि तीज गीत गाउन सक्नुहुन्छ र यति बेला बालकृष्णजीले रोज्नु भएको गीत तपाईँको माझमा राख्नेछौ स्वीकार दिनुहोला

0: मिठो सांगीतिक कोसेलीपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने फोन गर्नुहोला 0665520020 डायल गरेर। यति बेला कोही साथी हुनुहुन्छ। हेलो नमस्ते, गुड आफ्टरनून। हेलो नमस्कार।
1: कि जायो भन सबै माइता जान्छन्, कि जायो भन्छन् सबै माइता जान्छन्, मै बुढोलाई वस्तु चढाउनु पर्छन्, मै बुढोलाई वस्तु चढाउनु पर्छन्। नमस्ते नमस्ते।
0: ओहो श्यामजी,
1: हजुर,
0: आज श्यामजीले एकदमै त्यसको गीत गाउनु भयो, आफ्नो पीडा पनि पोख्नु भयो है?
1: पीडा त होइन, यसो हाँसु मजा आउने।
0: अब सबै चेलीबेटी चाहिँ है
1: माइत जान्छन्,
0: माइत जानुहुन्छ, हजुर चाहिँ अहिले
1: चाहिँ घाँस काट्ने, वस्तु चढाउने।
0: को को हुनुहुन्छ, साथीहरू हुनुहुन्छ कि हुनुहुन्न?
1: हुनुहुन्छ, दाई हुनुहुन्छ, एकजना
0: हुनुहुन्छ है। अनि एकदम चर्को घाम पनि लागिरहेको छ, प्रशस्त पानी पिउनु भएको छ कि छैन यहाँले?
1: एकदमै खाइरहेको छु,
0: एकदम पिउनुपर्छ। अनि कार्यक्रममा जोडिनु भएको छ, आज बसाईको बारेमा जानकारी पाउनु भएको छ कि छैन यहाँले?
1: जानकारी छ नि, अब गीत जो नेपाल हो, मैले हरिदेवी कोइरालाको तिजको गीत पुरानो भाकाको
0: भए हुन्छ। हरिदेवी कोइरालाको पुरानो भाका चाहिँ जुन भए पनि हुन्छ है?
1: हुन्छ, तिजको गीत है,
0: हामी यो गीत बजाउनेछौ। अनि यहाँले कसलाई सम्झिन चाहनुहुन्छ त श्यामजी?
1: पहिला प्रथम त नारीहरूको बडा हरितालीको शुभकामना सम्पूर्ण नारी जति हुनुहुन्छ, उहाँहरू दिदी बहिनी आमाहरूलाई सम्पूर्णलाई शुभकामना छ भन्न चाहे। र यति मिठो प्रोग्राम चलाउनु हुन्छ हाम्रो तिजको उपलक्ष्यमा, हार्दिक शुभकामना छ हजुरलाई,
0: धन्यवाद छ।
1: अनि त्यसै गरी तिजको विष्णु माझीको गीत हाल्नुभएको छ, धन्यवाद छ उहाँ जिलु बहिनीलाई। अनि त्यसै गरी खुसी बहिनी, बसन्त, मिनाजी, सुजन भाइ, मर्सेन्डी होल टिमलाई र साथीहरू भन्नुभएको छ, मुना बहिनी, सलिना बहिनी, रिना बहिनीलाई सम्झना, अनि सुषमा दिदी, आइतु छिरी दिदी, अनि त्यसै गरी हाम्रो सरस्वती, अनि राम पाण्डे भाइ, अनि लक्ष्मी मिश्रा, अनि त्यसै गरी हाम्रो क्यान्सरु भाइ, कृष्ण गुरुङ, अनि मुलो कान्छा, अघि आउने पछि आउने र मेरो साथमा हुनुहुन्छ दाई, उहाँलाई सम्झिँदै बिदा हुन्छु। हस्त नमस्ते, राम्रोसँग तिज मनाउनु होला सम्पूर्णलाई दिदी बहिनीहरू।
0: हजुर हुन्छ, नमस्ते। भर्खरै मात्रै नयाँ गाउँबाट श्यामजी जोडिनु भएको थियो, सुरुवातमा कस्तो मिठो तिज गीत पनि गाउनु भएको थियो भने एकदमै राम्रो तिज गीत पनि रोज्नु भएको छ उहाँले, र सम्पूर्ण लाई नारीहरूलाई तीजको शुभकामना व्यक्त गर्दै आजको कार्यक्रमबाट छुटिसक्नु भएको छ। यदि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्नको लागि जोडिन सक्नुहुनेछ, र अर्को गीत रोज्न अथवा गाउन चाहनुहुन्छ भने पनि तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। टेक बहादुर पुमाजीले लेख्नु भएको छ, सञ्चालिका लक्ष्मीजी नमस्कार, गुड आफ्टरनून, सुन्दैछु उदयपुर चौदण्डी नगरपालिका 8 भेल्टा राई टोल चोकबाट फेसबुक लाइभमा रेडियो मर्सिङदी एफएम 95 र आज हरितालिका तीजको अवसरमा पनि हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु भन्नुभएको छ। धन्यवाद छ शुभकामना व्यक्त गर्नुभएकोमा यहाँलाई। र गीता लिम्बुजी जोडिनु भएको छ, सेवारो इट्स मी प्याकुली गीता फ्रम इलाम, मिस यु चन्द्र लिम्बु एण्ड अल फ्रेण्डलाई भन्नुभएको छ। सेवारो गीताजी र सिम्पल सरिनाजी हुनुहुन्छ, हेलो हाई नमस्ते, के छ खबर, ह्याप्पी तीज, म मोराङ कान पोखरीबाट सिम्पल सरिना गुरुङ, ह्याप्पी बर्थडे टु यु दाई चन्द्र तामाङ, अपकमिङ सङ डेडिकेटेड टू फ्रेण्ड बुदा नेगा नाभि तामाङ दाई वीरेन्द्र लामा वीरेन्द्र शरण आले मगर बेस्ट सुदीप बान्तवा राजघले मगर राई पीके राई संगीत सुब्बा सूरज राई थुम्चा पूर्वेली आकाश राई राज बिराही काइला मातृका बस्ने तीर्थ राई हरपल रोशनी कुमारी योङहाङ लावती शुक्रराज रसाईली दिलु याम्फु राई जुनिता चामलिङ राई दुर्गा कटुवाल मीडिया प्रेमी राई अनिसा अन्जान थुलुङ टेकु छेत्री शमशेर लिम्बु दिलु सानु याम्फु बान्तवा चामलिङ रोमन मोक्तान तामाङ भूमिका राई वरूण चञ्चले राई विनोद बरुवाल कमला मुखिया गीता लिम्बु गीता राई लगायत नाम छुटेका सम्पूर्ण साथीहरूलाई मिठो सम्झना मिस यु अल भनेर छुट्नु भएको छ. यहाँलाई पनि एकदमै धेरै सम्झना छ सरिनाजी. र यति बेला तपाईँको सामु श्यामजीले रोज्नु भएको गीत राख्नेछौ. स्वीकार दिनुहोला.

0: मिठो सांगीतिक कोसेली पछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा जोडिन सक्नुहुनेछ। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
1: हेलो हजुर, लक्ष्मीजी नमस्कार, गुड आफ्टरनुन।
0: नमस्ते टेक बहादुरजी, सन्चै हुनुहुन्छ?
1: हजुर लक्ष्मीजी, म पनि आराम कुशलै सन्चै छु।
0: आराम कुशलै हुनुहुन्छ है?
1: हजुर, अहिलेसम्म त आराम कुशलै, अनि हजुरहरू पनि सबैजना चाहिँ नि आराम कुशलै सन्चै हुनुहुन्छ नि?
0: हजुर, हामी पनि एकदमै आराम कुशलै छौँ। र के गर्दै हुनुहुन्छ आज?
1: आज त यसो बसी बसी अनि यसो प्रोग्राम पनि सुन्दै, रेडियो पनि मर्साङदी एफएम रेडियो पनि सुन्दै, फेसबुक लाइभमा
0: बस्दै बसाउनुमै हुनुहुन्छ है?
1: हजुर, अहिले चाहिँ।
0: अनि पानी कतिको पिउनु भएको छ?
1: मलाई त भन्नै पर्दैन नि, हजुरले त जहिले पनि पानी म पिइराख्छु नि जहिले म त।
0: हजुर, अनि एकदमै राम्रो हो, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। आजको बसाई
1: हुन्छ, अब तिज पनि, आज त तिज पनि हो, अनि हजुरहरूलाई पनि यो तिजको शुभकामना पनि दिन चाहन्छु। आज चाहिँ अब गीत रोजेको छु, कुन भनेको त्यो अन्जु गौतमको यो आयो है तिजको लहर भन्ने गीत, कहाँ म पनि नाच्नु परेको यो गीतमा चाहिँ, अनि हजुरहरू पनि नाच्नुहोस् है यो गीतमा चाहिँ।
0: हजुर हुन्छ, पक्कै पनि हामी नाच्नेछौँ। र यो गीत राम्रो, एकदमै राम्रो तिज गीत रोज्नु भएको छ, त्यसको लागि धन्यवाद छ। ककसलाई सम्झिन चाहनुहुन्छ यहाँले?
1: हजुर, सर्वप्रथम यति मिठो स्वरको धनीमा प्रोग्राम चलाउनु हुने मेरा चाहिने आदरणीय सञ्चालिका लक्ष्मीजीलाई नै यो बत्नी गीतमा सम्झन चाहन्छु।
0: धन्यवाद।
1: हजुर हुन्छ, वेलकम सो मच। अनि त्यसपछि हजुरलाई पारिविधिकमा साथ दिनुहुने पारिविधिक मित्रज्यूलाई पनि यो बत्नी गीतमा सम्झन चाहन्छु। अनि धरान विष्णु पादुकामा रहनुहुने आदरणीय दाजु रोशन फुलाङ राई, उदयपुर बेलतार निवासी चौनपथ सञ्चालिका आरजे तारा गजल रसाइली मिना चामलिङ राई, अनि शम्भु कटवाल दाजु, भाइराज घले मगर, अनि त्यसपछि धनकुटा निवासी बहिनी जेनु बान्तावा राई, अनि सञ्चालिका आरजे निर्मला कुंवरज्यूलाई पनि यो बत्नी गीतमा सम्झँदै हजुरहरूको यो रेडियो मर्साङजी 95 मेगाहर चाहिँ यसै गरी नै चाहिँ वर्षौं वर्षौं चलिरहोस्, र आज यो हरितालिका तीजको अवसरमा पनि हार्दिक शुभकामना दिन चाहन्छु भन्दै अहिले म टेक बहादुर पुमाराई छुटिन्छु। बाई बाई।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्रै जोडिनु भएको थियो उदयपुरबाट टेक बहादुर पुमाजी, सम्पूर्णलाई शुभकामना दिँदै एकदमै राम्रो गीत रोजेर उहाँ चाहिँ कार्यक्रमबाट विदा भइसक्नु भएको छ। यदि तपाईँले पनि उहाँले रोज्नु भएको गीतलाई समर्थन गर्न चाहनुहुन्छ भने फोन गर्न सक्नुहुनेछ 0665220020 डायल गरेर। र यति बेला धर्मराजजीले लेख्नु भएको छ, नमस्ते, शुभ दिन, म ढकाल धर्मराज, दुबईबाट कार्यक्रम सुन्दैछु। आज मलाई समीक्ष अधिकारीको केटी हो जिन्दगी यति हो बोलको गीत बजाइदिनुहोस् ल। आज भदौ 29 गते जन्मदिन मनाउनु हुने मीडिया प्रेमी साथीहरू शंकु सबाकी, सानु कमला र निमु शेर्पा, इलामकी बहिनी सुजता पौडेल ढकाल, धनकुटा सिन्धुवा की गोमा ओझा अपेक्षा, इटहरीकी मोना श्रेष्ठ, भोजपुरकी साथी उष्णा लुइटेल र बिना घले, विराटनगर बीएफएम की पुरानो आर्य सीतापुरी, चितवनका भाई प्रकाश भण्डारी, इलामका एसबी लिम्बुलाई जन्मदिनको शुभकामना भन्दै सम्पूर्ण नेपाली आमा दिदी बहिनीहरूमा हरितालिका तीजको अवसरमा शुभकामना र सम्पूर्ण बाल बालिकाहरूमा बाल दिवसको शुभकामना, साथै साथीहरूमा मिठो सम्झना भन्नुभएको छ। यहाँलाई एकदमै धेरै धन्यवाद छ धर्मजी। सम्पूर्णलाई, बाल बालिकालाई बाल दिवसको शुभकामना, दिदी बहिनी आमाहरू सम्पूर्ण नारीलाई तीजको शुभकामना दिनुभएको छ यहाँले। र यति बेला कोही साथी हुनुहुन्छ कलमा। हेलो नमस्ते।
2: हेलो हजुर दर्शन, नमस्ते, नमस्कार, अनि ह्याप्पी तीज पनि भन्न चाहे है त।
0: हजुर नमस्कार, को बोल्दै हुनुहुन्छ होला?
2: उही त नि हजुर, म उही त नि पाँच थरको हिलियाङ सातबाट मिडियालाई माया गर्ने मान्छे शुक्र राजस्थानी निर्दोष भन्ने मिडिया प्रेमी मान्छे आएको है हजुर।
0: ओहो, पाँच थर हिलियाङमा, अनि के गर्दै हुनुहुन्छ शुक्रजी आज?
2: अहिले चाहिँ म फेरि एकदमै मजाले तिजको अब व्रत लिएर त नभनु, अघि तिन भुँडी व्रत लिइहाल्यो होइन
0: हजुर।
2: अब म्याडमहरूलाई चाहिँ आज व्रत छ, अनि म्याडमहरूलाई तालो दिएर यसो घरासी काम गर्दै, अनि हजुरहरूको मिडियातिर यसो फोन कल गर्दै बसिया पो भन्नुपर्छ है त।
0: ओहो, एकदम धेरै खुसी लाग्यो। अनि शुक्रजी,
2: हजुर हजुर,
0: बसाईको बारेमा जानकारी पाउनु भएको छ कि छैन?
2: जानकारी छैन म्याम, हाम्रोमा अब फ्रिक्वेन्सीबाट पर्दैन, म अहिले अनलाइन किन्न सकिरहेको छुइनँ, असमर्थ छु होइन, अब म अनलाइनको पहुँचभन्दा अलिक टाढा छु, त्यसले गर्दा थोरै जानकारी दिनु न ल।
0: आज चाहिँ गीत रोज्ने बसाई थियो शुक्रजी, तर भर्खरै मात्र टेक बहादुरजीले गीत रोजिसक्नु भएको छ, तपाईँले चाहिँ समर्थन गर्नुपर्ने हुन्छ।
2: हाम्रो टेक बहादुर पुनाजीले कस्तो गीत रोज्नु भयो त, मलाई त तीज विशेष गीत मन पर्थ्यो।
0: हजुर, उहाँले तीज गीत नै रोज्नु भएको छ।
2: हाम्रो उदयपुरको टेकबहादुर पुमाजीले रोज्नु भएको होइन?
0: हजुर हो,
2: ल ठिक छ। हाम्रो टेकबहादुर पुमाजीलाई पनि धेरै धेरै धन्यवाद, मनैदेखि हृदयदेखि ह्याप्पी पिस पनि भन्न चाहे। अनि अब राजनैतिकमा छ डेडिकेसन छोड्नु पर्दा सम्भव रहेसँगमा कार्यक्रम सञ्चालन गर्नुहुन्छ हजुर, लगभग हाम्रो प्राविधिक मित्र र हजुरको अलिन्ता टिमलाई ह्याप्पी पिस साथै अब गीत डेडिकेसन गर्न चाहे। अनि त्यस पछाडि चाहिँ साथीहरूलाई डेडिकेसन राख्नु पर्दाखेरि विशेष गरी आजको दिनमा व्रत तीर्थमा हुनुहुन्छ एकदमै प्यारो जीवन सहयात्री कमला रसाली, एकदम तिम्रो चाहिँ व्रत तीर्थ एकदम शुभ रहोस्, तिमीले चालेको खालेको त्यस्तो कुराहरू सबै कुरा होस् भन्ने चाहे। साथीहरूलाई डेडिकेसन राख्नुपर्दा प्रेम कला आचार्य विजेन्द्र सम्बन्धे मनिषेन्द्रलाई सम्बन्धे गोपाल राई चौधरी तारक मुका रामकृष्ण कल्याण विकास सरमिला मन्दा बिन्द दाल सुवेदी सुनिल लिम्बुहरूको लेख्नी सञ्जना बराउली सुप्रिया बन्त राई स्वर्णिम राई दिल्ली सानो याम्फु हरपल रेख्नी अनि हाम्रो हुनुहुन्छ प्याकुली गीता लिम्बु अनि त्यस पछाडि हुनुहुन्छ हाम्रो सिम्पल सङ्गीता धर्मरा सिम्पल सरिला गुरुङ ढक्कल धर्मराज देवेन किशोर अन्जान भानु गजनेर कविता घटानी अनि सरस्वता पोखरेल राज घले गगन तेह्र ठुमे भूपाल दुलाल हरिमा जम्मा गाई राम थापा रुद्र दुलाल भीमनाथ मिश्र खड्ग शङ्कर अनि हाम्रो भीम के अरे धनकुमार छाती सीमा सुन्चुरी सिलाङमा लिम्बु अनि हाम्रो योगेन इमयाङ लिम्बु अनि हुनुहुन्छ हाम्रो हुनुहुन्छ बिएस कुलन शिक्षक शमशेर लिम्बु अनि एकदमै निजा प्रेमी साथीहरू हुनुहुन्छ गवासी भूमिमा हुनुहुन्छ जुनी जुनिता तामलिङ अनि त्यस पछाडि हुनुहुन्छ काली कमला वनेन अवाजी सिर्जना विश्वकर्मा निश्चल निर्मला लामगादे अनि एक लास्टमा हुनुहुन्छ मोरङको रत्नमाइकुराको दाई हुनुहुन्छ एकदमै निजा प्रेमी दाई रत्नबहादुर थापा लगायत लगायत सम्पूर्ण मेरो नामसँग चिरपरिचित सबै सबै साथीहरूलाई भन्दै भन्दै म अहिलेलाई छुटेर गएँ। हस् त बाबा आइटेक्यो।
0: हजुर हुन्छ, नमस्ते, बाई बाई। हजुर, भर्खरै मात्र शुक्रजी जोडिनु भएको थियो, उहाँले उदयपुरबाट जोडिनु भएको टेक बहादुरजीले रोज्नु भएको गीतलाई समर्थन गर्नुभएको छ र सम्पूर्ण साथीहरूको नाम लिएर उहाँ चाहिँ कार्यक्रमबाट छुटिसक्नु भएको छ। यति बेला तपाईँको सामु टेक बहादुरजीले रोज्नु भएको शुक्रजीले समर्थन गर्नुभएको गीतसँगै छोटो व्यापारिक विश्राम पनि राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

0: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम संचालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गते भित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नुहुन अनुरोध गरिन्छ।
1: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन यज्ञ, खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
0: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
1: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
0: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
1: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201030,
1: मोबाइल नम्बर 9856045230 र 9856080140।
0: शिप विकास तालिम सम्बन्धी सूचना। लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटी भिटीको सहकार्यमा सहभागीको माग अनुसार शिप विकास सम्बन्धी विभिन्न तालिम संचालन गर्ने भएकोले शिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटी भिटी खुदी, न्यूनतम सहभागी संख्या 20 जना, तालिम अवधि 390 घण्टा, तालिम संचालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ, सम्पर्क नम्बर 0665201056। सिप सिकौ, आत्मनिर्भर बनौ, सिप नै रोजगार र स्वरोजगारको आधार हो।
2: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
0: अन्नपूर्ण चलचित्र मन्दिर बेसी शहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
3: तपाईँको छलमा नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
4: नाम चाहिँ के लेखेको रहेछ
3: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
5: तेरो बाउले यत्रो ठुलो कुरा मसाल लुकाएछ हैन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
0: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ छ बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्लाक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्लाक भन्छ। तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी, सुड्डी मैले मात्र भन्यो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या रायमाझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप रायमाझी जस्तै।
10: दिलीप रायमाझी जस्तो रे? दिलीप रायमाझी नै हुनुहुन्छ नि।
11: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

हजुर, यो छोटो व्यापारिक विश्रामपछि फेरि पनि कार्यक्रममा उपस्थित भइसकेका छौं र कार्यक्रम सुन्दै हुनुहुन्छ भने तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। 0665220020 डायल गरेर अतीत अन्जान रायजीले लेख्नु भएको छ, हेलो दर्शन, नमस्कार, नमस्ते, म पनि आए हजुरहरूको कार्यक्रम। उम्मीद हो हजुरहरूलाई माया गर्ने कान्छो अतीत अन्जान राई, घर उदयपुर, हाल काठमाण्डु। साथीहरूलाई सम्झिनु पर्दा उषा, किरण, मुस्कान, बान्तवा, मनकुमारी, कान्छी कुलुङ, दीपक मगर, काली कमला लिम्बुनी, मीडिया प्रेमी निर्मला वनेम, राज खले मगर, सोनिम शेर्पा, जेनी लिम्बू, मिसिङ रेवत, रमला साम्पाङ, अस्मिता बान्तवा राई, रञ्जना बाहिङ राई, पूर्ण बहादुर थुलुङ, राधिका अधिकारी दिदी, पुष्प अञ्जली राई, सरला राई, दिपेश कार्की, सहयात्री उमेश अञ्जान राई, रीमा थामी, पूर्णिमा थुलुङ राई, नाम छुटेको सबै सबैलाई सम्झना छ भनेर भन्नुभएको छ। यहाँलाई पनि एकदमै धेरै सम्झना छ भन्न चाहन्छु। कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ अञ्जानजी। र विष्णु खनाल वाकु आईडीबाट कमेन्ट आएको छ, हेलो सिस्टर, गुड आफ्टरनून, के छ खबर, सन्चै हुनुहुन्छ? इट्स मी विष्णु खनाल फ्रम अथराई तेह्रथुमबाट प्रोग्राम सुनेर साथ दिइरहेको छु। कार्यक्रम मार्फत साथीहरू सम्झिनु पर्दा मनको साथी जीवन कार्की, विनिता दाहाल सुवेदी, गगन तेह्रथुमे, लिम्बुनी सजा, दुर्गा कटवाल, पुष्प राई, काली कमला वनेम लिम्बु, ढकाल धर्मराज लगायत सम्पूर्णको लागि बस्ने गीत समर्पण गर्न चाहन्छु, बाई बाई भन्नुभएको छ। हजुर नमस्कार, गुड आफ्टरनून, यहाँलाई पनि एकदमै धेरै सम्झना छ, फोन पनि गर्न सक्नुहुनेछ विष्णुजीले। र आज सोमबारको बसाईमा छौं, सोमबारको बसाईमा तपाईँले गीत रोज्न सक्नुहुनेछ, साथै तीजको गीत पनि गाउन सक्नुहुनेछ। सात दिनको सातै बार फरक फरक बसाईको साथमा उपस्थित हुने गर्छौं। तपाईँले आफूलाई मन परेको बसाईको दिनमा फोन गर्न सक्नुहुनेछ। याम सारूजीले लेख्नु भएको छ, महिनाहरूको महान चाड हरितालिका तीजको शुभकामना है, नमस्ते झोले है, म पनि सुन्दैछु तनहुबाट, याम सारू मगर। अब बस्ने गीत मार्फत सम्झिनु पर्दा हजुरलाई मेरो सम्पूर्ण साथीहरूमा मिठो सम्झना, साथै महिलाहरूको महान चाड हरितालिका तीजको सबै दिदी बहिनीहरूलाई विशेष शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। एकदमै धेरै धन्यवाद छ शुभकामना व्यक्त गर्नुभएकोमा, यहाँलाई एकदमै सम्झिरहेको छौं। फोन पनि गर्न सक्नुहुनेछ याम सारूजी र कार्यक्रममा तपाईँ जोडिन सक्नुहुनेछ। टेकु छेत्रीजीले लेख्नु भएको छ, हजुर नानी नमस्ते, नमस्कार, गुड आफ्टरनून, हजुरलाई सन्चै र आरामको कामना साथी तीज पर्वको शुभकामनाका साथ सुन्दैछु म तनहुबाट। मौसमी अवस्था, राति ठूलो पानी पर्यो र अहिले चर्को घाम लागेको अवस्था छ, पानी पर्याप्त पिउनुहोला। अब बस्ने गीत विशेषको तीज विशेषको मिठो भाका हजुरलाई, रेडियो होल युनिटलाई, सम्पूर्ण साथीभाइलाई र विशेष गरी हिन्दू दिदी बहिनीहरूलाई सम्झिँदै तीज पर्वको शुभकामना भन्नुभएको छ। धन्यवाद छ टेकुजी, यहाँलाई शुभकामना व्यक्त गर्नुभएकोमा। यति बेला तपाईँको सामु एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

त्यसै त राम्रे तिमी नक्कली पुन्टी डल्ले आज तीजमा त्यो रात सारीमा सधैँ झन कुनै रानी जस्तै देखिएको होली है। वर्ष दिनका दुःखहरू सबै बिर्सिएर आज मुस्कुराएको तिम्रो ओठ, तिम्रो ओठमा जिन्दगीको सुन्दर कहानी लेखिएको छ। त्यो रात चुराको आवाजमा तिम्रो खुशी नाचे जस्तो, निधारको टीकामा तिम्रो आत्मविश्वास बाँचेको जस्तो। विश्वास गर्ने यो तीजको श्रृंगारमा तिमी सजिदा फेरि एकपल्ट अप्सराको पुरानो कहानी भेटिएको छ। ह्याप्पी तीज डल्ली पुन्टी हजुर, दर्शन नमस्कार, साजलो हजुर सुन्दैछु इण्डियादेखि म गुरूङ कान्छा। सम्पूर्ण रेडियो प्रेमीहरूमा मिठो माया अनि सम्झनाको साथमा हजुर अनि होल रेडियो परिवारलाई आजको विशेष गरी नारीहरूको महान चाड तीजको शुभकामना अनि विशेष गरी सलिना गोल्सो अनि मेरो पुन्टी नक्कली डल्लीलाई पनि स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण चेलीहरूलाई नारीहरूको महान चाड हरितालिका तीजको अनगिन्ती शुभकामना स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण चेलीहरूको लागि महान चाड हरितालिका तीजको अनगिन्ती शुभकामना भनेर लेख्नु भएको छ। उहाँको विशेष व्यक्तिलाई अप्सरा जस्तै देखिनु भएको छ होला भनेर पनि उहाँले एकदमै व्यक्त गर्नुभएको छ, कल्पना गर्नुभएको छ, पक्कै देखिनु भएको पनि छ होला आजको दिनमा। र सम्पूर्ण साथीहरूलाई एकदमै धेरै सम्झिनु भएको छ, विशेष गरी नारीहरूलाई तीजको शुभकामना व्यक्त गर्नुभएको छ। तपाईँलाई एकदमै धेरै धन्यवाद छ। गोलु आजुजी मुना गुरूङजीले लेख्नु भएको छ, हाई लक्ष्मी सिस्टर नमस्कार सुन्दैछु म मुना ढगैदेखि, विस यु अल ह्याप्पी तीज भन्नुभएको छ। हजुर नमस्कार मुनाजी, एकदमै धेरै खुशी लाग्यो कमेन्ट गर्नुभयो, तर फोन पनि गर्नुभएको भए अझै धेरै खुशी हुन्थ्यो होला। यहाँलाई पनि तीजको एकदमै धेरै शुभकामना छ। राम पाण्डेजीले लेख्नु भएको छ, हेलो नमस्कार म पनि सुन्दैछु भन्नुभएको छ। हजुर नमस्कार रामजी, कार्यक्रममा पनि जोडिन सक्नुहुनेछ 0665220020 डायल गरेर। सात दिनको सातै बार फरक फरक बसाएको साथमा उपस्थित हुने गर्छौं। आज हामी एकदमै विशेष बसाईको साथमा उपस्थित भएको छौ। आज तीज पनि रहेको छ, भदौको 29 गते, र बाल दिवस पनि रहेको छ। सम्पूर्ण बाल बालिकाहरूलाई बाल दिवसको एकदमै धेरै शुभकामना छ, र देश विदेशमा रहनुभएका सम्पूर्ण नारीहरूलाई हरितालिका तीजको एकदमै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। कार्यक्रम सुन्दै हुनुहुन्छ भने जोडिन सक्नुहुनेछ फोन मार्फत, र फेसबुक लाइभ मार्फत पनि तपाईँ जोडिन सक्नुहुनेछ। यति बेला तपाईँको सामु फेरि पनि एउटा सांगीतिक कोसेली राख्न चाहन्छौ, स्वीकार दिनुहोला।

दिवालीका तीजको अवसरमा सम्पूर्णलाई हार्दिक शुभकामना भनेर लेख्नु भएको छ रामजी, यहाँलाई एकदमै धेरै धन्यवाद छ। मुना घिमिरे कान्छी कुलुङ सरी मुना घिमिरे कान्छीजीले लेख्नु भएको छ, हाई दी के छ खबर, तीज ह्याप्पी तीज अल ह्याप्पी तीज भन्नुभएको छ। यहाँलाई पनि तीजको एकदमै धेरै शुभकामना छ मुनाजी। कार्यक्रममा फोन मार्फत पनि जोडिन सक्नुहुन्थ्यो तर फोन गर्नु भएन है, र अब चाहिँ कार्यक्रमबाट छुटिने बेला भइसकेको छ। आजको कार्यक्रममा हामीसँग चारजना साथी प्रत्यक्ष रूपमा फोन गरेर जोडिनु भएको थियो, बालकृष्ण घिमिरेजी हुनुहुन्थ्यो, श्याम प्रसाद अधिकारीजी हुनुहुन्थ्यो, टेक बहादुर पुमाजी हुनुहुन्थ्यो भने शुक्रराज रसाइली निर्दोषी जोडिनु भएको थियो। चारजनालाई एकदमै धेरै धन्यवाद दिन चाहन्छु आजको कार्यक्रममा एकदमै मिठो कमेन्ट लेख्नुहुने, तीजको शुभकामना दिनुहुने तपाईँलाई पनि एकदमै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रममा टेक्निकली सपोर्ट गर्नुहुने साथी दिलु तामाङलाई पनि धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत म लक्ष्मी पनि छुटिन चाहन्छु। रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्दी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: सुन्दर, मनमोहक र आकर्षक गरगहनाको लागि विगत 4 दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर।
2: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना,
1: हार, मंगलसूत्र, छड्की तिलहरी, मिनी तिलहरी, औठी, सिकरी, टप, झुम्का, चुरी, टिकिया, चन्द्रमा किलिप, पंखे चन्द्रमा, विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना।
2: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुन चाँदी पसल।
1: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना,
2: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
1: अमृत सुन चाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर। प्रोप्राइटर रविलाल विश्वकर्मा, अमृत विश्वकर्मा, फोन 066-520-152,
2: मोबाइल 97460-00-454।
1: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।
3: अया मरेनी आमा, यो दाँतले मलाई साह्रै दुःख दियो।
4: ए दिदी, कति अय्या अय्या भनेर बस्नुहुन्छ। ल भोलि म पनि भर्ती हुनका लागि दाँत राख्न जान लागेको यही बेलामा दिदी भाइ दुवैको दाँत बनाएर आऊ।
3: जान त जाने, बरु कहाँ जाने होला खै।
4: किन चिन्ता लिनुहुन्छ, हाम्रै बेसी सहरको नारायण स्थान चोक स्थित मुक्तिनाथ विकास बैङ्कको आडैमा रहेको भरपर्दो र विश्वासिलो बेस्ट डेन्टल क्लिनिकमा जाने नि।
5: हामीको हात दाँतको परीक्षण गर्ने, दाँतको एक्सरे गर्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँतको जरेदेखि उपचार गर्ने, नमिलेको बाङ्गोटिङको दाँतलाई मिलाउने, दाँत निकाल्ने, अस्थायी वा थाई दाँत राख्नुका साथै दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार दक्ष एवं अनुभवी डाक्टरहरूबाट गरिन्छ। प्रोप्राइटर सन्तोष विश्वकर्मा, ग्रेस डेन्टल क्लिनिक, बेसी सहर नगरपालिका 8 नारायण स्थान चोक, मुक्तिनाथ विकास बैङ्कको आडैमा पहिला जनता बैङ्क रहेको घर। सम्पर्क नम्बर 98465-00-271 र 98065-67-272।

0: Mania
1: Extreme Energy Drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागजपत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ.
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.

नमस्कार, दिउँसो 2 बजेको मर्सङ्गी बुलेटिनमा म लक्ष्मीको स्वागत छ। नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको 15 महाधिवेशन प्रक्रिया आफ्नै ढंगले अघि बढ़ाउने निर्णय गरेको छ। सोमबार निवर्तमान सभापति शेरबहादुर देउवाको निवास महाराजगंजमा बसेको समूहको बैठकले पार्टी केन्द्रीय कार्यालयको निर्णय अनुसार महाधिवेशनमा भाग लिन नसक्ने निष्कर्ष निकालेको हो। यसअघि संस्थापन पक्षको केन्द्रीय कार्य सम्पादन बैठकको समितिको बैठकले 14 महाधिवेशनबाट आएका सबै केन्द्रीय सदस्यहरूलाई सोही हैसियतमा 15 महाधिवेशनमा भाग लिन निर्णय गरेको थियो। संस्थापन इतर समूहले भने आफूहरू कुनै पदका लागि नभई पार्टीलाई जोगाउने अभियानमा अघि बढ़ेकाले उमाकान्त चौधरीले यसप्रति यसअघि प्रस्तुत गरेको 15 महाधिवेशनको कार्यतालिकाले अघि बढ़ाउने निर्णय गरेको जनाएको हो। बलात्कार, यौन हिंसा र साइबर बुलिङ अन्त्यका लागि संसदमा संकल्प प्रस्तुत प्रस्ताव पुगेको छ। नेकपा एमालेकी सचेतक नीता घतानी प्रस्तावक रहेको संकल्प प्रस्तावमा सांसदहरू श्रद्धा कुमार छेत्री, अम्बिका देवी संग्रौला, रेणुका काउच, खुशबु ओली, बलावती शर्मा र पार्वती विका समर्थक रहेका छन्। नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानपूर्वक बाँच्न पाउने हक सुनिश्चित गरेको छ। सम्मानपूर्वक बाँच्न पाउने हक संविधानको धारा 16 छ। स्वतन्त्रको हक धारा 17, समानताको हक धारा 18, बालबालिकाको हक धारा 39 र महिलाको हक धारा 38 छ, जसले हिंसा वा शोषण विरूद्धको अधिकार मौलिक हकको रूपमा सुनिश्चित गरेको छ। तर व्यवहारमा महिला तथा बाल बालिकामाथि हुने बलात्कार, यौन हिंसा र साइबर अपराध जस्ता घटना निरन्तर वृद्धि भइरहेको भन्दै अन्त्यका लागि उनीहरूले सांसदमा संकल्प प्रस्ताव लागेका छन्। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा भोलिदेखि हुने 2 दिने घरपचोङ जलवायु परिवर्तन सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ। सम्मेलनमा सहभागिताका लागि आयोजक घरपचोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्रचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तनले हिमाल पहाड़ र तराईका पालिकामा पुर्याउने असर र अनुकूलता लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा घरपचोङ जलवायु परिवर्तन सम्मेलनको तयारी गरिएको आयोजकले जनाएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले संक्रमक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै नयाँ कोष बनाउने नीति सरकारको नरहेको स्पष्ट पारेको छ। सोमबार विधेयन व्यवस्थापन समितिमा भएको संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 दफावार छलफलका क्रममा वहाँले सरकारले नयाँ कोष थप्ने नभई भएकालाई पनि गाभ्ने नीति लिएको बताउनु भएको छ। बैठकमा संक्रामक पशु रोगबाट प्रभावित किसानलाई क्षतिपूर्ति दिन छुट्टै कोष स्थापना गर्न सांसदहरूले माग गरेका थिए। तर कृषि मन्त्री चौधरीले हालै नयाँ कोष स्थापना गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्नुभएको छ। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका 9 अघोर बजार नजिकैको सड़क खण्ड भाँसिएको छ। उक्त राजमार्ग अन्तर्गतको सड़कको तल्लो भाग भाँसिन जाँदा राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ। सोमबार बिहान 9:40 बजेको समयमा भाँसिएको सड़क खण्ड दुईतर्फी सञ्चालनमा ल्याउन सड़क विभागसँग समन्वय गरी ट्रयाक बनाउने पहल भइरहेको प्रहरीले जनाएको छ। सड़क दुईतर्फी खुलाउनका लागि इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको कमान ट्राफिक सहितको टोली परिचालन भएको छ। तीजको दिन आज सोमबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 1200 रूपियाँले घटेको हो। हिजो सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको थियो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार हिजो सुन तोलाको 3,02,200 रूपियाँमा कारोबार भएकोमा आज घटेर तोलाको 3,01,000 रूपियाँमा कारोबार भइरहेको छ। यस्तै आज चाँदीको भाव पनि घटेको छ। हिजो तोलामा 60 रूपियाँले बढ़ेर चाँदी तोलाको 4,660 रूपियाँमा कारोबार भएकोमा आज 40 रूपियाँले घटेर तोलाको 4,620 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
दिउँसो 2 बजेको मर्स्याङ्गी बुलेटिन र अहिलेलाई सकियो। प्राविधिक मित्र दिलु तामाङले धन्यवाद दिँदै समाचार कक्षबाट म लक्ष्मी घले विदा हुन्छु। रेडियो मर्स्याङ्गी 95 MHz र इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्य मंगला तनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल भेसिसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोपाइटर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
8: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
7: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
9: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली। प्रोपाइटर दीपक पौडेल। बेसिसार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
7: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
5: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एन्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
10: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर बहादुर विश्वकर्मा। जयलक्ष्मी सुनचाँदी पसल बेसिसार नगरपालिका साथ लमजुङ। सम्पर्क फोन 0665204297।

0: Extreme energy drink.
1: आमा ए आमा खाना खाने बेला भयो ल आउनुस् न
2: खाना पनि के खानु यो विकासे चामल केही स्वाद आउने हैन ऊ हाम्रो पाला जस्तो ढिँडो आटोको पिठो गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा अब आमा पनि खुसी बुहारी पनि खुसी हाम्रै बेसी सहर आठमा रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि
3: हजुर हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्गानिक लोकल र मधेसी हरेक प्रकारको चामल शुद्ध तोरीको तेल मकै कोदो गहुँ करू जौ फापरको पिठो रातो तथा सेतो मकैको चामल अनदीको चामल हरेक प्रकारका दाल बेसार खुर्सानी मसला गाईको घिउ अमिलो भिर मह घर मह सुकेको न्युरो सिस्नु मुलाको अचार गुन्द्रुक करेला बाङ तिल सिलाम अलैँची जिम्बु मस्यौरा चियापत्ती च्याउ सर्स्यु बोडी बटक कोला जुम्ला मार्सी चामल आँग जाडु काउलो सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ
4: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
1: लिभन अर्गानिक खाद्य उद्योग बेसीसर नगरपालिका आठ आर्मी ब्यारेक अथवा दनैफाट जाने बाटो कारागार अगाडि लम्चुम प्रोप्राइटर गम बहादुर अधिकारी मोबाइल 9841623284 र 9921980746
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहेन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
6: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लम्सुङ सम्पर्क 9841626344 9841626344
8: बेसी सहरी खोलिब रेडियो मर्सिङ दुर्ले यो भाषाले कति छाप कोही खैमु खोइन्ति हल्स्यो
9: ए छब्बिस तिसै घरि बालोटी र रेडियो मर्सिङ दिएन ओ हल्स्यो
10: आफै रेडियो मर्साङ्गी एफएम 95

0: मंगलम भगवान विष्णु मंगलम गरुड ध्वज मंगलम पुनरी काश्या मंगला एतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
1: ओए अस्मी हेर्न दुलाले लगाएको सुनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सुनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
2: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
3: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
4: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
3: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
4: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
3: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
4: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
5: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै प्रोपराइटर प्रकाश मोबाइल 9845656233 र 9801177246।
6: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।
7: आया मरे नि आमा आया नि आए।
8: के भयो दिदी तपाईलाई? सन्चो छैन कि कसो?
7: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो।
8: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न। आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
7: जाने त भने हो बाबु, खोइ कहाँ जाने कहाँ जाने होला है।
8: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
3: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
9: थाइरोइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
3: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
9: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
3: सम्पर्क फोन 9849068924 9845086780।
7: यो मोबाइलले पनि तनावै दियो भने
10: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
10: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
11: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845594046 र 9813099942।
6: हाम्रो शाखा बेसीसर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Mania Extreme Energy Drink.
1: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
2: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
1: हरे दाई पनि, हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
2: ल भइहाल्छ नि नानी।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
4: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
3: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
1: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टिसिएलको अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।
5: हेलो, मर्सङ्गदी FM 95 मेगाहर्ज

0: ए साइली, घर बनाएर त लगभग सक्न आँटिछौ त।
1: के सकिन्थ्यो दिदी, अझै झ्याल, ढोका, च्यानल गेट आदि सबै काम बाँकी छ। बल्ल बल्ल आँटेर बनाएको। साँच्चै दिदी, आल्मुनियमको झ्याल, ढोका र च्यानल गेट कहाँ पाइन्छ होला?
0: हाम्रै बेसेसरको युनिभर्सल चोकमा रहेको 3-स्टार अल्मुनियम फेब्रिकेटर पसलमा जाऊ न। त्यहाँ त अल्मुनियमको झ्याल, ढोका, पार्टिसन ग्लेजिङ आदि निर्माण गरी घरमै गई जडान समेत गरिने व्यवस्था छ नि।
2: हजुर, अल्मुनियमको आकर्षक झ्याल, ढोका, पार्टिसन ग्लेजिङ पाइनुका साथै फलाम, सिसाको टपन ग्लास, रेलिङ र पार्टिसन ग्लेजिङ लगायत यूपीभीसी सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्।
3: 3-स्टार अल्मुनियम फेब्रिकेटर बेसेसर नगरपालिका साथ युनिभर्सल चोक लाम्चोङ। प्रोभाइडर मदन सुनार। थप जानकारीको लागि सम्पर्क 98664-51901।
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
4: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी। मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
3: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका, चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल, मध्य नेपाल एक जिता, गैरी गाउँ। प्रोप्राइटर नवराज घिमिरे। सम्पर्क नम्बर 98564-46662।
5: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
6: जय श्री राम, जय श्री राम।
7: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
7: हो नि भाउजू।
8: हाम्रा सेवाहरू कम्प्युटर तौलमा आधुनिक मेसिन द्वारा कटिङ गरिएका गरगहना पाइने,
3: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
3: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला, क्रिस्टल पाइने।
3: प्रोप्राइटर सुनिल विश्वकर्मा। जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लम्चुङ।
9: सम्पर्क मोबाइल नम्बर 98464-95074 र 98065-58074।

0: हो नि दिदी, लमजुङ महत 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
0: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि।
1: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
2: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घाट, खाली घाट, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
0: महको सेवन स्वस्थ र दीर्घ जीवन।
3: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
4: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
0: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
4: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 98452 13236 र 98400058।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार साथमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौँ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
2: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
1: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ट्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
2: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
1: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021224, मोबाइल 9841454848।

0: Bunnia.
1: Extreme energy drink.
2: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
3: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
2: थप जानकारी लागि सम्पर्क 0665990999847729629। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ सानीमा बैंकको ठीक अगाडि।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक तुलनामा अग्ने दर झन्डै 65% बढ्यो र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढ़ीका कारण कृषि तथा पशुधन क्षेत्रमा ठूलो क्षति भएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको प्रारम्भिक मूल्यांकन प्रतिवेदन अनुसार बाढ़ीले विशेष गरी धान तरकारी र पशुपक्षी क्षेत्रमा व्यापक नोक्सानी पुर्याएको छ। प्राप्त विवरण अनुसार प्रभावित क्षेत्रका विभिन्न पालिकामा 1669 हेक्टर क्षेत्रफलको धान खेती नष्ट हुँदा 5843 टन धान उत्पादनमा क्षति पुगेको छ। यस्तै 137 हेक्टर क्षेत्रफलको तरकारी खेती प्रभावित भई झण्डै 1843 टन तरकारी नष्ट भएको छ। भौगोलिक रूपमा नुवाकोटको विदुर, लिखु, बेलकोट, गढ़ी र धादिङ, गोर्खा र रसुवाका विभिन्न पालिकाहरू बाढ़ीबाट बढ़ी प्रभावित भएका छन्। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेती र 98 हेक्टर तरकारी खेतीमा क्षति पुगेको छ। उता पशुधनतर्फ मात्रै 1,11,39,00,000 रूपियाँ बराबरको क्षति भएको अनुमान छ। बाढ़ीबाट कुल 2,52,000 भन्दा बढ़ी पशुपक्षी प्रभावित भएका छन्। जसमध्ये 4,572 भैंसी मरेर 45,72,00,000 रूपियाँको क्षति भएको छ भने बाख्रा र च्याङ्रामा 39,13,00,000 तथा गाई गोरूमा 17,92,00,000 रूपियाँ बराबरको नोक्सानी भएको छ। संख्याका हिसाबले 2,14,000 भन्दा बढ़ी कुखुरा प्रभावित भए पनि कुल आर्थिक क्षतिमा भैंसी, बाख्रा र गाई गोरूको हिस्सा मात्रै 92% भन्दा धेरै छ। बाढ़ीका कारण ग्रामीण क्षेत्रका कृषकहरूको आमदानी र अर्थतन्त्रमा गम्भीर असर परेको प्रतिवेदनले देखाएको छ। भोटेकोशीको बाढ़ीका कारण कटानमा परि क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज 1 गतेदेखि दुईतर्फी नै सञ्चालनमा ल्याइने भएको छ। बाढ़ी र पहिरोले सड़कको तल्लो भाग बगाएपछि नेपाल जियो टेक्निकल सोसाइटीका विज्ञहरूसँगको परामर्श गरी भित्तातर्फबाट नयाँ ट्र्याक खनेर सड़क बनाइएको छ। हिजो परीक्षणका रूपमा ग्यास बुलेटहरू पार लगाइए पनि सड़कमा ग्राभेल बिछ्याउने र सतहगत निकासको काम बाँकी रहेकाले असोज 1 गतेदेखि नियमित दुईतर्फी गाड़ी खुलाइने सड़क विभागले जनाएको छ। विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज नेउपानेले असोज 1 गतेदेखि सड़क खुलाउने तयारी भए पनि पहिरोको जोखिम भने कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ। सड़क विभागले बाढ़ी र पहिरोको प्रभाव त्रिशुली र नारायणी क्षेत्र समय परेकाले विपदको समयमा अत्यावश्यक काम बाहेक यात्रा नगर्न र यात्रा गर्नै परे सड़कको अवस्था बुझेर मात्र निस्कन सर्वसाधारणलाई अपील गरेको छ। मौसम सामान्य भएपछि राजमार्गको दीर्घकालीन पुननिर्माणको काम अघि बढ़ाइने विभागले जनाएको छ। नेपाली हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ। श्रीमानको दीर्घायु, पारिवारिक सुख समृद्धि तथा अविवाहित महिलाहरूले योग्य जीवन साथीको कामना गर्दै मनाइने तीजका अवसरमा बिहानदेखि पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको भीड़ लागेको छ। यस वर्ष विगतको तुलनामा दर्शन व्यवस्थापन सहज भए पनि देशभर आएको बाढ़ी पहिरो र विपदका कारण तीजको रौनक भने केही खस्किएको छ। पशुपतिनाथ परिसरमा पुगेका भक्तजनहरू परम्परा जोगाउन पूजा आराधना गरे पनि बाढ़ी पीड़ितको पीड़ाका कारण मनमा पूर्ण उत्साह नरहेको बताएका छन्। व्रतालुहरूले तीजको पूजा आराधना मार्फत आफ्ना परिवारको सुस्वास्थ्यका साथै बाढ़ी पहिरोको कारण ज्यान गुमाएकाहरूप्रति श्रद्धांजली अर्पण गर्दै विपदमा परेकाहरूको शीघ्र उद्धार र देशमा शान्तिको कामना गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले बाल बालिकामा गरिने लगानी राष्ट्रको सुखद र समृद्ध भविष्यका लागि भएको बताउनु भएको छ। राष्ट्रिय बाल दिवस 2083 अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री शाहले संवैधानिक तथा कानूनी अधिकारहरूलाई हरेक बाल बालिकाको दैनिक जीवनमा वास्तविक अनुभूति गराउनु अहिलेको मुख्य प्राथमिकता रहेको उल्लेख गर्नुभयो। यसका लागि संघ प्रदेश र पालिका बीच प्रभावकारी सहकारी आवश्यक रहेको उहाँको भनाइ छ। बालापनको रक्षा भविष्यको सुरक्षा भन्ने नाराका साथ मनाइँदै गरेको यस वर्षको बाल दिवसले बाल बालिकाको वर्तमान सुरक्षित बनाएर मात्र राष्ट्रको भविष्य निर्माण गर्न सकिन्छ भन्ने सत्यलाई आत्मसात गरेको प्रधानमन्त्री शाहले बताउनुभयो। नेपालको संविधान र बाल बालिका सम्बन्धी ऐनले बाल अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै प्रधानमन्त्री शाहले बाल अधिकारको संरक्षण र सम्वर्धनमा क्रियाशील सम्पूर्ण सरकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। नेपालमा राजनीतिक आन्दोलन र हुलदंगाका बेला संग्रहालयहरू जोखिममा पर्ने गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय संग्रहालय परिषद आइकम नेपालले गरेको अध्ययन अनुसार देशमा संग्रहालयहरूमा आधारभूत भौतिक सुरक्षा भए पनि संस्थागत सुरक्षा नीति, प्रशिक्षित जनशक्ति र आपतकालीन तयारीको ठूलो अभाव छ। राजनीतिक अशान्तिका क्रममा संग्रहालयहरूले जबरजस्ती प्रवेश, तोड़फोड़, चोरी, आगजनी र प्रतात्विक वस्तुको अवैध ओसार पसार जस्ता गम्भीर जोखिम भोग्नु परेको प्रतिवेदनमा उल्लेख छ। गएको वर्षको नवयुवा आन्दोलनका क्रममा सिंहदरबार लगायत ऐतिहासिक भवन, प्राचीन वस्तु र अभिलेखहरूमा क्षति पुगेको उदाहरण दिँदै अध्ययनले संग्रहालय संचालनमै संकट आएको उजागर गरेको छ। अध्ययनले संग्रहालयको सुरक्षालाई राष्ट्रिय नीतिगत प्राथमिकतामा राख्न सरकारलाई सुझाव दिएको छ। यसका लागि भौतिक सुरक्षा, आपतकालीन पूर्व तयारी, अभिलेखीकरण, बीमा र संकटपछिको पुनर्स्थापनाका लागि न्यूनतम मापदण्ड तुरन्त निर्धारण गर्नुपर्ने निष्कर्ष निकालिएको छ। अब विदेशको खबर। हिमालय क्षेत्रका हिमनदी तीव्र गतिमा पग्लदै जाँदा भारतको अर्थतन्त्र उच्च जोखिममा परेको पाइएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोड र परामर्श संस्था सिस्टिमिक लगायत संस्थाले तयार पारेको प्रतिवेदन उद्धृत गर्दै बीबीसीले जनाए अनुसार भारतको कुल गृहस्थ उत्पादन जीडीपीको झण्डै 20% हिस्सा हिमालयको पानी, कृषि, जलविद्युत र तीर्थयात्रामा आधारित रहेकाले हिमनदीको विनाशले भारतीय अर्थतन्त्र नै गम्भीर संकटमा पर्ने चेतावनी दिएको छ। अध्ययन अनुसार हिमालय क्षेत्रका हिमनदीहरू एक दशकको तुलनामा 65% पगिरहेका छन्। भारतमा हुने कुल विपद मध्ये 35% हिमाली क्षेत्रमै हुने गरेको छ भने अध्ययन गरिएका हिमताल मध्ये 56 अत्यधिक जोखिमको अवस्थामा रहेका छन्। यद्यपि विशाल हिमालय काराकोरम क्षेत्रका झण्डै 40,000 हिमनदी मध्ये भारत सहितका देशहरूले जम्मा 21 मात्र नियमित अनुगमन गरिरहेका छन्। यस जोखिमबाट जोगिन प्रतिवेदनले कालो कार्बन उत्सर्जन घटाउन, हिमनदी अनुगमनको दायरा बढ़ाउन र पहाड़मा पर्यटन विकासको शैली फेर्न भारत सरकारलाई प्राथमिकताका सुझावहरू समेत प्रस्तुत गरेको छ। अब खेल खबर। युएईको दुबईमा गैराती भएको महिला एसिया कप क्रिकेटको फाइनल खेलपछि विजेता भारतले एसियाली क्रिकेट परिषद एसीसीका अध्यक्ष मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गर्दा पुरस्कार वितरण समारोह विवादित बनेको छ। नकवी पाकिस्तानका गृहमन्त्रीका साथै पाकिस्तान क्रिकेट बोर्ड पीसीबीका अध्यक्ष समेत हुनुहुन्छ। दक्षिण एसियाली छिमेकी देशहरूबीच चलिरहेको राजनीतिक तनावका बीच भारतले ट्रफी लिन अस्वीकार गरेको हो। दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा भारतले श्रीलंकालाई 72 रनले हराउँदै उपाधि जित्यो। तर दुवै टोलीका खेलाड़ीहरू आफ्ना ड्रेसिङ रूमबाट पर्खिरहँदा खेलपछिको समारोह 45 मिनटभन्दा धेरै समयसम्म ढिलो नपुगेको थियो। त्यसपछि अम्पायरहरूलाई चिन्नु तथा उपविजेता टोली श्रीलंकाका खेलाड़ीहरूलाई पदक र पुरस्कार रकमको चेक हस्तान्तरण गरिएपछि सम्मान कार्यक्रम सम्पन्न भयो। यद्यपि कुनै पनि व्यक्तिगत पुरस्कारका साथै भारतीय टोलीलाई पनि पदक वा ट्रफी लिने लागि बोलाइएन। सन् 2025 पाकिस्तानलाई हराउँदै एसिया कप जितेपछि पनि भारतीय पुरूष टोलीले मोहसिन नकवीको हातबाट ट्रफी लिन अस्वीकार गरेको थियो। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा ठूलो क्षति, 1 अर्ब रूपियाँ भन्दा बढ़ीको पशुधन मात्रै गुमियो। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़, भोटेकोशी बाढ़ीले निम्ताएको विपत्का कारण रौनक घट्यो। हिम नदी तीव्र गतिमा पग्लिँदा भारतको अर्थतन्त्र पनि उच्च जोखिममा, 1 दशक अघिको तुलनामा पग्लिने दर 65% बढ़्यो। र भारतले एसिया कपको ट्रफी स्वीकार नगर्दा क्रिकेट फेरि राजनीतिक मोडमा।
3: साली नदीको सिर
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
3: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956566 र 9841294181, वेबसाइट झुले.com.np। सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने, यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: कृषि मन्त्र नार्क सँग।
1: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। तीज पर्वको अवसरमा आज काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा व्रतालु महिलाहरूको ठूलो भीड़ लागेको छ। अखण्ड सौभाग्य, पारिवारिक सुख समृद्धि र श्रीमानको दीर्घायुको कामना गर्दै महिलाहरू कठोर निर्जला व्रत बसेर पूजा आराधना गरिरहेका छन्। भक्तजनहरूको सहजीकरणका लागि बिहान सबेरै 3 बजेदेखि नै पशुपतिनाथका 4 ढोका खुल्ला गरिएको छ। रातो साड़ी पोते र चुरामा सजिएका व्रतालुहरू गौशाला, तिलगंगा, जय बागेश्वरी र वनकाली हुँदै लामबद्ध भएर पशुपति दर्शन रहेका छन्। दर्शनपछि पशुपति परिसर, हंस मण्डप र वनकाली क्षेत्रमा महिलाहरू तीजका मौलिक भाकामा नाचगान गर्दै उत्सव मनाइरहेका छन्। भक्तजनहरूको सुरक्षाका लागि सुरक्षा निकाय र स्वयंसेवकहरू ठूलो संख्यामा खटिएका छन् भने स्वास्थ्य समस्या आउन नदिन पशुपति क्षेत्रमा निशुल्क प्राथमिक स्वास्थ्य शिविरहरू समेत सञ्चालन गरिएका छन्। भक्तपुर दरबार क्षेत्रमा रहेको केदारनाथ मन्दिर हरितालिका तीजको उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुल्ला गरिएको छ। मन्दिरका पुजारी प्रमिल राज सुवेदीका अनुसार यसअघि यो मन्दिर केदारनाथको जन्मोत्सव बुद्ध जयन्ती अर्थात वैशाख पूर्णिमा र महाशिवरात्रिको दिन वर्षमा 2 पल्ट खोल्दै आएको थियो। तीजमा व्रत बसेका सर्वसाधारणका लागि दर्शन गर्न सहज बनाउन बिहानदेखि मन्दिर खुल्ला गरिएको हो। मन्दिर खुल्ला भएसँगै दर्शनका लागि त्यहाँ पुग्ने महिलाहरूको सहभागिता बाक्लो देखिएको छ। भक्तपुर सम्पदा संरक्षण समूहका संयोजक सत्य रामसुवालले तीजको अवसरमा दरबार क्षेत्रमै रहेको प्रसिद्ध चारधाम क्षेत्रमा एकैसाथ भव्य तथा दिव्य महाआरती पनि गरिने जानकारी दिनुभयो। नेवार समुदायले मौलिक तथा सांस्कृतिक पर्वका रूपमा भगवान गणेशको विशेष पूजा आराधना गरी आज चथा पर्व मनाउँदैछन्। घर आँगन, कौशी तथा पूजा स्थान सफा गरी परिवारका सदस्यहरू एकै ठाउँमा बसेर विधिपूर्वक पूजा आजा गरी चथा पर्व मनाइने परम्परा छ। पूजामा गणेशलाई विभिन्न प्रकारका फलफूल, तरकारी, अन्न तथा गेडागुडी चढ़ाउने गरिन्छ। चथा पर्वमा प्रयोग गरिने फलफूल, अन्न र गेडागुडीले कृषि, प्रकृति र मानव जीवन बीचको सम्बन्धलाई झल्काउने गरेर विश्वास छ। वर्षभरि प्राप्त हुने नयाँ कृषि उत्पादन तथा प्राकृतिक उपज प्रति सम्मान र कृतज्ञ व्यक्त गर्ने उद्देश्यले चथा पूजा गर्ने परम्परा रहेको इन्द्रेश्वर महादेव पुजारी शिवप्रसाद जंगमले जानकारी दिनुभयो। काठमाडौँका विभिन्न ठाउँबाट लागू औषधसहित 10 जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङबाट खटेको टोलीले काठमाडौँको दक्षिणकाली नगरपालिका 5 फर्पिङ बस पार्कबाट ललितपुरका 23 वर्षका सृजन रम्तेललाई पक्राउ गरेको छ। प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका 14 लिक मार्गबाट रामेश्वरका 27 वर्षका विपिन श्रेष्ठ र धादिङका 20 वर्षका प्रकाश गैरेलाई पक्राउ गरेको छ। साथै थप अनुसन्धानका लागि लागू औषध कारोबारमा संलग्न रहेका लमजुङका 29 वर्षीय यिशुद्ध मियार चितवनका 31 वर्षका मोहम्मद गुफरान पनि पक्राउ परेका छन्। प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले काठमाडौँ 17 धोबीचहरूबाट धादिङका 19 वर्षका रंजन विश्वङ्खे, दोलखाका 40 वर्षका अमृत लामा र गोर्खाका 35 वर्षका रमेश गुरूङलाई पक्राउ गरेको छ। प्रहरी वृत्त कृतिपुरबाट खटिएको टोलीले काठमाडौँ 13 तहाचलबाट धादिङका 23 वर्षीय सुभाष तामाङ र ओखलडुङ्गाका 21 वर्षीय महेश कटुवाललाई पनि पक्राउ गरेको छ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। धादिङको कृष्णवीर सड़क असोज 1 गतेदेखि दुईतर्फी खुलाउने तयारी, अत्यावश्यक बाहेक यात्रा नगर्न आग्रह। तीज पर्वको अवसरमा पशुपति सहित शिवालयहरूमा भीड़ भोटेपछि बाढ़ीले निम्ताएको विपत्त कारण रौनक घट्यो र काठमाडौँका विभिन्न ठाउँबाट लागू सस्तै 10 जना पक्राउ। अहिलेलाई 4 भन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पर्दै सुन्दै गर्नुहोला। यात्रा गर्नुपूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्चेन्ट एफएम 95 मेगाहर्ज।
1: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
2: धन्यवाद बहिनी। हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ, अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउण्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
1: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
3: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
4: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
1: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 9843383518, 9843383518।
5: यो मोबाइलले पनि तनावै दियो भने
6: होइन, के तनाव दियो ए खुशी।
5: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
6: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
6: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, भेसिसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099932।

0: Extreme energy drink.
1: बिस्तारै जानु त ए महिलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा टिटिक्क परेका छन् त छुँदा पनि दाग लाग्ने जस्ता होइन कहाँबाट ल्याएछ महिला
2: कहाँ हुनु दाइ हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
3: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबे टीवी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
1: लमजुङ कालिका फर्निचर उद्योग बेसी सर साथ लमजुङ
2: आल्मुनियमका लागि बेसीसार नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसार नगरपालिका साथ जेबी चोक भित्रपट्टि लमजुङ
1: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 066-520-532 मोबाइल 98460-90301 98460-7465
2: नोट फल्सिलिङ कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
1: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
0: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
1: मलाई त एकदमै मन पर्यो।
0: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छर्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
2: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनसादी खरिद बिक्रीका लागि
3: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0665245475। विश्वास तपाईँको, सेवा हाम्रो।

0: Mania.
1: Extreme energy drink.
2: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
2: अब जापान ट्राई होइन स्योर गरौं।
3: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
2: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
3: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
2: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर विशेष सहर 8 नारायण स्थान चोक नवील बैंक भएको भवन शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
3: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98-560-602-299।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने विशिसर नगरपालिका 8 सिंगेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसी सहर नगरपालिका 8 सिंगेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98-560-46-257 र 98-400-67-787।
5: हेलो, म सङ्गीत FM 95 मेगाहर्ज

0: सुन्दर मनमोहक र आकर्षक गरगहनाको लागि विगत चार दशकदेखि सेवारत अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर
1: कम्प्युटर तौलमा छापावाला सुनका गरगहना
0: हार मंगलसूत्र छड्के तिलहरी मिनी तिलहरी औठी सिक्री टप झुम्का चुरी टिकिया चन्द्रमा किलिप पंखे चन्द्रमा विभिन्न किसिमका जन्तर लगायतका सम्पूर्ण गरगहना
1: सुनचाँदी खरिद बिक्री र पुराना गरगहना साटफेरका लागि अमृत सुनचाँदी पसल
0: रेडीमेड एवं अर्डर अनुसारका आधुनिक र परम्परागत आकर्षक गरगहना
1: चाँदीका सामान र राशि अनुसारका पत्थरका लागि
0: अमृत सुनचाँदी पसल तथा हस्तकला उद्योग बेसी सहर नगरपालिका साथ त्रिवेणी टोल बेसी सहर प्रोप्राइटर रविलाल विश्वकर्मा अमृत विश्वकर्मा फोन 0665 20 152
1: मोबाइल 97460044
0: शुद्धता र विश्वसनीयता हाम्रो प्रतिबद्धता।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: पशुपन्छीका लागि चाहिने दाना अब विशेष छुटसँगै हुलाकी सप्लायर्समा उन्नत जातका ब्रोइलर र गिरिराज कुखुराका चल्ला गाई भैँसी तथा कुखुराका लागि चाहिने पोषणयुक्त दाना विशेष छुटका साथ चाहिएमा हामीलाई सम्झनुहोस् हुलाकी फ्रेस हाउस विशिष्ट नगरपालिका 813 लमजुङ प्रोप्राइटर गुणराज सिलवाल थप जानकारीको लागि सम्पर्क मोबाइल 9856281186 फोन 0665520293 साथै नमुना फ्रेस हाउस मनाङ्गे चौतारामा पनि पाइन्छ
3: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध
4: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढी पहिरो डुबान तथा सड़क अवरुद्ध जस्ता जोखिम हुन सक्छ त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ
3: मौसमको जानकारी नियमित रूपमा लिनुहोस् अनावश्यक रूपमा खोला खोल्सा नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस् कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्
4: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस् घर वरिपरि चिरा देखिएमा जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्
3: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस् यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस् बालबालिका ज्येष्ठ नागरिक गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्
4: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस् कुनै पनि आपतकालीन अवस्था बाढ़ी पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्
3: सचेतना सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ त्यसैले सुरक्षित रहौ अरूलाई पनि सुरक्षित राखौ
4: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz
3: शिप विकास तालिम सम्बन्धी सूचना लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटी भिटीको सहकार्यमा सहभागीको माग अनुसार सिप विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले सिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ तालिम दिने संस्था सिटी भिटी खुदी न्यूनतम सहभागी संख्या 20 जना तालिम अवधि 390 घण्टा तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ सम्पर्क नम्बर 0665201156 सिप सिकौ आत्मनिर्भर बनौ सिप नै रोजगार र स्वरोजगारको आधार हो

0: me a
1: extreme energy drink.
2: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
3: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
2: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
3: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
2: मह बाहेक अरू के पाइन्छ त्यहाँ
3: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
2: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
4: तपाईले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8-13 चौतारा नजिकै बस पार्क जाने बाटो कर्पोरेशन सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 9861139157
3: महको सेवन स्वास्थ्य र दीर्घ जीवन
5: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाजै हुने भयो बेहुली हुँदा पनि
6: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
7: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
8: टु फाइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर विशेषर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 9841626344

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोखतौल गर्ने डिजिटल ढकतराज चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजू आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएस किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी ब्याङ्क अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856474486।
5: हेलो कान्छी, घर बनाउने काम शुरू भयो?
6: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
5: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समेलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
6: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
7: तपाईँले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ, प्रोपाइटर नवराज घिमिरे, सम्पर्क नम्बर 9856446662।
8: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ, दराज, कुर्सी, टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
9: तेरो बाउले यो राखेर 1.5 लाख रुपियाँ ऋण खाएको छ, विश्वास गरेर यो पेन्सन पट्टा तिमीहरूलाई दिँदैछु, पेन्सन उठाएर मेरो ऋण तिर्ने।
10: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहरमा यही शुक्रबार 26 गतेदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली चलचित्रहरू।
11: तपाईँको छलमय नाम त यहाँ रेकर्ड फाइलमा त छैन त,
12: नाम चाहिँ के लेखेको रहेछ सर?
11: भन्नु मिल्दैन, यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्।
13: तेरो बाउले यत्रो ठुलो कुरामा सवाल लुकाएछ होइन, पेन्सन पनि अर्कै नाममा लेखाएछ।
10: मध्याह्न 12 बजे र दिउँसो 3 बजे पेन्सन

0: कलाकारहरू दयाहङ राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, स्वर्गीय सुनिल थापा लगायतका कलाकारको प्रस्तुति।
1: सुविधा गंगाबहादुर गुरुङको मान्छे
2: श्रीमतीको नाम मिलेन। गंगाबहादुरको दुईवटा श्रीमती हो
3: होइन, म मात्रै हो बाबु।
4: तपाईँको छलमाया नाम त यहाँ रेकर्ड फाइलमा त छैन त।
5: नाम चाहिँ के लेखेको रहेछ सर?
2: भन्नु मिल्दैन।
4: यो फाइल लिएर जानुहोस्, नाम मिलाएर आउनुहोस्। नाम मिलेन भने तपाईँको पेन्सन गुम्छ।
0: साथै साँझ छ बजे नेपाली चलचित्र बेहुली।
6: तेरो बाबाले आजसम्म मलाई चुप्ल्याक भन्न सक्नु भएको छैन, त पहिलो दिनमै उसलाई इसारा गरेर चुप्ल्याक भन्छस्? तिम्रो यो चर्ची कला छ नि, सब गरेर सुड्डीलाई सुनाइदिन्छु म।
7: ए सुड्डी, सुड्डी मैले मात्र भनियो मेरो आमालाई।
0: कलाकारहरू कुलबोय पारस बम ठकुरी, दिव्या राई माझी, सुशान्त कार्की, पदम तामाङ लगायतको कलाकारको प्रस्तुति।
8: तपाईँ त कुलबोय जस्तै देखिनुहुन्छ त।
9: चस्मा लाउँदाखेरि त सबले त्यस्तै भन्छन्, तर चस्मा खोल्दाखेरि त सर
8: ओहो ठ्याक्कै दिलीप राई माझी जस्तै।
4: दिलीप राई माझी जस्तो रे? दिलीप राई माझी नै हुनुहुन्छ नि।
10: अन्नपूर्ण चलचित्र मन्दिर बेसी सहर, सम्पर्क 97497938798।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: me a extreme energy drink.
1: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ लम्सुङ।
2: विगत दुई दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
1: थप जानकारी को लागि सम्पर्क 066-590-999 98-477-69-229। सेवा मोडल हस्पिटल प्राली बेसिसर साथ।

0: दिदी अलमलै पर्नु भयो त के खोज्नु भएको त्यसरी?
1: ए बाबु पो, जोकताल गर्ने डिजिटल ढक्तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
2: हाम्रै बेसी सहर नगरपालिका साथ मेगा ब्याङ्क अगाडि रहेको एएस किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भन्यो त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
3: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुको साथै मरमत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्रीहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
0: प्रोपाइटर दिलीप श्रेष्ठ,
4: एएफ किचन हाउस, बेसी सह नगरपालिका साथ एनआईएमबी बैंक अगाडि।
0: थप जानकारीको लागि सम्पर्क 9856744486।
1: सबैजना यस्तो मजाले हाँसेका छन्, यो रबिनालाई चाहिँ के भयो?
5: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोपाइटर दीपक पौडेल, बेसीसार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: ठिलाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसानी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
1: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
4: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
1: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
4: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
1: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
4: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल
1: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665211083,
5: सम्पर्क मोबाइल नम्बर 9857133775।
4: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
1: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
6: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त?
7: हजुर नानी, अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि, फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान शुरू गरेको छ, त्यसलाई पनि सफल बनाउनु पर्यो नि, होइन र?
6: हो नि बाउजू, घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि?
7: ल सुन्नुहोस् नानी, हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ, हरेक महिना 2 घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ, र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ, नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ।
8: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौं, स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ। मर्स्याङदी गाउँपालिका परिवार लम्जु।
5: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
9: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
5: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
9: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल द चुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840008961।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463 06501।
1: तपाईँको सन्तुष्टि हाम्रो चाहना।

0: California.
1: Extreme energy drink.
2: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता.
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्. मादक पदार्थ सेवन गरेर सवारी नचलाउ.
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्. सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्.
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्. यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्.
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ. सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906653370 वा 590370 जानकारी गराउनुहोस्.
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्रणाली लमजुङ.
2: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा.
4: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ.
2: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ.
4: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ.
2: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ.
4: विस्तृत जानकारीको लागि रोज नर्सरी बेसीसार नगरपालिका 2 पोहरा बेसी लमजुङ सम्पर्क 9856426244.
5: हेलो मर्चेंग एफएम 95 मेगाहर्ट्ज

0: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्ड संघको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
1: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका दैरी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
0: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665520209।
2: जय श्री राम, जय श्री राम।
3: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
2: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
3: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
2: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी शहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
3: हो नि भाउजू।
1: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
2: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
1: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
2: पुरानो गहनासँग नयाँ गहना साटफेर गरिने,
1: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
2: प्रोप्राइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट बैंक नजिकै, लमजुङ। सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065 58 074।
4: ए बिस्तारै बिस्तारै बिस्तारै जानु त। ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ। कति राम्रा चिटिक्क परेका छन् त, सुन्दा पनि दागलाङ जस्ता। होइन, कहाँबाट ल्याएछ माइला?
5: कहाँ हुनु दाइ, हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको।
2: हामी कहाँ आकर्षक फर्निचरका झ्याल, ठोका, दराज, डाइनिङ सेट, लोबेट, टिभी, दराज, अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। अल्मुनियमको झ्याल, ठोका, पार्टिसन रेलिङ, स्टीलका रेलिङ, मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ। सादा तथा हरियो, निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ।
6: लमजुङ कालिका फर्निचर उद्योग, बेसी सर साथ, लमजुङ।
0: आल्मुनियमका लागि बेसी सर नगरपालिका साथ भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसी सर नगरपालिका साथ जेबी चोक भित्रपट्टि, लमजुङ।
6: प्रोप्राइटर रेशमलाल श्रेष्ठ। सम्पर्क फोन 0665205532, मोबाइल 98460903001, 98460074065।
0: नोट, फल सिलिङ, कार्यस बुट्टा राख्नु परेमा हामीलाई सम्झनुहोस्।
7: नेपालमै पहिलो पटक ग्याल्भलुम प्रविधिबाट बनेका एल्युमिनियम कोटेड सादा तथा रङ्गीन जस्ता पाता, खुला चिउरा कलर, अरूभन्दा 3 गुणा बढी विश्वसनीय, प्रतिरोधात्मक र टिकाउ हुन्छ। खुलास भए अरू किन खोज्ने?

0: घर बनाउने काम शुरू भयो।
1: सबै कुरा भइरहेकै छ, अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र, अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: के भयो दिदी तपाईँलाई, सन्चो छैन कि कसो?
5: हेर न बाबु, छाती दुख्ने, पेट गोज्ने गर्छ, कहिले काहीँ त सास फेर्नै गाह्रो। आया खै के भयो के?
4: ल दिदी, त्यसो हो भने त तुरन्त चेक जाँच गरिहाल्नुहोस् न, आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा।
5: जाने त भने हो बाबु, खै कहाँ जाने कहाँ कहाँ जाने होला है?
4: ल दिदी, बेसीसर नगरपालिका साथ पुरानो ब्याङ्क चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुहोस् न।
6: दैनिक प्रदान गरिने सेवाहरू, ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ।
7: थाइरोइड, सुगर, प्रेसर, छाती, पेट, हार्जोनी, नसा रोग, महिला सम्बन्धी रोगहरू, नाक कान घाँटी सम्बन्धी रोग, छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ।
6: दक्ष तथा अनुभवी फार्मासिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ।
7: क्योर फार्मेसी एन्ड ल्याब, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक लमजुङ।
6: सम्पर्क फोन 9849068924, 9845680।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नुभयो?
3: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए म त बनाउन जान लागेको, अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
2: हरे दाई, पनि हाम्रै बेसी सरको त्यो भीमसेन स्थान चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, के त्यहाँ जानुहोस् न, त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुको साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खनुहोस् है, सँगै जाने नि।
3: ल भइहाल्छ नि नानी।
4: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
5: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
4: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर, बेसीसर 7 भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख छुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा, गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
3: यो मोबाइलले पनि तनावै दियो भने
2: होइन, के तनाव दियो ए खुशी?
3: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
2: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
0: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
4: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल, बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 98495094046 र 98130949532।
2: हाम्रो शाखा बेसीसार नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: Extreme energy drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घाट खाली घाट कृषि तथा मौरीधन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घाट खाली घाट कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेर चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: हेर न सुधा बिहे पनि नजिक आइसक्यो हात र अनुहारको हालत पनि यस्तो छ लाज चाहिँ हुने भयो बेहुली हुँदा पनि
5: त्यति सानो कुरामा पनि के को चिन्ता त्यसको लागि त हाम्रै बेसी सहर 7 पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि
6: हामी कहाँ फेसियल नेल आर्ट मेहन्दी आर्ट हेयर स्ट्रेट ब्राइडल मेकअप मेनिक्योर पेडिक्योर हेयर कलर हेयर कटिङ क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ
5: प्रोप्राइटर तारा गुरुङ मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर बेसेसर नगरपालिका 7 पुरानो बेङ्चोक लमजुङ सम्पर्क 98461 26344 98461 26344
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस् यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ
7: थप जानकारी लागि सम्पर्क 066-590-999 98477-69-229 सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि
9: तपाईँ रेडियो मर्सेन्जी एफएम 95

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि छोडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्राङ, गोलो फ्राङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्राङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: Extreme Energy Drink.
1: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
2: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ। यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 सिंहखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
3: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
2: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 सिंहखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856426257 र 9840067787।
4: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
5: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
4: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
5: प्रकाश घिमिरे, संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840059261।
6: हेलो, मर्सिङ एफएम 95 मेगाहर्ज।
7: वेस्ट आर डिजिटल एन्टरटेनिङ द नेशन।

0: यो मोबाइलले पनि तनावै दियो भने
1: होइन, के तनाव दियो ए खुशी?
0: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
1: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
2: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रोनिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसार नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
4: तिम्रो जन्मदिनको अवसरमा यो औठी उपहार तिमीलाई।
0: वाउ, कस्तो राम्रो डिजाइनको अनि कति चम्किलो, कहाँ बनाएको नि डार्लिङ?
4: अब तिम्रो लागि दिने उपहार पनि अन्त बनाएर भयो त, उही हाम्रो चिर परिचित जय बुद्ध ज्वेलरीमा बनाएको नि।
0: मलाई त एकदमै मन पर्यो।
4: तिमी हेर्दै मात्र जाऊ न, अझ हाम्रो विवाहमा त सुनको हार, मंगलसूत्र, सिक्री, टप, जन्तर, चन्द्रमा, छड्की तिलहरी, चुरी, बिन्दिया, चाँदीको पाउजु अनि सबै गरगहना जय बुद्ध ज्वेलरीमा नै बनाएर ल्याउँछु नि।
5: कम्प्युटर तौलमा छापावाला सुनबाट बनेका आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसारका गरगहना, राशि अनुसारका पत्थर, चाँदीका सामानका साथै पुराना गरगहना साटफेट तथा सुनचाँदी खरिद बिक्रीका लागि
6: जय बुद्ध ज्वेलरी, बेसी सहर लमजुङ, एलजी डिलर सँगै प्रोप्राइटर मणिलाल विश्वकर्मा। फोन नम्बर 0675204535 4475। विश्वास तपाईँको, सेवा हाम्रो।
7: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
0: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
7: अब जापान ट्राई होइन स्योर गरौ।
0: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
7: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
0: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
7: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
0: सम्पर्क नम्बर 0665902990, मोबाइल नम्बर 9956602990।
8: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
9: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागज पत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
8: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाडी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
9: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बिमा अनिवार्य गर्नुहोस्।
8: सवारी चालकको बानी व्यवहार, आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665209, 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
9: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली, लमजुङ।
1: आमा, ए आमा, खाना खाने बेला भयो, ल आउनुहोस् न।
10: खाना पनि के खानु, यो बिकासे चामल केही स्वाद आउने होइन। ऊ हाम्रो पाला जस्तो ढिँडो, आँटोको पिठो, गाउँको लोकल भात खाना पाएको स्वाद आउँछ।
1: आजको खाना विशेष गरी हजुरको लागि नै लिएर आएको छु क्या आमा। अब आमा पनि खुसी, बुहारी पनि खुसी। हाम्रै बेसी सहर 8 रहेको लिभन अर्गानिक खाद्य उद्योगबाट लोकल धानका चामल र रैथाने विभिन्न बालीको पिठो लिएर पकाउन लगाएको छु नि।
11: हजुर, हामी कहाँ आफ्नै मिलमा कुटानी पिसानी गरेको अर्ग्यानिक लोकल र मधेसी हरेक प्रकारको चामल, शुद्ध तोरीको तेल, मकै, कोदो, गहुँ, करु, जौ, फापरको पिठो, रातो तथा सेतो मकैको चामल, अनदीको चामल, हरेक प्रकारका दाल, बेचार, खुर्सानी, मसला, गाईको घिउ, अमिलो, भिर मह, घर मह, सुकेको न्युरो, सिस्नो, मुलाको अचार, गुन्द्रुक, करेला, बाङ, तिल, सिलाम, अलैँची, जिम्बु, मस्यौरा, चियापत्ती, स्याउ, सर्सु, बोडी, बटक, कोला, जुम्ला, मार्सी चामल, आग, जाडु, काउलो, सानादार मिक्स चामल आदि सुपथ मूल्यमा पाइन्छ।
12: बजार क्षेत्रमा होम डेलिभरीको व्यवस्था समेत रहेको छ भने सुगरका बिरामीका लागि चाहिने खाद्य सामग्री पनि उपलब्ध छ। धान र तोरी लगायतका अन्य कुटानी पिसानी गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
1: लिवन अर्ग्यानिक खाद्य उद्योग बेसीसर नगरपालिका 8 आर्मी ब्यारेक अथवा जनैफाट जाने बाटो कारागार अगाडि लम्सुङ। प्रोपाइटर गम बहादुर अधिकारी। मोबाइल 98461 23284 र 98291 80746।

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
1: बिचरा दाँतकै समस्या छ त, कसरी हाँस्नु?
2: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम फ्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार आठसेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
2: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा।
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर बहादुर विश्वकर्मा, जयलक्ष्मी सुनचाँदी पसल, बेसी शहर नगरपालिका साथ, लमजुङ। सम्पर्क फोन 0665202009।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: बाउजू एक बिहानै घर सरसफाई गर्न लाग्नु भएछ त
3: हजुर नानी अब सरसफाई गर्नु भनेको त आफ्नै लागि हो नि फेरि हाम्रो गाउँपालिकाले स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने उद्देश्यले सफा मर्स्याङदी अभियान सुरु गरेको छ त्यसलाई पनि सफल बनाउनु पर्यो नि होइन र
2: हो नि बाउजू घरबाट निस्कने फोहोर चाहिँ कहाँ फाल्नुहुन्छ नि
3: ल सुन्नुहोस् नानी हामी हाम्रो घर आँगन हरेक दिन सरसफाई गर्छौ हरेक महिना दुई घण्टा छुट्याएर गाउँले सबै मिलेर गाउँघर बाटो पनि सरसफाई गर्छौ र त्यसबाट निस्कने कुहिने फोहोरको हामी कम्पोस्ट मल बनाउँछौ नकुहिने सिसा प्लास्टिक टिन आदि जस्ता फोहोरहरूलाई एक ठाउँमा जम्मा गर्छौ र गाउँपालिकाको फोहोर उठाउने गाडीमा हालेर पठाउँछौ
4: आफ्नो घर आँगन र गाउँको नियमित सरसफाई गरौ स्वच्छ सफा र हराभरा मर्स्याङदी गाउँपालिका बनाउने अभियानलाई सार्थक बनाऊ मर्स्याङदी गाउँपालिका परिवार लम्जुङ
5: एक्सट्रिम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ
6: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसीसार सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, आल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, आल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली बेसीसर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिय सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ईसीजी, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: एचडिसिएस नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021123, 4021124, मोबाइल 9841454448।
6: जय श्री राम, जय श्री राम।
7: होइन भाउजू, किन हो आज त एक बिहानै पूजा सक्नु भएछ त, टाढैको साइड गर्न लाग्नु भएको हो र?
6: ल बाबु, आज तपाईँको दाजुले मेरो लागि गहना किन्न लैजान्छु भन्नुभएको छ, त्यसैले चाँडै पूजा सकेको नि।
7: अनि गहना जस्तो कुरो जहाँ पायो त्यहाँ नकिन्नु नि, विश्वासिलो र भरपर्दो पसलमा गएर किन्नु पर्छ।
6: हो नि बाबु, त्यही भएर त हाम्रै बेसी सहरमा रहेको जय श्री राम सुनचाँदी पसलमै जान लागेको नि। पछि तपाईँको बिहे गर्नुपर्छ, नानीको पनि बिहे गर्नु छ, गहना त आकर्षक र भरपर्दो हुनु पर्यो नि, होइन र?
7: हो नि भाउजू।
8: हाम्रा सेवाहरू: कम्प्युटर तौलमा आधुनिक मेसिनद्वारा कटिङ गरिएका गरगहना पाइने,
9: आधुनिक एवं परम्परागत डिजाइनका गरगहना पाइने,
8: प्रत्येक गरगहनामा पसलको ग्यारेन्टी छाप लगाइने,
9: पुरानो गहनासँग नयाँ गहना छाँटफेर गरिने,
8: नाक कान छेडिने, राशि अनुसारका पत्थरहरूका साथै विभिन्न किसिमका माला क्रिस्टल पाइने।
9: प्रोपाइटर सुनिल विश्वकर्मा, जय श्री राम सुनचाँदी पसल, विश्वेश्वर नगरपालिका, वडा नम्बर 7, एभरेस्ट ब्याङ्क नजिकै लमजुङ।
10: सम्पर्क मोबाइल नम्बर 98465 94 र 98065854।

0: sip on ya. Extreme energy drink.
1: के तपाई निशुल्क जापानीज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
2: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौं।
2: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानीज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
2: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुनिश्चित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर 8 नारायण स्थान चोक, नबिल बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार 6 मिलन चोक।
2: सम्पर्क नम्बर 066-590-299, मोबाइल नम्बर 98560-60-299।

0: कान्छी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकुसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरा गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका झ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856 46662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।

0: Media Extreme Energy Drink.
1: के तपाईलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्ट द्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
2: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
1: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आए निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
2: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी बेसीसह नगरपालिका 8 होटल द टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9845213236 र 9840058261।
3: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्रणाली बेसीसर साथ लम्सौ।
4: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोन्जोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्रणाली सञ्चालन भएको छ।
3: थप जानकारी लागि सम्पर्क 0665909999847769269। सेवा मोडल हस्पिटल प्राली बेसीसर स्वाद सानीमा बैंकको ठिक अगाडि।
5: हेलो, मर्सेङदी एफएम 95 मेगाहर्ज।
6: कृषि विकास कार्यालय लम्जुङको सूचना। कृषि विकास कार्यालय लम्जुङको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लम्जुङ जिल्लाभित्रका कृषि फार्म कम्पनी, कृषक समूह, सहकारी तथा कृषि सम्बन्धी संघ संस्थाहरूले यही असोज 19 गतेभित्र तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित आवश्यक कागजातहरू संलग्न राखी यस कार्यालय तथा सम्बन्धित स्थानीय तहको कृषि शाखामा निवेदन पेश गर्नु हुन अनुरोध गरिन्छ।
7: कृषि फर्म, कृषि कम्पनी, कृषकसँग सम्बन्धित समूह तथा सहकारी संस्थाहरूले प्रस्ताव पेश गर्न सक्ने कार्यक्रमहरू: फलफूल बगैंचा सुदृढीकरण तथा क्षेत्र विस्तार कार्यक्रम, प्रांगारिक मल वितरण, व्यावसायिक तरकारी खेती सहयोग कार्यक्रम, समुदाय स्तरमा प्रशोधन योग्य खायन आलु उत्पादन प्रवर्धन कार्यक्रम, फलफूल नर्सरी स्थापना तथा संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम,
6: आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम,
7: साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि चुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगारिक कृषि प्रवर्धन कार्यक्रम
6: पेश गर्नुपर्ने आवश्यक कागजातहरू: रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि,
7: ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिश पत्र, फर्म, समूह, संस्था, समिति, कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, कर सुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201130,
7: मोबाइल नम्बर 9856045230 र 9856080140।
6: जिल्ला प्रहरी कार्यालय लम्जुङको अनुरोध।
8: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी, पहिरो, डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षाजन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौं।
9: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
10: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अपनाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
9: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
10: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
9: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
10: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज

0: नमस्कार, रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org/ साँझ 6:35 बजेको मर्सेङ्गी समाचारमा म खुशीको स्वागत छ। प्रसारणको शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पत्थरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर साथ लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज हरितालिका तीज, त्रिशुलीको विपत्तिले रौनकमय हुन सकेन हरितालिका तीज पूर्व घोषित अधिकांश कार्यक्रमहरू स्थगित। अवैध हतियार बनाउने तयारीमा रहेका दुईजना प्रहरी नियन्त्रणमा। सवारी दुर्घटना भएकै दिन प्रहरीलाई खबर नभए बीमाका लागि सिफारिश दिन नमिल्ने, सामान्य दुर्घटना पनि अनिवार्य दर्ता गराउन प्रहरीको आग्रह। र फेन्सी गहनाको बढ़दो प्रयोग र सक्कली सुनको मूल्य वृद्धिले सुन चाँदी व्यवसाय प्रभावित, जिल्लामा नयाँ सुनको कारोबार न्यून। अब समाचार विस्तारमा। अघिल्ला वर्षहरूमा हरितालिका तीज आउनुभन्दा झण्डै एक महिना अघिदेखि नै नाचगनको रौनक हुन्थ्यो। कार्यालय समुदाय टोलहरूमा तीजको रमझम हुन्थ्यो। महिला पुरूष सरावरी नाचेको देखिन्थ्यो। तर यस वर्ष तीजको नाममा हुने तडक फडक कम देखिएको छ। दुई साता अघि त्रिशुली नदीमा आएको बाढ़ीसँगै भएको मानवीय क्षतिका कारण यस वर्षको हरितालिका तीज औपचारिक कार्यक्रम प्रभावित भएका छन्। त्रिशुलीमा बाढ़ीका कारण मानवीय क्षतिसँगै देश शोकमा पुगेका बेला लमजुङमा पनि पूर्व निर्धारित कार्यक्रमहरू स्थगित भएका हुन्। तीजका बेला नाचगान, खेलकुद लगायतका मनोरञ्जनात्मक कार्यक्रमहरू औपचारिक र अनौपचारिक रूपमा आयोजना हुने गरेका थिए। तर यस वर्ष बाढ़ीका कारण 1300 बढ़ीको ज्यान गएको छ। अझै कैयौं बेपत्ता छन्, सयौं घरबार विहीन भएका छन्। बाढ़ीका कारण अरबौंको क्षति भएको छ। त्यसमा यस्तो संकट भएका बेला कुनै पनि स्थानमा नाचगान गर्नु सभ्यता विपरीत हुने भन्दै तय गरिएका कार्यक्रमहरू स्थगित गरिएका हुन्। जिल्लाका अधिकांश स्वास्थ्य समूहले तीजको कार्यक्रम पहिले नै तय गरे पनि विपत्तिपछि ती कार्यक्रमहरू स्थगित गरिएका हुन्। जिल्लाका विभिन्न स्थानमा रहेका कार्यक्रम आयोजकहरूले कार्यक्रम स्थगितपछि कार्यक्रमहरू हुने खर्च बाढ़ी पीड़ितलाई सहयोग गरेका छन्। विभिन्न आमा समूह, समाज, समुदाय एवं संस्थाहरूले तीजमा गर्ने खर्च प्रधानमन्त्री विपद राहत कोष मार्फत बाढ़ी पीड़ितलाई पठाएको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको पाइएको छ। त्यसमा परेको विपत्ति र शोकका कारण नै नेपाली नारीहरूको विशेष पर्व हरितालिका तीज प्रभावित बनेको हो। हरितालिका तीजको अवसरमा विशेष गरी चेलीबेटीहरू माइत जाने प्रचलन छ। तर सोही विपत्तिका कारण यति बेला राजदरी जोड्ने मुख्य राजमार्ग पनि अवरूद्ध हुँदा यसपालि यात्रा पनि जोखिमपूर्ण बनेको छ। हरितालिका तीज नेपाली नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो। विशेष गरी हरितालिका तीजको अघिल्लो दिनमै माइत गई रातिमा दर खाने र भोलिपल्ट भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान मनोरञ्जन गरी मनाउने चलन छ। वर्ष दिनभरि आफूलाई परेका दुःख पीर मर्कलाई पोख्ने पर्वको रूपमा पनि तीजलाई लिने गरिएको छ। नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्ष उल्लासका साथ मनाउन थालेका छन्। यो पर्व नेपालभर मनाइन्छ। पछिल्ला वर्षहरूमा तीजको नाममा विकृति भित्रदै गर्दा परम्परागत मौलिकता हराएकोमा अग्रजहरूले चिन्ता पनि व्यक्त गरेको छ। आदाशक्ति भगवान शिवाकी अर्धांगिनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन्। त्यो दिन हरितालिका तीजको दिन थियो। त्यही आस्थालाई पछ्याउँदै आजसम्म नारीहरूले यो पर्व मनाउँदै आएका छन्। विगतका वर्षहरूमा तीज नजिकै सँगै लमजुङका सुनचाँदी व्यवसायहरूलाई भ्याई नभ्याई हुन्थ्यो। तर पछिल्लो वर्षहरूमा सुनचाँदीको कारोबार अत्याधिक घट्न थालेको छ। सांस्कृतिक महोत्सवको पर्व हरितालिका तीजसँग गहनाको कुनै अर्थ छैन, तर महिलाहरूको सौन्दर्य र श्रृंगारसँग यसको महत्व जोड़िएको छ। कतिपय अवस्थामा गहनालाई देखावटीकै रूपमा व्याख्या गरिन्छ र कतिपयले सामाजिक विकृतिको रूपमा पनि व्याख्या गर्छन्। तर महिलाहरूले गहनाको प्रयोग गर्नु असन्दर्भिक हुन्न हुनु पनि सक्छ। पछिल्ला वर्षहरूमा फेन्सी गहनाको प्रयोग बढ़दै जाँदा सक्कली सुनचाँदीको बजार भने खस्किदो अवस्थामा पुगेको छ। बजारमा आकर्षक डिजाइनका फेन्सी गहना सस्तो मूल्यमा सहजै पाइन थालेपछि उपभोक्ताको झुकाव त्यसतर्फ बढ़ेको छ। बढ़दो महँगीसँगै फेन्सी गहनाको प्रयोग बढ़दै जाँदा वर्षौंदेखि संचालित परम्परागत सुनचारी व्यवसायहरू पनि चिन्तित बनेका छन्। विशेष गरी हरितालिका तीज शुरू भएसँगै चाडपर्व बिहेबारी तथा सांस्कृतिक पर्वहरूमा पहिले सकली सुन र चाँदीका गहनाको उच्च माग हुने गरेकोमा अहिले नयाँ सुनका गहना विरालै बन्ने गरेका छन्। फेन्सी तथा जलप लगाएका नक्कली गहनाले बजार ओगट्न थालेपछि सकली सुनका गहनाको व्यवसाय कम हुँदै गएको सुनचाँदी व्यवसाय संघ लमसुङका अध्यक्ष बमबहादुर विश्वकर्माले बताउनुभयो। अध्यक्ष विश्वकर्माको अनुसार बजारमा फेन्सी गहनाको प्रभावका कारण नक्कली सुनचाँदीको कारोबार आधा भन्दा बढ़ीले घटेको हो। अहिले बजारमा सुनको मूल्य अत्याधिक बढ़ेको छ भने अर्कोतर्फ सस्तो मूल्यमै दुरूस्तै देखिने फेन्सी गहना पाइने भएपछि धेरै जसो उपभोक्ता फेन्सी गहनातर्फ आकर्षित भएका छन्। यसले गर्दा लमजुङका सुनचाँदी व्यवसायहरूको दैनिक कारोबार 50% भन्दा बढ़ीले ओह्रालो लागेको अध्यक्ष विश्वकर्माको भनाई छ। अध्यक्ष विश्वकर्माका अनुसार बढ़दो महँगी, उपभोक्ताको क्राय शक्तिमा आएको कमी र फेन्सी गहनामा दिन प्रतिदिन आउने नयाँ नयाँ डिजाइनका कारण यो समस्या थप जटिल बनेको हो। चोरी हुने वा हराउने डर नहुने र थोरै बजेटमा धेरै गहना फेरी फेरी लगाउन पाइने सोचका कारण पनि महिला उपभोक्ताहरूमा फेन्सी गहनाको क्रेज बढ़ेको व्यवसायहरूको भनाई छ। जिल्लामा अघिल्ला वर्षहरूमा मासिक न्यूनतम 2 किलोदेखि 4 किलोसम्म नयाँ सुन खरिद तथा बिक्री हुँदै आएको थियो, तर अहिले व्यवसायहरूले बैंकबाट 2 किलो सुनसम्म पनि खरिद गर्नुपर्ने अवस्था नआएको संघले जनाएको छ। व्यवसायमा मन्दी आएसँगै सुनचाँदी व्यवसायका कालीगढ र व्यवसायको रोजी रोटी समेत संकटमा पर्न थालेको छ। संघले बजारमा पाइने नक्कली गहनाको गुणस्तर मापन र अवैध आयात नियन्त्रणका लागि सम्बन्धित निकायलाई चासो दिनुपर्नेमा जोड़ दिएको छ। जिल्ला प्रहरी कार्यालय लमसुङले अवैध हतियार बनाउने तयारीमा रहेका दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले सुराकीका आधारमा रोयनेस नगरपालिका नाउँ साउनी पानी स्थित एक घरमा छापा मार्दा हतियार बनाउन प्रयोग हुने विभिन्न सामग्री सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय फोटोडारका प्रमुख एवं प्रहरी निरीक्षक चन्द्रकला भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले 57 वर्षीय खरधनी प्रेम विनोद कामी विश्वकर्मा र 43 वर्षीय तेल बहादुर बिकालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीका अनुसार उनीहरूको साथबाट हतियार बनाउन तथा मरमत गर्न प्रयोग हुने सामग्री बरामद गरिएको छ। बरामद सामग्रीमा पुरानो दावा 8 थान, नयाँ दावा 5 थान, नाल 10 थान, बन्दुकमा प्रयोग हुने खोडा 3 थान, चिम्टा 4 थान र चापापाट 2 थान रहेका छन्। प्रहरीका अनुसार नियन्त्रणमा लिएका व्यक्तिमध्ये सम्बन्धित व्यक्तिले हतियार मरमत गर्ने अनुमति पाएका थिए, तर उक्त अनुमति पत्र नवीकरण नभएको पाइएको छ। उनीहरूले मरमत गर्न लागेका हतियारको अनुमति पत्र वा लाइसेन्स भए नभएको विषयमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै उनीहरूले विगतमा पुराना हतियार मात्र मरमत गर्दै आएका थिए वा नयाँ हतियार समेत बनाएर बिक्री गर्ने गरेको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा रहेका दुवैजना विरूद्ध हात हतियार तथा खर खजना सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट 5 दिनको म्यादले अनुसन्धान अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्रीले जानकारी दिनुभयो। प्रहरीले बरामद सामग्री तथा घटनासँग सम्बन्धित अन्य विषयमा थप अनुसन्धान जारी राखेको जनाएको छ। सबै अहिले सुन्दै हुनुहुन्छ मर्संगती समाचार। समाचारको क्रममा एकैछिन व्यापारिक विश्राम।
3: के तपाईँले आफ्नो घर, गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
4: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
3: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
4: नेपालको मुलुकी अपराध संहिता एन 2084 अनुसार
3: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
4: यस्तो विवाह स्वत बदर हुन्छ।
3: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्षसम्म कैद वा 30,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
4: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोज्छ।
3: बाल विवाहका गम्भीर असरहरू,
4: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
3: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
4: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
3: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ।
4: बाल विवाह, आत्महत्या, बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
3: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
4: के हाम्रो पहिचान यही नै हो त?
3: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
4: आउनुहोस् हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
3: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।
5: कृषि विकास कार्यालय लमजुङको सूचना। कृषि विकास कार्यालय लमजुङको आर्थिक वर्ष 2083-84 को वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न इच्छुक लमजुङ जिल्ला भित्रका कृषि फार्म कम्पनी कृषक समूह सहकारी तथा कृषि सम्बन्धी

0: संचालन कार्यक्रम, कृषि उद्यम विकास कार्यक्रम, निर्यातजन्य कृषि वस्तु प्रवर्धन कार्यक्रम, आत्मनिर्भरताको लागि बिउ उत्पादन प्रवर्धन कार्यक्रम, रैथाने तथा स्थानीय बाली विकास कार्यक्रम, ग्रामीण कृषि पर्यटन प्रवर्धन कार्यक्रम, जलवायु मैत्री प्रविधि प्रवर्धन कार्यक्रम, साथमा खाद्यान्न बाली उत्पादन प्रवर्धन कार्यक्रम, माटो सुधारका लागि कृषि सुन वितरण, उत्कृष्ट कृषक पुरस्कार वितरण र संघीय सशक्त कार्यक्रम अन्तर्गत प्रांगणिक कृषि प्रवर्धन कार्यक्रम, पेश गर्नुपर्ने आवश्यक कागजातहरू, रु 10 को हुलाक टिकट टास गरेको निवेदन, प्रस्तावना फारम, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गा धनीको लालपूर्जाको प्रतिलिपि वा भाडाको जग्गा भए जग्गा करारनामा सम्झौताको प्रतिलिपि, ओडा कार्यालयको वा सम्बन्धित पालिकाको कृषि शाखाको सिफारिस पत्र, फर्म समूह संस्था समिति कम्पनी वा सहकारी भएमा दर्ता स्थापना सम्बन्धी कागजातको प्रतिलिपि, नवीकरण प्रमाणपत्रको प्रतिलिपि, करचुक्त प्रमाणपत्रको प्रतिलिपि, स्थायी लेखा नम्बर प्रमाणपत्रको प्रतिलिपि, बैठक निर्णयको छाया कपी, पछिल्ला 2 आर्थिक वर्षमा कृषि सम्बन्धी कार्यको लागि कुनै कार्यालयबाट अनुदान प्राप्त गरि नगरेको सो घोषणा पत्र। थप जानकारीका लागि सम्पर्क नम्बर 0665201000, 0665201130, मोबाइल नम्बर 9856045230 र 9856080140। भावपूर्ण श्रद्धांजलि। श्री चण्डी स्थान भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुबेदार नरबहादुर रिमालको यही मिति 2083 भदौ 24 गतेका दिन 86 वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध छौं। यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछौं। श्री चण्डीस्थान संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी, बेसी सहर 6 मकै डाँडा।
1: मर्सिङ एफएम 95 मेगाहर्ज।
2: विश्रामपछि स्वागत छ। अब बाँकी समाचार। सवारी दुर्घटना भएको दिनमै प्रहरीलाई जानकारी नदिए बीमा दावीका लागि आवश्यक पर्ने प्रहरी सिफारिश दिन नमिल्ने भएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले दुर्घटना भएको दिनमै अनिवार्य रूपमा प्रहरीलाई खबर गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको हो। विशेष गरी सवारी साधनको बीमा दामी प्रक्रियाका लागि प्रहरी सिफारिश अनिवार्य हुने भएकाले सामान्य दुर्घटना भए पनि सोही दिनमै प्रहरीमा जानकारी हुनुपर्ने प्रणव बस्नेतको भनाई छ। नेपाल प्रहरीको दैनिक कार्य सम्पादन प्रणाली अनलाइन मार्फत सञ्चालन हुने भएकाले घटना भएको दिनमै विवरण दर्ता नगरेमा प्रहरीले सिफारिश दिन नमिल्ने भएको प्रणव बस्नेतले बताउनुभयो। दुर्घटना भएको दिन प्रहरीलाई जानकारी नगराई भोलिपल्ट वा केही दिनपछि मात्र प्रहरीमा आएमा सिफारिश मागिएमा प्रणालीले नै सो विवरण स्वीकार नगर्ने अवस्था रहेको प्रणव बस्नेतको भनाई छ। दुर्घटना भएको दिनमै प्रहरीलाई खबर गरेमा प्रहरी घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा विवरण संकलन गर्ने र घटना सामान्य भए पनि कम्तीमा दर्ता प्रक्रिया भने पूरा गर्नुपर्ने प्रणव बस्नेतले बताउनुभयो। प्रहरीका अनुसार कतिपय सवारी चालक तथा धनीले सामान्य दुर्घटनालाई व्यवस्था गर्ने गरेका छन्। मानवीय क्षति नभएको वा सामान्य क्षति मात्रै भएको भन्दै प्रहरीलाई खबर नगर्ने तर पछि बीमा दावी गर्न जाँदा प्रहरी सिफारिश आवश्यक पर्ने भएकाले आवश्यक समस्या उत्पन्न हुने गरेको प्रहरीले जनाएको छ। विशेष गरी 2 पाङ्रे तथा 4 पाङ्रे सवारी साधनमा सामान्य ठक्कर, सानो क्षति वा पार्किङका क्रममा हुने दुर्घटनामा पनि सम्बन्धित व्यक्तिले प्रहरीमा जानकारी नगराउने गरेको पाइन्छ। यस्ता घटनामा तत्काल प्रहरीलाई खबर नगर्दापछि बीमा कम्पनीले आवश्यक कागजात माग्दा समस्या पर्ने गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। प्रहरीले दुर्घटना सामान्य भए पनि सोही दिन प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा जानकारी गराउन अनुरोध गरेको छ। घटनाको प्रारम्भिक विवरण दर्ता भएपछि मात्रै भविष्यमा आवश्यक पर्ने सिफारिश तथा कानूनी प्रक्रिया सहज हुने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी चालक, धनी तथा सर्वसाधारणलाई दुर्घटना तुकाउने वा ढिला गरेर जानकारी दिने प्रवृत्ति त्याग्न आग्रह गरेको छ। दुर्घटना भएका अवस्थामा तत्काल प्रहरीलाई खबर गरी कानूनी प्रक्रिया पूरा गर्न र भविष्यमा बीमा दावी लगायतका काममा झन्झट नहोस् भन्ने उद्देश्यले समयमा सूचना दिनुपर्ने प्रहरीले जोड दिएको छ। लमजुङका व्यावसायिक अलैची खेती गर्दै आएका कृषकहरू उत्पादनमा गिरावट र मूल्य स्थिर नहुँदा वैकल्पिक पेशामा लाग्न थालेका छन्। शुरूका वर्षहरूको तुलनामा पछिल्लो वर्षहरूमा

0: विदेशी मूल्यमा गिरावट आउनुको साथै विभिन्न संक्रमणको कारण उत्पादनमा समेत ह्रास आउन थालेपछि वैकल्पिक व्यवसायतर्फ आकर्षित भएका हुन्। केही वर्ष अघिसम्म अलैँचीको राम्रो सम्भावनासँगै उत्पादन पनि व्यापक हुन थालेपछि विदेशिएका युवाहरू पनि गाउँमै व्यावसायिक अलैँची उत्पादन गर्दै आएका थिए। तर पछिल्ला वर्षहरूमा वार्षिक अलैँची मूल्यमा गिरावट हुन थालेको र उत्पादन पनि कम हुन थालेपछि व्यावसायिक तरकारी खेतीमा लागेको कलसोत्राट घामरङका ईश्वर गुरूङले बताउनुभयो। साबिको अलैँची खेती सरह तरकारीबाट पनि सन्तोषजनक आमदानी हुने गरेको कृषक गुरूङको भनाइ छ। जिल्लाका अन्य क्षेत्रमा पनि अलैँची खेतीतर्फ पछिल्लो वर्ष कृषकको आकर्षण घट्न थालेको छ। अलैँचीको मूल्यमा भएको गिरावट विभिन्न रोग प्रकोपको आक्रमणका कारण अलैँची कृषकहरू निराश हुन थालेका छन्। अलैँचीबाट अपेक्षित फाइदा हुन छोडेपछि व्यवसाय कफी खेतीतर्फ लागेको कलसत्तर साथ कुमलुङका कृषक स्थिर बहादुर गुरूङको भनाइ छ। कुनै समय लमजुङमा उत्पादित अलैँची नेपालकै नमूना अलैँचीको रूपमा चिनाउन सफल भए पनि पछिल्लो वर्षहरूमा पहिलेकै तुलनामा अलैँची उत्पादन हुन सकेको छैन। जिल्लामा उत्पादित अलैँचीको निश्चित बजार नहुँदा बजार खोज्नु पनि झन्झट, उत्पादनका बेला मूल्य घटाउने, बिचौलियाको चलखेल र रोग प्रकोप लागेका बेला बिरूवामा उचित उपचार नपाएपछि व्यवसायीहरू पेसाबाटै पलायन हुने अवस्थामा पुगेका हुन्। मर्सेङ्गी समाचार अहिलेलाई यति नै। अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक।
1: मुख्य समाचारका प्रायोजक
2: आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना बनाउन, खरिद बिक्री गर्न तथा राशि अनुसारका एवं अन्य पठरहरूका लागि जय बुद्ध ज्वेलरी बेसी सहर सात लमजुङ, प्रोप्राइटर मणिलाल विश्वकर्मा।
0: आज हरितालिका तीज, त्रिशुलीको विपत्तिले रौनकमय हुन सकेन हरितालिका तीज, पूर्व घोषित अधिकांश कार्यक्रमहरू स्थगित। अवैध हतियार बनाउने तयारीमा रहेका दुईजना प्रहरी नियन्त्रणमा, सवारी दुर्घटना भएकै दिन प्रहरीलाई खबर नभए बीमाका लागि सिफारिश दिन नमिल्ने, सामान्य दुर्घटना पनि अनिवार्य दर्ता गराउन प्रहरीको आग्रह, र फेन्सी गहनाको बढ़दो प्रयोग र सक्कली सुनको मूल्य वृद्धिले सुनचादी व्यवसाय प्रभावित, जिल्लामा नयाँ सुनको कार्यभार न्यून। साँझ 6:35 बजेको मर्सेङ्गी समाचार अहिले लैसक्यो। प्राविधिक मित्र दिलुलाई धन्यवाद दिँदै समाचार कक्षबाट म खुशी विदा हुन्छु। रेडियो मर्सेङ्गी 95 मेगाहर्ज र इन्टरनेट अनलाइन रेडियो मर्सेङ्गी .org सुन्दै गर्नुहोला। नमस्कार।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दूर हाल्ने।
2: ओए अस्मी, हेर्न दुलाले लगाएको सिनको चुरा, सिक्री, बिन्दिया, मंगलसूत्र, औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो, कहाँ बनाएको होला।
3: ल, आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त। मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचादी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचादी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट बैंक सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल।

0: दिने
1: अहा म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाईका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विशेषण नगरपालिका वडा नम्बर 7 लम्जुङ, फोन नम्बर 0635210083,
6: सम्पर्क मोबाइल नम्बर 9857133375,
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
1: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हार्डवेयरहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हार्डवेयर चाहिँ कुन होला है?
5: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर 7 रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
7: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
1: हिमालयन ब्रदर ग्रुप प्राली, विशेषण नगरपालिका 7, युनिभर्सल चोक, लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209073, मोबाइल 97463061।
5: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
8: Extreme energy drink. Time check. अहिले ठीक 7 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.

0: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रबिनालाई चाहिँ के भयो?
1: बिचरा, दाँतकै समस्या छ त, कसरी हाँस्नु?
0: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
2: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली, प्रोप्राइटर दीपक पौडेल, बेसीचार 8 सेरा गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0665204497।
0: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: शिप विकास तालिम सम्बन्धी सूचना लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटी भिटीको सहकार्यमा सहभागीको माग अनुसार शिप विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले शिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटी भिटी खुदी, न्यूनतम सहभागी संख्या 20 जना, तालिम अवधि 390 घण्टा, तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ, सम्पर्क नम्बर 0665201156। सिप सिकौ, आत्मनिर्भर बनौ, सिप नै रोजगार र स्वरोजगारको आधार हो।

0: California.
1: Extreme energy drink.
2: सुवर्ण अवसर
3: के तपाईलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
4: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध छ।
3: प्रोपाइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर्स, बेसीसर नगरपालिका 8 चिङ्गेखोला पुलचोक लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9856046257 र 9840067787।
5: घर आँगन होस् वा सड़कको किनारा, स्वच्छ वातावरण र सुख समृद्धिको लागि रोपौं फूल बिरुवा, बनाऊ हराभरा।
6: लमजुङमै पहिलो पुष्प नर्सरी रोज नर्सरी यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।
5: विगत 5 वर्षदेखि निरन्तर रूपमा यहाँहरूलाई सेवा उपलब्ध गराउँदै आएको रोज नर्सरीमा यहाँहरूकै मागलाई ध्यानमा राखी हाल विभिन्न सिजनल बहुवर्षीय फूलका उत्कृष्ट एवं गुणस्तरीय बिरुवाहरू, इन्डोर प्लान्टहरू, अर्नामेन्टल प्लान्टहरू, विभिन्न उन्नत जातका फलफूलका बिरुवाहरू सड़क किनारा, गार्डन पार्क लगायतका ठाउँहरूमा रोप्नको लागि चाहिने आकर्षक ठूलो साइजको बिरुवाहरू पनि उपलब्ध छ।
6: साथै सिजन अनुसारका फलफूल र अन्य जुनसुकै बोट बिरुवाहरू व्यावसायिक रूपमा रोप्नका लागि ठूलो परिमाणमा चाहिएमा अर्डर अनुसार जुनसुकै बेला उपलब्ध गराउने व्यवस्था छ।
5: फूलहरू रोप्नको लागि आवश्यक आकर्षक र गुणस्तरीय गमलाहरू, फूलको लागि चाहिने आवश्यक मल साथै आवश्यक परामर्श सेवा समेत उपलब्ध छ।
6: विस्तृत जानकारीको लागि रोज नर्सरी, बेसीसार नगरपालिका 2 पोहरा बेसी, लमजुङ। सम्पर्क 9856046244।
7: हेलो, मर्चेंग दे FM 95 मेगाहर्ट्ज

0: नान्सी, घर बनाउने काम सुरु भयो?
1: सबै कुरा भइरहेकै छ। अब झ्याल ढोकाको लागि काठ कहाँ पाइन्छ भनेर बुझ्दैछु हजुर।
0: झ्याल ढोका चौकसको लागि चिन्ता गर्नु पर्दैन कान्छी, मध्य नेपाल एक जिता स्थित अश्विन अशोक समिलमा अर्डर गर्ने हो भने जस्तै बलियो र आकर्षक काठ ग्यारेन्टी सहित पाइन्छ।
1: हो र? अनि त्यहाँको सम्पर्क नम्बर छ त हजुरसँग? आजै कुरो गर्नु पर्यो।
2: तपाईले खोजे जस्तै आकर्षक र बलियो काठका छ्याल ढोका चौकुस र अन्य फर्निचरका लागि अश्विन अशोक समिल मध्य नेपाल एक जिता गैरी गाउँ प्रोपाइटर नवराज घिमिरे सम्पर्क नम्बर 9856046662।
3: हामी कहाँ बलियो काठबाट ग्यारेन्टी सहित आकर्षक झ्याल ढोकाको लागि काठ दराज कुर्सी टेबल लगायतका फर्निचर सामग्रीहरू अर्डर बमोजिम तयार गरिन्छ।
4: यो मोबाइलले पनि तनावै दियो भने
5: हैन, के तनाव दियो ए खुशी?
4: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
5: छ नि, किन नहुनु? हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
6: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
5: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसी सहर नगरपालिका साथ पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099942। हाम्रो शाखा बेसी सहर नगरपालिका साथ एनआईएमबी ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: California. Extreme energy drink.
1: सुरक्षित भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
2: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
1: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
2: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
1: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 वा 590370 जानकारी गराउनुहोस्।
2: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
1: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ीबाट कृषि क्षेत्रमा 1 अर्ब भन्दा बढ़ीको क्षति, पशुपन्छीमा मात्र 1 अर्ब 11 करोड़को क्षति, रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल, बजेटमा चिन्ता नगर्न प्रधानमन्त्रीको आग्रह।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने।
0: आज हरितालिका तीज, शिवालयमा व्रतालुहरूको घुइचो, परम्परासँगै स्वास्थ्यमा पनि ध्यान दिन चिकित्सकको सुझाव, सुदूरपश्चिम प्रदेशको बजेट प्रभावित हुँदा कर्मचारीलाई तलब खुवाउने समस्या।
2: खर्च यति बेला नै बढ़ी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
0: प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिका तयार, असोजको तेस्रो सातामा अधिवेशन अन्त्य गर्ने तयारी, प्रधानमन्त्री संघको प्रश्न उत्तर कार्यक्रम भने हटाइयो।
3: भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलिमाको बाढ़ीका कारणले असम्भव भयो, होइन।
0: र फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ एन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: मुलुकी देवानी समिताको दफा 40 बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष कुर्नुपर्ने प्रावधान छ। राज्यले मृत घोषणा नगरी क्रिया खर्च, सहायता, बीमा दावी, मृतकका नाममा रहेको जग्गाको नामसारी र बैंक खाताको रकम निकाल्ने जस्ता अत्यावश्यक कामहरू अगाडि बढ़दैनन्। भोटेकोशीको बाढ़ीले बेपत्ता बनाएका परिवारले कानूनी प्रावधान परिवर्तन गरी समस्या समाधान गरिदिन माग गरेकाले यस्ता अप्ठ्यारामा कानून संशोधनको बाटो लिनु उपयुक्त हुन्छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिनुभएको छ। सरकारले आगामी असोजभित्रै सड़क सञ्जाल सञ्चालनमा ल्याउने गरी काम अघि बढ़ाएको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको छलफलमा मन्त्री लम्सालले सड़क र पुल निर्माणका लागि विभिन्न विषयगत 8 कार्यदल गठन गरिएको समेत जानकारी गराउनु भएको छ। आगामी मंगिरसम्म बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी प्रणाली पुनर्स्थापना गर्ने सरकारले योजना समेत बनाएको उहाँले बताउनु भएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बालेन्द्र शाहबीच आज छलफल भएको छ। जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसँग सड़क र पुल निर्माणलाई प्राथमिकता दिन माग गरेका छन्। सिंहदरबारमा भएको छलफलमा बाढ़ी प्रभावित क्षेत्रका प्रतिनिधिहरूले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सड़क तथा बेली ब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेको नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बताउनुभयो।
1: उहाँले के भन्नुभएको छ भने हामीलाई बजेटको लागि यहाँले चिन्ता गर्नु पर्दैन, होइन के कस्तो चाहिँ पूर्वाधारहरू, के कस्तो चाहिँ जनतालाई प्रत्यक्ष रूपमा राहत दिन सक्ने, होइन जनतालाई तत्कालै चाहिँ अब पुनर्स्थापनाको कुरा छ, होइन पुनर्वासका कुरा छ, पुनर्स्थापनाका लङ टर्म्सको उहाँहरूलाई एकदमै जीविकोपार्जन सहितको उहाँहरूलाई पुनर्स्थापित गर्नुपर्ने छ, त्यो विषयमा छलफल भएको हो।
5: छलफलमा प्रधानमन्त्रीले पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका लागि बजेटको कुनै पनि चिन्ता नभएको बताउनु भएको थियो। बैठकमा बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानूनी व्यवस्था मिलाइदिन समेत जनप्रतिनिधिले माग गरेका छन्। यसैबीच नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ बैंकिङ कसुरमा सिंहदरबार परिसरबाटै पक्राउ पर्नु भएको छ। उहाँ विरूद्ध उजुरी परेपछि प्रहरी वृत्त दरबार मार्गले वैशाख 28 गते काठमाडौँ जिल्ला अदालतमा पक्राउ अनुमति माग गर्दै पत्र पठाएको थियो। अरूण अर्यालको जायरीमा नेपाल सरकार र प्रतिवादी तामाङ रहेको बैंकिङ कसुर मुद्दाको अनुसन्धानका क्रममा उहाँलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। भोटेकुसी बारीले कृषि क्षेत्रमा 1 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुर्याएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्यांकन प्रतिवेदनले धान तरकारी तथा पशुपन्छी क्षेत्रमा ठूलो क्षति पुर्याएको देखाएको हो। प्रतिवेदन अनुसार बाढ़ीबाट विभिन्न स्थानीय तहमा 1,679 हेक्टर धान खेती प्रभावित भएको छ। त्यसबाट करिब 5,843 टन धान उत्पादनमा क्षति भएको अनुमान गरिएको छ। 137 हेक्टर तरकारी खेती प्रभावित हुँदा करिब 1,843 टन तरकारी उत्पादनमा क्षति भएको छ। नुवाकोटको विदुरमा मात्रै 700 हेक्टर धान खेतीमा क्षति पुगेको छ। प्रतिवेदन अनुसार 252,445 पशुपन्छी प्रभावित भएका छन्। यसबाट करिब 1,11,39,00,000 क्षति भएको अनुमान गरिएको छ। करिब 214,827 कुखुरा प्रभावित भएका छन्, जुन कुल प्रभावित पशुपन्छीको 85.1% हो। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ। असोज 15 सम्मको संसदीय क्यालेण्डरमा प्रधानमन्त्री बालेन्द्र शाहसँग भदौ 10 गते गर्ने भनेको प्रश्नोत्तर सूचीबाट हटाइएको हो। क्यालेण्डर अनुसार भोलि र पर्सि प्रतिनिधि सभाको बैठक बस्नेछ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
3: उपलब्ध कार्यभार जे जति छन् विधेयकहरू सन्धि सम्झौताहरू त्यसै गर्दा केही सार्वजनिक महत्वको प्रस्तावहरू लगायतका विषयलाई लिएर अहिलेको क्यालेण्डर तयार गरिएको छ। बीचमा सरकारले कुनै विधेयकहरू लिएर आउन चाहेको अवस्थामा यही क्यालेण्डरभित्र हामी समावेश गरेर अगाडि बढ़ाउँछौ। त्यसै गर्दा समितिबाट कुनै विधेयकमाथिको प्रतिवेदन उपलब्ध भएमा पनि यही क्यालेण्डरभित्र रहेर हामी अगाडि बढ़ाउँछौ। सम्भवतः अधिवेशन चाहिँ 3 हप्ता असोजको तिर चाहिँ अधिवेशन अन्त हुन सक्छ भन्ने तरिकाबाट छलफल चाहिँ कार्यव्यवस्थामा भएको छ। भाद्र 10 गते गर्ने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर चाहिँ अब भटेपछि त्यो सिलिमाको बाढीका कारणले असम्भव भयो होइन, त्यो दिन हामीले सामान्य बैठक त गर्यौं तर बिजनेसमा छिर्दि नछिरिकन त्यो बारेमा नेपाल सरकारले जानकारी गराउने सम्भावना सीमित रह्यो। आपसी समन्वय गरेर मिलित गरिने भन्ने छ।
5: कांग्रेस संस्थापन इतर पक्षले नेता कार्यकर्ताहरूको आत्मसम्मानमा कुनै पनि पदको सौदाबाजीको विषय हुन नसक्ने तर्क गरेको छ। संस्थापन पक्षले आगामी 15 महाधिवेशनमा सदस्यता अद्यावधि नगरेकालाई पनि भाग लिन पाउने र 14 महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित कार्य समितिमा रहने गरी निर्णय गरेपछि पूर्व सभापति शेरबहादुर देउवा पक्षले सम्झौता नहुने बताएको हो। कांग्रेस नेता डाक्टर शशांक कोइरालाले एकलौटी रूपमा अगाडि बढ़ने विषय कुनै पनि हालतमा उचित नहुने बताउनुभयो।
6: पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालत विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरेको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमति पुग्न वा सामान्य सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगर्न एकलौटी रूपमा अगाडि बढ़नु कुनै पनि हालतमा उचित मान्न सकिन्न।
5: यसैबीच आन्तरिक तिक्तता मेटाउने पार्टी सभापति गगन थापा लचिलो बनेको भन्दै 15 महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने नेताहरूले दावी गरेका छन्। कांग्रेस सहमहामन्त्री प्रकाश स्नेह रसाईलीले निर्धारित मितिमा महाधिवेशन सम्पन्न हुनेमा कुनै आशंका नभएको सीआईएनसँग बताउनुभयो।
7: पहिलो कुरा त शेरबहादुर देउवाले म सभापति हो भन्नु, सर्वोच्च अदालतको दुईटा फैसलाको उल्लङ्घन पनि हो, सर्वोच्च अदालतको फैसलाको अपमान पनि हो, त्यसको अवज्ञा गरेको पनि यसमा हाम्रो गम्भीरता थियो। दोस्रो कुरा हामीले पार्टी एकताका सन्दर्भमा एकदमै लचिलो भएर उहाँले जे चाहिँ बाढाको मूल शर्तका रूपमा प्रतिष्ठाको विषय बनाउनु भएको थियो त्यो चाहिँ प्रतिष्ठाको विषयलाई हामीले चाहिँ सरलीकरण गरेका हौ। अब त्यो बाटोबाट भन्दा अर्को बाटोबाट उहाँहरूलाई पार्टीको महाधिवेशनमा जो अब यसमा असहमत हुन्छ के अरे त्यसमा
5: भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज पर्व आज देशभर श्रद्धा र उत्साहका साथमा मनाइएको छ। तीजको अवसरमा बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर क्षेत्रमा शिवालयका व्रतालु महिलाको घुइँचो लागेको थियो। आजको दिन व्रतालुले निराहार तथा श्रद्धापूर्वक व्रत बसि भगवान शिव र पार्वतीको विशेष पूजा आराधना गर्ने परम्परा छ। हिजो दरखायसँगै औपचारिक रूपमा शुरू भएको तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ। तीजको मुख्य दिन आज हरितालिका व्रत बसिन्छ भने भोलिपल्ट चौथीका दिन गणेश भगवानको पूजा गर्ने चलन रहेको छ। परम्परा अनुसार तीजमा निराहार व्रत बस्ने चलन रहे पनि स्वास्थ्यलाई व्यवस्था गर्दा समस्या आउन सक्ने चिकित्सकहरू बताउँछन्। त्यस्तै व्रत बस्दा आफ्नो स्वास्थ्य अवस्था, शरीरको क्षमता र आवश्यक सावधानीलाई समेत ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। सीआईएनसँग कुराकानी गर्दै वरिष्ठ कन्सल्ट्यान्ट फिजिसियन डाक्टर रोशन कुमार झा,
8: यसमा चाहिँ निराहार उपास बस्ने, पानी समेत नखाने जुन छ त्यो हाम्रो धर्महरू अनुसार गर्ने हो, तर आफ्नो स्वास्थ्यलाई पनि ख्याल गर्नुपर्छ। विशेष गरी डायबिटिज भएका जसले चाहिँ नियमित आफ्नो सुगरको रोग सेवन गर्नुपर्ने हुन्छ, र गर्भवती महिलाहरू र नियमित अरू कुनै औषधि खानुपर्ने व्यक्तिहरू हुनुहुन्छ भने उहाँहरूले चाहिँ यस्तो किसिमको चाहिँ निराहार चाहिँ उपास बस्नु हुँदैन, फास्टिङ बस्नु हुँदैन भनेर हामी चाहिँ पटक पटक विभिन्न माध्यमबाट भनिरहन्छौ।
5: सुदूरपश्चिम प्रदेशका कर्मचारीको तीज भनी यसपालि खल्लो भएको छ। सुदूरपश्चिम प्रदेशमा चालू आर्थिक वर्ष शुरू भएको दुई महिना पुग्न लाग्दा पनि बजेट पारित भएको छैन, जसका कारण प्रदेश सरकार मातहतका कार्यालयको नियमित कामकाज प्रभावित छ। बजेट कार्यान्वयनमा नआउँदा कर्मचारीको तलब भुक्तानीदेखि विकास निर्माणका कामसम्म प्रत्यक्ष रूपमा असर परेको छ।
9: सुदूरपश्चिम प्रदेशमा अघिल्लो सरकारले चालू आर्थिक वर्षका लागि 37,70,00,00,000 रूपियाँको बजेट ल्याएको थियो। राजनीतिक विवादका कारण उक्त बजेट पारित हुन नसकेपछि प्रदेशमा बजेट शून्यताको अवस्था आएको हो। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डडेलधुवाका वैद्य निरीक्षक
2: एकातिर काजबारको शुरूआती एकातिर खर्च यति बेला नै बढी चाहिनुपर्नेमा अहिले तलब नहुँदा घर खर्च धान्न पनि धौधौ परेको अवस्था, म लगायत सम्पूर्ण कर्मचारीको अवस्था यस्तै हो।
9: दुई महिनादेखि तलब नआउँदा नियमित घर खर्च व्यवस्थापनमा समस्या देखिएको प्रदेश सरकार मार्फतका कर्मचारीहरूको गुनासो छ। प्रदेश लेखा इकाई कार्यालयका लेखापाल तिर्मल साउदका अनुसार चालू आर्थिक वर्षको बजेट नै नआएकाले कर्मचारीको तलब लगायत विकास निर्माण र नियमित आर्थिक गतिविधि प्रभावित भएका छन्।
10: विकास निर्माणमा योजनाहरू पनि शुरू हुन ढिलो हुने र हाम्रो कर्मचारीहरूको पनि तलब भत्ता लगायत अन्य सुविधाहरू पनि भुक्तानी गर्न नसकेको अवस्था हुनाले त्यसको समस्या
9: सुदूरपश्चिम प्रदेशमा अहिले राजनीतिक गठबन्धन परिवर्तन भएसँगै नेकपा र नेकपा एमालेको साझेदारीमा सरकार बनेको छ। प्रदेश मन्त्री परिषद बैठकले भने बजेटको अवरोध खोल्ने निर्णय गरेको छ। प्रदेश सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल,
11: अहिले यहाँहरूलाई सबैलाई जानकारी छ बजेट होलिडेको अवस्था रहेको छ र यो वर्ष 2083-84 वार्षिक कार्यक्रम तथा बजेटलाई नवगठित सरकारका प्राथमिकता समेत समावेश गरी बजेट पुनर्कन सहित परिमार्जन गर्ने आर्थिक मामिला मन्त्रालयलाई अधिकार प्रदान गर्ने निर्णय भएको छ।
9: विगतको कमल बहादुर शाह नेतृत्वको सरकारले ल्याएको बजेट पारित हुन नसकेपछि बजेट पुनर्लेखनको विषय उठेको थियो। त्यही समयमा राजनीतिक गठबन्धन फेरिएसँगै शाहले मुख्यमन्त्रीबाट राजीनामा दिनु परेको थियो। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
5: साझा खबरमा अब एउटा खेल प्रसंग। अन्तर्राष्ट्रिय फुटबल संघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाको माग गर्दै ज्ञापन पत्र सहित धरना दिनुभएको छ। इन्फा कर्मचारी, रेफ्री, प्रशिक्षक सहितको टोलीले भोलि राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले बताउनुभयो। ज्ञापन पत्र बुझाएपछि राखेपा परिसरमा एक घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाले जनाएको छ। इन्फाले कर्मचारी संघको छलफलपछि ज्ञापन पत्र सहित धरना कार्यक्रम तय गरेको हो। तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले गत 10 असारमा इन्फालाई निलम्बन गरेको थियो।
12: सन्तोष गन्धर्व,
0: बाल बालिकाका लागि कम खर्चमै पोसिलो खानेकुरा बनाउने तरिका,
13: भुटेको चना, मकै, भटमास, जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो।
0: विशेष श्रृंखला मिलिजुली नेपाली अनि बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदा के फाइदा हुन्छ, कुराकानी विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
15: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
14: ओहो, तिमी त घरको खाने भएछौ नि।
16: के को सरसल्लाह हो दुईजनाको?
15: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
16: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
14: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खान छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
0: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
17: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईलाई आफ्नो बालबालिकाका लागि कम खर्चमै पोषिलो खानेकुरा बनाउने तरिका जान्न मन छ? एकैछिन पोषणविद रुजु खड्काको कुरा सुनौ।
18: विशेष गरी यो बाढी प्रभावित ठाउँमा दाल चामल मात्र भए पनि थोरै कुराहरू थपेर पोषणयुक्त बनाउन सकिन्छ, जस्तो कि थोरै तेल घिउहरू मिसाउने, जसले यो भिटामिनको अवशोषणमा पनि मदत गर्छ। अर्को कुरा भनेको हामीले सर्वोत्तम पिठोलाई हामीले अलिकति सक्खर मिश्री मिसाएर त्यसलाई हलुवा जस्तो लिटो जस्तो बनाएर पनि खान दिन सक्छौँ। अब भात दालहरू मात्र हुँदाखेरि बच्चा बच्चीलाई कति खान नमन लाग्ने हुन्छ, त्यसलाई पनि हामीले विभिन्न कुरा बनाउन सक्छौँ। जस्तो चामलको पोहा, जसलाई चामल मात्र चाहिने भयो थोरै घिउले पुग्छ, दालको स्रोत छ भने दालको रोटीहरू पनि बनाउन सकिन्छ, वरिपरि उम्रिने हरियो सागसब्जी छ भने त्यसमा मिलाएर हाल्न सकिन्छ। कतिपय अवस्थामा त केही गरी पकाउने साधनै छैन हरेक चोटिलाई भने हामीले भुटेको सुकेको खानेकुरा जस्तो भुटेको चना, मकै, भटमास जुन चाहिँ सजिलै भण्डारण पनि गर्न सकिन्छ र तुरुन्तै खान पनि सकिन्छ, यो पोषणको राम्रो विकल्प हो। अब सुक्खा सातु र दुध मिसाउन सकिन्छ, जस्तो उपलब्ध भएको अन्नको पिठोहरूमा दुध घोलेर अथवा पानी घोलेर त्यसमा थोरै सक्खर हालेर पनि खान सकिन्छ। सम्भव भएसम्म फलफूलहरू सिधै खुवाउन सकिन्छ, राम्रोसँग भिजाएको गेडागुडी टुसा उमारेको पनि खुवाउन सक्छौँ, यसमा प्रोटिन, भाइटामिन सी, फाइबरको मात्रा प्रशस्त हुन्छ। यो हामीसँग भएकै स्रोत साधनमा गर्न सकिने कुरा हो।
17: राहतमा आएका दाल चामल पिठोलाई पनि मिलाएर खाँदा स्वादिलो अनि पोषिलो हुने बताउँदै हुनुहुन्थ्यो पोषणविद रुजु खड्का। तपाई अस्थायी आश्रय स्थलमा बसिरहनु भएको छ भने एक अर्काबीच कुराकानी गर्न चाहिँ नभुल्नुहोस् है, अनि आफ्नो उमेर र क्षमता अनुसारका काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ। अनि आफ्नो उमेर र क्षमता अनुसार काममा सहयोग गर्दा धेरै फाइदा पुग्ने मनोविद अमृता गुरूङको भनाइ छ।
19: होल्डिङ सेन्टरमा बसिरहँदाखेरि

0: कामहरू पनि आउन त सँगै गरौँ भनेर भन्दाखेरि चाहिँ यसले चाहिँ अलिकति उहाँहरूलाई चाहिँ मद्दत पुग्छ एक्लै भनेर भन्दा पनि समूहमा चाहिँ, अनि म मात्र होइन रहेछ अरूलाई पनि गाह्रो भएको छ, उहाँले त गाह्रो हुँदा हुँदै त गरिराख्नु भएको छ त, म चाहिँ किन यसरी बस्ने भनेर उहाँलाई पनि त्यो एउटा चाहिँ हौसला चाहिँ मिल्छ। तपाईँको नजिकको व्यक्ति कसलाई चाहिँ तपाईँलाई भन्न सहज हुन्छ उसलाई भनेर हुन्छ कि मनको कुरा चाहिँ निकाल्नु पर्छ। अनि अर्को भनेको चाहिँ हाम्रो हेल्पलाइन नम्बरहरू पनि छ, जस्तै 1166 आत्महत्या रोकथाम हेल्पलाइन नम्बर छ, अनि हाम्रो टिपिओ पनि 1660 छ जसमा चाहिँ पैसा लाग्दैन भने चाहिँ यो जस्तै अरू विभिन्न सङ्घ संस्थाहरूले पनि हेल्पलाइन नम्बरहरू चाहिँ अहिले प्रोभाइड गर्नुभएको छ भन्दा हजुरले त्यसमा पनि सहयोग लिन सक्नुहुन्छ।
1: विपदका बेला एक्ला एक्लै नबस्न, आफ्नो मनको कुरा नजिकको साथीसँग भन्न बिहान र बेलुका व्यायाम गर्न सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। तपाईसँग पनि बाढ़ी पहिरो वा विपद सम्बन्धी कुनै न कुनै अनुभव त पक्कै होला। केही दिन अघि आएको रसुवा बाढ़ीको अनुभव सुनाउँदै हुनुहुन्छ नुवाकोट तुप्चे अकरेका लेख बहादुर सारु मगर।
2: बाढ़ी आउने बेला घरै थियो, त्यता अब जम्मै माथिबाट छाल आउँदै आयो, अनि हामी चाहिँ अब पाहा लाग्ने सर्टकट बाटो पाहा लायो, पाहा लाएपछि तिनजना थियो, हामी तिनैजना बच्ची उँधो गयो भयो नि भेट्ने, उँभो गयो भने भेट्ने सर्टकट लायो कि माथि लाएपछि खोलाभन्दा नाग्यो अनि त्यहाँबाट बढ्न सफल भयो। हामी बाउछोरा चाहिँ अलि अगाडि भाग्यो, बुढी अलि हिँड्न सक्ने ल जाँदा तिमीहरू म बच्दिनँ भनेको थियो, अनि त्यहाँ उसलाई चाहिँ अब यति दिनसम्म भेटायो अनि चाहिँ हिँड्दै लिएर गयो, हिँड्दै हिँड्दै हामीसँग आगोमा चाहिँ बच्दैन, माथि लानु लाग्नै भ्याएन, बिचैबाट लग्यो खोलासँगसँगै हिँड्ने खोलाले लग्यो,
1: रसुवा बाढीमा भागेर ज्यान जोगाउनु भएका लेख बहादुर सारू मगरको जस्तै तपाई पनि आफ्नो अनुभव सुनाउन चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-661 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावितलाई अन्य राहत सामग्री भन्दा पैसा दिँदाको फाइदा,
4: हामीलाई दाल खानु हुनु सबै कतिलाई युरिक एसिड छ, तपाईँ पैसा दिनुहोस् न मलाई, तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढ़ी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न।
3: बाढ़ी पीड़ित परिवारलाई विश्वास गरेर आवश्यकता अनुसारको राहत दिनुपर्ने विशेष कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: प्याजको फिर्ता लिनु भयो त, एनसेल प्याक किन्नु भयो त, जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोशी बाढ़ी प्रभावित मध्ये होल्डिङ सेन्टरमा बस्न चाहनेलाई सरकारले मासिक रूपमा रकम दिने निर्णय गरेको छ। यो निर्णयको आवश्यकता र यसले पार्ने प्रभावका बारेमा साथी लील प्रकाश चन्दले बालबालिका शिक्षा र समानताको क्षेत्रमा कार्यरत आधार नेपालका कार्यकारी निर्देशक प्रहलाद ढकालसँग कुराकानी गर्नुभएको छ।
9: हामीले परिवारहरूलाई धेरै संघ संस्थामाथि आश्रित बनाउनुभन्दा अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिस भन्छ नि तपाईँको नमूना कामहरू पनि छन्, एकदमै सुरक्षित तरिकाले दाल चामल तरकारी किनेर लानुको सट्टा उहाँहरूलाई क्यास दिन सक्छौँ, पैसा दिन सक्छौँ, त्यो सामान आफ्नो चोइसको खान्छ नि। हामी लगाए चामलै खानु, सबैलाई चामल खानु हुँदैन नि, डायबिटिज छ। हामी लगाए दाल खानु हुँदैन, सबैले कतिलाई युरिक एसिड छ। तपाईँ पैसा दिनुहोस् न मलाई, तपाईँ मलाई विश्वास गर्न सकिन्छ भने जो बाढी पीड़ित छन् त्यो परिवारलाई चाहिँ विश्वास गरेर पैसा दिन सकिन्न, त्यो पीड़ित परिवारलाई पनि त तपाईँले लो भन्नु न महिनाको 30,000 दिनुहुन्छ।

0: दिनको 1000 रुपियाँ दिनुहुन्छ भने ब्याङ्किङ सिस्टमबाट दिनुहोस्, ट्रान्सपेरेन्ट तरिकाले दिनुहोस्, हिसाब राख्नलाई भन्नुहोस्, यो यो गर्छु, यो यो गर्न पाउनुहुन्छ यो पैसाले, यो यो गर्न पाउनुहुन्न, यो यो किन्न पाउनुहुन्छ, यो यो किन्न पाउनुहुन्न भनेर प्रत्येक परिवारसँग छोटो एग्रिमेन्ट गर्नुहोस्। पुरुषलाई दिनलाई एकदम जाँड रक्सीमा खर्च हुन्छ भने डर लाग्छ भने महिलालाई दिनुहोस्, उहाँहरूलाई झन् बढी विश्वास गर्न सकिन्छ, महिलाहरूलाई दिनुहोस्, उहाँहरूको एकाउन्टमा पैसा ट्रान्सफर गर्नुहोस्।
1: पैसा दिँदाखेरि फेरि के कति दिने, कति क्षति भएकोलाई कति दिने भन्ने अर्को अलमल हुने होला नि त सरकारलाई अथवा सरकारवाला निकायलाई।
0: मेरो विचारमा यो परिवार संख्या हेरेर, परिवार संख्या हेरेर सरकारले अन्तर्राष्ट्रिय बेस्ट प्र्याक्टिसहरू छन्, हामी बसेर सल्लाह गर्न सक्छौँ, रूपमै सफल भएका बेस्ट प्र्याक्टिसहरू छन्। म यो किन भन्दैछु नि, यो फेरि मैले आत्मसम्मान डिग्निटीको कुरा गर्दैछु कि, फेरि हात तल र हात माथिको कुरो भएन नि। ब्याङ्क ट्रान्सफर गर्नुहोस्, सिस्टमबाट ट्रान्सफर गर्नुहोस्, गर्नुहुने काम गर्नु नहुने, यो पैसा प्रयोग गर्ने क्षेत्र प्रयोग गर्न नहुने क्षेत्र तोकिदिनुहोस्, 100 रुपियाँ अघि कति बढी खर्च गरेर बिल राख्नुहोस्, करमा अहिले चिठ्यामा हाल्नुहोस्, कर पनि दिइरहेको हुन्छ उतापट्टि, तपाईँ पैसा पनि दिइरहनु भएको छ, कर उता बिल लिन पनि सिकाइरहनु भएको छ, बिल लिएपछि आन्तरिक राजस्वमा बिल अपलोड गरेर अथवा आफूले किनेको बिल अपलोड गरेर चिठालाई पनि हाल्छन्।
1: नेपालको अभ्यास, उपलब्ध जनशक्ति, स्रोत, साधन, प्रविधि सबैले सक्छ त यो तपाईँले भने जस्तै जुन बाढ़ी प्रभावितहरूलाई सिधै नगदै हस्तान्तरण गर्नको लागि, अथवा केही समयलाई हामीले लिएर भए पनि त्यो गर्नुपर्छ।
0: एउटा टेक्नोलोजी छ, हेर्नुहोस्, एउटा मान्छे, हामी सब प्रशस्त मान्छे छन्, स्थानीय निकाय, म स्पेसली स्थानीय निकाय र हाम्रो ब्याङ्किङ सेक्टरमा पनि प्रशस्त एक्सपर्टहरू छन्। हाम्रो युथहरू, हाम्रो युवा जेनेरेसन मोबिलाइज गर्नुहोस् न, युथहरू यहाँ नेपालमा यो काम गर्नलाई, यो मोनिटर गर्न, यसलाई सहयोग गर्नको लागि हाम्रा युथ एजेन्सीजहरू यति धेरै छन् कि तपाईँ वरि नै नगर्नुहोस् र यति इच्छुक छन् कि तपाईँ मोबिलाइज मात्रै गर्नुहोस् न। हाम्रो युवाहरू, म त अहिले हाम्रो बाढीपुरी क्षेत्रमा हामी म युथ एजेन्सीजहरू छन्, ती युवाहरू अहिले सबै ग्राउन्डमा बसेर यस्तो राम्रो काम गरे। सुरुमै उहाँहरूले होइन, यहाँ सबैभन्दा मोबाइल चलेन, ब्याट्री छैन, ब्याट्री चाहियो, सोलर चाहियो, फोन चाहियो, सानो फोन हुन्छ नि, सानो सानो फोनहरू, युवाहरू त्यो बोकेर भोलिपल्ट गए, हामीलाई फेरि यो खोला बढ्यो, पानी बढ्यो, फेरि फुट्यो, हल्ला भयो, ती युवाहरूलाई तल माथि डाँडामा तल हामी त त्यो फोनमै उहाँहरूलाई तल र माथि कुदाएर बित्दथ्यौं।
1: शान्ति सुरक्षाको कुरा, त्यसै गरी बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
0: यो समय चाहिँ एकदम परिवार सेपरेट हुने, मान्छेहरू छुट्टिने, आफन्तहरूकोमा जाने, स्पेसियली बालबालिका, अब किशोर किशोरीहरू, अझै नेपालको हिसाबले भन्दा किशोरीहरू, छोरीहरू हिंसा, यौन हिंसा, दुर्व्यवहार हुन सक्छ ग्रुप लिभिङमा। अब यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छ,
1: खेल्दै गरेको अथवा खेल सामग्रीहरू पनि दिएको त देखि नै राखेको छ। यसमा अझै हामीले कसरी सावधानी अथवा अझ कसरी ध्यान पुर्याउन आवश्यक छ?
0: मलाई त्यहाँ मेरो विचारमा चाहिँ अहिले तत्काल मैले देखेको चाहिँ हामीसँग यो बालबालिकाहरूलाई संरक्षण गर्ने, सिकाउने, सिकाइको क्रियाकलाप गर्न सक्ने जनशक्तिहरू राख्नुपर्छ। बाल संरक्षण, बालबालिकाको सहभागिता, बालबालिकालाई कसरी होइन यस्तो आपतकालीन अवस्थामा उहाँहरूको मानसिक स्वास्थ्य सबैलाई ध्यानमा दिएर कसरी काम गर्न सकिन्छ, यदि मानसिक स्वास्थ्यको चाहिँ एकदम विज्ञहरूको सहयोग लिनुपर्छ भने कुन कुन निकाय, कुन कुन हाम्रो यो परामर्श दिन सक्ने काउन्सिलिङ निकायहरूले अनलाइन दिन सक्छन् अथवा गएरै दिन सक्छन्, उहाँहरूसँग सम्पर्क गर्नुपर्छ। यो फेसिलिटेटर टिचर्स के भन्ने टिचरहरू हुन सक्छन् खाली शिक्षकहरूलाई, उहाँहरूलाई मोबिलाइज गरेर होल्डिङ सेन्टर्सहरूमा चाहिँ यी फेसिलिटेटरहरू चाहिन्छ र बच्चालाई सुरक्षित हिसाबले खेल्ने, खाने, बस्ने पनि मिड डे मिल दिनुपर्छ। यो बेलामा हेल्दी मिड डे मिल दिनुपर्छ, न्युट्रिसियस मिड डे मिल दिनुपर्छ,
1: किनभने लामो समय होल्डिङ सेन्टरमा नराख्दा त फेरि त्यहाँबाट त्यो पनि उठाउनु हटाउनु पर्ने होला। अब विद्यालय बगेर गइसक्यो छैन, होइन, अब त्यस्तो अवस्थामा चाहिँ कसले के गर्नुपर्छ?
0: हो, अब मुख्य कुरा तपाईँ त्यही आउनु, सेकेन्ड टर्म भनेको, सेकेन्ड टर्म भने चाहिँ हाम्रो रिलिफ रिहेबिलिटेसन, मेन्टल इस्टाब्लिसमेन्ट आदिको काम फेस सिद्धिएपछि हामीलाई सबैभन्दा बढी पार्टनर चाहिन्छ, हामीलाई बढी सबैभन्दा बढी सहयोग चाहिन्छ, हामीलाई सबैभन्दा बढी विज्ञता त्यतिखेर चाहिन्छ जतिखेर हामीले यी योबाट पीड़ित, योबाट यो हाम्रो दैवी प्रकोपबाट पीड़ित बालबालिकाहरूको शिक्षाको लागि, र मैले स्वास्थ्य पनि बिर्सिनु भएन है, शिक्षा स्वास्थ्य लगायतका कुराहरूलाई लामो समय कसरी लाने, घर बार सबै गुमाएका बाढ़ी पीड़ित बच्चालाई सहयोग गर्दै गर्दा अर्को यतापट्टिको फेरि 70% नगुमाएको बच्चाहरूले हामीले ग्रुपिजम बनाइन्छौँ यहाँ, तपाईँ सहयोग पाउने बच्चा एउटा सहयोग नपाउने बच्चा हुन्छ, अब यो दुईटा पक्षलाई कसरी व्यवस्थापन गर्ने? नागरिक संगठनहरूले काम गर्दा दुईटा पक्ष बनाइदिन्छौँ नि, सहयोग दिन्छ एउटालाई, सहयोग दिन्नौ, एउटा सहयोग पाएको बच्चा, एउटा सहयोग नपाएको बच्चा, त्यस कारण गर्दा सिस्टमलाई मोबिलाइज गर्ने, स्थानीय सरकारसँग काम गर्ने, स्थानीय सरकारलाई मैले धेरै ठाउँमा उत्तर दिएँ, हामी स्थानीय सरकारलाई केन्द्रमा राखेर स्थानीय सरकार मार्फत यो हामीले रिकभरी गर्नुपर्छ।
1: सरकारले भोटेकोशी बाढ़ीले क्षतिग्रस्त बनाएको सड़क तथा पुलको पुननिर्माणलाई तीव्रता दिने जनाएको छ। रसुवा बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय सरकार र स्थानीय जनप्रतिनिधि र प्रधानमन्त्री बीच छलफल भएको छ। भोटेकोशी बाढ़ीले कृषि क्षेत्रमा एक अर्ब भन्दा बढ़ीको क्षति पुर्याएको छ। प्रतिनिधि सभाको आगामी बैठकको कार्यतालिकामा प्रधानमन्त्रीसँगको प्रश्न उत्तर भने हटाइएको छ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तीज आज देशभर श्रद्धा र उल्लासका साथ मनाइएको छ र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघले निलम्बन फुकुवाका लागि ज्ञापन पत्रसहित धरना दिने भएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ। Extreme energy drink. Taste the difference. Feel the energy.

0: रेडियो कार्यक्रम सुरक्षा सरोकार।
1: समुदाय प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय लमजुङ र रेडियो मर्सेङ्गी 95 मेगाहर्जको सहकारी
0: हरेक सोमबार बिहान 7:30 बजे पुनः प्रसारण सोमबार बेलुकी 8 बजे
1: मात्र मर्सेङ्गी FM 95 मेगाहर्ज।

0: सामुदायिक रेडियो मर्सङ्गी 95 मेगाहर्ज र जिल्ला प्रहरी कार्यालय लमजुङको सहकार्यमा तयार पारेको कार्यक्रम सुरक्षा सरोकारमा यहाँलाई स्वागत छ। म प्रहरी जवान देवमाया थापा। सामुदायिक प्रहरी साझेदारी अन्तर्गत सचेतनामूलक रेडियो कार्यक्रम सुरक्षा सरोकारको नयाँ भाग लिएर आइसकेका छौं। अपराध नियन्त्रणका लागि नेपाल प्रहरी र नागरिक सहकारी शान्त र सुरक्षित समुदायको लागि आम नागरिकलाई सचेत गराउने उद्देश्य सहित यो कार्यक्रम तयार गरेको हो। कार्यक्रम सुरक्षा सरोकार एफएम ब्याण्डको 95 मेगाहर्ज, इन्टरनेट अनलाइन रेडियो मर्स्याङ्गी .org, हाम्रो पात्रमा रेडियो मर्स्याङ्गी र रेडियो मर्स्याङ्गीको फेसबुक पेजमा एकैसाथ प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम सुरक्षा सरोकार हरेक सोमबार बिहान 7:30 बजे र पुनः प्रसारण बेलुका 8 बजे रेडियो मर्स्याङ्गी मार्फत प्रसारण हुँदै आएको छ। कार्यक्रम सुरक्षा सरोकार मार्फत नागरिकको व्यक्तिगत सुरक्षासँगै समाजमा हुने विभिन्न घटना अपराध न्यूनीकरणका लागि प्रहरी समुदायको सहकार्य र जिम्मेवारीलाई प्रभावकारी बनाउन सचेतनामूलक रेडियो नाटक, प्रहरी समाचार, सरकारवालाहरूको सुझाव एवं प्रतिक्रिया लगायतका विषयवस्तुहरू प्रसारण गर्दै आएका छौं। कार्यक्रम सुरक्षा सरोकारमा गत साता हामीले चाड पर्वका बेला समुदायमा हुन सक्ने सम्भावित अपराध तथा रोकथामका लागि समुदाय प्रहरीको भूमिका विषयमा चर्चा गरेका थियौं। चाड पर्वका बेला समाजमा हुने विकृति जुवातास हो भनेर हामीले अघिल्लो साता चर्चा गरेका थियौं। जुवातासले व्यक्ति, परिवार र समाजमा विभिन्न प्रकारले असर परिरहेको हामीले धेरै उदाहरण सुनेका छौं। आजको कार्यक्रममा हामीले जुवातास सम्बन्धी कानूनी व्यवस्था, जुवातास रोकथामका लागि जिल्ला प्रहरी कार्यालय लमजुङको सुरक्षा योजना लगायतका विषयमा चर्चा गर्दैछौ। यस विषयमा कुराकानी गर्नका लागि आज हामीसँग जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र छेत्री हाम्रो स्टुडियोमा हुनुहुन्छ। सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: गैर कानूनी जुवातास भन्नाले के बुझिन्छ? लमजुङमा पछिल्लो समय जुवातासको अवस्था र यसको प्रविधि कस्तो देखिन्छ?
1: जुवा भन्नाले कुनै समयको आधारमा कुनै समयमा चल वा अचल सम्पत्ति वा प्रतिफल पाउने, गुमाउने वा हार्ने वा जित्ने गरी बाजी थापी खेल्ने कुनै किसिमको खेल वा प्रक्रिया सम्झिनुपर्छ। र सो शब्दले आफूले जुवा नखेली अरूको हार वा जितमा आफूले कुनै चल अचल सम्पत्ति वा प्रतिफल पाउने वा गुमाउने गरी थापेको बाजी च्याखेलाई समेत यो जुवा भन्ने यो कानून संहितामा उल्लेख गरिएको छ। यो कुरा यहाँलाई जानकारी गराए। र हाल यो लमजुङमा गैर कानूनी पछिल्लो अवस्था हेर्दा जुवा पूर्ण रूपमा नियन्त्रण भइरहेको जस्तो देखिँदैन। तैपनि हामीले कुनै पनि लुकी छिपी जुवा खेल्न सक्ने स्थानहरूमा सूचना प्राप्तका आधारमा विभिन्न ठाउँहरूमा चाहिँ छापा मार्ने काम गरिएको छ। पछिल्लो समयमा हामीले यो 82 साल साउन 6 गते मर्सानी गाउँपालिकाबाट पनि जुवातास खेलेको अवस्थामा 7 जनालाई पक्राउ गरेको कुराहरू यहाँ समक्ष मैले जानकारी गराउन चाहे। र यो जुवातासलाई सामान्य मनोरञ्जनको विषय भन्दा पनि सामाजिक तथा आपराधिक जोखिमको रूपमा लिनुपर्छ जस्तो मलाई लाग्छ।
0: जुवातास खेल्ने व्यक्तिको व्यक्तिगत जीवनमा यसले कस्तो प्रभाव पार्छ? आर्थिक, मानसिक तथा सामाजिक रूपमा कस्ता समस्या निम्तिन सक्छन्? केही भन्न मिल्छ?
1: जुवाले व्यक्तिको आर्थिक, मानसिक रूपमा असरका कुराहरू भन्दा पनि यसले सामाजिक, आफ्नो पारिवारिक जीवन र आर्थिक अवस्था जीर्ण रूपमा बनाउने, जसले गर्दा मानिस भोलि फ्रस्ट्रेसनमा गएर सम्बन्ध विच्छेद जस्ता कुराहरू सुसाइड गर्ने अवस्थासम्म पुग्ने जुवातासले गर्दा भएको हामीले पाएका छौं। र यो सामाजिक रूपमा व्यक्तिको प्रतिष्ठा घटाउने, साथीभाइ तथा परिवारसँगको सम्बन्ध बिगार्ने र अन्त्यमा सामाजिक रूपमा नै अलग हुने अवस्था यसले ल्याउन सक्छ जुवातासले।
0: जुवातासका कारण परिवारमा पर्ने असर कस्तो हुन्छ? पारिवारिक कलह, ऋण, हिंसा वा सम्बन्ध विच्छेद जस्ता समस्या पनि देखिने गरेका छन् कि?
1: जुवातास एक त यो सर्वप्रथम यसले चाहिँ असर पार्ने भनेकै परिवारलाई नै हो जुवातासले। र जुवातासका कारणले परिवारमा विभिन्न किसिमका असरहरू गर्ने गर्छ, जसका कारणले घर खेत बेचेर भोलि खान नपाउने, शिक्षामा आफ्ना परिवारले बच्चा बच्चीले पढ्न नपाउने अवस्थादेखि विभिन्न किसिमका पारिवारिक हिंसाका कुराहरू हुने, एक आपसमा लोग्ने स्वास्नी बीच झगडा हुने र त्यस जसको कारणले चाहिँ सम्बन्ध विच्छेदको सम्म अवस्थामा पुग्ने गरेको चाहिँ हामीले पाएका पनि छौं। र विशेष गरी जुवातासले परिवारमा तस नसै बनाएको त तपाईँहरू पनि जानकार हुनुहुन्छ, जसका कारणले पारिवारिक रूपमा हुने झगडाहरू भयो, विभिन्न किसिमका चाहिँ घरेलु हिंसाका कुराहरू भए, यिनीहरू चाहिँ हुने गरेको चाहिँ हामीले पाएका छौं।
0: समाजमा गैर कानूनी जुवातासले कस्ता विकृति र अपराध निम्त्याउन सक्छ? जुवातास र अन्य अपराधिक गतिविधि बीच कस्तो सम्बन्ध देखिन्छ?
1: जुवा आफैमा एक कानून विपरीत गतिविधि हो र यसले अन्य अपराधलाई पनि सिर्जना गर्न पनि सक्छ। जुवा ठूलो रकम हुँदा हार्दा पैसा जुटाउन, चोरी, ठगी, अवैध सापटी, कागजात दुरूपयोग जस्ता जस्तै कागजात दुरूपयोग भन्नाले हामीले एउटा दुईटा जस्ता उदाहरणहरू पनि छन् हामीसँग। पेन्सन पट्टा समेत मान्छेले डिपोजिट राखेर जुवा खेल्नको लागि पैसा सापटी लिएको अवस्थाहरू पनि हामीले केही कुराहरू देखेका छौँ। जस्ता अपराधतर्फ जाने जोखिमहरू हुन सक्छ। जुवाका कारणले विभिन्न किसिमका हत्या हिंसा सम्बन्ध हुने गरेको चाहिँ अपराधिक घटनाहरू घटेको हामीले पाएका छौँ।
0: हजुर, नेपालको प्रचलित कानूनले जुवातास तथा गैर कानूनी बाजी सम्बन्धी गतिविधिलाई कसरी सम्बोधन गरेको छ? यस्तो कार्यमा संलग्न व्यक्तिलाई के कस्तो कानूनी कार्यवाही हुने व्यवस्था छ?
1: नेपालको प्रचलित कानूनले जुवा खेल्ने तथा खेलाउने कार्यलाई दण्डनीय बनाएको छ। मुलुकी अपराध संहिता 2074 दफा 125 जुवा खेल्ने वा खेलाउने सम्बन्धमा सजायको व्यवस्था गरेको छ। पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई 3 महिनासम्म कैद वा 30,000 जरिमाना र दोस्रो पटक 1 वर्षसम्म कैद र 50,000 जरिमाना र त्यस पछाडि पुनः कसुरको आधारमा थप सजायको व्यवस्था रहेको छ। जुवा खेल्ने प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पत्ति सम्बन्धी जफतको व्यवस्था पनि गरेको छ। त्यसैले थोरै रकमको जुवा हो, केही हुँदैन भन्ने सोच गलत हो।
0: जुवातास नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय लमजुङले हालसम्म कस्ता कदम चाल्दै आएको छ? पक्राउ कारवाही तथा जनचेतनामूलक गतिविधिको अवस्था कस्तो छ?
1: जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयले प्राप्त सूचना प्रहरी निगरानीका आधारमा जुवा हुने सम्भावित स्थानहरूमा निगरानी गर्ने, छापा मार्ने, जुवा खेलेको अवस्थालाई फेला पारेमा जुवातास खेलाउने मानिसहरूलाई कानून बमोजिम पक्राउ गरी अनुसन्धान गर्दै आएको कुराहरू मैले यहाँहरू समक्ष जानकारी गराउन चाहे। लमजुङ जिल्लामा 3 वर्ष यता भएका आर्थिक जुवामा भएका डाटाहरू म यहाँहरूलाई राख्छु। 2080-81 82-83 जम्मा 9 जुवातास सम्बन्धी मुद्दा दर्ता भएको छ, जसमा 80-81 जुवातास सम्बन्धी मुद्दा 41 पक्राउ परेको र पक्राउ परेको व्यक्तिहरूको साथबाट 32 थान कौडा, 52 पत्ती तास र नगद 7,84,980 रुपियाँ प्रावधान रहेको यहाँहरूलाई जानकारी गरे। त्यसै गरी अब 81-82 जुवा सम्बन्धी मुद्दामा 30 मानिस पक्राउ परेको र पक्राउ परेको व्यक्तिहरूको सम्बन्धमा 15 थान कौडा, 372 थान पत्ती तास र 5 थान विभिन्न कम्पनीको मोबाइल फोन र नगद 3,52,000 रुपियाँ बरामद भएको छ। र यसै गरी 82-83 जुवा सम्बन्धी मुद्दामा 9 मानिस पक्राउ परेका व्यक्तिहरू छन् र निजहरूको साथबाट 19 थान कौडा, 160 पत्ती तास र नगद 1,53,000 रुपियाँ बरामद गरेको थियो। अहिलेको परिवेशमा जिल्ला प्रहरी कार्यालयले लमजुङको सामुदायिक प्रहरी साझेदारी मार्फत जनसमुदायहरूमा जुवातासबाट हुन सक्ने सामाजिक तथा कानूनी असरहरूलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, नागरिकसँग समन्वय गरी जुवातासँग सम्बन्धित सूचनाहरू संकलन गर्ने कार्यलाई प्राथमिकता दिँदै आइरहेको कुराहरू यहाँहरू समक्ष मैले जानकारी गराउन चाहे।
0: जुवातास हुने स्थानबारे प्रहरीलाई सूचना दिन नागरिकहरूले के गर्न सक्छन्? सूचना दिने व्यक्तिको पहिचान गोप्य राख्ने तथा सुरक्षाको व्यवस्था कसरी हुन्छ?
1: यो समसामयिक विषय पनि हो र सबैले जानकार हुन जरुरी पनि छ। नागरिकले आफूले देखेको र विश्वसनीय रूपमा जानकार पाएको जुवा सम्बन्धी गतिविधिहरूबारे नजिकको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय वा नेपाल प्रहरीको 100 नम्बरमा फोन सम्पर्क गरी सूचना दिन सक्नुहुन्छ। सूचना दिँदा वास्तविक स्थान, समय, गतिविधिको प्रकृति, सम्भव भएसम्म सम्बन्धित व्यक्तिहरूको विवरण समेत उपलब्ध गराई प्रहरीलाई अनुसन्धान तथा कार्यवाहीमा हुनुहुनेछ भन्ने कुराहरूको पनि हामीले अपेक्षा राखेका छौँ। सूचना दिने व्यक्तिहरूलाई हामीले व्यक्तिहरूको नाम हामीले गोप्य नै राख्ने गरिएको छ र उहाँहरूको संवेदनशीलतालाई हेरेर सूचनादाताको परिचय गोप्य राख्ने र आवश्यक सूचना व्यवस्थापन गर्ने अभ्यासहरू रहेका छन्। साथै सूचना दिने व्यक्तिलाई सुरागीको परिचालन मार्फत उचित पुरस्कारको समेत व्यवस्था गर्न सकिनेछ।
0: अनलाइन तथा मोबाइल मार्फत हुने जुवा र बाजीको प्रवृत्ति पनि बढ़िरहेको अवस्थामा प्रहरीले यसलाई कसरी हेरेको छ? यस्ता गतिविधि नियन्त्रण गर्न के कस्ता चुनौती छन्?
1: प्राय अहिले जुवातासमा अनलाइन पनि जुवातास हुने गरेको कुराहरू यहाँहरूसँग चाहिँ मैले जानकारी गराउन चाहेँ र अनलाइन तथा मोबाइलबाट हुने जुवाबाजी एकदमै नयाँ अहिले चुनौतीको रूपमा हामीलाई देखा परेको कुराहरू पनि छ। मोबाइल एप, वेबसाइट, सामाजिक सञ्जाल तथा डिजिटल भुक्तानी माध्यम प्रयोग गरी अनलाइन ब्याटिङ तथा जुवा सञ्चालन हुन सक्ने भएकोले परम्परागत जुवाभन्दा पनि अहिले प्राय चाहिँ यो मोबाइल एप र वेबसाइटबाट हुने गरेको कारणले गर्दाखेरि हामीलाई अनुसन्धानलाई केही जटिलता पनि देखिएको छ। यसमा प्रयोगकर्ताहरूको पहिचान, डिजिटल कारोबार, विभिन्न एप वा वेबसाइट, देशी सर्भर, डिजिटल प्रमाणको अनुसन्धान गर्नुपर्ने हुन्छ। त्यसैले प्रहरीको साइबर अनुसन्धान क्षमता, डिजिटल प्रमाण संकलन र क्या बीचको समन्वय अझ बलियो बनाउनु अति आवश्यक चाहिँ हामीले देखेका छौँ। र खास गरी अब नागरिक पनि सामाजिक सञ्जालमा आएका छिटै पैसा कमाउने वा बाजी लगाएर ठूलो रकम जित्ने जस्ता प्रलोभनबाट पनि सचेत हुनु जरुरी देखिन्छ। यस किसिमका अनलाइन तथा मोबाइल बाट हुने जुवा र बाजीको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयले समय समयमा अनलाइन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने विद्यार्थी भाइ बहिनीहरूलाई भिजिटिङको लागि बोलाई यस्ता डिजिटल माध्यमबाट हुने सक्ने जुवा बाजी मात्र नभई अन्य किसिमको स्केम सम्बन्धमा समेत जानकारी गराई चेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको कुराहरू जानकारी गराउन चाहे।
0: गैर कानूनी जुवातास रोकथाममा प्रहरी र समुदाय बीचको सहकार्य कति महत्वपूर्ण छ? स्थानीय तह, युवा, अभिभावक, टोल विकास संस्था तथा सामाजिक संघ संस्थाले के भूमिका निर्वाह गर्न सक्छन्?
1: गैर कानूनी जुवातास रोकथाम प्रहरी र समुदाय बीचको सहकार्य अत्यन्त महत्वपूर्ण छ। प्रहरीले मात्र जुवा पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन। जुवा तास समुदायमा कुनै एक स्थानमा हुने भएकोले त्यो सम्बन्धमा समुदाय समयमै सूचना दिनुपर्दछ भन्ने कुराहरू हामीलाई लाग्छ र अभिभावकले आफ्ना परिवारको सदस्य गतिविधि, आर्थिक व्यवहार ध्यान दिने तथा स्थानीय तह, टोल संस्था, क्लब, सामाजिक सञ्जालहरू संस्थाले जनचेतना फैलाउने हो भने यसको प्रभाव नियन्त्रण गर्न सकिन्छ जस्तो हामीलाई लाग्दछ। र विशेष गरी हामी प्रहरी एक्लै होइन, प्रहरी र समुदाय मिलेर अपराध नियन्त्रण गर्ने भन्ने अवधारणा विश्वास गर्छौं। जुवातास हुने स्थानहरूको जानकारी, शंकास्पद गतिविधिहरूको सूचना र सामाजिक दबावले जुवातास नियन्त्रणमा ठूलो भूमिका खेल्छ भन्ने कुरा हामीलाई लाग्दछ।
0: जुवातासको लतमा फसेका व्यक्ति तथा उनीहरूका परिवारलाई जिल्ला प्रहरी कार्यालय लमजुङको के सन्देश छ?
1: हाम्रो पहिलो सन्देश चाहिँ जुवातास पैसा कमाउने माध्यम होइन, यो आर्थिक तथा सामाजिक विनाशको बाटो बन्न सक्छ। जुवातास लतमा फसेका व्यक्तिहरूलाई अपराधिकको रूपमा मात्र हेर्नुभन्दा परिवार र समाजले सुधारका लागि पनि सहयोग गर्नुपर्छ। जुवातास खेल्ने व्यक्तिसँग परिवारले समयमै कुरा गर्ने, आर्थिक अवस्था नियन्त्रण गरिदिने, आवश्यक परे सम्बन्धित निकायहरूसँग परामर्श र सेवाको सहयोग लिनुपर्दछ जस्तो लाग्दछ। तर जुवातास र खेल वा खेलाउने कार्य कानून विपरीत भएकोले प्रहरीले कानून कार्यान्वयनमा कोही कसैसँग कुनै सम्झौता गर्दैन। सुधारको अवसर र कानूनको पालना सम्बन्धमा प्रहरी र जनसमुदाय दुवै मिलेर यसलाई सँगसँगै अघि बढ्नुपर्छ जस्तो लाग्दछ।
0: र अन्त्यमा समुदायलाई गैर कानूनी जुवातास विरूद्ध सचेत र सक्रिय बनाउन प्रहरीको आगामी योजना के छ?
1: आगामी दिनहरूमा हाम्रो प्राथमिकता जुवा हुने ठाउँ पहिचान, सूचना संकलन, प्रभावकारी प्रहरी परिचालन, समुदायसँग सहकार्य मानिरहनेछ। साथै यसमा नजिकै गरेको चाडपर्वहरूलाई बढी मात्रामा जुवातास खेल्ने खेलाउने भएको हुँदा यस्ता विशेष दिनहरूमा लमजुङ प्रहरी हरेक ठाउँमा सक्रिय र चनाखो भई ड्युटी गराउने गर्ने गरेका छौँ। प्रहरी भन्दा पनि पहिला सामुदायिकमा हुने यस्ता किसिमका कुनै खेलहरू खेल्ने खेलाउने गरेको पाइएमा सामुदायिकबाट नै नागरिकलाई नजिकको प्रहरी इकाइ, जिल्ला प्रहरी कार्यालयमा सम्पर्क तथा नेपाल प्रहरीको आकस्मिक नम्बर 100 फोन गरी जानकारी गराइदिनु हुन सम्पूर्णमा म अनुरोध गर्न चाहन्छु। आगामी दिनहरूमा जुवातास नियन्त्रण रोकथामका लागि विशेष गरी लमजुङ प्रहरीले यसरी चाहिँ कार्यक्रम राखेको छ। जुवातास हुने सम्भावित स्थानहरूलाई बढी निगरानी गर्ने गरेको छ। प्राप्त सूचनामाथि तत्काल अनुसन्धान गर्ने, होटेल, रेस्टुरेन्ट तथा अन्य सम्भावित स्थानहरूमा सञ्चालकहरूसँग समन्वय गर्ने, स्थानीय तह सामुदायिकसँग जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, युवा तथा विद्यार्थीहरू जुवाको आर्थिक तथा सामाजिक असरबारे चेतना बनाउने, अनलाइन जुवा तथा ब्याटिङ सम्बन्धी गतिविधिहरूबारे साइबर चेतना बढाउने, जुवा तथा अन्य अपराधहरूको बीचमा सम्भावित सम्बन्धलाई समेत अनुसन्धान को दायरामा राख्ने कार्यलाई प्राथमिकता दिँदै अझ सक्रिय बनाउनेछौ भन्ने कुरा मैले यहाँहरू समक्ष प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। अन्त्यमा लमजुङवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हाम्रो अनुरोध, गैर कानुन जुवालाई सामान्य मनोरञ्जनको रूपमा नलिनुहोस्, आफू पनि जुवाबाट टाढा रहनुहोस् र आफ्नो सामुदायिक तथा त्यस्तो गतिविधि भइरहेको थाहा पाएमा प्रहरीलाई समयमै सूचना दिनुहोस्। प्रहरी र नागरिक बीचको सहकार्यबाट मात्र सुरक्षित सभ्य र अपराधमुक्त समाज निर्माण गर्न सकिन्छ। साथै नजिकै गरेको नेपालीहरूको महान चाड हैतालिका तीज, विजयदशमी, शुभ दीपावली र छठ पर्वको सम्पूर्ण लमजुङवासीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रेडियो मर्साङदीले यस समय उपलब्ध गराइदिनु भएकोमा रेडियो मर्साङदी प्रति पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
0: पनि कार्यक्रमको लागि अमूल्य समय दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद।
1: धन्यवाद।
0: दैनिक सुरक्षा सावधानीसँगै प्रहरी सेवा र सहकारीका विषयमा तपाईँले थाहा पाउनुपर्ने महत्वपूर्ण जानकारीहरूलाई आगामी कार्यक्रममा पनि निरन्तरता दिनेछौ। आजको लागि भने कार्यक्रमको निर्धारित समय सकिएको छ। आगामी साता पुनः नयाँ र थप विषय सहित हामी फेरि उपस्थित हुनेछौ। कार्यक्रम उत्पादनमा सहयोग गर्नुहुने प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद। सचेत रहौ, सुरक्षित रहौ। अर्को सोमबार बिहान 7:30 बजे पुनः भेट्नेछौ भन्दै कार्यक्रमबाट म देवमाया विदा माग्छु। तपाईँको साता शुभ रहोस्। जय नेपाल।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज।
1: मंगलम भगवान विष्णु मंगलम गरुण ध्वज मंगलम पुनरी काश्य मंगला हेतनु हरि। लो अब दुलाले दुलाले सिन्दुर हाल्ने।
2: ओ अस्मि हेर्न दुलाले लगाएको सिनको चुरा सिक्री बिन्दिया मंगलसूत्र औठी क्या राम्रो देखिएको। झन् त्यो गलामा लगाएको सिनको रानी हार त कस्तो आकर्षक है। मेरो त मनै लोभ्यो। कहाँ बनाएको होला?
3: ल आकर्षक ज्वेलर्समा बनाएको गहना आकर्षक हुँदैन त? मैले पनि मेरो हुनेवालालाई हाम्रो बिहेमा आकर्षक ज्वेलर्सबाटै गहना ल्याउनु भनेकी छु।
4: हामी कहाँ मेसिनद्वारा कटिङ गरिएका पुराना तथा आधुनिक डिजाइनका गरगहना पाइन्छ।
5: पसलको ग्यारेन्टी छाप लगाई गहना तथा बिल दिइन्छ।
4: जुनसुकै पसलमा बनेका गहना साटफेट तथा खरिद बिक्री गरिन्छ।
5: राशि अनुसारको पत्थरहरू र अन्य पत्थरहरू पाइन्छ।
4: कम्प्युटर तौलबाट खरिद बिक्री गरिनुका साथै मेसिनद्वारा नाक कान छेडिन्छ।
5: साथै सुनचारी सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ।
6: आकर्षक ज्वेलरी सुनचारी पसल बेसीसार नगरपालिका साथ त्रिवेणी टोल नेपाल इन्भेस्टमेन्ट ब्याङ्क सँगै। प्रोभाइडर प्रकाश विश्वकर्मा। मोबाइल 9845656233 र 9801177246।
7: आकर्षक तथा गुणस्तरीय गहना र शुद्धताको प्रतीक आकर्षक ज्वेलरी सुनचाँदी पसल

0: Mania Extreme Energy Drink.
1: होइने खुशी के खान्छौ आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त
2: खाने त खासै केही होइन दिदी लमजुङ एग्रो बी कन्सन द्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्च खाने गरेको छु
1: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र
2: हो नि दिदी लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो
1: मह बाहेक अरू के पाइन्छ त्यहाँ
2: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह मौरीको गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाइनुका साथै तालिम र परामर्श समेत दिइन्छ नि
1: ओहो स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु
3: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह मौरी गोला सहितको घार खाली घार कृषि तथा मौरीजन्य औजार बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस् प्रोप्राइटर बुद्धि आले मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ सम्पर्क कार्यालय बेसीसर 8 सेरा चौतारा नजिकै बस पार्क जाने बाटो कर्पुरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर थप जानकारीको लागि 98611 39 157
2: महको सेवन स्वस्थ र दीर्घ जीवन
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू जनरल फिजिसियन सेवा महिला रोग विशेषज्ञ सेवा जनरल सर्जरी विशेषज्ञ सेवा मृगौला रोग विशेषज्ञ सेवा दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे ल्याब परीक्षण ECG डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ
5: साथमा 24 घण्टा आकस्मिक सेवा अन्तरङ्ग तथा बहिरङ्ग सेवा फार्मेसी सेवा प्यालेटिभ केयर सेवा समुदाय स्वास्थ्य सेवा खोप सेवा परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ सम्पर्क फोन 0664021230 4121224 मोबाइल 98415414
6: बिस्तारै जानु त ए माइलाले ट्रेक्टर नै रिजर्भ गरेर के ल्यायो भनेको त फर्निचरको सामग्री पो रहेछ कति राम्रा चिटिक्क परेका छन् त सुन्दा पनि दागलाङ जस्ता होइन कहाँबाट ल्याएछ माइला
7: कहाँ हुनु दाई हाम्रै बेसी सहरको लमजुङ कालिका फर्निचर उद्योगबाट ल्याएको
8: हामी कहाँ आकर्षक फर्निचरका झ्याल ढोका दराज डाइनिङ सेट लोबेट टिभी दराज अफिस टेबल लगायत फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ आल्मुनियमको झ्याल ढोका पार्टिसन रेलिङ स्टीलका रेलिङ मोडर्न किचन र आधुनिक प्रविधिको 90 सिरिज र 100 सिरिज पनि हामी कहाँ उपलब्ध छ सादा तथा हरियो निलो र कालो रंगीन सिसाहरू पनि उपलब्ध छ
9: लमजुङ कालिका फर्निचर उद्योग बेसीसर 7 लमजुङ
10: आल्मुनियमका लागि बेसीसर नगरपालिका 7 भेटघाट रेस्टुरेन्टको भित्रपट्टि र फर्निचर सामानका लागि बेसीसर नगरपालिका 7 जेबी चोक भित्रपट्टि लमजुङ
9: प्रोप्राइटर रेशमलाल श्रेष्ठ सम्पर्क फोन 0664520532 मोबाइल 98460903001 98460774065
10: नोट फल्सिलिङ कार्यस्फुटा राख्नु परेमा हामीलाई सम्झनुहोस्

0: Ayah, modern ya ma. Ayah ni,
1: के भयो दिदी तपाईलाई सन्चो छैन कि कसो
0: हेर न बाबु छाती दुख्ने पेट गोज्ने गर्छ कहिले कहिले त सास फेर्नै गाह्रो आया खै के भयो के
1: ल दिदी त्यसो भने त तुरुन्त चेक जाँच गरिहाल्नुस् न आफ्नो स्वास्थ्यको त ख्याल गर्नुपर्छ है दिदी बेलैमा
0: जाने त भने हो बाबु खै कहाँ जाने कहाँ कहाँ जाने होला है
1: ल दिदी विशिष्ट नगरपालिका साथ पुरानो बैंक चोकमा रहेको केयर फार्मेसी एन्ड ल्याबमा गइहाल्नुस् न
2: दैनिक प्रदान गरिने सेवाहरू ल्याब सेवा दक्ष तथा अनुभवी ल्याब टेक्निसियनद्वारा रगत दिशा पिसाब तथा खकार परीक्षण गरिन्छ
3: थायराइड सुगर प्रेसर छाती पेट हार्जोनी नसा रोग महिला सम्बन्धी रोगहरू नाक कान घाँटी सम्बन्धी रोग छाला तथा यौन रोगहरूको साप्ताहिक रूपमा चेक जाँच गरिन्छ
2: दक्ष तथा अनुभवी फार्मेसिस्टद्वारा सञ्चालन गरिएको यस क्लिनिकमा बिरामीहरूलाई घरमै गएर सेवा दिने व्यवस्था समेत रहेको छ
3: क्योर फार्मेसी एन्ड ल्याब बेसी सहर नगरपालिका साथ पुरानो बैंक चोक लमजुङ
2: सम्पर्क फोन 9849068924 9850086780
4: विगत लामो समयदेखि सञ्चालित लमजुङकै पुरानो र स्थापित जयलक्ष्मी सुनचाँदी पसल जिल्लामा नै पहिलो पटक अन्तर्राष्ट्रिय हलमार्क एवं मान्यता प्राप्त तिसा ज्वेलर्स एण्ड डायमण्डसँगको सम्बद्धतामा विभिन्न प्रकारका हिराका आकर्षक गरगहना सहित अब हजुरहरूको सेवामा
5: कम्प्युटर तौलमा आधुनिक मेसिनबाट कटिङ गरिएका तयारी तथा अर्डर अनुसारका आकर्षक गरगहना खरिद बिक्री तथा कुनै पनि पसलबाट किनेका गरगहना साटफेट गर्नु परेमा साथै राशि अनुसारका पत्थरहरूको लागि हामीलाई सम्झनुहोस्
4: प्रोपाइटर बहादुर विश्वकर्मा जयलक्ष्मी सुनचाँदी पसल बेसी सहर नगरपालिका साथ लमजुङ सम्पर्क फोन 066-520-209

0: दिने।
1: अहा, म यो बिहे गर्दिन।
2: हैन, के हो, बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्रै बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर। त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने।
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9 5 60 13 375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।
7: यो मोबाइलले पनि तनावै दियो भने?
8: होइन, के तनाव दियो ए खुशी?
7: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
8: छ नि, किन नहुनु, हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रोनिक्स पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
4: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
8: प्रोपाइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रोनिक्स पसल बिक्री तथा मर्मत केन्द्र, बेसीसर नगरपालिका 7 पुरानो ब्याङ्क चोक, रोशन फ्रेस हाउस सँगै लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9813099532।
5: हाम्रो शाखा बेसीसर नगरपालिका 7 NIMB ब्याङ्कको ठिक अगाडि पनि रहेको छ।

0: दिदी तपाईले यस्तो राम्रो ब्लाउज कहाँ सिलाउनु भयो? डिजाइन पनि बिल्कुलै फरक र स्टाइलिस छ, फेरि कति राम्रो फिट भएको
1: यो ब्लाउज। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टरमा सिलाएको,
2: त्यहाँ त साह्रै राम्रो सिलाउँदो रहेछ। मैले त उहाँको लागि सुट प्यान्ट नै त्यही सिलाए नि।
0: अरू त्यहाँ के सिलाइन्छ त दिदी?
1: तिमीले जस्तो भन त्यस्तै डिजाइनमा ब्लाउज, लेहेङ्गा चोली, कुर्ता सुरुवाल, सुट प्यान्टहरू सिलाइन्छ। अनि सम्पूर्ण स्कूल तथा कलेजको ड्रेसहरू त्यही किनेर त्यही सिलाउन पाइन्छ।
3: सजिलो ठाउँ, छिटो छरितो सेवा र सन्तुष्ट ग्राहक स्मरण रहोस्। न्यू रितु लेडिज एन्ड जेन्ट्स टेलरिङ सेन्टर सुट स्पेशलिस्ट, वैशिष्ट नगरपालिका साथ त्रिवेणी टोल लमजुङ, एसबीआई ब्याङ्कको ठिक अगाडि। प्रोप्राइटर लक्ष्मी परियार, रामजी परियार। सम्पर्क 9841692406 र 9816674372।
4: विवाह व्रतबन्ध जस्ता कार्यहरूको लागि कपडा सिलाउनु परेमा विशेष छुटको व्यवस्था छ।
3: आजै आउनुहोस्, तपाईँको मनपर्ने डिजाइनलाई जीवन्त बनाउनुहोस्।
5: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडल सिटी हस्पिटल बेस्तर 7 लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल, पुरानो लमजुङ मोडल हस्पिटल, बैशिसर 7 लमजुङ। सम्पर्क 0665200004, 9840050663।
6: शिव विकास तालिम सम्बन्धी सूचना। लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटी भिटीको सहकार्यमा सहभागीको माग अनुसार शिव विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले शिव सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटी भिटी खुदी, न्यूनतम सहभागी संख्या 20 जना, तालिम अवधि 390 घण्टा, तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ। सम्पर्क नम्बर 0665201156। शिव सिकौ, आत्मनिर्भर बनौ, शिव नै रोजगार र स्वरोजगारको

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्गी एफएम 95 मेगाहर्ज
1: मात्रैम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: तीन महिना तिर्नुहोस् सात महिना चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
3: सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट प्रदीप बस्यालको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीसँग रसुवा विपद प्रभावित पालिकाका जनप्रतिनिधिहरूको छलफल, छिटो सड़क खुलाउन आग्रह,
1: यो अवस्थालाई छिटो समाधान नगर्ने हुँदा सिङ्गो गाउँ भोकमारी हुने सम्भावना बढ्दैछ,
0: हिमनदी भत्किएर आएको बाढ़ीको वेग बहाव र भिन्न व्यवहार बारे एक वरिष्ठ सरकारी अनुसन्धानकर्तासँग कुराकानी।
2: हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा
0: उच्च युरोपेली अधिकारीहरू यात्रा गरेको केही बेरमै युक्रेन पोल्याण्ड सीमा नजिकै एउटा युक्रेनी रेलमा रूसी ड्रोन हमला। तर शुरूमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। उत्तर एटलान्टिक सन्धि संगठन नेटोका प्रमुखले पोल्याण्डको सीमा नजिकै युक्रेनी रेलमाथि आइतबार गरिएको एउटा रूसी हमलाले राष्ट्रपति भ्लादिमिर पुटिन कति हताश छन् भनी देखाएको टिप्पणी गरेका छन्। नेटो सदस्य राष्ट्रका भूभाग नजिकै गैर सैनिक पूर्वाधारहरूमा मस्कोले जारी राखेका आक्रमणहरूबाट उक्त गठबन्धनभित्रको एकताको कमी र युक्रेनलाई सघाउन नसकेको देखिएको मार्क रूटाले उल्लेख गरे। उनले भने पुटिनलाई लाग्छ कि उनी युक्रेनलाई समर्थन गर्नबाट हामीलाई रोक्न सक्छन् र हाम्रो एकतालाई कमाक्न सक्छन्, तर उनी गलत छन्। नेटोका प्रमुख मार्क रुटा। ब्रिटेनका पूर्व प्रधानमन्त्री बोरिस जोनसन र युरोपका अरू वरिष्ठ अधिकारीहरू सवार रेल गएकै रूटमा अर्को रेल हमलामा परेको थियो। पुटिनका प्रवक्ताले युक्रेनभरि मस्कोले सैनिक कार्यवाही जारी राख्ने बताएका छन्। फ्रान्सको परमाणु अस्त्र प्रतिरोधलाई अरू युरोपेली साझेदार देशहरूमा विस्तार गर्ने पहलकदमीमा फिनल्याण्ड जोड़िएको छ। फिनल्याण्डका राष्ट्रपति अलेक्सान्डर स्टुबले फ्रान्सको पहलकर्मीले आफ्नो प्रतिरक्षाप्रति युरोपको उत्तरदायित्वमा जोड़ दिएको र त्यसले नेटोको नीतिलाई प्रतिस्थापन नगर्ने बताए। शान्तिको समयमा फिनिस भूभागभित्र परमाणु अस्त्रहरू राख्ने कुनै मनसाय नरहेको उनले स्पष्ट पारे। फिनल्याण्ड नेटोका सदस्य राष्ट्रहरूमध्ये रूससँग सबैभन्दा लामो सीमाना जोड़िएको देश हो। अफ्रिकामा हालसम्मकै सबैभन्दा ठूलो शेयर बिक्री नाइजेरियाका अर्बपति अलीको डांगोटेले शुरू गरेका छन्। उनको तेल प्रशोधन कम्पनीले

0: चुलीको बाढ़ीले 12 जलविद्युत आयोजनामा क्षति पुर्याउँदा नेपालको बिजुली उत्पादन क्षमतामा 10% कटौती भएको छ। र चिनिया विदेश मन्त्रालयले आर्टिफिशियल इन्टेलिजेन्सको क्षेत्रमा आफ्नो देशको दक्षताले अमेरिकाको राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्छ भनी अभिव्यक्ति दिएका अमेरिकी एआई कम्पनी एन्थ्रोपिकका प्रमुखको आलोचना गरेको छ। मन्त्रालयका एक अधिकारीले डारियो आमोडेका अभिव्यक्ति, धम्की, भिडन्त र कसैले पनि फाइदा नपुर्याउने हानिकारक प्रतिस्पर्धाको भाष्य भएको बताएका छन्। गत सप्ताहान्तसम्म 3 एआई कम्पनीका प्रमुखहरूले एआई विकासको गति कम गर्न अपील गरिसकेका छन्। सुरक्षा सम्बन्धी पर्याप्त कदमहरू नचाली एआईको विकासमा तीव्रता दिइएमा त्यसले मानव जातिलाई खतरा निम्त्याउन सक्ने जोखिम उनीहरूले औल्याएका छन्। यो बीबीसी नेपाली सेवा हो।
1: साझा पखमा पुनः स्वागत छ। सोमबार दिउँसो प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित स्थानीय तहका जनप्रतिनिधिहरूसँग बैठक गर्दै ती क्षेत्रमा सक्दो टाढो सड़क सञ्जाल पुनस्थापना गर्ने गरी काम भइरहेको बताएका छन्। खास गरी रसुवा जिल्लासँगको मुख्य सड़क सञ्जाल अझै टुटेको अवस्थामा त्यहाँका जनप्रतिनिधिहरूले उक्त कामलाई मुख्य प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको बताएका छन्। रसुवा बाढ़ीको 20 दिन प्रधानमन्त्रीले सरकारले विपद संकटग्रस्त क्षेत्र घोषित गरेका 15 प्रभावित पालिकाका जनप्रतिनिधिहरूलाई बोलाएर छलफल गरेका हुन्। सुनौ थप रिपोर्ट। प्रधानमन्त्रीको सचिवालयका अनुसार शाहले बाढ़ीपछिको पुनस्थापनामा कुनै स्रोतको कमी हुन नदिने प्रतिबद्धता समेत जनाएका छन्। बैठकमा सहभागी जनप्रतिनिधिहरूले आफूहरूका पीड़ा सुनाउनुको साथै संघीय सरकारसँग मिलेर काम गर्नुपर्ने कुरा राखेको बीबीसीलाई बताए। रसुवाको उत्तर गया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले दैनिक जीवनका गासबास सम्बन्धी समस्याहरू यातायात सञ्जाल टुट्दा झन जटिल बनिरहेको बताए।
2: यातायातका सबै सञ्जालहरू भत्किएको छ। खाद्यान्न लगायतका, औषधि लगायतका अरू सेवा सुविधाको सर्भिस दिने कुराहरू छन्। यी सबै कुराको बारेमा हामीले भोगिरहेको र चाहिँ संघीय सरकारबाट समन्वय हुँदा ती सम्बोधन हुने विषयहरूको बारेमा सविस्तार हामीले विषयहरू राख्यौँ। ठुलो मासलाई चाहिँ यो यातायातको सञ्जालबाट विच्छेद हुँदाखेरि त्यसले क्षति बिहोर्न परेको छ। बिस्तारै यदि यो अवस्थालाई छिटो रिकभर नगर्ने, छिटो सम्बोधन नगर्ने हुन त सिङ्गो गाउँ भोकमरी हुने सम्भावना बढ्दो छ।
1: प्रधानमन्त्रीले डाकेको उक्त बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा समेत सहभागी थिए, जस क्रममा अस्थायी आवास, जग्गा प्राप्ति, लगत संकलन जस्ता कुरामा 3 तहका सरकार मिलेर काम गर्नुपर्ने कुरा उठेको बताइएको छ। रसुवाको आमा छोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले प्रधानमन्त्रीले राखेका कुराबारे भने,
3: प्रधानमन्त्रीले रोड कनेक्ट जोड्नलाई, त्यसपछि विस्थापितलाई अस्थायी सेल्टर बनाउनलाई, पुननिर्माणको लागि कुनै पनि बजेटको कमी हुन दिन्नौ, तपाईँहरू एकदमै तगारुङ्गताका साथ लाग्नु भन्ने चाहिँ प्राप्त भएको छ कुरो। तत्काल पेलिब्रिज, झोलुङ्गे पुल त्यो चाहियो, त्यसपछि उहाँ बन्द आलु सबै कुहियो, उयो गयो, त्यसलाई अब बजार मार्केटमा पुर्याउन सकेन, राहत केही पनि पुर्याउन सकेन, अलिअलि पुग्दैछ हेलीबाट।
1: कतिपय सहभागीहरूले सरकारहरू बीचको कामको प्रष्ट बाँडफाँड हुनुपर्ने कुरा समेत आजको बैठकमा राखे। तिनी मध्येका एक रसुवाको गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ भन्छन्,
4: यथार्थ विवरण त स्थानीय तहलाई थाहा हुन्छ नि, होइन? स्थानीय तहले पठाएको विवरणमा उहाँले सहजीकरण गर्नुभयो भने समस्या आएन। अब होइन, स्थानीय तहले पठाएको विवरण भन्दा नि छुट्टै तरिकाले डाटा कलेक्सन गर्छु गर्छु भनेर उहाँहरू लाग्नुभयो, त्यहाँ चाहिँ ठुलो समस्या आउँछ भन्नु।
1: रसुवा बाढ़ीको मानवीय क्षतिको प्रष्ट चित्र आउने क्रम अझै जारी छ। सोमबार साँझ 7 बजेसम्मको सरकारी विवरणमा हालसम्म 1395 जनाको शव फेला परेको छ भने अझै 5130 जना सम्पर्कविहीन अवस्थामा छन्। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीको तीव्रता, स्तर र शक्ति 1000 वर्षमा एकपटक आउने बाढ़ी भन्दा माथिल्लो स्तरको भएको पाइएको एकजना वरिष्ठ सरकारी अनुसन्धानकर्ताले बताएका छन्। जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवा भोटेकोशी बाढ़ीबारे गरेको प्रारम्भिक अध्ययनमा त्यसको गति, प्रवाह र व्यवहार आकलन गरेको छ। यसै विषयमा हामीले केन्द्रका कार्यकारी निर्देशक सञ्जीव बराललाई सम्पर्क गरी शुरूमा उनलाई भदौ 10 बाढ़ी खासमा कस्तो खालको घटना थियो भनी सोधेका छौ।
5: हामीले सामान्यत बाढ़ी भनिरहँदाखेरि कुनै पनि इन्फ्रास्ट्रक्चरहरू डिजाइन गर्दा अथवा नदी किनारमा स्ट्रक्चरहरू डिजाइन गर्दाखेरि एउटा सर्टेन रिटर्न ट्रेडको फ्लड भन्ने गर्छौँ। सामान्य स्ट्रक्चरहरूलाई 50 इयर्सको रिटर्न, ब्रिजहरूमा चाहिँ 100 इयर्सको रिटर्न भनेर त्यस्तो गर्छौँ। तर अहिलेको यो भोल्युमको हिसाबले धेरै माथि थियो त्यसका लेभलहरू हामीले कल्पना गर्ने अथवा एउटा डिजाइन लेभलमा लिइने फ्लड भन्दा ज्यादै माथि थियो,
6: मतलब सयौं वर्षमा आउने भन्दा पनि
5: अझ धेरै नै बढी थियो।

0: तपाईको आफ्नै रेडियो रेडियो मर्स्याङ्जी एफएम 95 मेगाहर्ज
1: सबैजना यस्तो मजाले हाँसेका छन्। यो रविनालाई चाहिँ के भयो?
2: बिचरा दाँतकै समस्या छ त कसरी हाँस्नु?
1: कति दिन बस्ने मुख सुनेर दीपिका युनिभर्सल डेन्टल होम गए त समस्याको समाधान भइहाल्थ्यो नि।
3: हजुर, लमजुङमै एकमात्र दन्त विशेषज्ञ सहितको उपचारको लागि दीपिका युनिभर्सल डेन्टल होम प्राली प्रोप्राइटर दीपक पौडेल बेसीसार 800 गाउँसर जाने बाटोको छेउमै रहेको घर। सम्पर्क फोन 0662524497।
1: हामी कहाँ अर्थोडेन्टिस्ट विशेषज्ञद्वारा बाङ्गोटिङको दाँत मिलाइन्छ। दाँत तथा मुख सम्बन्धी विशेषज्ञद्वारा शल्यक्रिया गरिनुका साथै भर्ती हुन चाहनेहरूका लागि ग्यारेन्टीका साथ थाहै नपाउने गरी फिक्स दाँत राखिन्छ।
4: अमूल्य जीवनको हेरचाह गर्नु हाम्रो कर्तव्य हो। तपाईँको जीवन हेरचाहको साझेदार हामी बन्नेछौ। तपाईँको सहर सुन्दर बजारमा विशेषज्ञ सहित तपाईँकै सेवामा HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार।
5: अस्पतालमा उपलब्ध विशेषज्ञ सेवाहरू: जनरल फिजिसियन सेवा, महिला रोग विशेषज्ञ सेवा, जनरल सर्जरी विशेषज्ञ सेवा, मृगौला रोग विशेषज्ञ सेवा, दन्त रोग सम्बन्धी विशेषज्ञ सेवा, मनोविमर्श सेवा र जटिल तथा सामान्य शल्यक्रिया सेवा।
4: निदानात्मक सेवा अन्तर्गत भिडियो एक्सरे, ल्याब परीक्षण, ECG, डिजिटल एक्सरे र दम पत्ता लगाउने जाँच सेवा उपलब्ध छ।
5: साथमा 24 घण्टा आकस्मिक सेवा, अन्तरङ्ग तथा बहिरङ्ग सेवा, फार्मेसी सेवा, प्यालेटिभ केयर सेवा, समुदाय स्वास्थ्य सेवा, खोप सेवा, परिवार नियोजन सेवा र एम्बुलेन्स सेवा पनि उपलब्ध छ।
4: HDCS नमुना सामुदायिक अस्पताल सुन्दर बजार 6 लमजुङ। सम्पर्क फोन 0664021213 4021224, मोबाइल 9841454448।
1: यो मोबाइलले पनि तनावै दियो भने
3: होइन, के तनाव दियो ए खुशी?
1: हेर न, अस्ति भर्खर बनाएर ल्याएको फेरि बिग्रियो। होइन, मर्मत गर्ने गतिलो पसल कतै छैन?
3: छ नि, किन नहुनु। हाम्रै बेसी सहरको पुरानो ब्याङ्क चोक नजिकै रहेको जनता मोबाइल इलेक्ट्रिक पसलमा दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मोबाइल मर्मत गरिन्छ नि।
1: हामी कहाँ सामसुङ, रेडमी, भिभो, टेक्नो, ओप्पो, नार्जो, रियलमी लगायतका ब्रान्डेड मोबाइल सेटहरू पाइनुका साथै बिग्रिएका जुनसुकै ब्रान्डका मोबाइलहरू दक्ष एवं अनुभवी व्यक्तिहरूबाट मर्मत गरिन्छ। साथमा इलेक्ट्रिक सामानहरू पनि उपलब्ध छ।
3: प्रोप्राइटर शम्सुल आलम, जनता मोबाइल इलेक्ट्रिक पसल बिक्री तथा मर्मत केन्द्र, भेसीसर नगरपालिका 7 लमजुङ। थप जानकारीको लागि सम्पर्क 9845994046 र 9131994332।
6: दिदी, अल्मलाई पर्नु भए त के खोज्नु भएको त्यसरी?
7: ए बाबु पो, जोकतौल गर्ने डिजिटल ढक तराजु चाहिएको थियो, यता कता पाइन्छ होला?
6: हाम्रै बेसी सहर नगरपालिका 7 NMB ब्याङ्क अगाडि रहेको AS किचन हाउसमा जानुहोस् न। त्यहाँ नेपाल सरकारबाट नापतौल इजाजत प्राप्त जस्तो भने त्यस्तै डिजिटल ढक काँटाहरू सुपथ मूल्यमा पाइन्छ।
7: हजुर, नेपाल सरकार नापतौल इजाजत प्राप्त डिजिटल ढक काँटा तराजु आदि थोक तथा खुद्रा मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। साथै किचनका सम्पूर्ण सामग्री सामानहरू थोक तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
8: प्रोप्राइटर दिलीप श्रेष्ठ, AS किचन हाउस, बेसर नगरपालिका 7, NIMB ब्याङ्क अगाडि। थप जानकारीका लागि सम्पर्क 9560744486।

0: के तपाईले आफ्नो घर गाउँ वा समुदायमा हुने बाल विवाहलाई सहर्ष स्वीकार्नु भएको छ?
1: यदि त्यसो हो भने एकछिन रोक्नुहोस् र सोच्नुहोस्, यसको मूल्य कसले चुकाइरहेको छ?
0: खबरदार, 20 वर्ष उमेर नपुगी गरिने विवाह कानूनी अपराध मात्र होइन, गम्भीर सामाजिक अन्याय पनि हो।
1: नेपालको मुलुकी अपराध संहिता ऐन 2084 अनुसार
0: 20 वर्ष नपुगी कसैले विवाह गर्न वा गराउनु पाइँदैन।
1: यस्तो विवाह स्वत बदर हुन्छ।
0: बाल विवाह गर्ने वा गराउनेलाई 3 वर्ष सम्म कैद वा 30,000 रुपियाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्छ।
1: तर कानून भन्दा पनि ठुलो कुरा, बाल विवाहले बाल बालिकाको जीवन खोस्छ।
0: बाल विवाहका गम्भीर असरहरू,
1: बाल बालिकाको पढाइ अधुरो हुन्छ,
0: रोजगारी र आत्मनिर्भरताको अवसर गुम्छ,
1: मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्छ,
0: बाल्य अवस्थामा गर्भधारणले आमा र शिशु दुवैको जीवन जोखिममा पर्छ,
1: बाल विवाह आत्महत्या बहुविवाह र सम्बन्ध विच्छेदको कारण पनि बन्न सक्छ।
0: आज नेपाल एसियाली मुलुक मध्ये बाल विवाह हुने तेस्रो स्थानमा छ।
1: के हाम्रो पहिचान यही नै हो त?
0: हामी यही पुस्तामा परिवर्तन नल्याए भविष्यमा पुस्ताले यसको भारी मूल्य चुकाउनेछ।
1: आउनुहोस्, हामी सबै मिलेर बाल विवाह रोकौं। यदि कतै बाल विवाह हुन लागेको, भइरहेको वा भइसकेको थाहा पाएमा ढिला नगर्नुहोस्। नेपाल प्रहरी सम्पर्क 100
0: बाल हेल्पलाइन 1098 वा आफ्नो नजिकको बाल अधिकार समिति, वडा कार्यालय वा पालिकामा खबर गरौं। ग्रामीण सामुदायिक विकास केन्द्र आरसीटीसी लमजुङ र ओल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त प्रयासमा जनहितका लागि जारी सन्देश।

0: तानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजीव
1: भावपूर्ण श्रद्धांजलि श्री चण्डी स्थान भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष सुबेदार नरबहादुर रिमालको यही मिति 2083 भदौ 24 गतेका दिन 86 वर्षको उमेरमा भएको असामयिक निधनले हामी स्तब्ध छौं। यस दुखद घड़ीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्दछौं। साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समावेदना व्यक्त गर्दछौ। श्री चण्डीस्थान संयुक्त भूपू सैनिक बचत तथा ऋण सहकारी विशेषहर छ मकैडाँडा।

0: घर बनाउने त भनियो ठेकेदार साहब, तर निर्माण सामग्री कहाँबाट ल्याउने हो? बजारमा धेरै हाडोहरू छन्, अलि गुणस्तरीय सामग्री पाइने विश्वासिलो हाडोहरू चाहिँ कुन होला है?
1: अब धेरैजनाले खोज्ने गरेको त बेसी सहर सातमा रहेको हिमालयन ब्रदर ग्रुपद्वारा सञ्चालित हार्डवेयर तथा कारखाना नै हो दिदी। फेरि त्यहाँ त विभिन्न निर्माण योजनाहरूको लागि चाहिने सामग्रीहरू पनि सुपथ मूल्यमा पाइन्छ नि, तपाईँ पनि त्यही जानुहोस् न।
2: हाम्रा सेवाहरू एमएस पाइप, फलाम, अल्मुनियम, स्टीलका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै ट्रस, ग्रिल, सटर, अल्मुनियम पार्टिसन र स्टील रेलिङका कार्यहरू दक्ष एवं अनुभवी कालीगढद्वारा प्रत्यक्ष निगरानीमा जडान गरिन्छ। गुणस्तरीय छड, सिमेन्ट, इटा, रंगरोगन लगायत भवन निर्माणका सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ।
0: हिमालयन ब्रदर ग्रुप प्राली विशेषर नगरपालिका साथ युनिभर्सल चोक लमसुङ। थप जानकारीको लागि सम्पर्क 0665209773, मोबाइल 97463061।
3: तपाईँको सन्तुष्टि हाम्रो चाहना।
4: विगत 12 वर्षदेखि लमजुङ मोडेल हस्पिटल मार्फत हजुरहरूमा सेवारत पुरानै सञ्चालकद्वारा अब नयाँ व्यवस्थापन अनि अत्याधुनिक रंगीन भिडियो एक्सरे सँगै 500 MA को अत्याधुनिक डिजिटल एक्सरे अनि अनुभवी विशेषज्ञ डाक्टरहरू एवं नयाँ युवा जोश जाँगर सहित हरपल अत्याधुनिक प्रविधि र विज्ञान सँग अपडेट डाक्टरहरूद्वारा 24 घण्टा हजुरहरूको सेवामा मोडेल सिटी हस्पिटल बेस्टर सात लमजुङ पुरानो लमजुङ मोडेल हस्पिटल भएकै ठाउँबाट निरन्तर सेवामा रहेको जानकारी गराउँदछौ। हाम्रो कुनै शाखा छैन, हामी कतै ठाउँ सरेको छैन। हाम्रा सेवाहरू 24 घण्टा इमर्जेन्सी सेवा, प्रसूति सेवा, फार्मेसी सेवा, प्रयोगशाला, रगत, दिशा पिसाब जाँच, सुरक्षित गर्भपतन परामर्श सेवा, बिरामी भर्ना एम्बुलेन्स सेवा, गंगालाल हस्पिटलका अनुभवी विशेषज्ञ डाक्टरद्वारा मुटुको इको जाँच, ECG, इन्सुलिन सुई, रेबिज भ्याक्सिन, हेपाटाइटिस खोप, अत्याधुनिक डिजिटल एक्सरे तथा प्लास्टर राख्ने र झिक्ने, अक्सिजन सेवा, नेबुलाइजेसन सेवा, मेजर तथा माइनर अपरेशन। मोडल सिटी हस्पिटल पुरानो लमजुङ मोडेल हस्पिटल बेसिसर सात लमजुङ, सम्पर्क 0665200004, 98400506063।

0: Mania
1: Extreme Energy Drink.
2: सुरक्षित, भरपर्दो र सुविधायुक्त यात्रा हाम्रो प्रतिबद्धता।
3: सवारी चलाउँदा अनिवार्य रूपमा चालकले लाइसेन्स वा अन्य कागजपत्र साथमा लिनुहोस्। मादक पदार्थ सेवन गरेर सवारी नचलाऊ।
2: सार्वजनिक सवारी साधनमा यात्रा गर्दा यात्रुले आफ्नो सामानको सुरक्षा आफै गर्नुहोस्। सवारी चालकले गाड़ी चलाएको बेला चालकसँग अनावश्यक कुरा नगर्नुहोस्।
3: आफ्नो सवारी साधनको कागज पत्र अनिवार्य रूपमा नवीकरण गर्नुहोस्। यात्रुवाहक सवारी साधन र यात्रुको बीमा अनिवार्य गर्नुहोस्।
2: सवारी चालकको बानी व्यवहार आचरण राम्रो हुनुपर्छ। सवारी चालक वा सहचालकले यात्रुहरूलाई दुःख दिने गरेको भएमा कार्यालयको फोन नम्बर 0665201906 0665203070 वा 590370 जानकारी गराउनुहोस्।
3: सार्वजनिक हितका लागि लमजुङ कालिका यातायात प्राली लमजुङ।
4: शिप विकास तालिम सम्बन्धी सूचना। लमजुङ उद्योग वाणिज्य संघले निकट भविष्यमा सिटी भिटीको सहकार्यमा सहभागीको माग अनुसार शिप विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन गर्ने भएकोले शिप सिकी रोजगारी वा स्वरोजगार बन्न इच्छुक महानुभावहरूले आफूलाई सिक्न मन लागेको तालिमको नाम उल्लेख गरी संघको सचिवालयमा नाम दर्ता गर्नुहुन अनुरोध गरिन्छ। तालिम दिने संस्था सिटी भिटी खुदी। न्यूनतम सहभागी संख्या 20 जना। तालिम अवधि 390 घण्टा। तालिम सञ्चालन हुने स्थान लमजुङ उद्योग वाणिज्य संघ। सम्पर्क नम्बर 0665201156। सिप सिकौ, आत्मनिर्भर बनौ। सिप नै रोजगार र स्वरोजगारको आधार हो।
5: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
6: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेङ्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदै छ नि।
7: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
6: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्चोक लमजुङ। सम्पर्क 9841626344 9841626344।
8: के तपाईँलाई कुनै स्वास्थ्य समस्या छ? त्यसो हो भने अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच गरी अनुभवी फार्मेसिस्टद्वारा औषधि वितरण गरिने प्रकाश फार्मेसीलाई सम्झनुहोस्।
7: हामी कहाँ अनुभवी विशेषज्ञ डाक्टरबाट चेक जाँच, अनुभवी फार्मेसिस्टद्वारा औषधि बिक्री वितरण तथा परामर्श, नेबुलाइजर सेवा, घाउ ड्रेसिङ, संगिनी सुई उपलब्ध छ भने घरैमै बसी फोन तथा अनलाइन मार्फत औषधि उपलब्ध गराउने व्यवस्था छ।
8: नोट, हामी कहाँ जिल्ला बाहिरबाट विभिन्न रोगका विशेषज्ञ डाक्टरहरू आई निशुल्क चेक जाँच शिविर पनि सञ्चालन गरिन्छ।
7: प्रकाश घिमिरे संचालक एवं प्रकाश फार्मेसी, बेसीसह नगरपालिका 8, होटल टुकुचे पिकको ठिक अगाडि। थप जानकारीको लागि सम्पर्क मोबाइल 9542913236 र 9540008261।

0: औठी लाइदिने।
1: अह म यो बिहे गर्दिन।
2: हैन के हो बिहे किन नगर्ने?
1: म त न्यू गणपति ज्वेलरी सुनसादी पसलकै गरगहना भए मात्र बिहे गर्छु।
3: मलाई थाहा थियो बुहारीले उच्च गुणस्तरीय डिजाइनको गहना खोज्छिन् भनेर, त्यही भएर गहना जति सबै न्यू गणपति ज्वेलरी सुनचाँदी पसलबाटै ल्याएको छु।
4: गणपति ज्वेलरीलाई नै किन यति धेरै विश्वास?
5: किनकि लामो समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको दक्ष कालीगढ सही मूल्य शुद्ध सुनको आधुनिक तथा मौलिक गहना किन्न पाइने,
4: विशेष अर्डरमा आफ्नो रोजाइका गहनाहरू बनाउन सकिने, बेच्दा पूर्ण मूल्य पाइने,
5: कम्प्युटर तौलबाट नाप गरी सुनचाँदी खरिद बिक्री गर्न सकिने,
4: सम्पूर्ण राशिका रत्नहरू खरिद गर्न तथा नेट इन्टरनेटबाट ल्याइएका डिजाइनलाई पनि जस्ताको तस्तै बनाउन सकिने,
5: भरपर्दो एवं विश्वासिलो सुनचाँदीको कारोबार गर्न गणपति ज्वेलरी सुनचाँदी पसल,
4: विश्वेश्वर नगरपालिका वडा नम्बर 7 लमजुङ, फोन नम्बर 0665-2183,
6: सम्पर्क मोबाइल नम्बर 9560-13375।
5: प्रोपाइटर गणेश विश्वकर्मा, मुनु विश्वकर्मा।
4: सुन भनेको विश्वास हो, विश्वासको अर्को नाम गणपति ज्वेलरी।

0: Liponia.
1: Extreme energy drink.
2: जिल्ला प्रहरी कार्यालय लमजुङको अनुरोध।
3: मनसून सक्रिय भएसँगै वर्षाका कारण बाढ़ी पहिरो डुबान तथा सड़क अवरूद्ध जस्ता जोखिम हुन सक्छ। त्यसैले वर्षा जन्य सम्भावित विपदबाट सुरक्षित रहन तथा उच्च सतर्कता अपनाउन जिल्लावासीहरूमा हार्दिक अनुरोध गर्दछौ।
2: मौसमको जानकारी नियमित रूपमा लिनुहोस्। अनावश्यक रूपमा खोला, खोल्सा, नदी किनारा तथा जोखिमयुक्त स्थानमा नजानुहोस्। कुनै पनि नदी वा खोलाको बहाव बढ़ेका बेला तर्न वा सवारी साधन सञ्चालन गर्ने जोखिमपूर्ण प्रयास नगर्नुहोस्।
3: पहिरोको जोखिम भएका बस्ती तथा सड़कमा विशेष सावधानी अप्नाउनुहोस्। घर वरिपरि चिरा देखिएमा, जमिन भासिन थालेमा वा पहिरो आउने संकेत देखिएमा तुरन्तै सुरक्षित स्थानमा सर्नुहोस् र नजिकको प्रहरी कार्यालय तथा सम्बन्धित निकायलाई जानकारी दिनुहोस्।
2: रातिको समयमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुहोस्। यात्रा गर्नु अघि सड़कको अवस्था बुझेर मात्र यात्रा गर्नुहोस्। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अशक्त व्यक्तिहरूको सुरक्षामा विशेष ध्यान दिनुहोस्।
3: विपदका बेला कुनै पनि हल्ला वा अफवाहमा विश्वास नगरी आधिकारिक सूचना मात्र विश्वास गर्नुहोस्। कुनै पनि आपतकालीन अवस्था, बाढ़ी, पहिरो वा उद्धार आवश्यक परेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको आपतकालीन नम्बर 100 सम्पर्क गर्नुहोस्।
2: सचेतना, सतर्कता र समयमै अपनाएको सावधानीले ठूलो क्षति हुनबाट जोगाउन सक्छ। त्यसैले सुरक्षित रहौं, अरूलाई पनि सुरक्षित राखौं।
3: सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ र सामुदायिक रेडियो मर्स्याङ्दी 95 MHz।
4: हैन खुशी के खान्छौ? आजकल त झनै फुर्तिलो र स्वस्थ देख्छु त।
5: खाने त खासै केही होइन दिदी, लमजुङ एग्रो बी कञ्चनद्वारा उत्पादित शुद्ध लमजुङ मह बिहान बेलुका दैनिक एक एक चम्चा खाने गरेको छु।
4: अनि मह चाहिँ शुद्ध र अर्ग्यानिक नै होला र?
5: हो नि दिदी, लमजुङ मह त 1350 मिटर उचाइमा आफ्नै फर्ममा जंगली स्रोतबाट उत्पादित कार्तिकी अर्ग्यानिक मह हो।
4: मह बाहेक अरू के पाइन्छ त्यहाँ?
5: त्यहाँ त जिल्लाकै पहिलो र एकमात्र शुद्ध मह, मौरीको गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाइनुको साथै तालिम र परामर्श समेत दिइन्छ नि।
4: ओहो, स्वास्थ्य पनि कमाईको बाटो पनि एकै ठाउँमा। म पनि आजै गएर मह र मौरी पालन सम्बन्धी परामर्श लिइहाल्छु।
6: तपाईँले रोजेको र खोजेको जस्तै शुद्ध मह, मौरी गोला सहितको घार, खाली घार, कृषि तथा मौरीजन्य औजार, बिउ बिजन सुपथ मूल्यमा पाउनुका साथै तालिम र परामर्शका लागि हामीलाई सम्झनुहोस्। प्रोप्राइटर बुद्धि आले, मुख्य कार्यालय सुन्दर बजार 5 गहते लमजुङ, सम्पर्क कार्यालय बेसीसर 8 13 14 नजिकै बस पार्क जाने बाटो कर्पूरेश्वर सिसा तथा प्लाई पसल सँगै रहेको घर। थप जानकारीको लागि 98611 39 157।
5: महको सेवन स्वास्थ्य र दीर्घ जीवन।
7: सकेसम्म कोही कसैलाई बिरामी हुन नपरोस्। यदि बिरामी भई अस्पतालको सेवा लिनु परेमा अब तपाईँको सेवाका लागि सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 लमजुङ।
8: विगत 2 दशक अघिदेखि हजुरहरूको सेवामा समर्पित वरिष्ठ एमडीजीपी तथा सोनोलोजिस्ट डाक्टर तिलक बाबु घिमिरे सहित अनुभवी स्वास्थ्य कर्मीहरूबाट विशेषज्ञ सेवा सहित विभिन्न स्वास्थ्य सेवाहरूको साथमा सेवा मोडल अस्पताल प्राली सञ्चालन भएको छ।
7: थप जानकारी लागि सम्पर्क 0665909999, 98477 69 229। सेवा मोडल हस्पिटल प्राली बेसीसर 7 सानीमा बैंकको ठीक अगाडि।
9: ओहो दाई, टिभी बोकेर कहाँ जान लाग्नु भयो?
10: हेर न नानी, अस्ति भर्खर विदेशबाट ल्याएको टिभी बिग्रिएर हैरान भए, म त बनाउन जान लागेको। अनि एउटा फ्रिज नि किन्नु थियो, बरु कुन पसलमा जाने होला?
9: हरे दाई, पनि हाम्रै बेसीसरको त्यो भीमसेन चोकमा छ नि श्रेष्ठ रेडियो एन्ड वास सेन्टर, के त्यहाँ जानुस् न। त्यहाँ त सबै घरको इलेक्ट्रोनिक सामानहरू पाउनुका साथै ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ नि। बरु मलाई नि मोबाइल र घडी किन्नु थियो, एकैछिन पर्खानुहोस् है, सँगै जाने नि।
10: ल भइहाल्छ नि नानी।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका एलईडी टिभी, फ्रिज, मोबाइल, घडी, वासिङ मेसिन, भ्याकुम क्लिनर, माइक्रोवेभ ओभन, साउन्ड सिस्टम, राइस कुकर तथा अन्य विभिन्न घरायसी इलेक्ट्रोनिक सामानहरू बिक्री तथा ग्यारेन्टीको साथ मर्मत पनि गरिन्छ।
12: नोट, हामी कहाँ साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
11: प्रोप्राइटर पार्वती श्रेष्ठ, श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर बेसीसर सात भीमसेन थान चोक, फोन 0665201120, मोबाइल 9846077745।
0: लमजुङका लागि सामसङ, कोनका, गोदरेज र टीसीएल को अधिकृत विक्रेता श्रेष्ठ रेडियो एन्ड वाच सेन्टर।

0: ओहो दाई, तपाईले कति चाँडो घर पनि ठडाइसक्नु भएछ त। बधाई छ है तपाईलाई नयाँ घर बनाउनु भएकोमा।
1: धन्यवाद बहिनी, हेर्नुहोस् न, घर बनाउने काम मात्र भएको छ। अझ यसमा फलामका झ्याल ढोका, च्यानल गेट, स्टीलको रेलिङ, कम्पाउन्ड जाली आदि राख्ने पुरै काम बाँकी छ। यी सबै सामानहरू कहाँबाट ल्याउने भनेर सोचिरहेको छु म त।
0: त्यसो भए त हाम्रै बेसी सहर नगरपालिका साथ त्रिवेणी टोलमा रहेको बसलमाई सटर एण्ड ग्रिल उद्योगबाट ल्याउनुहोस् न। त्यहाँ त तपाईँले भनेका यी सबै सामानहरू दक्ष एवं अनुभवी मिस्त्रीहरूद्वारा निर्माण गरिनुको साथै घरमै गएर जडान समेत गरिन्छ नि।
2: हाम्रा सेवाहरू हामी कहाँ सटर, ग्रिल, च्यानल गेट, सिसा, रंगीन सिसा, स्टे फ्रेङ, गोलो फ्रेङ, कम्पाउण्ड जाली, जीआई जाली, स्टील फ्रेङ, ट्रस, फलामका छ्याल ढोका सम्बन्धी सम्पूर्ण काम गरिन्छ। साथै सञ्चालक स्वयंको रेखदेख तथा सहभागितामा गुणस्तरीय सेवा प्रदान गरिन्छ।
3: हामी कहाँ यूपीभीसी तथा अल्मुनियमको झ्याल ढोका, ग्लास, पार्टिसन लगायतका सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध छ।
4: प्रोपाइटर नारायण ढकाल, बसलमाई सटर एण्ड ग्रिल उद्योग, विशेश्वर नगरपालिका साथ मोडर्न सिटी हस्पिटल गेट र त्रिवेणी मन्दिर जाने बाटो लमजुङ। थप जानकारीको लागि सम्पर्क 98463 38518, 98463 38518।

0: California Extreme Energy Drink.
1: हेर न सुधा, बिहे पनि नजिक आइसक्यो। हात र अनुहारको हालत पनि यस्तो छ, लाजै हुने भयो बेहुली हुँदा पनि।
2: त्यति सानो कुरामा पनि के को चिन्ता? त्यसको लागि त हाम्रै बेसी सहर सात पुरानो बेन्चोकमा मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर छँदैछ नि।
3: हामी कहाँ फेसियल, नेल आर्ट, मेहन्दी आर्ट, हेयर स्ट्रेट, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, हेयर कलर, हेयर कटिङ, क्लिन्सिङ सँगै ट्रेनिङको समेत व्यवस्था रहेको छ।
2: प्रोप्राइटर तारा गुरुङ, मीरा ब्युटी जोन एन्ड ट्रेनिङ सेन्टर, विशेषर नगरपालिका सात पुरानो बेङ्सोक, लमसुङ। सम्पर्क 9841626344, 9841626344।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
5: के तपाईँलाई निर्माण कार्यका लागि चाहिने फलामका विभिन्न किसिमको पाइप, स्टीलको पाइप, कम्पाउण्ड जाली, कुखुराको जाली, रंगीन जस्ता पाता, ग्याबिङ जाली, कम्पाउण्ड काडेतार आदि होलसेल मूल्यमा चाहिएको छ? यदि चाहिएको छ भने बेसीसर नगरपालिका आठ छिङ्गेखोला पुरानो माइक्रो पार्किङमा रहेको नन्द मेटल सप्लायर्सलाई सम्झनुहोस्।
1: हामी कहाँ ट्रस्टको जुनसुकै घर तथा भवन निर्माणका लागि आवश्यक निर्माण सामग्रीहरू पाइनुका साथै प्लाइवुड तथा तयारी ढोकाहरू पनि उपलब्ध।
5: प्रोप्राइटर अमृत श्रेष्ठ, नन्द मेटल सप्लायर, बेसीसर नगरपालिका आठ छिङ्गेखोला, पुलचोक, लमजुङ। थप जानकारीको लागि सम्पर्क मोबाइल 9556042557 र 9840067787।
3: के तपाईँ निशुल्क जापानिज भाषा सिकेर उच्च शिक्षाको लागि जापान जान चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने लमजुङ एजुकेशन सेन्टर अब तपाईँको सेवामा समर्पित छ।
3: अब जापान ट्राई होइन स्योर गरौ।
1: लमजुङ एजुकेशन सेन्टरले ल्याएको छ निशुल्क जापानिज भाषा कक्षा तथा N5-N4 लेभलको विशेष तयारी कक्षा।
3: शून्य लागतमा जापान आवेदन गर्ने सुनौलो अवसर। अप्रिल, जुलाई, अक्टोबर र जनवरी इन्टेक खुल्ला रहेको छ।
1: अनुभवी प्रशिक्षक, भरपर्दो परामर्श र सफलताको सुरक्षित मार्गदर्शनका साथ आजै सम्पर्क गर्नुहोस्।
3: प्रबन्धक निर्देशक कर्ण गुरुङ। थप जानकारीका लागि लमजुङ एजुकेशन सेन्टर, विशेष सहर आठ, नारायण स्थान चोक, नवील बैंक भएको भवन, शाखा कार्यालय सुन्दर बजार छ, मिलन चोक।
1: सम्पर्क नम्बर 0665902900, मोबाइल नम्बर 9856602900।
6: हरिओम लाभ रेडियो लिएर आउनु।
7: पूजा गर्ने बेलामा पनि के को रेडियो पण्डित बा?
6: यो माइलाले नि के कुरो गर्छ गर्छ। पहिले रेडियो मर्स्याङदी FM श्रवण गरौ, त्यसपछि बाँकी पूजा पाठ गरिहालौला नि।
7: ए कुरो त्यसो पो, म ल्याइहाल्छु नि पण्डित बा।
8: बहुभाषा र संस्कृतिको एउटै संगम, तपाईँको आफ्नै रेडियो,
9: तपाईँको आफ्नै रेडियो, रेडियो मर्स्याङदी FM 95 MHz।